0: जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ। नेपालको जनसंख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाई सराएको स्वरूप बदलिएको छ। पहिले पहाड़बाट तराई झर्ने क्रम बढ़ी थियो, अहिले गाउँबाट सीमा पार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाई सराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वर्ष काम गर्छन्, फेरि घर फर्किन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। उल्लेखित कारणले गर्दा उनीहरूको वास्तविक उपस्थिति र सरकारी अभिलेख बीच दूरी बढ़ेको छ। गरीबी, सीमित रोजगारी, कमजोर औद्योगिक आधार र कृषि पेशाबाट जीवन धान्न कठिन हुँदै जाँदा पश्चिम नेपालका धेरै परिवारले भारतलाई विकल्प होइन आवश्यकता बनाएका छन्। यही वास्तविकताले अहिले गाउँको संरचना नै फेरिएको छ। नेपालमा हाल 20.27% जनसंख्या गरीबीको रेखा मुनि छ। ग्रामीण क्षेत्रमा गरीबी 24.66% पुगेको छ भने शहरी क्षेत्रमा 18.34% पुगेको छ। यो तथ्याङ्कले स्पष्ट संकेत गर्छ, ग्रामीण क्षेत्रले अवसर भन्दा अभाव धेरै भोगिरहेको छ। प्रदेशगत अवस्था हेर्दा सुदूरपश्चिम अझ बढ़ी दबावमा देखिन्छ। त्यहाँ गरीबी दर 34.16% पुगेको छ। यही गरीबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। देशका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनुपर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ। देशकै सबैभन्दा बढ़ी गरीबी दर रहेको अछाममा यो अनुपात 49.58% पुगेको छ।
1: डेढ दर्जन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा अभियान दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्याङ्किङ कसुरमा सरकारले दीपक भट्ट सहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि डेढ दर्जन कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्यांकन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 वटा रेटिङ क्रेडिट रेटिङका छनृ।

World Cup 2026 को अवसरमा CGTV-ले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup CGTV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढ़ाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला सो मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढ़ी हुने सादो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ।
2: वर्षदेखि छाप्न बाँकी रहेका सवारी चालक अनुमति पत्र लाइसेन्स एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड़ लागेको छ। छापिएको लाइसेन्स लिनेको चाप बढ़ेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवी शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने मागदाबी भुक्तानी बापत केही रकम तिरेर पुनः सञ्चालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित सञ्चालन गरिने अस्पतालले जनाएको छ।
2: औषधि व्यवस्था विभागले व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो।
2: गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 भित्रै मुख्य सड़क संरचनाबाट सवारी सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरूद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क सञ्चालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एण्ड समिट 2026 विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026 सम्मानित भएको छ।
2: अब शेयर बजार गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.80% घटेको छ। अंकका हिसाबमा 21.92 अंक नेप्से परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो डिस हो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ। स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन्। पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो। वार्तामा लेबनानको युद्ध विराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ। उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ। पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ। खेलको 61 मिनटमा केप भडेका मिडफिल्डर हेलियो वारेलले शानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् भने उरुग्वेको रक्षा पंक्तिलाई छिचुल्दै वारेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भडेका समर्थकहरूमा खुशियाली छाएको छ।
1: अब विचार विश्लेषणको पालो। प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जय भूमागाईको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालले क्षेत्रीय टेक हब बन्ने विश्वव्यापी सूचना प्रविधिको विकासको फाइदा लिने औपचारिक घोषणा गरिसकेको अवस्थामा हाम्रो परिकल्पनालाई वास्तविक रूपान्तरण गर्न राष्ट्रिय विज्ञान कूटनीतिको रणनीति र कार्ययोजना आवश्यक छ। अत्यन्तै संवेदनशील विषयमा पनि सरकारवाला निकायहरूबीच रहेकाको पर्खालका कारण सहकार्यको अभाव छ, जसले गर्दा हामीले असफलताको तीतो अनुभव भोगेका छौं।
2: लैंगिक न्यायको प्रश्न शीर्षकमा डाक्टर श्रीमणिराज खनालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालले आफ्नो संविधान मार्फत सामाजिक न्याय, लैंगिक समानता र समावेशी विकासको प्रतिबद्धता व्यक्त गरेको छ। महिलावारी स्वास्थ्य सामग्रीमा सुलभ पहुँच सुनिश्चित गर्नु त्यस संवैधानिक प्रतिबद्धताको कार्यान्वयन हो। कर प्रणाली तब मात्र न्यायपूर्ण मानिन्छ जब त्यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्छ। महिलाको जैविक आवश्यकतालाई आर्थिक बोझका रूपमा होइन सार्वजनिक स्वास्थ्य र मानव अधिकारका रूपमा स्वीकार गर्ने दिनदेखि नै यस बहसले आफ्नो साँचो उद्देश्य पूरा गर्नेछ। राज्यको दृष्टिकोण बदलिएको दिन मात्र महिला समानताको यात्रा साँच्चीकै अगाडि बढ़ेको मान्न सकिनेछ।
1: अवस्थ नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, दिवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
0: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा राष्ट्रपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै राष्ट्रपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले छेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको चाहिँ जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिनसँगै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा

0: उठाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। जस अनुसार मुद्दा दर्ता भई मेला पत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व हरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल,
2: नदिने किन नदिनु पर्यो त, हाउसमा त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहिन्छ, भूमिका प्रभावकारी बन्नु परेन,
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5121-708, 01-5121-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
7: आँखा, नाक नाककान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ।

0: कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
1: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको गोर्खापत्रको भित्री पृष्ठमा साउदी अरब जान सीप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सीप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाई किरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई एकदेखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी, जनकपुर, नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने, वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा, पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका, प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
3: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ, 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित, संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरी सहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने कोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमय घटनाका रूपमा हेरिने कोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीका अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुतिन जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुतिन महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार, बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान, भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।
4: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने, सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
3: साझा खबरमा अब खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोल रहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यस अघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जीत निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जीत रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
4: सांसदका लागि स्वकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
0: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
5: संघको जुन छ नि त इन्डिया माइनस संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ। कानून पनि बढाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ।
4: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थमा।
5: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
4: कतिजना त्यो चाहियो सांसदलाई?
5: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न। डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि। सकेसम्म मलाई त किन 2-3 जना दिनुपर्छ भनेर उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि। दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न हुनु पर्यो नि त।
4: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
5: यो कामको बाँडफाँट हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभइकन त कसरी हो?
4: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेका सुनिन्छ नि।
5: विज्ञ केलाई भन्ने?
4: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
5: जनता त भन्नु, जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या।
4: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
5: दायरा छ नि, त्यसको विधि छ नि त। बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त। श्रीमती राख राख भन्छ त्यसै हावामा। अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेर निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न। तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
4: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
5: होइन त, सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त? उहाँहरूलाई पनि आवश्यक छ। आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको।
4: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ?
5: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भयो नि, उकुस मुकुस छ।
4: भनेपछि सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै?
5: नदिने किन नदिने पर्यो त
6: हाउसलाई त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्छ भूमिका प्रभावकारी बन्नु परेन
3: सुकेश यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो कसरी त्यो स्वकीय नियुक्ति गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ जिम्मेवार बन्नुपर्छ
6: त्यसको विधि छ विधिलाई पक्रेर कामहरू गर्ने नि त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ उसले के गरेछ र त्यस्तो गरेको आसुम छैन किन यस बारेमा सचेत रहनुपर्ने कुरा छ
3: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
4: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण 3,000 उजुरी परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै
3: जनादेशको सम्मान सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता
4: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य
3: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
4: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो भोलि 4 खेल हुने
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि खराब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन् एउटा खुल्ला मैदान जस्तो देखिन्छ त्यहाँ 3 व्यक्तिहरू छन् एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ दुईटा हात फिजाएर नजिकै रहेका 2 व्यक्तितर्फ हेरेर केही भनिराखेका छन् माथि यस्तो लेखिएको छ बोलायो भन्दैमा खुरुक्क जाने होइन झ्याप्प पक्राउ पर्ला नि भन्दैछु
4: हवस् प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429,
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
0: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
4: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर कुलामी मगर मनिका कुलामी मगर सम्पर्क नम्बर 98 69 42 44 98 40 37 78 93
5: ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
6: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
7: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
6: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
8: हजुर रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेछाप मिर्सप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
8: रामेछाप नगरपालिकाको अनुरोध
7: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692665998।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
9: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
9: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: ओइस्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्ट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन र फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। सूचना प्रविधिको अहिलेको युगमा मोबाइल र इन्टरनेटले हाम्रो जीवनलाई निकै सहज बनाएको छ, तर यसको सही ज्ञान नहुँदा किशोर किशोरीहरूले अनेकौं नयाँ चुनौतीहरू पनि भोग्नु परिरहेको छ। इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोगका कारण बालिका र किशोरीहरू साइबर अपराध र डिजिटल माध्यमबाट हुने लैंगिक हिंसाबाट पीड़ित भइरहेका छन्। कम्प्यूटर, मोबाइल, इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानूनी तथा आपराधिक गतिविधि साइबर अपराध हो। किशोर किशोरीहरू सामाजिक सञ्जालमा हुने साइबर बुलिङ, फेक अकाउन्ट, गोपनीयता उल्लंघन तथा यौनजन्य अनलाइन शोषणको उच्च जोखिममा छन्। डिजिटल साक्षरताको कमी र अनियन्त्रित इन्टरनेटको प्रयोगले जोखिम बढ़ाएको छ। आजको कार्यक्रममा हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी र बालबालिकाको साइबर सुरक्षामा काम गर्ने संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी। सबैभन्दा पहिला हामी चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुरा गर्छौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद, नमस्कार मेरो पनि।
0: किशोरा अवस्थामा चाहिँ यो साइबर अपराधका के कस्ता घटनाहरू चाहिँ हुने गरेको छ?
1: किशोरा अवस्थामा बाल बालिकाहरू धेरै खालका साइबर अपराधमा पर्ने गरेका छन्। नेपालमा पनि धेरै त बाल बालिकाहरू, किशोर किशोरीहरू अनलाइनमा बुलिङमा पर्ने, हेट स्पिचहरू धेरै आउने कुराहरू पहिलेदेखि भइरहेकै हो। त्यसमाथि पनि अझ उनीहरू यौन दुर्व्यवहार, यौन शोषणमा पनि पर्ने गरेका छन्। उनीहरूलाई फकाई फुलाई अनलाइन ग्रुमिङ गरेर उनीहरूको विश्वास जितेर उनीहरूलाई शोषण गर्ने, दुर्व्यवहार गर्ने त्यो कुराहरूमा परिरहेका छन् भने अहिले आएर उनीहरूलाई कतिपय चाहिँ आपराधिक गतिविधिमा पनि संलग्न गराउने, फकाएर फसाएर पनि उनीहरू त्यसमा गराउने र अहिले फुटबलको सिजन छ, अहिले विश्वकपको फुटबलको बेलामा बाल बालिकालाई पनि स्कूलको बाल बालिकाहरू अचेल फुटबलको बेटिङ त्यसमा चाहिँ जुवामा पनि लाग्ने गरेको पाइएको छ। र अनि बाल बालिकाले उनीहरूको जुन खालको मिडिया कन्टेन्टहरू हेर्ने त्यो गर्नेमा छ, उनीहरूलाई उमेर नसुहाउँदो खालको र वयस्कले हेर्ने खालको यौनजन्य चाहिँ साइटहरू, एपहरू, डेटिङ एपहरूमा उनीहरूलाई सजिलोसँग पहुँच दिने त्यसतिर चाहिँ लगाउने र उनीहरूलाई पनि त्यस्तै यो सेक्सुअल गतिविधिहरूमा लाग्न लगाउने त्यो खालको पनि कुराहरू पनि भइरहेछ। र त्यसमा बाल बालिकालाई शोषण गर्ने यो चाइल्ड सेक्स प्रिडेटरहरू, दुर्व्यवहार गर्नेहरू एकदमै एउटा व्यक्तिगत रूपमा पनि, सांगठनिक रूपमा पनि, अर्गनाइज क्राइमको रूपमा पनि लागेकोले बाल बालिकाहरू अहिले पहिलेको भन्दा धेरै नै जोखिममा परेको छन् र जोखिम बढ़ेको छ।
0: मोबाइलको प्रयोगबाट नै अथवा सामाजिक सञ्जालको माध्यमबाट नै कसरी चाहिँ कस्ता कस्ता नयाँ चाहिँ स्वरूपहरूमा चाहिँ उनीहरू यसरी शोषणमा परिरहेका हुन्छन्?
1: पहिलो कुरा त मोबाइल फोन यो प्रविधिको चाहिँ नि प्रयोग यति धेरै बढेको छ, यस्तो छ कि बाल बालिकाले घरमा जन्मेर आँखा खोलेदेखि नै यहाँ चाहिँ मोबाइल इन्टरनेट देखिरहेका छन्। अहिलेको बाल बालिकाले घरमा परिवारमा आमा बुवाले चलाउने, दाई दिदीले चलाउने, स्कूलमा हाम्रो पढ़ाईको लागि चाहियो भने मोबाइल जताततै उपलब्ध छ, इन्टरनेट जहाँ पनि सजिलोसँग उपलब्ध छ। प्रविधिको एक्सेसिबिलिटी र अहिले पहिलेको भन्दा अब चाहिँ तुलनात्मक रूपमा चाहिँ यो एफोर्डेबल खर्च गर्न सक्ने अवस्थामा छ, यो सहज पहुँच छ। प्रोटेक्सनको कुराहरू, संरक्षणको कुराहरू, जुन खालको चाहिँ नियमनको कुराहरू र उनीहरूलाई शिक्षा दिनुपर्ने कुराहरू नहुँदाखेरि खुला रूपमा आएको कुरामा राम्रो कुरा पनि आउँछन्, नराम्रो पनि आउँछन्। तर स्वाभाविक रूपमा चाहिँ जुन कुराले नराम्रो गर्छ त्यसमा नै आकर्षित हुने, त्यो नै गर्ने कुराहरू अझ बढी भएको हुँदाखेरि पनि कुनै खालको चाहिँ एउटा राम्रो व्यवस्थित शिक्षा, नियमन र कुनै पोलिसी नभएको हुँदाखेरि उनीहरूलाई छारा रूपमा, खुला रूपमा उनीहरू चाहिँ एकदम चाहिँ जोखिमपूर्ण रूपमा प्रयोग गर्ने र त्यस्तो कन्टेन्टहरू उनीहरूसम्म पुग्ने कुराहरू भइरहेछ।
0: अघि पनि यहाँले जोड्नुभयो कि फोन र गेमको लतले गरेर चाहिँ अहिले विश्वकपको यो समयमा अझ विभिन्न खालका साइबर अपराधहरू चाहिँ बढ़िरहेको छ भन्नुभयो। अलिकति किशोर किशोरीहरूलाई र बाल बालिकाहरूलाई सचेत गराउनु पर्दाखेरि चाहिँ कसरी चाहिँ उनीहरूलाई गेम र फोनमा चाहिँ यो आपराधिक गतिविधिमा संलग्न गराइरहेको पाइन्छ जसले गर्दा उनीहरू सचेत हुनुपर्छ?
1: पहिलो कुरा त बाल बालिकाहरूले चाहिँ यो कति खेल्ने गेमहरू छन्, गेमहरू भित्र नै त्यहाँनिर पोइन्ट सिस्टम, पैसाको कुराहरू, कारोबारको कुराहरू छन् र एउटा लेभलबाट अर्को लेभलमा माथि पुगिसकेपछि त्यो बाल बालिकाहरूले एकाउन्ट नै बेच्ने, त्यसबाट चाहिँ नि अब पैसा कमाउन खोज्ने अथवा अरूले चाहिँ त्यो यो आर्थिक कुरा त्यहाँनिर पनि छ र पैसा चिरेर भयो भने गेम खेल्नु पर्यो भन्दाखेरि उनीहरूले त्यसको लागि जे गरेर पनि जहाँबाट पनि पैसा लिएर गर्ने, त्यो हुँदाहुँदै अहिले विश्वकप फुटबलको चलेको छ। विश्वकपमा बाल बालिका मात्रै, किशोर किशोरी मात्र होइन, वयस्कहरू पनि अहिले नेपालमै पनि फुटबलको फ्यान भन्दा पनि बेटिङको फ्यान जुवामा, अस्ति पोर्चुगल र पोर्चुगलसँग खेल्ने चाहिँ नि कङ्गो होइन, त्यो टिमले खेल्दाखेरि उनीहरूले एक एक गोल गर्यो भने यति, दुई गोल लाने भने यति, यो जित्यो पाँच मिनटभित्रमा गोल गर्छ गर्दै अनेक उनीहरूको बेटिङ छ त्यसमा। अनि कसरी गर्ने त भन्नु भने त्यो बेटिङ गर्ने साइटहरू रहेछ, उनीहरूको एकाउन्ट चाहिँ ई सेवाबाट पनि चलाउने भनेर भनेका छन्। अब ई सेवाले के गरेका छ, प्रहरीले के गरेका छ, हाम्रो ब्याङ्किङ सिस्टमले के गरेका छ, त्यो रोक्ने त्यो कुराहरू पनि छ भने यो गेम खेल्न हुँदैन भन्ने सचेतना पनि त्यस्तो उनीहरूमा भएको पाइँदैन। र गेम खेल्दाखेरि उनीहरूले कति पैसा जान्छ के जान्छ र बाल बालिकालाई थाहा छैन, अभिभावकलाई थाहा छैन, त्यो सिस्टममा त्यसरी उनीहरूलाई फसाइदिएपछि एउटा यो लत पनि एउटा ड्रग जस्तो नै खालको हो। गेमिङभित्र पनि ग्याम्ब्लिङ, त्यसमा जुवा, त्यो एकदमै डबल भयो। गेमिङ मात्र हुनु चाहिँ एउटा लत कुलत नै भइहाल्यो, त्यो चाहिँ दुर्व्यसनको रूपमा नै हामीले हेर्नुपर्छ भने दुर्व्यसनभित्र चाहिँ जुवा पनि गर्थ्यो कि डबल, एकदमै डबल डबल, त्यो चाहिँ एकदमै जोखिममा परेछ अहिले।
0: खेलमा लाग्दाखेरि चाहिँ विभिन्न खालका यो एक त लत बस्ने भयो, अर्को यसले उसको मानसिक स्वास्थ्यमा पनि त्यसले प्रभाव पार्ने त भइहाल्यो, विभिन्न खालका हिंसाहरू पनि निम्त्याइरहेको हुन सक्छ। जस्तो यहाँले यही विषयमा लागिरहेको लामो समय भइसकेको छ, कस्ता खालका हिंसाहरू चाहिँ बढ़िरहेछ त यसले गर्दा?
1: हुनु चाहिँ एउटा लत कुलत नै भइहाल्यो, त्यो चाहिँ दुर्व्यसनको रूपमा नै हामीले हेर्नुपर्छ भने दुर्व्यसनभित्र चाहिँ जुवा पनि गर्थ्यो कि डबल, एकदमै डबल डबल, त्यो चाहिँ एकदमै जोखिममा परेछ।

0: को हेरिराख्दाखेरि मानसिक असर पनि पर्ने भयो भोइलेन्ट त्यसमा बोल्ने भाषा गर्ने व्यवहारहरू र जित्दाखेरि कस्तो के हुने हार्दाखेरि के हुने र फेरि अनलाइन मल्टिप्लेयर गेमहरू पनि हुन्छन् धेरैजनाले एकैपल्ट खेल्ने त्यसमा कोही अलिकति गेममा राम्ररी गर्न सकेन भने त्यस कमजोर खेलाडीलाई त्यहाँ बुली गर्नेदेखि लिएर त्यहाँनिर नराम्रो शब्दहरू उनीहरूलाई हेड स्पिचको कुराहरू पनि आउने नै भयो र त्यही कुराहरू फ्रस्ट्रेसनले गरेर उसले चाहिँ नि गेममै पनि त्यो कुराहरू आउँछ बाहिर पनि उसले चाहिँ नि एउटा आफूलाई धेरै कमजोर भयो भने हीन भाव हुने आफूले चाहिँ सकेन जित्न सकेन भन्ने खालको हुन सक्छ भने अनि अर्को चाहिँ नि त्यहाँ खालि हिंसा मात्रै देखिरहेछ भने त्यो हिंसालाई उसले यो नेचुरल कुरा नै यस्तै नै हो बालबालिका जो बाहिर चाहिँ नि ऊ एक्सपोज नै धेरै भएको छैन गेममा हिंसा देखिरहेछ भने संसार नै हिंसा हो र अरूलाई पनि हानि पुर्याउने र आफैलाई पनि पुर्याउने त्यो खालको संवेदनशीलता सेन्सिटिभिटी पनि कम भएर गएको हो कि जस्तो लागेको छ गेमको यो चाहिँ भोइलेन्ट धेरै दिनदिनै त्यो हेरेपछि त्यो चाहिँ सामान्यकरण सामान्य जस्तो भएर आउँछ
1: विद्यालय र आफ्नो वरपरको वातावरणमा गर्ने व्यवहार नै परिवर्तन हुन थाल्छ होइन हिंसात्मकमा चाहिँ ऊ परिवर्तन भइरहेको हुन्छ विशेष गरेर यो साइबर अपराधले चाहिँ किशोर किशोरीलाई जुन खालका लतमा फसाइरहेको छ अलिकति यहाँले हेर्दा बालबालिका र किशोर किशोरीहरूलाई तालिम पनि बेला बेलामा दिनुहुन्छ उनीहरूबाट प्रतिक्रिया चाहिँ कस्तो आउँछन् यस्ता लतमा फसेको अथवा यस्ता लतमा फस्नुको कारण अथवा त्यहाँबाट उम्किन उनीहरूको प्रयास के पाउनु भएको छ यहाँले
0: यो बालबालिकाहरूले प्राय धेरै जसोले यसको बारेमा राम्ररी जानकारी पाएको छैन अहिले केही स्कूलहरूमा हामीले कुरा गर्दाखेरि यो पासवर्ड बलियो कसरी राख्ने अनि अपरिचित मान्छेसँग साथी नबनाउने भन्ने सामान्य कुराहरू सामाजिक शिक्षामा यो कुराहरू पढाउने रहेछ अहिले तर जुन शिक्षक शिक्षिकाले पढाउनुहुन्छ उहाँहरूको करिकुलमको कुरा उहाँहरूले आफूले जानेको कुरा तालिमको कुरा पढाउने तरिकाहरूमा चाहिँ अब कस्तो छ भने त्यति भन्न सकिएन तर त्यो शिक्षा लिएकै अब आज पनि हामीले बुढा नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको यो बालबालिकाले स्कूलमा सिकेर आएको भनेर भनेछन् सतही रूपमा थाहा छ तर गहिरिएर कुरा गर्दाखेरि बालबालिकाले एकदमै उनीहरूलाई स्कूलमै पढिसकेकोलाई पनि थाहा छैन रहेछ जुन गरेको तथ्य भएर उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने सबैले गेम खेलेको छ सबैले स्न्यापच्याट चलाएको छ सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलै अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा सिनियर आफूले आफ्नो अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ जस्तै अब सेलिब्रिटी इन्फ्लुएन्सरहरू उनीहरूको कति फलोवर्स छ के छ त्यो फलोवर्स भनेको त उनीहरूलाई पैसाभन्दा ठूलो फलोवर्स नै लाग्छ त्यो फलोवर्सको लागि जे पनि गरिदिने जस्तो अरूले पनि गर्छ भन्दाखेरि त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बालबालिकाहरूले अनलाइनमा फलोवर्स बढाउन भाइरल हुनको लागि त्यही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन् यसबाट नकारात्मक कुराहरू त उनीहरूले धेरै लिए त इन्टरनेटबाट यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन् त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ तर कुनै कुनैले चाहिँ लिएको छ जस्तै बुढा नीलकण्ठमै चाहिँ हामीले देख्यौँ त्यहाँ एउटा स्टार्टअप जस्तो खालको उनीहरूले सिकाएको रहेछ त्यसमा अब कसैले अब यो ह्यान्डिक्राफ्ट्सहरू बनाएको छ कसैले रोबोटको के बनाएको छ कसैले अरू के बनाएको छ अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेछ कि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन् त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ
1: सकारात्मक कुराहरूलाई चाहिँ जोड्न सकिँदो रहेछ
0: हजुर
1: होइन जस्तो बन्देज कस्तो अवस्थामा लगाउने त
0: अब यो बन्देज लगाउने नलगाउने भन्ने कुरामा अहिले संसारभरि ठूलो बहस चलिरहेछ अस्ट्रेलियामा डिसेम्बर 10 तारिकमा शुरू भएको यो सामाजिक सञ्जालमा 15 वर्ष मुनिकोलाई बन्देज लगाउने रेस्ट्रिक्सन भनेको अब त्यहाँबाट डेनमार्क त्यसपछि मलेसिया युके धेरै देशले अब त्यस्तै फलो गरिरहेछन् उनीहरूले गरेको चाहिँ एउटा उद्देश्य के भन्दाखेरि बालबालिकाको लागि उपयुक्त छैन उनीहरू जोखिममा पर्न सक्छन् भनेर सामाजिक सञ्जाललाई 16 वर्ष मुनि कहीँ 15 वर्ष मुनि बन्देज लगाइएको छ तर त्यो गर्नु कतिको उपयुक्त हुन्छ भन्नेमा पनि धेरै नै छलफल भइरहेछ त्यो रिसर्चहरूबाट जुन खालको बन्देज लगाउने त्यो प्रभावकारी छैन भन्ने कुरा पनि आएछ जस्तो अस्ट्रेलियामा उनीहरूले चाहिँ नि आफ्नो उमेर जुन एज भेरिफिकेसन गर्ने क्यामेराले हेरेर गर्ने बेलामा त्यहाँ

0: आइब्रोले जुङ्गा लगाएर त्यसलाई बाइपास गरेको हुन्छ, भीपीएनबाट गरेको छ, आफ्नो प्यारेन्ट्सको फोटोहरू राखेर गराएछ अथवा उनीहरूको एकाउन्टबाट पनि गराएछ भने नेपाल जस्तो देशमा जहाँ चाहिँ हामी कहाँ त यो त एकदम सम्भव हुन एकदमै गाह्रो छ, किनभने धेरै साना बाल बालिकाहरूले उनीहरूको अभिभावककै फोन चलाउने, त्यसमा आफ्नै एकाउन्ट पनि छैन, आमाको फोन चलाउने धेरैले आमाको चलाउने गराएछ हाम्रो रिसर्चबाट पनि आउँदाखेरि, त्यो आमाको एकाउन्टबाट चलाउँदाखेरि त त्यो बच्चाको एज रेस्ट्रिक्सनले त कामै गरेन त्यहाँ, अनि त्यसपछि अर्को भीपीएन अर्को डीएनएस चेन्जहरू गर्ने बच्चाहरूले त्यो कसरी सजिलो छ र कसरी गर्ने भन्ने कुरा युट्युबमा त्यसरी सिकाइरहेको पनि छ, कसरी गर्ने त्यो बाइपास गर्नु पनि सजिलो छ गर्छन्, तर अर्को कुरा किन त्यसरी उनीहरूलाई एकदमै राम्रोसँग रेस्ट्रिक्सन गर्यो भने पनि त 16 वर्षसम्म चाहिँ एकदम बन्देज लगायो, 16 वर्ष र एक दिन हुँदाखेरि चाहिँ सबै खुला गरिदिने उनीहरूलाई त्यो पनि भएन भन्दाखेरि त्यो बन्देज लगाउँदा उनीहरूले त्यसबाट सिक्ने आफ्नै जुन चाहिँ नि सकारात्मक कुराहरू छ त्यसबाट पनि उनीहरू वञ्चित हुने भयो, र उनीहरू चाहिँ लेस रेगुलेटेड एकदम फेसबुक इन्स्टाग्राम यो भन्दा पनि कम मात्रै त्यहाँ यस्तो चाहिँ नि खालको सेक्युरिटी फिचर भएको त्यस्तो एपहरू चलाउँदाखेरि उनीहरू झन् जोखिममा पर्ने भयो, एकदमै राम्रो विचार पुर्याएर गर्नुपर्ने हुन्छ, अस्ट्रेलियाले गर्यो युकेले गर्यो भनेर हामीले गर्ने होइन, हाम्रो आफ्नै अवस्था अनुसार हाम्रो कुराहरू यो चाहिँ नि बच्चाहरूसँग यसको बारे काम गर्ने संस्थाहरूसँग मनोवैज्ञानिक चाहिँ यस्तो विशेषज्ञहरूसँग सबै छलफल गरेर व्यापक कुरा गरेर मात्रै के गर्ने भनेर गर्नुपर्छ,
1: जस्तो हाम्रैमा पनि टिकटकलाई रोक लगाउने बित्तिकै कस्तो खालको अवस्थामा परिणत भयो,
0: भयो 26 वटा 10 महिना रोक लगायो, त्यसपछि चाहिँ जेनजी आन्दोलन पनि यो 26 वटा एपहरू बन्द गरेपछि त्यो चर्केको हुन्छ, त्यो
1: भनेपछि त्यस्ता घटनाहरू हामीमा छँदैछ, राम्ररी जानुपर्ने ठाउँमा झन् गलत प्रविधिहरू प्रयोग गर्दै जाँदा त्यहाँ फेरि अरू जोखिमहरू चाहिँ बढ्ने अवस्था यहाँले नै इंगित गर्नुभयो होइन, अलिकति सकारात्मक कुराहरू जोडौँ न, जस्तो हामीले प्रविधि पनि आएको छ, अब यसमा पहुँच पनि पुगेको छ, डिजिटलको र साइबरको सही रूपमा सकारात्मक रूपमा चाहिँ कसरी लान सकिन्छ, जसलाई चाहिँ हामीले किशोर किशोरीको पहुँचमा चाहिँ कसरी पुर्याउने,
0: अब सबैभन्दा पहिले त बाल बालिकालाई राम्रो हुने उपयुक्त हुने खालको त्यस्तो कन्टेन्टहरू नै एक कमी छ, साइटहरू नै बाल बालिकाले अरू अरू अप्सन छैन त्यही नै हेर्ने भयो, उनीहरूलाई मिल्ने खालको र उनीहरूको लागि एउटा चाहिँ नि क्रिएटिभ एउटा प्रोडक्टिभ हुने खालको र त्यो चाहिँ एउटा किताब कोर्स बुक जस्तो होइन रमाइलो, इन्टरनेटको टाइममा उनीहरूले रमाइलो नभएपछि हेर्दैन, धेरै बेरसम्म एउटा भिडियो पनि हेर्दैन भने त्यो खालको कन्टेन्टहरू भएर उनीहरूलाई यस्तो खालकोमा हेर्ने यो चाहिँ अलि राम्रो हुँदैन भनेर त्यो पनि हामीले अलिक राम्रो नराम्रो कुराहरू अनि त्यो हाम्रो बाहिर फिजिकल गुड टच ब्याड टच भने जस्तै हामीले यो रेड फ्ल्यागहरू भनेर पनि बनाएको छौं, यो कुराहरू भएपछि म चाहिँ सतर्क हुनुपर्छ है भनेर पनि त्यहाँनिर बाल बालिकालाई सिकाउने अभिभावकले के गर्ने अनि कहाँबाट सहयोग लिने भन्ने कुराहरू पनि गर्यो भने सुरक्षाका कुराहरू पनि हुन्छन् र उनीहरूले नकारात्मक एकदमै साइबर अपराध र त्यस्तो कुरा मात्र होइन त्यसबाट राम्रो भएको कुराहरूलाई हामीले एकदम प्रचार पनि गर्नुपर्छ, जस्तै युट्युब हेरेर कसैले रोबोट बनाएको छ, कसैले त्यहाँबाट केक बनाएको छ, कसैले व्यापार गरेको छ, बच्चा युवाहरू सबैले भन्दाखेरि त्यसमा राम्रो कुरा के छ, सिक्ने कुराहरू के छन् भन्ने कुरा भयो यसरी गर्न सक्दो रहेछ भन्ने कुराहरू पनि हुन्छ, त्यही भएर सकारात्मक कुरालाई हामीले बढावा दिने त्यो अगाडि बढाउने, नकारात्मक कुरा र भाइरलिटीको पछाडि लाग्नको लागि हामीले चाहिँ नि रोक्नुपर्ने हुन्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं यतिखेर चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी र म फेरि पनि यहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु, विशेष गरेर अलिकति साइबर अपराधको बारेमा चर्चा गर्दाखेरि यो विशेष गरेर साइबर अपराध किशोरावस्थाको सुरक्षाका सन्दर्भमा चाहिँ कानूनले के भनेको छ यो विषयमा?
0: नेपालमा कानूनको कुरा गर्दाखेरि धेरै जसो हामीले सुन्ने गर्छौं नेपालमा पर्याप्त र राम्रो कानून छैन, यसलाई मिल्ने छैन, बनाउनु पर्छ भन्ने कुराहरू आउँछ, बनाउनु पनि पर्छ ठिक छ, तर भएका कानूनको राम्ररी प्रयोग भइरहेको छ कि छैन त्यतातिर पनि हेर्नुपर्ने हुन्छ, अहिले अब साइबर ब्युरो लगायत हाम्रो धेरै जसो चाहिँ प्रहरी कार्यालयहरूमा यसको रिपोर्ट भयो भने त्यसमा एकदमै धेरै चलाउने ऐन भनेको विद्युतीय कारोबार ऐन 2063 त्यसको पनि धारा 47 है अब त्यो ऐन नै यसको लागि उपयुक्त छ कि छैन भन्ने कुरामा हेर्दाखेरि त्यसको प्रस्तावनादेखि र त्यसको नामदेखि हेर्दाखेरि उपयुक्त ऐन होइन। त्यसमा एउटा धाराले मानहानि अरूको फोटोको चाहिँ नि गलत प्रयोग त्यसलाई बिगारेर गर्ने जस्तो हुने कुराहरू छन्। तर यो ऐन त्यसको लागि बनाएको होइन। आर्थिक कारोबार कसैले ठगी गर्यो फिसिङ गर्यो त्यस्तो कुराहरूमा चाहिँ त होला, बाल बालिकाको लागि त हुँदै होइन। यो महिला पनि पछि थपेको नै हो। तर यसमा अर्को दुईवटा ऐन पनि हामीले हेर्न सक्छौ। एउटा बाल बालिका सम्बन्धी ऐन 2075 अनि मुलुकी अपराध संहिता 2075। अब यसमा हामी बाल बालिकाको कुरा गरिरहेका छौं। बाल बालिका सम्बन्धी ऐन 2075 धारा 66 अनुसार क ख ग मा यसमा के चाहिँ नि खालको कसुरहरूलाई यसले चाहिँ समेटेको छ र कसरी संरक्षण गर्ने भन्ने कुरामा अनलाइनको कुरा पनि छ। त्यो बाल बालिकाको सम्बन्धी अनलाइन अपराधहरू भएका छन् भने यो ऐन प्रयोग गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ र गर्नुपर्ने हुन्छ। तर साइबर ब्युरो लगायत चाहिँ धेरै प्रहरी कार्यालयमा गरिएको पाइँदैन। पहिलो कुरा त किनभने यसमा सजायको चाहिँ नि रकम र कैद अलिक बढी छ, अरूमा कम छ यो बालबालिका सम्बन्धी ऐनमा, त्यो भन्ने एउटा कुरा भयो। अनि फेरि अब यो कुरा चाहिँ अलिक कडा खालको ठूलो ऐन जस्तो पनि देखेर पनि गरियो। तर त्यो पहिले अब यसमा काठमाडौँ जिल्ला अदालतमा मात्र यसको मुद्दाको चाहिँ नि अब कारवाही हुने थियो, अब सबै जिल्लामा पनि गरेको छ अहिले त। तर 35 दिनको हड म्यादहरू अनेक यसको चाहिँ नि यसको प्रब्लमहरू छन्। र अनि अर्को कुरा त यो ऐन चाहिँ नि 100% आउटडेटेड पनि भइसक्यो। यो बनाएको 20 वर्ष भयो, 2063 अहिले हामी 2083 सालमा छौं। टेक्नोलोजीमा 5 वर्ष भनेको नै धेरै कुरा हो, यो 20 वर्ष भइसक्यो। र फेरि त्यो पनि बालबालिकासँग र साइबर अपराधसँग सम्बन्धित यो बालबालिकाको यो सम्बन्धी ऐन नै होइन,
1: कानून नयाँ चाहिसकेको अवस्था हो।
0: अपडेट एउटा त त्यसलाई अपडेट गर्नु पर्यो है, संशोधन गर्नु पर्यो। 2075 आएको चाहिँ तुलनात्मक रूपमा चाहिँ नयाँ पनि हो, त्यसले धेरै कुरा समेटेको छ। 100% पर्फेक्ट त होइन, तर यो विद्युतीय चाहिँ कारोबार ऐन भन्दा एकदमै त्यो चाहिँ नि धेरै प्रगतिशील पनि छ। भन्दाखेरि म चाहिँ यो जसले यसको चाहिँ नि जिम्मेवार निकायहरू उहाँले सुनिराख्नु भएको छ, उहाँहरूले पनि अनुरोध गर्छु कि यो विद्युतीय कारोबार ऐन होइन, बालबालिकाको सम्बन्धमा आएको छ, बालबालिकाको सम्बन्धी ऐन नै प्रयोग गर्ने र अनि मुलुकी अपराध संहितालाई गर्नेतिर पनि हेर्ने हो कि। र अब कारोबारसँग सम्बन्धित छ भने विद्युतीय कारोबार ऐन ठिक छ, एउटा त्यो हुँदाहुँदै पनि अब नयाँ ऐनहरू विधेयकहरू आएको कुरा छ, त्यो कहिले पास हुन्छ के हुन्छ कुन रूपमा हुन्छ त्यो अहिले थाहा छैन। त्यो नहुन्जेलसम्मको लागि चाहिँ यो व्यवस्था नै हामीले गर्नुपर्छ।
1: अघि यहाँले भन्नुभयो कि पीड़ितहरूले चाहिँ उजुरीको कुराहरू पनि चर्चा पनि छ, जस्तो धेरै जसो पीड़ितहरूले चाहिँ उजुरी दिन चाहेर पनि अघि यहाँले भन्नुभयो 35 दिनको हद म्याद कहिलेकाहीँ त्यो जानकारी नभएर त्यो समय नै गुज्रिसकेका हुन्छ भने अर्को हिचकिचाउने पनि हुन्छन् धेरैजना होइन। भनेपछि किन पीड़ितहरू चाहिँ हिचकिचाउँछन् अथवा भनौँ न प्रहरीसम्म किन पुग्दैनन्?
0: हामीले यसको बारेमा एउटा चाहिँ नि अध्ययन नै गरेका छौँ नेपालभरि नै है, यो 7 प्रदेशमा गरेको। यो अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स भनेर त्यो छ, यो घनिष्ठ सम्बन्धभित्र हुने हिंसाको बारेमा अनलाइनको। त्यसमा हामीले नेपालका चाहिँ 7 प्रदेशको 4352 जनासँग चाहिँ सर्वे गर्दाखेरि के पायौँ भने त्यसमा जो इन्टिमेट पार्टनर भायोलेन्समा परेका हुनुहुन्छ त्यो मध्येमा प्रहरी कहाँ रिपोर्ट गर्नेको प्रतिशत 2% थियो। जम्मा जतिलाई चाहिँ हिंसा भयो 2%ले प्रहरीमा रिपोर्ट गरेको, अनि कानूनी सहायता लिने वकिलको सहयोग लिने भनेको 0.2%ले मात्रै लिएको। 25% जुन जो पीड़ित हुन्छ 25% मात्रै कसैलाई भनेको सहयोगको लागि उहाँहरूले चाहिँ नि एप्रोच गरेको थियो भने, अनि अनलाइन र अफलाइन हिंसा दुइटै एकैपल्ट परेको चाहिँ 46% जसले परेको छ त्योमध्ये 46%लाई चाहिँ दुवै नै परेको रहेछ। त्यो कारणले गर्दाखेरि प्रहरीमा रिपोर्ट गर्नेको संख्या एकदमै कम छ, अनि कानूनी सहयोग लिने अनि यो मनोसामाजिक सहयोग लिने पनि एकदमै कम छ। एक त त्यो उपलब्ध नभएर पनि थाहा नभएर पनि, र त्यो खालको उनीहरूले चाहिँ नि सुविधा कहाँ पाउने, अब काठमाडौँ मात्र होइन सबै ठाउँको गर्दाखेरि त्यो एकदमै अभाव देखिन्छ। त्यसैले रिपोर्टिङ अनि भिक्टिम सपोर्टको कुराहरू एकदमै बढाउनु पर्ने देखिन्छ।
1: भनेपछि सही सूचना नपाउने र कहाँ कसरी गर्ने भन्ने बारे चाहिँ जानकारी नभएर रहेछ होइन,
0: एउटा त्यो। अनि अर्को चाहिँ अब कहाँबाट गर्दाखेरि मेरो गोपनीयता कसरी कायम हुन्छ, प्रहरी कहाँ जाँदाखेरि आफू चाहिँ फेरि आफ्नै परिवारले थाहा हुन्छ कि, समुदायले समाजले थाहा हुन्छ कि
1: सहजीकरण गरिँदैन
0: त्यो त्यो यो प्राइभेसीको कुरा पनि डर छ र अनि प्रहरी कहाँ अथवा कहीँ जाँदाखेरि न्याय पाउँला कि नपाउँला कति गाह्रो होला कम्प्लिकेसन त्यसको खर्च होला भन्ने पनि कुराहरू छन् धेरै कुराले गर्दाखेरि यो रिपोर्ट गर्न चाहँदैनन्
1: जुन खालका कुराहरू यहाँ हामी गरिरहेका छौँ विशेष गरेर चाहिँ अब यो पीड़ितहरूले चाहिँ आफूले आफ्नो समस्याहरू चाहिँ भन्न डराइरहेकाहरू हुन्छन् होइन कतिपय अवस्थामा विशेष गरेर यो साइबर अपराधमा जुन फस्ने बेला चाहिँ के कस्ता कुराहरूमा चुकिरहेको हुँदो रहेछ किशोर किशोरी बाल बालिका अथवा उसले चाहिँ के गल्ती गरिरहेको हुँदो रहेछ
0: पहिलो कुरा त उनलाई चाहिँ बाल बालिकालाई यो जोखिममा परेको छु मलाई यस्तो हुन सक्छ भन्ने थाहा नै हुँदैन जस्तै अब कसैले अब गेम खेलिराखेकोलाई गेमको पोइन्ट दिन्छु भन्यो अथवा चाहिँ कसैले चाहिँ फ्रीमा फोन दिन्छु आइफोन सस्तोमा दिन्छु भनेर भन्यो अथवा कसैले कुनै चाहिँ प्रलोभनमा पार्यो भने पनि त्यसमा सजिलै पर्ने कुनै अब त्यस्तो साइटमा कुनैमा चाहिँ मलाई चाहिँ खतरा हुन्छ के हुन्छ भन्ने थाहा नहुने र त्यस्तोमा पछि फस्दै जाँदाखेरि अनि उनीहरूले आफूलाई यस्तो अवस्थामा पाइसकेका हुन्छ कि त्यो भन्यो भने गाली गर्ने जस्तै आफ्नो कसैले त्यहाँ ग्रुमिङमा पारेर आफ्नो गोप्य फोटो भिडियोहरू खिच्न लगाउने होइन नग्न फोटो भिडियो खिच्न उता पठाउने गरेपछि त्यो लगाएर पछि चाहिँ नि उसलाई समस्या पर्ने त्यही कुरा घरमा आमा बुवालाई अथवा अरूलाई भन्यो भने आफैलाई गाली पर्छ गाली आउँछ भनेर भन्दैनन् उनीहरू एक यस्तो अवस्थामा पुगेपछि मात्रै यो कुराहरू आउँछ कि त्यहाँबाट उनीहरू भन्नै सक्दैन भन्न गाह्रो छ अनि भन्यो भने गाली गर्ने अनि आमा बुवालाई अथवा अरूलाई पनि यस्तो अवस्थामा के गर्ने भन्ने थाहा नहुँदाखेरि उनीहरू झन् जोखिममा पर्दै जान्छन् मेन कुरा त उनीहरूलाई चाहिँ नि यो म कहिले जोखिममा परे कस्तो पर्यो भन्ने थाहा नहुने अनि यो अलिकति मलाई चाहिँ नि यो यस्तो भएको जस्तो हो भन्ने कुराहरू थाहा पाएपछि अनि कहाँबाट सहयोग लिने कसलाई भन्ने कुरा नहुने भएको हुनाले उनीहरू चाहिँ सुरुदेखि नै उनीहरूलाई त्यस्तोमा एउटा सहयोग एउटा शिक्षाको आवश्यकता छ
1: अब यहाँ नै जोडौँ न कस्तो खालको सहयोग र शिक्षा चाहिँ कहाँबाट उपलब्ध हुन सक्छ
0: अब यसमा त अब हामीले एकदमै बाल बालिकासँग नजिक भनेर भनेको दुईटा एउटा परिवार एउटा स्कूल परिवारमा नै अब बाल बालिकाले सिक्ने भनेर भनेको बुवाको व्यवहारबाट सिक्ने हो आमा बुवाले सिकाएकोबाट सिक्ने हो र आमा बुवालाई नै त्यो खालको अवस्थामा शिक्षा छैन भने बाल बालिका सिकाउने कुरा भएन त्यही हेरेर उनीहरूको चाहिँ नि अनलाइन बानीहरू सिक्ने अनि सुरक्षामा कस्तो के गर्ने भन्ने कुराहरू सिक्ने कति आमा बुवाकै डिभाइस चलाइरहेको हुन्छ आमा बुवाले नै त्यस्तो साइट हेरिरहेको होला अरूलाई त्यस्तो नराम्रो कमेन्ट गरिरहेको छ भने बच्चाले पनि त्यही गर्ने भयो अनि स्कूलमा पनि हाम्रो पढाइमा कोर्स यो जाँचमा पास हुने करिकुलम त्यस्तोमा मात्रै बढी हुँदाखेरि बालबालिकाको अवस्था अनुसार उनीहरूको इच्छा अनुसारको शिक्षा भइरहेछ कि छैन उनीहरू बुझ्ने गरिकन र अनि टिचरहरू पनि त्यो अनुसारको अपडेट छ कि छैन र अनि अर्को सामाजिक यो चाहिँ एउटा घरमा अथवा स्कूलमा पनि खुला रूपमा संवाद गर्ने एउटा विश्वसनीय कुराहरू बच्चाले निर्धक्कसँग भन्ने र जहाँ चाहिँ एउटा नन जजमेन्टल एउटा कुनै किसिमको चाहिँ नि उसलाई चाहिँ नि असर नपर्ने गरिकन गर्ने वातावरण पनि नहुँदाखेरि हामीले एउटा चाहिँ खुला संवाद गर्न आवश्यक देखिन्छ र अनि घरमा पनि यस्तो कुराहरू गर्दाखेरि उनीहरूलाई सिकाउने सहयोग गर्नेबाट गर्ने गाली गर्ने बन्देज लगाउने गर्ने अनि स्कूलमा पनि त्यही खालको भयो भने हुन्छ अनि उनीहरूले मलाई मेरो कुरा पनि सुन्छ है मेरो पनि मलाई पनि सपोर्ट छ भन्ने भयो भने आफूलाई परेको कुरा पनि भन्छन् अहिले त गाली गर्ला स्कूलमा पनि गाली गर भन्दै त्यो बच्चाहरूसँग एकदमै नजिक हुने भनेको स्कूल र परिवार हो त्यहीबाट हामीले सबलीकरण गर्नुपर्छ अब त्यसको साथै अब एउटा नियमन गर्ने एउटा पोलिसी बनाउने एउटा चाहिँ कानुनी रूपमा सरकारको रोल छ भने
1: हजुर म सरकारको रोलमा एकैछिनमा आउँछु अहिले अभिभावक र विद्यालयकै कुरामा जोड्न खोजेँ मैले अभिभावकले चाहिँ अलिकति बुँदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुइटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि के गर्न सक्छ
0: अभिभावकले त सबैभन्दा पहिले बाल बालिकाले कस्तो खालको इन्टरनेटमा कस्तो खालको चाहिँ नि कुराहरू गर्छन् भन्ने कुरा थाहा पाउनु पर्यो सिकाउनु पर्यो खालि धेरै अभिभावकलाई चाहिँ बच्चाले धेरै मोबाइल चलाउँछ स्क्रिन टाइमको कुरा गर्नुहुन्छ त्यो भित्र के गर्छन् थाहा छैन अनि आफैले सचेत भएर सिकाउने सँगै बसेर उनीहरूसँग कुरा गर्ने र अनलाइन मात्र होइन अफलाइनमा पनि समय बिताउने पनि गर्न आवश्यक छ र अनि त्यसमा चाहिँ नि केही कुराहरू जस्तै अब बुलिङको कुराहरू आयो ग्रुमिङको कुरा आएको छ अरू त्यस्तो बेटिङ अहिलेको कुरा हामीले गर्यौँ त्यस्तो कुराहरू आएका छन् भने यस्तो कुरा पनि आएका छन् है, यसबाट सचेत हुनुपर्छ, यो गर्नुपर्छ, सिकाउनु पर्यो, आफू सिक्नु पर्यो, बच्चालाई सिकाउनु पर्यो र यसरी सुरक्षित रहने भन्ने कुराहरू पनि गर्नु पर्यो र केही गरिकन यो भयो भने कहाँबाट सहयोग लिने, के गर्ने, कस्तो गर्ने भन्ने कुराहरू अभिभावकबाट बच्चामा पुर्याउन आवश्यक छ। अनि स्कूलमा पनि त्यही हो, स्कूलमा शिक्षक र बालबालिकाको सम्बन्ध पढाइको मात्र होइन कि उनीहरू धेरै दिनमा चाहिँ नि अब समय बिताउने ठाउँ हुँदाखेरि त्यहाँनिर स्कूल चाहिँ नि एउटा सुरक्षित स्थान पनि हुनु पर्यो र स्कूलबाट पनि उसले आफूले चाहेको कुराहरू शिक्षक शिक्षिकाहरूबाट पनि सहयोग पनि पाउनु पर्यो। अब यो आफ्नो सम्बन्धित विषयको मात्र होइन, कुनै पनि विषयको शिक्षक शिक्षिकासँग पनि आफूले खुलेर कुरा गर्न सक्ने वातावरण भयो भने उनीहरूलाई सपोर्ट पनि हुन्छन् र स्कूलको जुन यो पाठ्यक्रममा मात्र नभइकन एक्स्ट्रा करिकुलर अरू कुराहरूमा पनि कसरी यसलाई राखेर लिएर जाने भन्ने कुरा भयो भने स्कूल र घरबाट एकदमै नजिकसँग बालबालिकासँग उनीहरूको इच्छा अनुसारको शिक्षा सिकाइ भयो भने बालबालिकाहरू सपोर्टेड हुन्छन् र उनीहरूले अझ आफूलाई सुरक्षित रूपमा इन्टरनेटमा चाहिँ आफू प्रयोग गर्न सक्नुहुन्छ।
1: अब यसमा चाहिँ संघदेखि पालिकासम्मको भूमिका पनि जोड्नुपर्छ, कानूनी हिसाबले सँगसँगै चाहिँ कार्यान्वयनमा पनि जोड्नको लागि के गर्नुपर्छ होला तीनै तहले?
0: सबैभन्दा पहिले त यो विषय भनेको अति आवश्यक विषय हो अहिलेको लागि बाल संरक्षण। अनलाइनमा बाल संरक्षणको कुरा नगरिकन हामीले बाल संरक्षणको कुरा गर्न सकिँदैन। जस्तै अहिले हामी डिजिटलाइजेसन, डिजिटल कम्प्युटर, एआई धेरै कुरा गर्छौं, सुरक्षाको कुरा गरेको सुनिँदैन त्यति। त्यो सुरक्षाको कुरा नगरिकन डिजिटलाइजेसनको कुरा गर्नु भनेको ट्राफिकको नियम नबनाइकन, ट्राफिकको व्यवस्था नगरिकन, लाइसेन्सिङको व्यवस्था नगरिकन बाटो बनाएको जस्तो त्यस्तो भएछ अहिले। त्यो खालको गर्नलाई सरकारले त्यसको गम्भीरतापूर्वक त्यसको पोलिसी बनाउने, फ्रेमवर्क बनाउने, त्यसको लागि हामीसँग इन्टरनेटको लगायत अन्य कति कर लिइरहेको छ त्यसमा लगानी गर्नु पर्यो, पैसा कति खर्च गरिरहेको छ त्यो कुराहरू र पैसा ठाउँमा खर्च भएको छ कि छैन, यो सबै तहको सरकारले गर्नुपर्ने काममा एउटा छ। अनि सचेतनाको लागि अहिले केही नगरपालिकाहरूले गरेको एकदम सकारात्मक कुरा छ, त्यस्तै अरू नगरपालिकाहरूले पनि स्कूलहरूमा बालबालिकाहरूसँग अभिभावकसँग काम गर्नु एकदमै आवश्यक छ। समय अनुसार कानूनलाई परिमार्जन गर्दै लैजाने, कानूनमा चाहिँ नि जो चाहिँ नि अब यो यसको लागि हेर्ने विशेषज्ञहरू छ उहाँहरूसँग छलफल गर्दै अब यो चाहिँ नि अदालतमा अनि हाम्रो अधिवक्ताहरू कानून व्यवसायी सबैलाई चाहिँ यसमा चाहिँ अपडेट गर्दै लानुपर्ने हुन्छ। नभए अब कन्सेन्टको कुरा भने कन्सेन्टमा एकदमै यो धेरै एउटा चाहिँ नि कन्फ्युजन छ, के भएपछि कन्सेन्ट हुन्छ, कस्तो हुन्छ भन्ने कुरा एउटाले एउटा धारणा हुन्छ, अर्को त्यो कुराहरूलाई पनि एउटा गर्नुपर्ने हुन्छ भने, अनि अर्को सरकारले गर्ने कुरामा चाहिँ एकदम नियमन भने कन्ट्रोल मात्र गर्ने, यो चाहिँ नि एप बन्द गर्ने, यो गर्ने, यसलाई ट्याक्सी, त्यो मात्र होइन, त्यो गर्नुपर्छ, त्यो साथै जिम्मेवारी पनि छ, कन्ट्रोल मात्र होइन, नियमन मात्र होइन, त्यहाँनिर सचेतनाको कुरा एउटा सिस्टम बनाइदिने, मेकानिजम बनाइदिने, त्यसमा लगानी गर्ने, त्यो कुराहरू पनि गर्न आवश्यक छ। र त्यो गरेन भने जुन सरकारले गर्न सक्दैन उनले चाहिँ बालबालिकाको संरक्षणमा काम गरेको छैन भनेर मान्नुपर्ने हुन्छ।
1: साइबर क्षेत्रमा इन्टरनेटको सेवा सुविधा मोबाइलकोमा लागिरहनु भएको छ उहाँहरूलाई चाहिँ यसको प्रयोग सँगसँगै सकारात्मक कुराहरू र नकारात्मक कुराहरू जोड्यौं हामीले होइन, के कस्ता कुरामा चाहिँ सतर्क हुने सुझाव चाहिँ के दिनुहुन्छ?
0: प्रविधि भनेको एउटा माध्यम, एउटा टुल हो, यो सबै कुरा होइन। अहिले प्रविधि यस्तो छ कि यो नभइकन हुँदैन, मान्छेहरू चाहिँ नि बालबालिका मात्र होइन वयस्क पनि प्रविधिको दास बनिरहेछौ, यो एल्गोरिदमको उसले कन्ट्रोल गरिरहेछ, उसको डिजाइन हामीलाई एडिक्सन बाई डिजाइन भन्छ हामीलाई, उसले चाहिँ एल्गोरिदमले लटमा पारिरहेको छ, हामी प्रयोगकर्ताको मात्र होइन हाम्रो भन्दा चाहिँ दोष चाहिँ टेक कम्पनीको छ। अब त्यो कुराबाट चाहिँ हामीले बुझेर कसरी हामीले कम मात्रै यसलाई चाहिँ नि आफू उसको बसमा पर्ने भन्ने कुराहरू गर्नुपर्नेछ। अनि त्यसपछि यसमा आउने नकारात्मक कुराहरू के छन्, सकारात्मक कुरा के हो, त्यो कुराहरू बुझेर अनि अनलाइन भन्दा पनि बाहिर अफलाइन पनि संसार छ है, बाहिर पनि रमाइलो छ, अनलाइनमा गेम खेल्यो, बाहिर पनि त गेमहरू छन् त, बाहिर पनि त अरू चाहिँ कुराहरू छ, आर्ट छ, म्युजिक छ, परिवारसँग समय बिताउने, घुम्ने, त्यतातिर पनि हामीले अफलाइन एक्टिभिटीहरू गर्ने र
1: अनलाइनमा सिक्ने, अफलाइनमा युज
0: दुबै। अनि अनि अर्को चाहिँ फेरि के भने अहिले अनलाइनमा यस्तो भइरहेछ कि यो भिडियो हेर्यो त्यो बच्चाहरू ठुलो पनि कुनै किताब पढ्नु पर्यो, लेख्नु पर्यो भने एकदमै गाह्रो मान्ने, झर्को मान्ने, त्यो होइन, त्यतातिर हामी फेरि लेख पढ गर्ने पहिलेकै ओल्ड स्कूलमा नै हामी चाहिँ गर्दा राम्रो हुन्छ। त्यो कति देशमा भएको अध्ययन अनुसार चाहिँ हामीले स्क्रिनमा परेको भन्दा किताबमा परेको, टाइप गरेको भन्दा लेखेको अझ चाहिँ सम्झिने, हाम्रो ब्रेन एक्टिभिटी अझ एक्टिभ हुने भएकोले हामीले चाहिँ अब डिजिटलाइजेसन मात्र होइन, हामी चाहिँ यो चाहिँ अफलाइनमा पनि हामीले समय बिताउनतिर गर्नुपर्छ। बाल बालिकालाई पनि त्यतातिर लगाउन हामीले कसरी गर्ने स्कूलले पनि हेर्नुपर्ने हुन्छ।
1: म धेरै धन्यवाद दिन चाहन्छु यो हाम्रो कार्यक्रमको लागि चाहिँ स्टुडियोमै आइदिनु भयो,
0: कार्यक्रम गरिदिनु भएछ, एकदमै सचेतनालाई धन्यवाद।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। यति बेला चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुराकानी गर्यौं। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। रेस्टको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको आजको कार्यक्रममा हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी गरिरहेका छौं। विगत लामो समयदेखि नेपाली समाजमा बाल बालिकाको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ। हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनल संघको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ। उनीहरूका नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र बेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ। अब साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गरौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
3: धन्यवाद।
2: साइबर अपराधका घटना भन्नाले कस्ता घटनाहरू बुझिन्छ?
3: साइबर अपराधका घटना भन्नाले यो सामाजिक सञ्जाल, इन्टरनेट, त्यसै गरी यिनको प्रयोग गरेर साइबर बुलिङ गर्ने, अनलाइन यौन दुर्व्यवहार गर्ने, त्यसै गरी सेक्स टोर्सनहरू गर्ने, फिसिङ गर्ने, अनलाइन गेमिङहरूमा ठगी गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिने सम्पूर्ण अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन्।
2: विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ किशोर किशोरीहरूलाई असर गर्ने खालका प्रमुख साइबर अपराधहरू चाहिँ के हुन्? अहिले
3: यो डिजिटल प्रविधिको तीव्र विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग गरेर विशेष गरी किशोर किशोरीहरूमाथि हुने अपराधहरू बढेको छ। साइबर ब्युरोकै तथ्याङ्क हेर्ने भने नि यो विगत 3 आर्थिक वर्षको हेर्दाखेरि यो आर्थिक वर्षमा निकै बढेको देखिन्छ। विशेष गरी साइबर बुलिङ गर्ने, जस्तो सामाजिक सञ्जाल मेसेजहरू डिजिटल प्लेटफर्मको प्रयोग गरेर कसैलाई गाली गर्ने, अपमान गर्ने, धम्की दिने अथवा मानसिक तनाव दिने कामहरू यो साइबर बुलिङ अन्तर्गत पर्छ। यो पनि एउटा अपराध हो भने अर्को अनलाइन यौन दुर्व्यवहार गर्ने, यसमा चाहिँ नि तपाईँको मित्रता बढाउने, अश्लील सामग्रीहरू माग्ने र त्यही अश्लील सामग्रीहरूलाई चाहिँ प्रयोग गरेर पछि ब्ल्याकमेल गर्ने काम पनि भएको छ। यो चाहिँ अनलाइन यौन दुर्व्यवहार अन्तर्गत पर्छ भने अर्को तस्विरहरू, भिडियोहरू प्राप्त गरेर त्यसलाई सार्वजनिक गर्ने, धम्की दिने र त्योबाट फाइदा लिने, विशेष गरी यसमा चाहिँ पैसाको फाइदा नि हुनसक्छ र उसलाई पछि यौन शोषण गर्ने फाइदा पनि हुनसक्छ भने अर्को चाहिँ विभिन्न लिङ्कहरू, विभिन्न वेबसाइट मार्फत नक्कली वेबसाइटहरू बनाउने, व्यक्तिगत जानकारीहरू, पासवर्डहरू, ब्याङ्की विवरणहरू चोर्ने काम पनि किशोर किशोरीमाथि भएको छ। यस्ता किसिमको उजुरी पनि हाम्रो साइबर ब्युरोमा लगायत देशका विभिन्न इलाका जिल्ला प्रहरी कार्यालयमा परेका छन् भने यो अहिले किशोर किशोरीहरू चाहिँ तपाईँको अनलाइन गेम खेल्नमा एकदमै रुचाउँछन् र त्यो त्यसको फाइदा लिएर चाहिँ नक्कली लिङ्कहरू पठाएर गेम क्रेडिट अथवा पुरस्कारको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति पनि बढेको छ भने त्यसै गरी विभिन्न किशोर किशोरीहरूको चाहिँ लिङ्क यो आइडीहरू ह्याक गरिदिने र उनीहरूलाई चाहिँ यो अनलाइन ग्रुमिङ गर्ने काम पनि भन्छ भने मतलब बालबालिकासँग विश्वासको सम्बन्ध विकास गर्ने र पछि उनीहरूलाई शोषण गर्ने काम पनि भएको छ। यस्ता किसिमका उजुरीहरू चाहिँ साइबर ब्युरोले ब्युरोमा परेको छ र सामान्यतया यिनै प्रकारका जुन अपराधहरूबाट चाहिँ किशोर किशोरीहरू चाहिँ
2: विशेष गरेर मानव बीच बिखनमा चाहिँ यो सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग कतिको भइरहेछ?
3: कुनै प्रकारको फाइदा लिएर वा नलिएर वेश्यावृत्तिमा लगाउने अथवा मानिसको अङ्ग झिक्ने र मानिसलाई एक देशबाट अर्को देशमा पुर्याउने यी चाहिँ मानव बीच बिखन अन्तर्गत पर्छन् भने यस्ता सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई प्रलोभन देखाउने, विभिन्न ठाउँको चाहिँ नि रमाइलो मनोरञ्जनका कुराहरू देखाउने, यस्ता कुरा देखाएर चाहिँ बाल बालिकाहरूलाई, विशेष गरी बालिकाहरूलाई चाहिँ यौन शोषण अथवा वेश्यावृत्तिमा लगाउने, विशेष गरी देशको भूभागभन्दा बाहिर लगाउने काम पनि बढेका छन्। तर अब यसको ठ्याक्कै यही किसिमको कतिवटा उजुरी परेका छन्। यसरी बाल बालिकालाई यौन शोषणमा लगाउने र वेशभूषण गर्ने कार्य भनेर चाहिँ साइबरमा त्यस्तो उजुरी परेका छन्। यो उजुरी, यस्ता किसिमको उजुरीहरूले चाहिँ छुट्टै किसिमको एउटा विशेष ब्युरो छ जुन चाहिँ मानव वेशभूषण ब्युरो भन्छ, त्यहाँबाट पाइन्छ भने तर हाम्रो यसमा चाहिँ साइबर ब्युरोमा चाहिँ विशेष गरी यही अघि मैले हजुरलाई निवेदन गरे जस्तै
2: साइबर अपराधका घटनाहरू विशेष गरेर जुन खालका यहाँले अघि भन्नुभयो कि किशोर किशोरीहरूलाई विभिन्न खालका प्रलोभनमा पारेर विभिन्न खालका अपराधहरू पनि हुने गरेको छ, सतर्क चाहिँ कहाँनिर हुने किशोर किशोरीहरू?
3: सबभन्दा पहिला हामी बुझ्नुपर्ने कारण के छ भने किन हुन्छ त जुन 18 वर्षको त्यो कारण पनि हो भने अर्को साक्षरताको कमी भइँदो रहेछ र सबैभन्दा ठुलो कुरो चाहिँ हामी अभिभावकहरूको निगरानी कमी छ। त्यसैले मैले अहिले के भन्छु भने यसमा चाहिँ नि सबैभन्दा पहिला साक्षरता वृद्धि गर्नु पर्यो। नेट इन्टरनेटको व्यापक रूपमा अथवा होसियारी नपुर्याइकन प्रयोग गर्दाखेरि र विभिन्न असंवेदनशील लिङ्कहरू त्यतिकै थिचिदिँदाखेरि आफू साइबर अपराधको पीडित बन्नुपर्छ कि भन्ने कुरा चाहिँ किशोर किशोरीहरूमा व्यापक रूपमा साक्षर हुनु पर्यो भन्ने भन्छ। अर्को चाहिँ मेन कुरा गोपनीयता सेटिङ गर्ने, शङ्कास्पद लिङ्कहरू क्लिक नगर्ने र अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वत आफू पीडित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने, अर्को चाहिँ हामीले यो कुरालाई विशेष गरी बालबालिकाले घरमा बाहेक अन्य ठाउँमा सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीडित हुने अपराध चाहिँ कम हुन्छ भन्ने लाग्छ भने, अर्को चाहिँ नेपाल प्रहरी सङ्घ संस्था विद्यालयबाट चाहिँ यस्ता किसिमका जुन सचेतनामूलक कार्यक्रमहरू विभिन्न समयमा प्रसारण र प्रकाशन भएको छ, त्यस्ता प्रकाशन र प्रसारण भएका सचेतनामूलक कार्यक्रमहरू हेर्ने, सुन्ने, सुनाउने र त्योबाट सचेत गराउने काम हो भने पनि किशोर किशोरीहरू चाहिँ पीडित हुनबाट जोगिन्छन् भन्ने लाग्छ।
2: धेरै देखिएको, धेरै आइरहेको र किशोर किशोरीहरू चाहिँ अलिकति सचेत हुनुपर्ने मा चाहिँ यहाँले केही उदाहरणहरू दिनुहुन्छ?
3: साइबर ब्युरोमै परेका उजुरीहरूको तथ्याङ्क र त्यसको प्रवृत्ति हेर्दाखेरि चाहिँ बालक तथा बालिका विशेष गरी किशोर किशोरहरू चाहिँ पीडित हुने भनेको उहाँहरूको एकाउन्टहरू ह्याक गरेर अथवा फेक एकाउन्टहरू क्रिएट गरेर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने काम चाहिँ देखिन्छ। आर्थिक वर्ष 82-83 यही आर्थिक वर्षमा नि 118 जना बालक र बालिका 160 जना बालिका पीडित भएको देखिन्छ। र अर्को चाहिँ ब्ल्याकमेल गर्ने पनि, त्यसपछिको दोस्रोमा चाहिँ ब्ल्याकमेल गर्ने, मैले अघि हजुरलाई भनिसकेँ ब्ल्याकमेलका विभिन्न फेक एकाउन्टहरू बनाउने, उहाँहरूलाई चाहिँ आकर्षित गर्ने र उहाँहरूसँग चाहिँ विभिन्न न्युड फोटो भिडियोहरू माग्ने, सम्बन्ध विस्तार गर्ने र त्यही त्यसलाई नै आधार मानेर ब्ल्याकमेल गर्ने र पछि यौन शोषण सम्बन्धका कामहरू हुने उजुरी पनि धेरै परेका छन्, जसमा चाहिँ यही आर्थिक वर्षमा चाहिँ बालिका नै 18 जना पीडित भइसकेको उजुरी साइबरमा परेको छ। र अरू अन्य डिसेम गर्ने, त्यसै गरी पोर्नोग्राफी पिक्चरहरू पठाएर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने, मानसिक तनाव दिने उजुरीहरू पनि परेका छन्।
2: जुन तथ्याङ्क यहाँले भन्नुभयो त्यो तथ्याङ्क अहिले समाजमा व्याप्त रूपमा भएका यो जुन ठगीहरू अपराधहरूको तुलनामा चाहिँ एकदमै कम मात्रै भनौँ न प्रहरीमा उजुरी आएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
3: यो अब कतिपय व्यक्तिहरूलाई प्रहरीमा उजुरी गर्न पर्छ कि पर्दैन भन्ने कुरा पनि एउटा लाग्छ भने, अर्को चाहिँ उजुरी गर्दाखेरि गोपनीयता कायम नहुने अथवा समाजमा त्यही समाजमा फेरि इस्टाब्लिस भएर बस्न नि गाह्रो हुने, परिवारमा साथीभाइमा आफ्नो चाहिँ इष्टा इज्जत झन् बिग्रिने हो कि भन्ने डरले पनि होला, त्यसो भनेर त अपराधबाट पीडित भएर बसिराख्ने कुरा त होइन, तर यसको असर चाहिँ के हो त्यो असर इम्प्याक्टलाई हेरेर पनि कति उजुरी पर्दैन भने, मैले अहिले यहाँलाई निवेदन गरेको तथ्याङ्क चाहिँ यो साइबर ब्युरोमा परेको उजुरी मात्रै हो, यस्ता किसिमका उजुरीहरू चाहिँ देशव्यापी रूपमा परेको हुन्छ, जिल्ला प्रहरीकारले त्यसरी मुद्दा चल्ने इलाका प्रहरीकारलेहरूमा पनि परेको हुन्छ, उक्त तथ्याङ्क चाहिँ मसँग छ, यी सबै तथ्याङ्क जोड्ने हो भने यो यसको लेभल हाई नै छ।
2: गोपनीयता चाहिँ महत्वपूर्ण पनि रहन्छ र पीडितको गोपनीयताको सुनिश्चित पनि जरुरी छ होइन, यो कसरी सुनिश्चित गरिन्छ त साइबर ब्युरोमा आइसकेपछि?
3: हाम्रो साइबर ब्युरोमा चाहिँ कुनै पनि किशोर 18 वर्ष भन्दा मुनिका बाल बालिका र 18 वर्ष भन्दा माथिको महिला पीडित भएको खण्डमा चाहिँ अथवा पुरुष भए पनि उहाँहरू चाहिँ पीडितले उजुरी दिएपछि उहाँहरूको चाहिँ हामी नाम कुनै पनि हालतमा पब्लिश गर्दैनौ। यहाँहरूले हामीले पटक पटकको हाम्रो जुन प्रेस नोट पनि यहाँहरूले हेरिरहनु भयो होला, हामी उहाँहरूलाई साङ्केतिक नाम दिन्छौँ र उहाँहरूको गोपनीयताको सुनिश्चित हामी गर्छौँ। यहाँहरूको रेडियो मार्फत किशोर किशोरी जो साइबर अपराधबाट पीड़ित हुन्छ उहाँहरूलाई यो कुरा आश्वस्त पनि गर्न चाहन्छु।
2: धेरै जसो अभिभावकले चाहिँ किशोर किशोरीलाई अझ भनौ बाल बालिकालाई आफ्नो मोबाइल प्रयोग गर्न दिइरहेको हुन्छ र त्यसले गर्दाखेरि विभिन्न खालका ब्याङ्क ब्यालेन्समा ठगी हुने सम्भावना पनि रहन्छ, यहाँनिर के सुझाव दिनुहुन्छ यहाँले?
3: बाल बालिका त्यही कारणले गर्दा अभिभावकको ब्याङ्कबाट एकाउन्ट रिपिएको पनि हामी कहाँ उजुरी आएका छन्, त्यस्ता उजुरी पनि हामीले परेका छन्। त्यसैले म अभिभावकहरूलाई चाहिँ के भन्छु भने आफ्नो ब्याङ्क एकाउन्ट भएको, आफ्नो पिन आइडीहरू भएको, आफ्नो एकाउन्ट भएको मोबाइललाई सकेसम्म बाल बालिकाले जिद्दी गर्दा पनि नदिनु हुन हामी अनुरोध गर्छौँ। किनभने बाल बालिकालाई चलाउँदै गर्दा सामान्य होसियारी नपुर्याउनाले पनि 20 लाख 25 लाख पैसा चाहिँ क्षण भरमा गएको हामीले देखेका छौँ। त्यसैले हामी साइबर डिजिटलको तर्फबाट हामी अभिभावकहरूलाई के भन्छौँ भने आफूले चलाउने डिभाइस त्यो प्राइभेट कुरा हो, त्यस्ता डिभाइसहरू कुनै पनि बहानामा कुनै पनि प्रभावमा र कुनै पनि दबावमा बाल बालिकाले प्रयोग गर्ने गरी नदिनु होला भन्ने भन्छु। भने आफ्ना बाल बालिकाले पनि निज बाल बालिकाकै लागि भनेर किनिदिएको अथवा चलाउन दिएको डिभाइस सकेसम्म त दिँदै नदिनु, आवश्यकता पर्दा मात्र दिनुहोला। अर्को कुरो चाहिँ बाल बालिकाले कति सामाजिक सञ्जाल चलाइरहेको छ, बाल बालिकाले प्रयोग गर्न दिएको मोबाइल के प्रयोजनलाई उसले प्रयोग गरिरहेछ, बाल बालिका कति समय मोबाइलमा घोत्रिन्छ, अथवा बाल बालिकाले उक्त त्यो मोबाइलको प्रयोग चाहिँ आफ्नो अध्ययनको सिलसिलामा अथवा आफूलाई फ्रुटफुल हुने कुरामा प्रयोग गरेको छ कि दुरुपयोग गरिरहेछ भन्ने कुरा चाहिँ अभिभावकले निगरानी गरिदिएको खण्डमा बाल बालिका आफै यो सामाजिक सञ्जाल अथवा साइबर अपराधको पीडित हुनु पर्दैन भने त्यो बाल बालिका पीडित भएको कारणले गर्दा अभिभावकले पनि त्यसमा थप तनाव लिनु पर्दैन भन्ने लाग्छ।
2: अब कस्ता कस्ता अपराधहरू साइबर अपराधहरू भएमा चाहिँ कहाँ कसरी दर्ता गर्न सकिन्छ अथवा उजुरी दिन सकिन्छ?
3: कुनै पनि व्यक्ति किशोर किशोरी मात्र नभनु जुनसुकै व्यक्ति पनि साइबर अपराधबाट पीडित भए भन्ने लाग्छ भने अथवा कन्फ्युज हुन्छ भने सोध्न पनि सकियो लाग्छ अथवा भए म साइबर अपराधमा पीडित भए भन्ने लाग्छ भने उहाँहरूले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्न सक्नुहुन्छ वा साइबर ब्युरो @nepalpolice.gov.np मेल पनि गर्न सक्नुहुन्छ। उहाँहरू यदि मेल गर्न साक्षर हुनुहुन्न भने जुनसुकै जिल्ला मैले 100 नम्बर त सबैलाई थाहा छैन त्योभन्दा पनि साइबर ब्युरोमै उजुरी गर्न चाहन्छ भने 98512867770 98512867771 र 98512867772 यो 24 घण्टा चल्ने नम्बर हो। यो नम्बरमा आफ्नो जानकारी दिए पनि हामी त्यसमा चाहिँ कार्य प्रक्रिया अगाडि बढाउँछौँ।
2: अब साइबर ब्युरोले चाहिँ पीडितलाई कस्तो खालको सहयोग प्रदान गर्छ त?
3: सबभन्दा पहिला त उहाँहरू आइसकेपछि उहाँहरूको लिखित हामी उहाँहरूले उजुरी दिन मौखिक दिनुभयो भने त्यसलाई लिखित ढाँचामा ढालेर त्यसपछि उहाँहरूको सम्पूर्ण विवरणहरू लिएर गोप्य तरिकाले उहाँहरूमाथि ह्यारेस गर्ने अथवा उहाँहरूमाथि साइबर अपराधबाट पीडित बनाउने मानिसहरूको खोजी गर्ने उहाँहरूलाई चाहिँ कानुनी प्रक्रिया अगाडि बढाउने काम गर्छौँ र अन्यको हकमा चाहिँ कुनै पनि व्यक्तिले साइबर सम्बन्धी उजुरी दिएको खण्डमा उहाँहरूको मैले फेरि पनि भने गोपनीयताको हामी सुनिश्चित गर्छौँ।
2: जस्तो कसैलाई पनि म चाहिँ साइबर अपराधको शिकार भए जस्तो लाग्छ भने चाहिँ पहिलो कदम के हुनुपर्छ अथवा कहाँ चाहिँ सचेत हुने अथवा के चाहिँ संकलन गर्ने उसले?
3: राम्रो प्रश्न सोध्नुभयो। म साइबर अपराध पीडित भए भन्ने लाग्छ भने त्यो आफ्नो डिभाइसमा आएका अथवा पीडकले पठाएका सम्पूर्ण सामग्रीहरू आफ्नो डिभाइसमा आएका सामग्रीहरू डिलिट गर्नु भएन, आफ्नो डिभाइस फर्मेट गर्नुहुन्न र आफूसँग भएका पीडक विरुद्धका उजुरीहरूलाई सुरक्षित गरेर तत्काल छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा जानु पर्यो र त्यसले गर्दा चाहिँ हामीलाई अनुसन्धान गर्न र पीडकसम्म पुग्न चाहिँ निकै मद्दत पुर्याउँछ।
2: यसरी संकलन गर्दाखेरि कहाँ कहाँनिर चाहिँ त्रुटि हुन सक्दो रहेछ?
3: कतिपय पीडितहरूले चाहिँ आफूसँग आएका पीडकले पठाएका सामग्रीहरू अथवा पीडकले ब्ल्याकमेल गर्नको लागि, बुलिङ गर्नको लागि, सेक्स शोषण गर्नको लागि प्रयोग गरेका जुन सामग्रीहरू छन् त्यो सामग्री आफ्नो डिभाइसमा आइसकेपछि चाहिँ कतिपयले लाजले अथवा गोपनीयता भङ्ग हुने डरले चाहिँ डिलिट गरेको, आफ्नो चाहिँ नि डिभाइस नै फर्मेट गरिदिएको कारणले गर्दाखेरि चाहिँ भोलि पीड़ित र पीड़क को डिवाइस कनेक्शन करना अलग समस्या होने भाग कहीं वहां डर अथवा लाज कर सकूँ जिससे अनुसंधान अलग जटिल बना
2: इसी राख् जस्तों हमला खाले होता फिर तो नराखे में भोलि कने प्रमाण नष्ट होने संभावना रह सुरक्षित राख् पर्च प्रहरी उजुरी दिन सकने करी के सकता सावधानी अपनाने
3: मोबाइल फर्मेट कर मोबाइल पाया चीज स्क्रीनशट कर कुनै एउटा भल्ट क्रिएट गरेर त्यसमा राख्न सकिन्छ अनि त्यही गरेर पछि साइबर गरेर बुझाउन सकिन्छ भने कतिपय अवस्थामा चाहिँ अकस्मात त्यस्ता डिलिट भएका चिजहरू हामी डिजिटल फोरेन्सिक ल्याब छ हाम्रै पनि ल्याब छ उक्त ल्याबबाट नै उक्त डिभाइसबाट हामी एक्सट्र्याक्ट गर्ने अथवा त्यसलाई झिक्ने प्रविधि पनि हामीसँग छ।
2: अब यो जुन खालका साइबर अपराधहरू छन् यो लैङ्गिक हिंसासँग पनि जोडिएर आइरहेको हुन्छ होइन यस्ता घटनाहरूबाट बच्नको लागि चाहिँ विशेष गरेर किशोर किशोरीलाई चाहिँ तपाईँले सुझाव दिनु पर्दा के सुझाव दिनुहुन्छ?
3: हामी सबैभन्दा पहिला के हुन्छ नि कसैले पनि आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्। आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्। आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। त्यसै गरी यस्ता साइबर अपराधबाट बस्ने तौर तरिकाहरू जो डिजिटल सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्याप्ठी छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बस्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ भन्ने लाग्छ।
2: अब विशेष गरेर यहाँहरूले यो जनचेतनामूलक साइबर अपराधका बारेमा किशोरावस्थाको सुरक्षाको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ कतिको गरिरहनु भएको छ र कसरी चाहिँ गरिरहनु भएको छ त?
3: हामीले विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गरेका छौँ। त्यसै गरी यो कार्टुन तरिकाले हुन्छ नि त्यस्तो एआई प्रयोग गरेर गरेका भिडियोहरू पनि हामीले प्रशस्त मात्रामा साइबर ब्युरोको वेबसाइटमा छ। हामीले जस्ता ती प्रकाशन र प्रकाशन भएका हामीले मात्र होइन विभिन्न एनजिओज आइएनजिओज त्यसै गरी चाहिँ नि गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले पनि त्यो त्यस्ता किसिमका जुन किशोर किशोरी पीड़ित हुने सम्बन्धमा चाहिँ त्यस्ता भिडियोहरू प्रस्तुत गरेको छ। उक्त भिडियोहरू हेरिदिनु हुनको लागि सम्पूर्ण अभिभावकवर्ग र किशोरी किशोरीलाई पनि म हार्दिक अनुरोध गर्छु।
2: निकै व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो सरलाई धेरै धन्यवाद।
3: यहाँहरूले पनि हामीले साइबर ब्युरोको तर्फबाट विशेष गरी किशोर किशोरीहरू यो साइबर अपराध पीड़ित हुने सन्दर्भमा विभिन्न जिज्ञासाहरू राख्नुभयो र हाम्रो अनुरोधहरू पनि राख्ने मौका दिनुभयो यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
2: वहाँ हुनुहुन्थ्यो प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। साइबर अपराध किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा यसअघि हामीले चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग पनि कुराकानी गर्यौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा
5: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: हेलो
12: हेलो बहिनी सन्चै छौ?
11: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार विज्ञापन बोर्ड
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
14: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
15: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
14: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
15: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
14: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
15: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
14: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
15: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
14: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
15: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप समावेशी बनाइदै चुनावी कार्यतालिका संशोधन, लुम्बिनी प्रदेश सभामा आज बजेटमाथि छलफल हुँदै रामेछापका उद्योग, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले मन्थलीमा एक दिने प्रदर्शनी तथा अन्तर सम्वाद कार्यक्रमको आयोजना, चितवनमा ट्रक र स्कूटर एक आपसमा ठोकिँदा 2 जनाको ज्यान गयो। स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरी।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: हजुरको रेडियो

अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति एक एक महिला सहित तीन उपसभापति दुई महामन्त्री तथा एक महिला सहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यसै गरी एक कोषाध्यक्ष दुई सहकोषाध्यक्ष एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्यीय हुनेछ। 99 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। सात प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति एक महामन्त्री र दुई सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित हुने 99 सदस्य मध्ये एउटा प्रदेशबाट पाँचजनाका दरले केन्द्रीय सदस्य आउनेछन्। प्रदेशबाट आउने 35 जना मध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ। विधानले वरिष्ठ नेता स्वत रहने व्यवस्था गरेको छ। चितवनमा हिजो उद्घाटन भएको राष्ट्रपाको महाधिवेशनको बन्द सत्र आज हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्र अन्तर्गत बिहान 10 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नावली प्रकाशन हुनेछ। दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गरिनेछ। दिउँसो दुई बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिएको छ। 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। त्यसपछि दोस्रो चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू गर्ने कार्यतालिका छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 10 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफल क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ। त्यसै गरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो। प्रस्तुत बजेट मध्ये पुँजीगत 22,71,65,40,000 रूपियाँ, चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकम समेत समावेश गरी कुल बजेट 37,38,45,00,000 रूपियाँ पुगेको हो। चालु आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38,91,00,000 रूपियाँको बजेट ल्याएको थियो। पूर्व मन्त्री एवं नेपाली कंग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको 80 वर्षको उमेरमा गैराती निधन भएको छ। पछिल्लो समय दमको समस्या बढेपछि काठमाडौँको भानेश्वर स्थित फ्रन्ट लाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति 10:15 बजे निधन भएको। उनको निधनबारे पाँचखाल नगरपालिकाका प्रमुख एवं उनका छोरा महेश खरेलले जानकारी दिनुभएको छ। नेपाली राजनीतिका शिखर पुरूषहरू बीपी कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेश सिंहसँग निकट रहेर संगत गरेका नेता खरेल विक्रमसम्म 2056 आम निर्वाचनमा काभ्रेबाट संसद सदस्य निर्वाचित भएका थिए। संसदीय यात्राका क्रममा उनी शिक्षा मन्त्री हुँदै मामिला बाल बालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए। पाँचखाल नगरपालिकाका नगर प्रमुख एवं नेपाली कंग्रेस काभ्रे क्षेत्र नम्बर 2 का सभापति महेश खरेलका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका
लागि बिहान 9 बजेदेखि 11 बजेसम्म ललितपुरको सानेपा स्थित कंग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ। केन्द्रीय र गणेशमान सिंहसँग निकट रहेर संगत गरेका नेता खरेल विक्रम सम्बत 2056 आम निर्वाचनमा काभ्रेबाट संसद सदस्य निर्वाचित भएका थिए। संसदीय यात्राका क्रममा उनी शिक्षा मन्त्री हुँदै मामिला

0: पाकमानको अन्तिम संस्कार गरिनेछ। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगलाई सरकारले फेरि संचालनमा ल्याउने तयारी गरेको छ। योसँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेको छ। हेटौँडा उद्योग क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 संचालित हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द भएको थियो। त्यसै त कपड़ा उद्योग फेरि संचालनमा ल्याउन पटक पटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। यस वर्ष यसको संचालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तौरबाट स्थलगत अनुगमनसँगै सक्रिय बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभएको छ। त्यसता समय समयमा यसको संचालनको प्रयास भने भइरहेको उहाँले जानकारी दिनुभएको छ। कपड़ा उद्योग पुनः तत्कालै संचालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मरमतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभएको छ। हेटौँडा कपड़ा उद्योगको पुनः संचालनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अग्रसरता लिएको बताउँदै उहाँले यस बीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गर्नुभएको बताउनुभयो। रामेछापको उद्योग कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले आइतबार मन्थलीमा एक दिने प्रदर्शनी तथा अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिएको छ। मन्थली नगरपालिका लगायतका निकायको आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रमको नेपाली उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूरकृष्ण वैद्यले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा उहाँले रामेछाप जिल्लाले कृषि उद्योग र पर्यटनको क्षेत्रमा गरेका कामको चर्चा गर्दै त्यसलाई अझ प्रचार र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। महासंघले रामेछापको व्यावसायिक क्षेत्रको विकासका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। साथै उहाँले रामेछाप उद्योग वाणिज्य संघले गरेका विभिन्न क्रियाकलापको महासंघले मसिनो ढंगबाट मूल्यांकन गरिरहेको भन्दै उहाँले संघको स्तरोन्नतितर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले रामेछापमा कृषि र पर्यटनको प्रचुर सम्भावना भए पनि त्यसको प्रचार र पूर्वाधारको विकासमा पछि परेको गुनासो गर्नुभएको छ। पूर्वाधारको विकास गर्ने हो भने हामीले हिमाल देख्न मुस्ताङ र ताल हेर्नका लागि भरत ताल पुग्नुपर्ने अवस्था आउँदैन भन्दै श्रेष्ठले त्यसका लागि सबैको प्रयास साझा हुनुपर्ने बताउनु भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले प्रदेश सरकार र स्थानीय सरकारसँग निजी क्षेत्रले सहकार्यमा धेरै कार्य सक्ने भएकाले त्यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्योग वाणिज्य संघ र सचिवालयलाई प्रोत्साहन गर्ने बताउनु भएको छ। कार्यक्रममा तामाको सिमरिन एडभेन्चर प्रणालीले रामेछाप जिल्लाको पर्यटन क्षेत्रको विकास र सम्भावनाबारे वृत्त चित्र प्रस्तुति गर्दै व्यवसायी सागर हरि अधिकारीले पर्यटनसँग रामेछाप विमानस्थलको सेवा समेट्न सक्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। त्यसैगरी जिल्लाको कृषि फलफूल तरकारी र दुग्धजन्य पदार्थको बारेमा भानु श्रेष्ठ र ददीलाल नेपालले प्रस्तुतिकरण गर्नुभएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी

0: अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896692998।
5: हजुरको रेडियो 102.1 मेगा।
1: विश्रामपछि हजुरको समाचारमा पनि स्वागत छ। लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले फेरि गोली चलाएको छ। श्रीआमा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। गोली लागेर भारत मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत 2 जोगिया टोल निवासी अन्दाजी 28 वर्षीय छोटु बनिने रंजित कुमार पासवान घाइते भएका छन्। सोही क्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन्। घटनास्थलबाट भारतकै मधुबनी जिल्ला निवासी अन्दाजी 17 वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय महेशपुर पतार र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त प्रहरी टोलीले 92.3 ग्राम ब्राउन सुगर पनि बरामद गरेको छ। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुङ्गामुडा प्रहार गर्दै भारततर्फ भाग्न खोजेपछि 1 राउण्ड हवाई फायर र 1 राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। चितवनको भरतपुरमा ट्रक पछाडि स्कूटर ठोकिँदा 2 युवाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रक पछाडि स्कूटर ठोकिँदा 2 जना युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको N5X5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको BP06004P7248 नम्बरको स्कूटर पछाडिबाट ठोकिँदा उक्त दुर्घटना भएको। दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र स्कूटरको पछाडि सवार लम्जिङ घर भई हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा आज बिहान 2:40 को समयमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल ठोकरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा रहेका चालकमाथि सोधपूछ गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढ़ाएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चटाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन र चटाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेश का तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्तिवार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्टक रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाहको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनान ईरानमा बढ्दो तनाव र ईरान समर्थित हिजबुल्ला समूहको गतिविधिबारे पनि विस्तृत छलफल भएको छ। अमेरिकी पक्षले क्षेत्रीय स्थायित्वका लागि हिजबुल्लाहको गतिविधि नियन्त्रण गर्न ईरानले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेको छ। वार्ता शुरू हुनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ईरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिफाफले एकअर्कालाई कड़ा चेतावनी समेत दिएका छन्। राष्ट्रपति ट्रम्पले लेबनानको सशस्त्र समूह हिजबुल्लालाई नियन्त्रणमा नराखे ईरानमाथि फेरि कड़ा सैन्य कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ। त्यसको जवाफमा घालिफाफले ईरानी सशस्त्र बल कुनै पनि शक्तिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउँदै धम्की स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको छ। विश्वको झण्डै 20% तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने रणनीतिक जलमार्ग हर्मुजको विषय पनि वार्ताको महत्वपूर्ण मुद्दा बनेको छ। यो वार्तालाई दीर्घकालीन समझदारीको आधार तयार गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा ईरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। गैराती खेलको 24 मिनटमा ईरानका मेहदी तोरेबीले बललाई जाली सुमाए पनि भिडियो सहायक निर्णायक परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि ईरानी गोलरक्षक अली रेजा हेरान भान्दले उत्कृष्ट बचाव गर्दै टोलीलाई संकटबाट जोगाउनुभयो। बेल्जियमका नाथान एनगोए रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा केभ हार्डेससँग बराबरी खेलेको स्पेनले यस जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। खेल समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्न चाहँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एक पटक। राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप समावेशी बनाइदै चुनावी कार्यतालिका संशोधन। लुम्बिनी प्रदेश सभामा आज बजेटमाथि छलफल हुँदै रामेछापका उद्योग कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले मन्थनमा एक दिने प्रदर्शनी तथा अन्तरसंवाद कार्यक्रमको आयोजना। चितवनमा ट्रक र स्कूटर एक आपसमा ठोकिँदा 2 जनाको ज्यान गयो। स्विजरल्याण्डमा अमेरिका ईरान शान्तिवार्ताको पहिलो चरण शुरू। आणविक कार्यक्रम हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल। र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन। ईरान र बेल्जियम गोलरहित बराबरी। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbunul Nuculaghi Rod, Simind, Josapata, Taini, Gabatele Uniula, Periu Mantelima Testura Rodul cu Păsăl ce caul la bătit.
1: Kaka, timla etini thachaina, aba hamrei Mantelima Divjoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायौ नि अनि कहाँबाट ल्यायौ
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150 मा
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
12: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 048-540-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
13: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
6: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 98 44 5 96 0 47 5 90 453
6: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429,
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट, सिन्धुली।

हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएन हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
4: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
4: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
8: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप Thank you.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको याप तामाको सीएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। साथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको कार्यक्रममा के गर्नुपर्छ भनेर तपाईँलाई थाहा भइसकेको छ। यो कार्यक्रम साताको सातै दिन आउँछ, तर फरक बार फरक प्रस्तुतिको साथमा हामी तपाईँको माझमा आउने गर्छौं भने आज चाहिँ तपाईँको रोजाईका मिठा रमाइला लोकगीतहरू बज्छ। 0840400026 तपाईँले सहभागिता जनाउनुपर्छ भने तपाईँले रोज्नु भएको गीत मार्फत मात्र आफ्नो विशेष एकजना साथीलाई सम्झन पाउनुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हाई। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै आफूलाई मनपर्ने मिठा गीत रोजाइमा पार्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठा निरमाइलो असारी गीत राखेर तपाईँलाई मनोरञ्जन दिन्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा राख्यौं हामीले दिने रमाइलो गीत, त्यसपछि हामी फिल्मी आइसकेका छौं। आजको बसाइमा हामीले तपाईँको रोजाइका मिठा रमाइला मनसुनेलो गीतहरू राख्नेछौ। तपाईँले 0848 40 00 26 सहभागिता जनाउन पर्ने हुन्छ। तपाईँले हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एक साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकको शैलीको बसाइमा छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि कार्यक्रमको शुरूआतमा राख्यौं हामीले दिने नेचर रमाइलो गीत, त्यसपछि हामी फिर्गुनी आइसकेका छौं। आजको बसाइमा हामीले तपाईँको रोजाइका मिठा

0: भएका विशेष गरी आजको दिनमा चाहिँ तपाईँका रोजाइका गीत संगीत राख्दै तपाईँसँगै रम्दै रमाउँदै अगाडि बढ्ने हाम्रो जमर्को जारी नै भएको छ। तपाईँले 048 40 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ। हिजो आज अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या हो कि जस्तो लाग्छ। अब सम्भवतः तपाईँ फुर्सदको समय छ र तपाईँ यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँले फोन लगाउन सक्नुहुन्छ। यति बेला हामीलाई फेसबुक लाइभमा धेरै साथीहरूले सुनेर कमेन्टहरू पनि पठाइराख्नु भएको छ। तपाईँका कमेन्टहरूलाई पनि हामीले वाचन गर्नेछौ। हुनुहुन्छ पहिलो साथी तुलसी रियाजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि कार्यक्रम सुन्दैछु है। दैलेखबाट दैलेखको मान्छे हाल चाहिँ अर्घखाँचीबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अप्सरा खड्काजीले पनि लेख्नु भएको छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, रामेछापको नामाडीबाट हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत मलाई अप्सरा खड्का भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते, नमस्कार दिदी हजुर।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट, सिन्धुली गोलन्जर गाउँपालिकाबाट गणेश बुढादेखि बोल्दैछु।
0: गणेश जी, के गर्दै हुनुहुन्छ त अहिले?
1: ए, बसिराखेको छु।
0: बस्दै हुनुहुन्छ, अनि खानपिन भयो कि बाँकी छ?
1: भइसक्यो मेरो, तपाईँको?
0: मेरो पनि भइसकेको छ। के गर्नुहुन्छ हाम्रो गणेशजीले?
1: घरैसी काम यस्तै हो।
0: घरैसी काम गर्नुहुन्छ?
1: हजुर।
0: ल, अरे यसो पढ्नु पनि हुन्छ कि के हो?
1: पढ्छु पनि।
0: कतिमा पढ्दै हुनुहुन्छ?
1: टेन।
0: दसमा पढ्दै हुनुहुन्छ? आज स्कुल जानु भएन र?
1: हजुर।
0: किन जानु भएन? हजुर भन्दै हुनुहुन्छ। ल, आज घरमै बसेर मम्मी बाबालाई काम सघाउनु पर्छ भनेर हो कि क्या?
1: हजुर।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज भनेपछि लोकगीतको मलाई चल्यो बतास भन्ने गीत लाग्यो।
0: चल्यो बतास भन्ने बोलको गीत सुन्न मन छ?
1: हजुर।
0: ल, यहाँले रोज्नु भएको गीत हामीले कार्यक्रममा राख्नेछौ। यहाँले मात्र एकजना साथीलाई सम्झना पाउनुहुन्छ है त।
1: विशेष गरी सम्झनु पर्दा दिदी हजुरको लागि, मेरो घर परिवारको लागि र मेरो साथी नवराज बरालको लागि भन्दै म छुट्याउँछु दिदी।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गणेश बुढाथो, सिन्धुलीको गोलन्जरबाट भन्दै हुनुहुन्थ्यो। उहाँले चल्यो बतास भन्ने बोलको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। विशेष गरी आज चाहिँ हामीले धेरै कुराकानी नगरिकन तपाईँकै रोजाइका गीतहरूलाई राख्ने प्रयत्न गरिरहेका छौं। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ निर्मला जी। के छ खबर? मेरो पनि ठिकै छ भन्नुपर्छ, यस्तै छ, चल्दैछ, चलिरहेको छ होइन। अनि खानपिन भयो कि बाँकी छ? मेरो भइसकेको छ। अब यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ, अब गीत चाहिँ रोज्न पाउनु भएन, अर्को साथीले गीत रोजिसक्नु भएको छ है। एकदम मिठो गीत छ, चल्यो बतास छ भन्ने बोलको गीत रोज्नु भएको छ हाम्रो गणेशजीले। यहाँले आफ्नो एकजना साथीलाई सम्झनुहोस् न त।
2: हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णलाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी। यति बेला गणेशजीले रोज्नु भएको चल्यो बतास भन्ने विनुका परिवार अनि सीताराम परिवारको आवाजमा रहेको गीत राख्छौ। त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा हाम्रो गणेशजीले रोज्नु भएको छ अलि बतास भन्ने बोलको गीत बजिसकेको छ कार्यक्रममा। अब भने पालो तपाईँको रहेको छ, तपाईँको रोजाइका मिठा गीत बज्छ आज। हामी छाछाफट तपाईँको रोजाइका गीत सुन्ने तर्फै लाग्छौ आज चाहिँ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कहाँदेखि हो?
1: कहाँदेखि होला दिदी?
0: भन्यो भने हाम्रो मदरजी बोल्दै हुनुहुन्छ जस्तो लाग्छ हो त।
1: हजुर दिदी,
0: के छ तपाईँको खबर?
1: दिदी रामेछापतिर र सायद तपाईँको पनि खबर के छ?
0: म लगायत रामेछापतिरको एकदमै ठिक छ भन्नुपर्छ। म सन्चै आरामै छु, चल्दैछ यस्तै छ। रामेछापतिर पानी पर्यो राति, मौसम सफा छ, चिसो चिसो मौसम छ, यस्तै छ भन्नुपर्छ। रमाइलो गमाइलो छ, जताततै हरियाली देखिन्छ, यस्तै छ भन्नुपर्छ है। अनि खानपिन भयो कि बाँकी छ?
1: बाँकी छ दिदी। दिदी हजुरको त भइसक्यो होला है?
0: मेरो भइसकेको छ। आज मनोजीले कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: सुनेर नै थाहा पाएर गरे हो दिदी। दिदीहरूलाई कहाँ छोड्न सक्छु र?
0: ल ठिक छ, अब हामीलाई छोड्नु पनि भएन, हामीलाई सुनाउन, हामीलाई सुन्नको लागि साथ सधैँ चाहिन्छ है
1: दिदी।
0: र तपाईँहरूलाई पनि हामी साथ दिने भरपूर कोसिस गरिरहेका छौँ।
1: दिदीहरूलाई भाइको साथ, भाइकोलाई दिदीहरूको साथ,
0: पक्कै पनि
1: दुवै बराबर।
0: त्यही त, दाई भाइ दिदी बहिनीको नाता सम्बन्ध कस्तो छ, कति प्रगाढ हुन्छ भन्ने कुरा त त्यो दिदीभाइलाई मात्रै थाहा हुन्छ होइन? त्यही भएर माया साथ सहयोग चाहिँ हामीलाई सधैँ दिइराख्नु भएको छ। मनोजीले पनि खुसी लाग्छ भन्न चाहे। आज चाहिँ म धेरै कुरा गर्दिनँ किनकि धेरै गीत सङ्गीत बजाउँ भन्ने उद्देश्य छ। कुन चाहिँ गीत सुन्नुहुन्छ आज?
1: मलाई दिनेश श्रेष्ठको हो निरीमै भन्ने दिदी, ठाडो खोला भन्ने।
0: ठाडो खोला, ल ठाडो खोला भन्ने बोलको गीत बज्छ। यहाँले आफ्नो एकजना साथीलाई सम्झनुहोस् न त।
1: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई नै भन्नुपर्छ है दिदी, मलाई दिदीको यति मिठो भोइस प्रोग्रामहरूको बोली यति सुन्न पाउँदाखेरि पनि दिदीहरूलाई धेरै धेरै मेरो तर्फबाट धन्यवाद नै भन्नुपर्छ दिदी। त मेरो साथीहरू भन्नु पर्दाखेरि सरिन्दा मगर, प्रशान्त श्रेष्ठ, दुर्गा मगर, उर्मिला थापा मगर, निशा सुस्मिता मुक्तान, भव पाण्डे, देवनाजी भन्दै मलाई चिने नचिने सम्पूर्णलाई भन्दै सुनाउँछु भन्दै छुट्टिन्छ। हस्त दिदी नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी, उहाँले छाडो खोला भन्ने बोलको गीत रोज्नु भएको छ। दिनेश श्रेष्ठ अनि साथीहरूको आवाज भन्नुभएको छ, गीत कार्यक्रममा हामीले राख्नेछौँ पक्कै पनि। सो गीतमा समर्थन जनाउन अर्को पनि साथी सम्पर्कमा आउनुहुन्छ, त्यसपछि मात्रै हाम्रो मनोजीले रोज्नु भएको गीत कार्यक्रममा हामीले राख्नेछौँ। धेरै साथीले हामीलाई विभिन्न ठाउँमा रहेर एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैलीको बसाईमा रहेर तपाईँसँगै सहयात्रा गरिरहेका छौं। पालो तपाईँको आउन सक्नुहुन्छ, मिठा गीत संगीत लोकगीतहरू कार्यक्रममा हामीले राखिरहेका छौं र तपाईँलाई मनोरञ्जन दिने प्रयत्न गरिरहेका छौं। यो असारको महिना छ, चोटारो पके पनि मानव रोपेर मुरे उब्जाउने काममा व्यस्त हुनुहुन्छ होला तपाईँ सबैजना, तर व्यस्त समय भए पनि हामीलाई थोरै समय निकाल्दै सुन्दै साथ दिँदै साथसाथै तपाईँले हामीलाई फोन डायल पनि गर्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। तपाईँको फोन लाग्छ, तपाईँले भरपूर प्रयत्न गर्न सक्नुहुन्छ। साथसाथै धेरै साथीले हामीलाई चाहिँ फोन लाग्दैन पनि भनेर कमेन्टहरूमा पठाइराख्नु भएको हुन्छ। तपाईँले फोन जबसम्म प्रयास गरिराख्नुहुन्न तबसम्म चाहिँ फोन लाग्दैन, किनकि तपाईँले एकचोटि दुईचोटि फोन डायल गर्ने अनि फोन चाहिँ लागेन भनेर तपाईँ दिक्क मानेर त्यसै बस्नुभयो भने चाहिँ फोन लाग्दैन। तपाईँले दिक्क नमानिकन फोन प्रयास गरिराख्नु भयो भने पक्कै एक दिन फोन लाग्छ भन्न चाहन्छु। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ नै लागौँ कि जस्तो लागिरहेको छ, त्यसपछि हामी विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको बसाईमा मनोजीले रोज्नु भएको गीत राख्छौ, त्यसपछि छोटो व्यावसायिक विश्राम रहन्छ, विश्रामपछि फेरि आउनेछौं।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44
2: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तिन कन्या जाने बाटो, सिन्धुली।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesha harule tapai ko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तीनकुने काठमाडौँ.
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे. बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि. के गर्नु, कहाँ गएर बुझ्नु होला.
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788.
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि.
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ. के हुनु नि बाबु, ताई विदेश जाने रे? खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन. हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके.
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त. मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न. मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्. फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि. खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि. हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ. मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको. मन्थली बीज बजारमै लोड गरे पनि भयो.
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दे त
5: एकैछिन है त म हेरिहाले. ल टिक्नुहोस् त 9854040239.
7: कति रे 9854040 अनि
5: 9854040239 फोन नम्बर चाहिँ 0485404239
7: 0485404239.
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है. अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है.
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु. हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है.
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब.
9: विराज किसानको साथी.

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845401443, 9863023422।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

0: कार्यक्रम लोककोशलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आज सोमबारको व्यवसाय तपाईँको रोजाईका मैचा मनसुनी लोकगीतहरू बस्छ। तपाईँले फटाफट सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार दिदी, के छ खबर?
1: हजुर ठिक छ एकदम, भन्नुपर्छ दिदी हजुर के छ नि, सुनाउनुहोस्। लगायत रामेछाप डाँडातिरको पनि सुनाउनु छ है?
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो गमाइलो छ, यस्तै यस्तै छ भन्नुभएको छ। खास नयाँ त्यस्तो परिवर्तन केही छैन, नयाँ भनेको पानी परेको छ, मौसम शीतल छ, यस्तै छ आइदा।
1: हजुर हजुर, पानी हल्का पर्यो यहाँ पनि, बिहानी पख भन्नुपर्छ है, हल्का पर्यो भन्नुपर्छ, अहिले चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: ल यता पनि त्यस्तै छ, अब साँझ पख बिहानी पख पानी पर्ने, तर दिन चाहिँ घाम लागेर काम गर्न जे होस् साथ दिएको छ मौसमले।
1: हजुर हजुर
0: ल ठिक छ, अब खानपिन त भइसक्यो अथवा बाँकी नै छ?
1: हेर्नु न, खाना खाँदा खाँदै आज त फोन लगाउनु पनि ढिलो भयो, फोनै लागेन, अन्तिम अन्तिमतिर भए पनि लाग्छ, एकदम खुसी छु भन्नुपर्छ है त।
0: ल ठिक छ, अब त्यसको मतलब खाना खाइसक्नु भयो?
1: हजुर हजुर, खाना खाइसकेर अनि फोन लगाएको, ठ्याक्कै फोन पनि लाग्यो भन्नुभएको छ है त।
0: ल हुन्छ देवजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आज कुन चाहिँ गीत सुन्न मन छ?
1: आज चाहिँ अब धेरै धेरै नै पुरानो गीत, बसन्तमा हावा सरर भन्ने गीत सुन्ने मन छ भन्नुभएको छ है त।
0: बसन्तमा हावा सरर,
1: हजुर
0: ल हुन्छ, यो गीत बस्छ कार्यक्रममा, यहाँले आफ्नो एकजना साथीलाई सम्झनुहोस् न।
1: हुन्छ सुन्दै होला मिडिया प्रेमी बहिनी शङ्खुवा सर, अनलाइन मार्फत सुन्दै होला रमिला तामाङको लागि सुनाउन चाहन्छु है बहिनी, त्यो गीत सुनेर इन्जोय गर्नु है भन्दै छुट्टिन्छु ल। नमस्ते, बाई।
0: हुस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले बसन्तमा हावा सरर भन्ने बुलको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको रियो टचकम हजुरको याप्तामा कोशी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककोशीले तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नु हुनेछ। धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि यो समय सुन्दै हुनुहुन्छ। जति साथीको फेसबुकबाट कमेन्ट प्राप्त भएको छ उहाँ साथीहरूको पनि कमेन्ट वाचन गर्नुपर्ने हुन्छ, र फोन लाग्ने साथीहरूले हामीलाई अब सहभागिता जनाइराख्नु भएको छ। साथसाथै आफूलाई मनपर्ने विचार लोकगीतहरू पनि रोजाइमा पार्नु भएको छ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ यति बेला अर्को साथी। मैले शुरूआतमा केही साथीहरूको कमेन्ट वाचन गरिसकेको छु। बुद्ध वज्राचार्यजी हुनुहुन्छ, नमस्ते है भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। त्यसै गरी शर्मिला हायोजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है यता सिन्धुलीबाट। अब बस्ने गीत लेख्नुहुन्छ उहाँले सरिना राईको लागि, रिया योगी, विष्णु बराल, त्यसै गरी साइरा कुवरको लागि सूचना योगी, उर्मिला दियाले, शर्मिला हायो, संगीता हायो, जानुका हायो लगायत मलाई चिने नचिने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी बेडजङले मुझे पनि लेख्नुहुन्छ, हेलो हजुर सेवारो नमस्ते है, कि साथीहरूलाई सम्झना पर्दा लोकगीत मार्फत चाहिँ विनोद डेकेन्द्र, सुमन आसन लिम्बो, तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबै सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी ढकाल धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई मौसम गुरूङ र लक्ष्मी ब्रेग्नीको रुने पालो बोलको गीत राखिदिनुहोस् भन्दै हुनुहुन्छ। आज चाहिँ टेलिफोन सम्पर्कबाट साथीले गीत रोजेमा पारिसक्नु भएको छ भन्न चाहन्छु। अब बस्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा 8 गते जन्मदिन मनाउने भोजपुरको पुरानो मीडिया प्रेमी साथी एलिसा साङपाङलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। साथी आशिष नयनको लागि सुमे लिम्बु, सम्धे सरास्वता पोखरेल, दिलसा राई, एलिसा लिम्बु, हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मीको लागि भन्दै अब बज्ने मिठो गीत समर्पण गर्दै म छुट्टिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, मिलन गायल मुटुजी पनि लेख्नुहुन्छ। नमस्ते, गुड मर्निङ हजुर, म कार्यक्रम सुन्दैछु यता दोहा कतारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मुन्डा भाई लिम्बुजीले पनि हेलो दिदी, दर्शन नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु आए, सम्झना सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुमिति यादव सुनवार किरातजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर, खाना खानुभयो, म रामेश्वर देउराली हाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनवार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवार लगायत मलाई सुमिति यादव सुनवार किरात भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि नमस्कार है हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुरेन्द्र भानियाजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दै अनि हेर्दै पनि छु है, नेपालगंजबाट भन्दै हुनुहुन्छ, हाल चाहिँ भरतपुरबाट, भरतपुरको चेतवनदेखि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्न चाहे भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु भन्दै थियो, अलिकति टेलिफोन सम्पर्कमा नै समस्या हुँदै जस्तो लाग्दैछ, ठिकै छ, सम्भवत हामी भरपूर प्रयत्न गर्नेछौँ, यदि प्रयत्न जारी रहँदा रहँदै पनि तपाईँको फोन लागेन, तपाईँले कार्यक्रममा सहभागिता जनाउन पाउनु भएन भने पनि मिठा गीतबाट तपाईँलाई मनोरञ्जन दिनेछौं। यति बेला भने चाहिँ हामी देवजीले रोज्नु भएको वसन्तमा हावा स्वर र भन्ने फुलको गीत कार्यक्रममा राख्छौं, त्यसपछि फेरि आउनेछौं।

0: Gargama, like with the Mitch or Gita, a sort of Mitchum of the Gusrubus on the Mahava, Sadara, and Buluku Gitanro, a Bibsley Rosen by Good Hugh, Edibla Argusati, Shamper Command on Sir Shagat Gusu. Hello,
1: Namaste, Namaskar, Lasu, Kapulazur.
0: Namaste, Namaskar, Lasu, Kapulazur, Kantikiku Balloon on Sir.
1: Mok, how they be Bata Rose, Gissing Rose.
0: रोज गेसिंग रोज
1: हजुर
0: के छ हाम्रो रोजको खबर
1: समग्रमा भन्नुपर्दा सबै ठिकै छ अब नयाँ नौलो खासै केही छैन अब सबै ठिकै छ घाम लागिरहेछ अब बेलुका यसो बिहान पख पानी परेको थियो अहिले चाहिँ घाम लागिरहेछ सबै ठिकै छ
0: ल सबै ठिकै छ भन्दै हुनुहुन्छ ठिकठाक छ सधैँभरि ठिकठाक हुनु पनि पर्यो होइन रोज चाहिँ
1: ठिकठाक त हुनै पर्यो नि अब ठिकठाक भएन भने त जिन्दगी खतम भइहाल्छ नि
0: त्यही भएर त अनि कहिले काहीँ तल माथि हुँदा पनि त्यसलाई ब्यालेन्समा मिलाएर जीवन जिउनु पर्ने हुन्छ
1: ब्यालेन्स मिलाइराख्नु पर्छ
0: ल ठिक छ मिलाउनु पर्छ मिल्नु पनि पर्छ नमिल्ने चिजहरूलाई पनि जोड्दै मिल्दै मिलाउँदै लानु पर्यो होइन
1: हजुर हजुर अनि हजुरको हजुर लगायत पुरानो मन्थली बजारतिर माथि बजारतिर के छ त नयाँ खबर खबर
0: पुरानो रामेछाप बजारको खबर यस्तै छ पुरानो बजार अब नयाँ हुँदैछ बाटो पिच हुँदैछ भक्काभक चाहिँ होइन जताततै बाटो भत्केका छन् पिच हुने क्रम चाहिँ अब जारी नै छ कहिले हुन्छ थाहा छैन है त यति बेला नि हावा चल्दैछ बाहिर मजाले हावा चल्या छ भित्र छौँ अब कहिले काहीँ बाहिर हावा चल्दा नि भित्र चाहिँ हामी बन्द कोठाभित्र बस्दाखेरि चाहिँ गर्मी हुन्छ तर आज चाहिँ शीतल छ त्यस्तो गर्मीको महसुस गरेका छैनौँ हामीले ल ठिक छ हामी कार्यक्रमतर्फ लाग्छौँ म भने कार्यक्रमको लगभग अन्त्यतिर छु आज कुन चाहिँ गीत सुन्न मन छ
1: मलाई चाहिँ यो कुशल बेलवासेर सुनिता अनि परियारले को स्वरमा रहेको चाहिँ यो अभागिता म हुँ यस्तो भइदिनुहोस् न
0: अभागिता म हुँ
1: हजुर
0: ल अब कुशल बिलवासले गाउनु भएको भन्नुभएको छ अभागिता म हुँ किन हाम्रो रोजी पनि त्यस्तै हुनुहुन्छ र त्यस्तो त हुनुहुन्न जस्तो लाग्छ आवाज सुन्दाखेरि
1: होइन अब यो गीत मात्रै हो अब त्यस्तो त अब भाग्य जानी नै थाल्नुपर्छ आफूलाई अब चाहिँ अब यो अवस्थासम्म र यो अवस्थामा जिइराख्दाखेरि आफूलाई भाग्यमा नि खानुपर्छ र यो गीतले चाहिँ त्यस्तै भन्दोरहेछ
0: ल ठिक छ पक्कै पनि आफूले जे काम गरे नि जस्तो काम गरे तापनि आफूले आफूलाई भाग्यमानी छु भन्ने चाहिँ ठान्नु पर्यो
1: हजुर हजुर
0: तर कहिले चाहिँ मलाई लाग्छ रोजले गीत रोज्नु भएको जस्तै मलाई पनि त्यो लाग्छ सोध्छु म पनि कहिले काहीँ अभागी हो कि भन्ने जस्तो लाग्छ कि
1: होइन त अब त्यो सबै आफ आफ्नो ठाउँमा आफै हुन्छ होइन कहिले कस्तो हुन्छ कहिले के हुन्छ संसारको अब यो अधिराज संसारभरिका मान्छे अब सबै एउटै हुँदैन अनुहार फेसहरू बेग्ला बेग्लै हुन्छन् अब धारणाहरू अब विचारहरू सबै बेग्ला बेग्लै हुन्छन् कोही कस्ता हुन्छन् कोही कस्ता धनी कोही गरिब कोही मध्यम अब यो संसारको रीतिरिवाज आफ्नो कर्म अनुसारको हो त्यसैले गर्दाखेरि हामी अब कसैले त्यस्तो हुन पनि सक्छ त्यसलाई आफैले अन गर्ने र अब आफ्नो कर्मलाई कर्म हो भनेर ठान्नुपर्छ
0: ल भनेपछि आफ्नो कर्म र भाग्यले पाएको कुरा हो भनेर सम्झेर बस्नुपर्ने हो
1: हजुर हजुर
0: ल ठिक छ अब चाहिँ म त्यही सोच्नेछु है त ल रमाइलो मिठो कुराकानी भयो हाम्रो रोजीसँग पनि कस्तो रमाइलो कुराकानी हुन्छ होइन यहाँको बेला बेला फोन लाग्छ आइदिनु भयो खुसी लाग्यो सुख दुःखका कुराकानी त सधैँ छ सुख दुःखका कुराहरू जति गरे पनि कहिल्यै सकिँदैन होइन
1: होइन यस्तो हो नि अब कार्यक्रम त सुनिरहेको हुन्छु अब तर के गर्ने अब फोटो पत्ता लाग्न गाह्रो छ अब सबै साथीहरूले फोन अब लगाइरहेको हुन्छ सबैले अब सुन्ने चाहना सबैको हुन्छ अब त्यो साथीहरूको चाहनालाई पनि पुरा गर्न दिनुपर्छ भनेर अब कहिले काहीँ यसो फोन पनि लगाउँदिन सुनेर हुन्छु
0: ल हुन्छ आज लाग्यो गीत पनि रोज्नु भयो खुसी लाग्यो मात्र एकजना साथीलाई सम्झनुहोस् न त
1: अब विशेष गरी मेरो उनीलाई भन्दा है म बिदा हुन्छु हवस् नमस्ते नमस्कार
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घेसिङ रोजी हुनुहुन्थ्यो खाडादेवीदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु साथसाथै उहाँले एकदमै मिठो साथसाथै अब गीतको बोल सुनेर दा अभागी त मै छु रहेछु भन्ने खालको गीत पनि रोज्नु भएको छ गीत कस्तो छ हामी एकैछिन सुन्नेछौँ र तपाईँले पनि सुन्नुहुन्छ म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु 10:50 गइसकेको छ अब साथी आउनु भयो भने हामी छोटोमा साथीलाई सम्झना दिनेछौ नभएपछि अब तपाईका बाँकी रहेका कमेन्ट वाचन गर्दै बिदा हुनुपर्ने बेला पनि भइसकेको छ यति बेलाको बसाइमा हामीलाई अर्को कमेन्ट प्राप्त छ जनक रजाली मगरजी लेख्नुहुन्छ नमस्कार हजुर म कार्यक्रम सुन्दैछु है अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी सुभेश मुक्तानजीले पनि लेख्नु भएको छ नमस्कार है दिदी म पनि कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी रूपसना योगीजीले पनि लेख्नु भएको छ नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु सुन्दलीको ढुङ्ग्री दासबाट भन्नुभएको छ रामजी घिमिरेजीले पनि नमस्कार सबैलाई सम्झेको श्वेता चितवनबाट भन्नुभएको छ सौरभ केसीजीले पनि दिदी नमस्ते हाय नमस्कार म यता बागचोर नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुनिरहेको छु अब बज्ने गीत सबैको लागि भन्नुभएको छ कुमार प्रजाजीले पनि नमस्ते कार्यक्रम सुन्दैछु चितवनबाट भन्नुभएको छ सत्यकोला इसाहाराजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ त्यसै गरी गीता लिम्बुजीले पनि नमस्ते शिवारू म प्याकुली गीता इलामबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्कार गुड मर्निङ
0: नमस्कार गुड मर्निङ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ पाल्पादेखि के भन्नुभयो
2: अजय राई नाजी
0: अजय राई नाजी भन्नुभयो
2: हजुर
0: के छ के हाम्रो जयजीको खबर के छ
2: एकदम ठिकै छ घामराजी छ रमाइलो छ घमेन छ एकदम निरम बस्ने त्यहाँनिर
0: हामीलाई सुन्दै हुनुहुन्छ पाल्पामा कुन माध्यमबाट सुन्नुभयो हजुरको रेडियो फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ ल ठिक छ अब पाल्पामा रहेर हामीलाई सुन्नु भएको छ अब कार्यक्रम कस्तो लाग्दैछ के लाग्दैछ के भन्न मन छ कि
2: म त भर्खर भर्खर सुन्दैछु अब बिस्तारै सुन्दै जानु
0: कति दिन भयो तपाईँले हजुरको रेडियो सुन्न थाल्नु भएको
2: होइन म हजुरको यसमा त पहिला एक वर्ष अगाडि नै सुन्ने गयो अनि अहिले चाहिँ म हिजोदेखि चाहिँ सुन्नु
0: भएको यो एक वर्षको बिचमा चाहिँ कता बाहिर जानु भएको थियो कि रेडियो चाहिँ नसुन्नु भएको
2: मैले त गाउँतिरदेखि रेडियो सुन्ने हजुर बेलुका अनलाइन माउँदै सुनिन्छ नजान्ने त्यति म यो नाइट कार्यक्रम आउँछ नि एउटा दाइले लाउँछ नि गुट
0: एसएमएस त हो रे
2: उहाँको चाहिँ मैले सुनिरहेको छु बेलुका चाहिँ दिउँसोमा चाहिँ त्यही भ्याउँदिनँ म दिउँसोमा चाहिँ काम गर्ने त्यही
0: ल त्यही भएर यहाँलाई भ्याउनुहुन्न जे होस् रातिको समयको कार्यक्रम सुन्नुहुन्छ
2: हजुर
0: ल खुसी लाग्यो जुन भए पनि जे होस् रेडियोलाई माया गरिराख्नु भएको छ भन्ने छ सधैँभरि सबै कार्यक्रम सुन्न सबैलाई समय मिल्छ भन्ने छैन त्यो हामीले पनि बुझेका छौं जयरामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अब पाल्पातिरको खबर पनि सुनाइसक्नु भएको छ भोलि पर्सिका बसाईमा दिनमा पनि हामीलाई समय मिल्छ भने सम्झौती गर्नुहोस् भन्न चाहन्छु हाम्रो रोजीले एउटा मिठो गीत रोज्नु भएको छ मात्र एकजना साथीलाई सम्झना पाउनुहुन्छ
2: मलाई एकदमै मनपर्ने गीत पनि हो उहाँले कुशल भाइको गीत उहाँलाई एकदम विशेष गरेर सम्झिन चाहन्छु म भन्दा अघि आउनेलाई पनि चाहन्छु र मलाई अझै राईमाजी भनेर जसले चिन्नुहुन्छ उहाँको लागि एक उम्र सम्झिँदै बिदा नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जयराम माझीजी हुनुहुन्थ्यो जय राई माझीजी हुनुहुन्थ्यो है जय रामजी होइन जय राई माझीजी हुनुहुन्थ्यो पाल्पादेखि उहाँलाई विशेष धन्यवाद व्यक्त गरे अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ अब चाहिँ हामीले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ आजको कार्यक्रमको समय सकिसकेको छ भन्दै तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथसाथै तपाईँले हामीलाई इदिन्जेलसम्म रेडियो सुनेर साथ दिने साथीलाई पनि विशेष धन्यवाद कार्यक्रम लोकोशैली अपरिवार बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै इदिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा रोजीले रोजाइमा पार्नु भएको एकदमै मेचु अनि रमाइलो गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते
3: उनी त भाग्यमाली नै हुन् भने जस्तो सोचे जस्तो जिन्दगी बाँचेकी होली तर अभागी

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा, महाधिवेशनले पार्टीको वैचारिक स्पष्टता, लोकतान्त्रिक अभ्यास र घोषणा पत्रका बाचा कार्यान्वयनमा ठोस मार्गचित्र तय गर्नुपर्ने आवश्यकता रहेको छ। सफलतामा कायम राख्न र जनताको विश्वासलाई स्थानगत गर्न पार्टीले गम्भीर समीक्षा, स्पष्ट नीति र लोकतान्त्रिक प्रक्रियामा जोड़ दिनुपर्नेछ। राष्ट्रिय राजनीतिमा राजसभाको 4 वर्ष यात्रा निकै तीव्र रहेको थियो। टेलिभिजन कार्यक्रम प्रस्तुता रूपमा लोकप्रियता हासिल गरेको रवि लामिछानेले नेतृत्वमा 7 असार 2079 पार्टी घोषणा हुँदा उहाँको साथमा राजनीतिक रूपमा परिचित अनुहार खासै देखिएको थिएन, तर त्यही समूहको नेतृत्वमा मक्सिर 2079 र फागुन 2082 भएको आम निर्वाचनबाट पार्टीले सफलताको उचाइ प्राप्त गरिरहेको छ। प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा उहाँले 275 मध्ये 182 सीट प्राप्त गर्दै सरकारको नेतृत्व गरिरहेको छ। चितवनमा जारी राजसभाको बन्द सत्र निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतिनिधि सभाको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी भएकाले बन्द सत्र पनि प्रभावित भएको हो। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज बिहान 8:30 बजे शुरू गर्ने भनिएको थियो, तर अझै शुरू हुन सकेको छैन। निर्वाचन समितिले आइतबार 4,000 प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो, तर नामावलीमा अत्याधिक त्रुटि भएकाले सच्याउने क्रम जारी रहेको छ। प्रतिनिधिहरूले नाम सच्याउने निवेदन दिनका लागि फारम भर्दै बुझाइरहेका छन्। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, संगठित तथा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू पेश गर्नुपर्ने कार्य रहेको छ। राजसभाले रवि लामिछानेलाई नै सर्वसम्मत सभापतिमा निरन्तरता दिने सम्भावना भए पनि निर्वाचन प्रक्रिया पनि अघि बढ़ने रहेको छ। राजसभाका निर्वाचन आयोगले आज दिउँसो 1 बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी रहेको छ। यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिमका पनि सार्वजनिक गरेको छ। नेपाल सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स FATFको प्लेनरी तथा बोर्डिङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमा निरन्तरता दिएको छ। FATF सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खड़ा गरेको अन्तर सरकारी निकाय रहेको छ। यस्तै सम्बन्धित सम्पत्ति शुद्धिकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याकलिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ। FATFले सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारिता सम्बन्धी 11 सूचक तथा प्राविधिक तर्फ 40 सूचकमा मूल्यांकन गर्नुपर्ने रहेको छ। यसअघि सन् 2008 नेपाल त्यस्तै जोखिमपूर्ण सूची ग्रे लिस्टमा परेको थियो। सन् 2014 मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो। सोही अनुसार IFSFको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याकलिस्टबाट जोगिँदै सन् 2014 ग्रे लिस्टबाट स्तरोन्नति भएको थियो। ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले गरेको प्रयास सफल हुन सकेको छैन। FATFले खैरो सूचीबाट बाहिर निस्कनका लागि नेपाललाई कानून कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ। गहुँ उत्पादनका लागि उर्वर अग्रणी
मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टन दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवाड़ी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्य पूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल्जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा जारी सैन्य तनाव नियन्त्रण गर्न डी कन्फ्लिक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्, जसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत सुझावका कारण हुने सैन्य झडप रोक्ने काम गर्नेछ। साथै अमेरिका इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने भएको छ। मध्यस्थकर्ताका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ, जसले राजनीतिक रूपमा वार्तालाई निर्देशन गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहले आणविक कार्यक्रम प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नुपर्नेछ। प्रारम्भिक सम्झौताको रोडम्याप 60 दिनभित्र तयार गर्ने लक्ष्य राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले वार्तामा तनाव उत्पन्न भएपछि अनन्त संवाद फेरि शुरू भएको थियो। विशेषज्ञहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण रहेको छ। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन्, जसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। कतारको रास लफान औद्योगिक क्षेत्र स्थित बारजन ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटनमा 18 जना बेपत्ता भएको छ। आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ। सो घटनामा 54 जना घाइते भएका छन्। राज लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन्। कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान 4 बजे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बेपत्ता 18 जनाको खोजीमा का लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। आन्तरिक सुरक्षा बल लेखिया को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ। कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन। मन्त्रालयले घटनापछि कुनै सुरक्षा संवेदनशील चुहावट नभएको स्पष्ट पारेको छ। कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार एनर्जीले यो घटना शुरूआती सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटना रहेको पुष्टि गरेको छ। आपतकालीन टोलीले तुरन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ। रास लफान क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकले आइतबार साँझ ठूलो विस्फोटन भएको बताएको छ। यो आवाज राजधानी दोहासम्म सुनिएको थियो। टाढैबाट ठूलो आगोको ज्वाला फैलिएको देखिएको थियो। रास लफान कतारको मुख्य एलएनजी तरलकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्र हो। यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफोल्डिङको काम गर्दै सयौं सप्लाई कम्पनी मार्फत श्रमिक आपूर्ति गरिरहेको छ। खबरको अन्त्यमा खेल खबर, न्यूजील्याण्डलाई 3-1 हराउँदै इजिप्ट विश्वकप फुटबल 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो हाफमा परेपछि
हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनाडा गवर्नगर केन्द्र हो। यो क्षेत्रमा नेपाली श्रमिकहरू इसका फोल्डिङको काम गर्दै सहयोग सप्लाई कम्पनी मार्फत श्रमिक आपूर्ति गरिरहेको छ।

सर्म्यानलुकको हेडर गोल मार्फत एक शून्यको अग्रता लिएको थियो। इजिप्ट भने पहिलो हाफमा लय सम्पन्न संघर्षरत देखिएको थियो, तर दोस्रो हाफमा खेलको सम्पूर्ण तस्वीर बदलिएको थियो। इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको छ। इजिप्टका लागि मुस्ताफा जिफकोले बराबरी गोल गर्दै पुनरागमनको शुरूआत गरेको छ। त्यसपछि स्टार खेलाड़ी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई 2-1 को अग्रता दिएको छ। खेलको अन्त्यतिर ट्रेजिक युटले 82 मिनटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरेको छ। अन्तिममा न्यूजील्याण्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचावले उनीहरूलाई रोकेको छ। यो जितसँगै इजिप्ट समूह जीको शीर्ष स्थानमा पुगेको छ। इजिप्टका लागि यो जित विशेष ऐतिहासिक मानेको छ, किनकि यो लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको हो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।

0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
9: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, केको टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हाथ खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
10: छोटो समयमा धेरै सस्तमा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

एरियामा कुरा होला आधार मान्यता छन्। नेपालको संविधान 2072 आन्तरिक सरकारी स्थिति व्यवस्थापन ऐन 2074 राष्ट्रिय प्राप्ति स्रोत तथा वित्त आयोग 2074 स्थानीय तहको बजेट तर्जुमान दिग्दर्शन 2074 दिगो विकासको लक्ष्य 2016 2030 सोह्रौं योजना 2081-82-85-86 नेपाल सरकार तथा बागमती प्रदेश सरकार नीति तथा कार्यक्रम साथै नगरपालिका आफैले गरेका आवधिक समीक्षा र सार्वजनिक सुनवाईबाट प्राप्त सुझावहरू नगरपालिकाका नियम नियम कार्यविधि निर्देशिकाहरूको साथै जिल्ला समन्वय समिति सबै राजनीतिक दल निवर्तमान तथा पूर्व जनप्रतिनिधि पत्रकार नागरिक समाज अग्रत नागरिकहरू समेतबाट प्राप्त सुझाव र विभिन्न ऐन नियम भएका व्यवस्था अनुरूप विषय र समितिको सुझाव निर्णय अनुसार सभाको अध्यक्षको हैसियतले मैले आज 83-84 को नीति तयार गरी सभामा पेश गर्दैछु। उल्लेखित कानून नीति व्यवस्थालाई आधारको रूपमा लिई क्रमागत आयोजनाहरूको निरन्तरता बढाएर अन्य निकायहरूसँग लागत साझेदारी पूर्वाधार निर्माण बालमैत्री स्थानीय शासनयुक्त नगर दिगोपना शिक्षा स्वास्थ्य कृषि पशुपालन तथा पर्यटन विपद व्यवस्थापन रोजगारी सृजना लक्षित वर्गका कार्यक्रमहरू र सुशासन प्रबन्धनद्वारा प्राथमिकता दिँदै नागरिकको सहभागिता जुटाउन निगरानी र खबरदारी समेत गर्ने गरी सार्वजनिक सरकारको विषयमा नगरपालिकालाई आवश्यक सल्लाह सुझावको अपेक्षा सहित आगामी अब 83-84 लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु। नगरसभाका सदस्यज्यूहरू अब आगामी अब 83-84 नगरपालिकाले दिने विषय क्षेत्र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रस्तुत गरिएका नीति मध्ये अधिकांश नीति र नगरको कार्यक्रम बजेटबाट व्यवस्था हुने गरी र केही नीतिहरू संघ प्रदेश सरकार र अन्य निकायको सहकार्यमा समन्वय हुने गरी प्रस्ताव गरेको छु। सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र नगरपालिका वडा तथा स्वास्थ्य संस्थाहरूमा केन्द्रित यी हाजिर प्रणाली जडान गरी लागू भइसकेको अवस्था छ। कक्षा 6 भन्दा माथि सञ्चालन नरहेका विद्यालयहरूलाई यी हाजिर प्रणालीमा आबद्ध गरिनेछन्। नगरपालिकाका सबै वडाहरूमा एकै भौतिक सेवा शिविर सञ्चालन गरी नगरलाई स्थानीय स्तरबाट नै सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। कार्यालयबाट सम्पादित विकास व्यवस्था सेवा प्रभावसँग सम्बन्धित कार्यक्रमहरूको प्रकाशन तथा प्रसारण नगरपालिकाको वेबसाइट फेसबुक पेज तथा आवश्यक अनुसार स्थानीय सञ्चार माध्यम आम नागरिकसम्म सूचनाको पहुँच पुर्याउने कार्यलाई निरन्तर दिइनेछ। जनप्रतिनिधि र कर्मचारीले अन्तर निकायको समन्वय र साझेदारीमा आवश्यकको आधारमा क्षमता विकास गर्दै लगिनेछ। कर्मचारीहरूको योग्यता क्षमता र अनुभवको आधारमा उपयुक्त जिम्मेवारी दिइनेछ र आवश्यकता अनुसार अन्तर शाखा वडा कार्यालय समेतमा व्यवस्थापन गर्न सकिनेछ। नगरपालिकाबाट सञ्चालित प्रमुख आयोजना कार्यक्रम र सेवा प्रवाहको प्रगति अवस्थाबारे आन्तरिक तथा बाह्य पक्षबाट समेत अनुगमन तथा कार्यालयका जिन्सी सामानहरूको संरक्षण अभिलेखाङ्कन गर्ने तथा पुराना माल सामानहरूको मर्मत तथा लिलाम बिक्री प्रक्रिया अगाडि बढाइनेछ। नगरपालिकाका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूको जिन्सी सामान अभिलेखीकरणलाई स्थानीय तह तथा विकास सहायता निकायहरू बीच साझा र द्विपक्षीय लाभका विषयमा साझेदारी कार्यक्रम गर्दै लगिनेछन्। विविध विधामा योगदान गरी नगरको विकास प्राप्त गर्ने मध्ये टोलीका विद्यार्थीहरूलाई नगरपालिकाबाट पद तथा सम्मान गरिनेछ। नगरपालिकाको आर्थिक नगर विकास योजना समर्थन तथा व्यवस्थापन सर्वे कार्य यसै आबबाट शुरू गरिनेछ। नगरपालिका कार्यरत कर्मचारीलाई यसै आबबाट योगदानको आधारमा सामाजिक सुरक्षा कोषमा आबद्धता गरिनेछ। स्थानीय संचार माध्यमलाई उपलब्ध गराउने विज्ञापनलाई एकद्वार प्रणालीलाई निरन्तर दिइनेछ। चार आबमा शुरू भएको गरिब तथा गरिब पहिचान सर्वेक्षण कार्यालय संघीय सरकारको निर्देशन अनुसार सम्पन्न गरी पहिचान भएका गरिबलाई राज्यको सुविधालाई परिचय पत्रको व्यवस्था गरिनेछ। आन्तरिक तथा आय सङ्कलन र व्यवस्थापनतर्फ वडा कार्यालयबाट राजस्व सङ्कलन गर्ने कार्यालय 6 प्रभावकारी बनाइन्छ। करको दरभन्दा दायरा विस्तारलाई प्राथमिकता दिई करदाता शिक्षालाई वडा स्तरसम्म विस्तार र छलफल गराइनेछ। नगरपालिकाभित्र
रहेका सरकारी सार्वजनिक स्वायत्तमा रहेका जग्गा साबितमा निर्मित संरचनालाई करको दायरामा ल्याइनेछ। सार्वजनिक जग्गामा नीति विपरीत पहिचान गर्न छुट्टै अध्ययन कार्यदल वडाको समन्वयमा गठन गर्न पहल गरिनेछ। नगर क्षेत्रभित्रका व्यापार वित्तीय संस्थाहरू नवीकरण गराए व्यवसाय संस्थाहरूको आकार तथा वातावरणमा पर्ने प्रभाव समेतको मूल्याङ्कनको आधारमा करका दरहरू निर्धारण गरिनेछन्। महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई नाम दर्ता भएका व्यवसायहरूलाई तोकेको व्यवसायमा 10% छुट दिने कार्यलाई कर छुट दिने कार्यलाई आगामी आवामा पनि दिन चर्चा दिइनेछ। नयाँ दर्ता गर्न आउने व्यवसायहरूलाई करमा 10% छुटको व्यवस्था गरिनेछ। न्यूनतम घर बाल कर संकलन गर्नलाई प्रभावकारी बनाइनेछ। असोज मासान्तमा एक पुस्तक वार्षिक बाल कर बुझाउने घर धनी वा व्यवसायलाई वार्षिक बाल करको 10% छुट दिने व्यवस्था कायम राखेको छ। राजको छरिलो चुहार नियन्त्रणका लागि नियमित अनुगमन तथा सरकारवालाहरूसँग सहकार्य गरिनेछ। करमा छरी गर्ने कार्यालय कानून बमोजिम निरुत्साहित गरिनेछ। नगरपालिकाभित्र सार्वजनिक ऐलानी जग्गा विगतदेखि व्यवसाय गरी बसोबास बसेका व्यवसायीहरूलाई दीर्घकालीन हक भोग स्थापित नहुने गरी व्यवसाय दर्ता अस्थायी इजाजत दिने प्रक्रियालाई अगाडि लगिनेछ। राष्ट्रको लक्ष्य योजनालाई समय अनुकूल बनाउन अन्तरपालिका समन्वय गरी राष्ट्रको अध्ययन अवलोकन गरिनेछ। सामाजिक विकासतर्फ शिक्षा युवा तथा खेलकुद बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र पुनस्तरीय रूपमा सिकाउने नीतिलाई अवलम्बन गर्दै अनिवार्य तथा निशुल्क शिक्षाको मौलिक हकलाई दिगो र प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराउँदै आएको विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्चलाई खर्चको कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यार्थीहरूको अन्तर्निहित क्षमता प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाइनेछ। कक्षा 11-12 मन्थली मालिकमा विद्यालय विज्ञान विषय र अलेक्सा बहु प्राविधिक शिक्षालयमा कृषि तथा पशु विज्ञान अध्ययनमा दिँदै आएको छात्र अतिथि कार्यक्रमलाई निरन्तरता दिइनेछ। सभाका सदस्यज्यूहरू अलि धैर्यता कसैले अलिकति सुनिदिनु होला भन्ने अनुरोध गर्दछु। शिक्षकहरूको पेसागत क्षमता विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न विकास कार्यालय संस्थाहरूसँग साझेदार गरी बाल विकास तथा अन्य शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालय अभिभावकको सक्रिय भूमिका सुनिश्चित गर्न अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। पछिजन तथा अन्य अपाङ्ग भएका विद्यार्थीहरूको सहज सिकाइको लागि सोही विद्यालयका शिक्षकहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाइनेछन्। विद्यार्थीहरूमा सामाजिक सद्भाव सेवाको भावना जागृत गराउन नेपाली सब जुनियर रेडका सर्वद बाल समूहहरूलाई क्रियाशील गराइनेछ। शैक्षिक कार्यपात्र विद्यार्थी कार्य संचयता तथा मूल्याङ्कनका अन्य साधनहरूको उत्पादन एवं वितरणमा समुचित व्यवस्था मिलाइनेछ। पञ्चवर्षीय नवशिक्षा योजना कार्यान्वयनमा ल्याइनेछ। आधारभूत तह कक्षा 8 र जेसी कक्षामा 4 डिग्री ल्याएका विद्यार्थी गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिने कार्यलाई निरन्तर अगाडि बढाइनेछ। विद्यालय दिवा खाता हाललाई 6 अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाताको कार्यक्रम सुरुवात गरिनेछन्। बाँकीलाई छलफल गरी अगाडि बढाइनेछ। उच्च शिक्षा स्वास्थ्य कृषि पशुविज्ञानमा र अन्य विद्यावारीमा अध्ययन गर्ने दलित जनजाति सीमान्तित समुदायलाई प्राथमिकता दिई अन्य नगरवासीहरूलाई प्रोत्साहन र सम्मान कार्यक्रमलाई गरिनेछन्। राष्ट्रपति रनिङ सिट तथा नगर कप भलिबल प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिइनेछ। जिल्ला र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दै पदक हासिल गर्ने खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन गरिनेछ। नगर युवा परिषद र सरकारवाला निकायहरूको समन्वयमा 14 युवाहरूको नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ। साथै उद्यम विकास शाखाको समन्वय र उद्यमशीलता तथा सिप विकास सम्बन्धी कार्यक्रमलाई सञ्चालन गरिनेछ। स्वास्थ्यतर्फ मन्थली अस्पतालको व्यवस्थापन र विकासका लागि आवश्यक अनुसारको प्रक्रिया अगाडि बढाइनेछ। नगरभित्रका स्वास्थ्य संस्थाहरू मार्फत निशुल्क वितरण गरिएको 98 किसिमका औषधि स्वास्थ्य बिमाको औषधिहरू दीर्घ रोगहरू विपन्न वर्गलाई आवश्यकता अनुसारको उपचारको व्यवस्था गरिनेछ। विपन्न वर्गलाई स्वास्थ्य बिमाको क्षेत्रमा सहभागिता सुनिश्चित गराउन
बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने र तोकेका लक्षित वर्गलाई दिँदै आएको अनुदान रकमलाई निरन्तरता दिने स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूको घर परिवारलाई समेत बीमा शुल्कमा 50% अनुदान दिइनेछन्। सुत्केरीसँग प्रमुख कार्यक्रम सञ्चालन छोरी जन्म सन्तति प्रस्थान कार्यक्रम सुत्केरी भेट कार्यक्रम र जटिल प्रस्तुतिको लागि रेफर एन्ड निशुल्क एम्बुलेन्सको व्यवस्था नेपाल रेड क्रस सोसाइटी संघको सहकार्यमा नगरवासीका निशुल्क ब्लड व्यवस्थापनलाई निरन्तरता दिइनेछ। महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई जिम्मेवारी प्राप्ति प्रोत्साहन गर्न मासिक बैठक दिँदै आएको यातायात खर्च खाता खर्चमा यसपालि 250 रुपियाँ थप गरी अगाडि बढाइनेछ। म स्वस्थ मेरो समुदाय स्वस्थ भन्ने नाराका साथ लक्षित समुदायका नागरिकलाई प्राथमिकता राखी सबै नागरिकहरूसँग घर दैलोमा स्वास्थ्यकर्मी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। भई पर्याउने प्रकोप तथा महामारीलाई रोकथामको लागि आवश्यक व्यवस्था गरिनेछ। बढ्दै गइरहेको नसर्ने रोगहरू लक्षित गरी मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई साकार पार्न आयुर्वेद कार्यक्रम योग शिक्षा सहितका नागरिक आरोग्य कार्यक्रमलाई कार्यान्वयन गरिनेछ। जटिल रोगलाई आधार माने धुलीखेल अस्पतालमा सहकारीमा मन्थली अस्पतालमा सञ्चालन गरिरहेको टेलिमेडिसिन स्वास्थ्य सेवालाई प्रभावकारी बनाई निरन्तरता दिइनेछ। 14 वडाबाट वडा एक योग केन्द्र र खुल्ला व्यायामशालालाई निर्माणको प्रक्रिया अगाडि बढाइनेछ। किशोर र किशोरी मैत्री पोषण मैत्री पालिका घोषणा गर्ने कार्यलाई प्राथमिकताका साथ लागू गरिनेछ। महिला बालबालिका तथा समाज कल्याणतर्फ बालमन्त्री स्थानीय शासन दिगोपना तथा किशोरीहरूको सुरक्षा र संरक्षणका लागि बाल तथा किशोरी भेलाबाट माग भई आएका योजनाहरूलाई प्राथमिकीकरण गरी निरन्तर रूपमा सञ्चालन गरिनेछ। बालमन्त्री सहकर्ताका लागि समुदाय परिचालन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिन्छ। बालबालिकालाई प्रत्यक्ष असर पर्ने बाल विवाह बाल श्रम बाल कुलत लगायतका विषयमा अन्तर निकाय समन्वय गरी विषय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ। एकल महिला तथा महिला सशक्तिकरणका लागि सचेतना शिविरमूलक प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याइनेछ। हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्र सेवा हाउसलाई व्यवस्थित गरी अगाडि बढाइनेछ। 14 वडाको 75 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको ज्ञानशील क्षमता र अनुभवलाई उत्थापन हुन सक्ने गरी कार्यक्रम कार्यान्वयन गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरूको मागको आधारमा समुदायमा आधारित पुनः स्थापना तथा जीवनयापनका शैलीमा पुग्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। पञ्जीकरणतर्फ व्यक्तिगत घटना दर्ताको कार्य वडा स्तरबाटै अनलाइन प्रविधिबाट प्रवृत्ति गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको अभिलेख थप व्यवस्थित गरिनेछ। बैंकिङ प्रणालीबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा देखा पर्ने समस्याहरूलाई बैंक संघको सहकार्य समन्वय समाधान गर्दै अगाडि बढाइनेछ। लाभार्थीहरूलाई वडालेको पाइप पर्ने स्थानमा नवीकरणका लागि शिविर सञ्चालन गरिनेछ। आर्थिक विकासतर्फ आय आर्जन र उत्पादन विशेष कार्यक्रमका किसान उद्यमी समुदायको बढ्दो माग र सीमित स्रोत साधनलाई मध्यनजर गरी लागत साझेदारीमा माध्यमबाट अधिकारिक संख्यात्मक सेवा र विकासका लाभ पुर्याउनेका लागि नगद तथा वडाबाट सञ्चालन हुने सबै कुनै पनि वस्तुगत नगद र कार्यक्रम अनुदान वितरण सम्बन्धी कार्यक्रम एकरूपता ल्याउन प्रचलित नियम कार्यविधि भएका सोही बमोजिम र नभएका हकमा व्यक्ति फर्म वा समूहलाई कम्तीमा पनि समुदायको 40% 60% नगरपालिकाको लागत साझेदारीमा कार्य साझेदारी गर्ने गरी यस्ता कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्। कृषि विकासतर्फ खाद्य सुरक्षा र पोषण सुधार गर्न वडा नम्बर 2, 3, 5, 8 र 13 सहुलियत दरमा मौसम अनुसारका तरकारी बेर्ना उपलब्ध गराउने कार्यको सुरु गर्ने क्रम र अन्य बाँकी वडाहरूलाई विस्तार गर्दै लगिने कुराहरू अगाडि सारिएका छन्। धान बालीको बिउ उत्पादन साझेदारी र कृषकहरूको माग बमोजिम खाद्यान्न बाली उन्नत बिउ अनुदान उपलब्ध गराइनेछन्। उत्पादन लागत घटाई उत्पादकत्व वृद्धि गर्न कृषि एकीकरणमा जोड दिइनेछन्। उत्पादक उपभोक्ता र व्यापारी बीच अन्तर सम्बन्ध विस्तार गर्न नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलालाई निरन्तर दिइनेछन्। बाटो जग्गाको सदुपयोग गर्दै युवाहरूलाई कृषि पेसामा संलग्न गर्न उच्च मूल्ययुक्त बालीको क्षेत्रफल विस्तार अनुदान सुरुवाती लगानी व्यवस्थापन मिलाइनेछ।
शहीदहरू बोलिरहेको खेती विस्तार गर्दा प्रति बोट दसका दरले कृषकहरूलाई रोक्नु भयो भने नगद प्रोत्साहन सहित उपलब्ध गराइनेछन् भने आवश्यक परेमा साथै आवश्यक अनुसार बिउ समेत समुदायले रोक्न चाहनुभयो भने समुदायलाई उपलब्ध गराउने कुरा अगाडि सारिएका छौं। कृषि बालीको जोखिम व्यवस्थापन गर्न बिमा बाली संरक्षण कृषक पाठशाला सम्बन्धी कार्यक्रमको व्यवस्था गरिनेछ। जलवायु परिवर्तनलाई मध्यनजर गर्दै रैथानी बालीको संरक्षण प्रबन्धन तथा जल वायु अनुकूलन माटो सुधार तथा परिषद सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय विशिष्टताको आधारमा एक वडा एक उत्पादन कार्यलाई निरन्तरता दिई वडाको पहिचान उपलब्ध गराइनेछन् भने आवश्यक परेमा साथै आवश्यक अनुसार बिउ समेत समुदायले रोक्न चाहनुभयो भने समुदायलाई उपलब्ध गराउने कुरा अगाडि सारिएका छौं। कृषि बालीको जोखिम व्यवस्थापन गर्न

बनाउन उत्पादन आधारित अनुदान र उत्कृष्ट कृषकहरूलाई प्रोत्साहनको व्यवस्था गरिनेछ। किसान सूचीकरण प्रणाली मार्फत वर्गीकृत गरिएका कृषकहरूलाई कृषक परिचय पत्र वितरण र किसान पहिचान नम्बर लागू गर्ने कार्यलाई शुरूआत गरिनेछ। कृषकहरूको तथ्याङ्क आवधि गर्ने कार्यलाई निरन्तरता दिई डिजिटल प्रविधिमा समावेश गरिनेछ। स्थानीय कृषकहरूको उत्पादनको छिटो छरिटो रूपमा बिक्री गर्न कृषि एम्बुलेन्स सहितको कृषि उपज बजार केन्द्र सञ्चालनमा ल्याइनेछन्। उत्पादित उपजको ब्रान्डिङ तथा बजारीकरणलाई व्यवस्थित बनाउन मौलिक भान्साघर काठमाडौँको बानेश्वरकोमा शनिबार हाटमा स्थानीय उत्पादन बिक्री गर्ने कार्य यसअघि शुरूआत गरिए पनि निरन्तर गरिएको छ र त्यसलाई अहिले पनि निरन्तरता दिँदै अगाडि बढाइनेछन्। प्रदेश सरकारले नगरपालिकालाई किसान केन्द्र हस्तान्तरण गरे पश्चात सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ। पशु विकास तर्फ मन्त्रीले नगरपालिका दूध उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्ने कृषकलाई गर्ने कृषकहरूलाई प्रतिलिटर बिक्रीको आधारमा 2 रुपियाँ 50 पैसा अनुदान निरन्तरता दिइनेछ। उत्पादनको वृद्धिका लागि पशु आहारमा आत्मनिर्भरता बढाउन कृषकहरूलाई उन्नत जातको घाँसको बिउ तथा बेदा अनुदान उपलब्ध गराइनेछ। गाई भैँसी र बाख्राको उत्पादन वृद्धि गर्न कृत्रिम गर्भधारणको माध्यमबाट नस्ल सुधार कार्यलाई निरन्तरता दिइनेछ। मानव स्वास्थ्य तथा पशु कल्याण दुवैलाई मध्यनजर गर्ने नगरभित्र सञ्चालित मासु पसल एग्रोभेट दाना उद्योग तथा डेयरी व्यवसायहरूलाई निरन्तर नियमित रूपमा अनुगमन गरी गुणस्तर र स्वच्छता कायम गराइनेछ। पशु पक्षीहरूमा लाग्ने संक्रमण तथा महामारी जन्य रोगहरूको रोकथामका लागि प्रभावकारी खोप अभियान सञ्चालन गरिनेछ। प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधिहरू मातहतका पशु सेवा केन्द्रबाट समेत सहजै उपलब्ध हुने व्यवस्था मिलाइनेछ। सार्वजनिक जनिक स्वास्थ्य र सुरक्षाको ध्यान राखी सामुदायिक छाडा कुकुरहरूको लागि रेबिज विरुद्धको खोप र स्थानीय भन्डाकरण शिविर सञ्चालन गरिनेछ। कृषकहरूको आयोजन वृद्धि गर्न वडा नम्बर 4 बाख्रा र वडा नम्बर 14 ट्राउट माछा प्रवर्धन गरिनेछ। साथै प्रदेश सरकारबाट वडा नम्बर 2 शुरू गरिएको कृषि एकीकरण कार्यक्रमलाई आवश्यक सहयोग पुर्याइनेछ। नगरका कृषक तथा उद्यमीहरूलाई आवश्यक सिप विकास तालिमको लागि सहज गर्दा सहकार्य गर्न इच्छुक साझेदार निकायहरूसँग सहकार्य गर्दै अगाडि जानेछन्। उद्यम विकासतर्फ उपमेयरसँग सिपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरी लघु उद्यम तथा साना उद्यम स्थापना गर्न प्रोत्साहन गरिनेछ। लघु तथा घरेलु उद्यम स्थापनाका लागि उद्यमीहरूलाई सरल ढङ्गबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक अनुसार राष्ट्रिय वाणिज्य ब्याङ्कसँग बैंक मन्त्रीसँग भएको सम्झौतालाई निरन्तरता दिइनेछ। गरिबी निवारणका लागि लघु उद्यम विकास मेटका कार्यक्रमलाई निरन्तरता दिई लक्षित वर्गको मागको आधारमा सिप विकास तथा स्थानीय उत्पादन बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम कार्यान्वयन गरिनेछन्। स्थानीय कच्चा पदार्थको आधारित उद्यमहरूको कार्य प्रगतिको आधारमा बिउ पुँजीको व्यवस्थाका साथै उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजारीकरणका लागि लेबलिङ प्याकेजिङ र उत्पादित वस्तुहरूको स्तर उन्नतिमा सहयोग गरिनेछ। नगर स्तरीय उद्यमीहरूको क्षमता विकास व्यवसाय प्रबन्धन तथा नयाँ उद्योग स्थापना र सञ्चालनका लागि विशेष प्रोत्साहन कार्यक्रमलाई ल्याइनेछ। स्थानीय स्तरमा सञ्चालित साबुन उद्योग हाते होजियारी जस्ता लघु तथा घरेलु उद्यमीहरूका सञ्चालनका लागि नगरको तर्फबाट 50% र समुदायको तर्फबाट 50% लगानीमा साना उद्योगहरू सञ्चालनमा ल्याइनेछन्। नगरपालिकाभित्र महिला उद्यमीहरूको लागत साझेदारीमा चप्पल उद्योग स्थापना गर्न 50% लागत साझेदारीमा अगाडि बढाइनेछन्। मन्थली नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूको लगानीलाई उपभोगमुखी क्षेत्रबाट उत्पादनमुखी रोजगारमूलक तथा स्थानीय आर्थिक विकास क्षेत्रमा रूपान्तरण गर्दै सहकारी क्षेत्रलाई नगरको समृद्धको आधार स्तम्भका रूपमा विकास गर्दै लगिनेछ। प्रत्येक सहकारीहरूलाई सुशासन मैत्री प्रविधि मैत्री तथा वित्तीय सुशासन कायम गर्ने जोखिम व्यवस्थापन गर्ने गरी उत्पादनमुखी तथा उद्यमशीलता प्रबन्धन सहयोग र साझेदारी गरिनेछ। सहकारी एकीकरण तथा संस्थागत सुदृढीकरण गर्ने सहकारी शिक्षा सम्बन्धी तालिम साथै अन्तर सहकारी सहकार्य तथा सञ्जाल विस्तारमा सहयोग गरिनेछ। सहकारी संस्थामा कोपोमेन्स प्रणाली लागू गरी अभिलेखीकरण तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन प्रकाशन गरिनेछ। सहकारीको नीति अनुसार सञ्चालन भए नभएको अनुगमन गरी आएको प्रतिवेदन अनुसार सञ्चालनमा नआएका सहकारी

0: कानुनी कार्यवाहीको दायरामा ल्याइने छ। सिँचाइयोग्य सिँचाइतर्फ सिँचाइयोग्य जमिनमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न साना सिँचाइ तथा भूमिगत सिँचाइ कार्यालयलाई निरन्तरता दिइनेछ। कृषि क्षेत्रमा सिँचाइ विस्तार गर्न प्रदेश संघीय सरकारसँग समन्वय तथा सहायदानी गरिनेछ। सामूहिक रूपमा उत्पादन गरिने कृषकहरूको खेतीमा सिँचाइ सुविधा उपलब्ध गराउन सरकार र समुदायको 50-50% लागत साझेदारी कार्यक्रमलाई प्राथमिकता दिइनेछ। पर्यटनतर्फ पर्यटन तथा भाषा कला संस्कृति तर्फ नगरपालिकाभित्र पहिचान भएका पर्यटकीय गन्तव्य स्थलहरूलाई साझेदार संस्थाहरूको समन्वय तथा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रबन्धन गरिनेछ। दिगो विकासकोलाई ध्यानमा राखी उत्तर दक्षिण पूर्वतर्फ अन्तर्देशीय व्यापार तथा पर्यटनको विकास गर्न मन्थली नगर ट्रान्जिट शहरको रूपमा विकास गर्न थप अनुसन्धान गरिनेछ। नगरपालिकाभित्रका होटल यातायात र पर्यटन व्यवसायहरूलाई सँग सहकार्य गरी पर्यटकहरूको बसाई दिन लम्ब्याउन मन्थली घुमाउ अभियान र विशेष प्याकेजको रूपमा तयार गरिनेछ। प्रमुख पर्यटकीय स्थलहरूमा स्थानीय मौलिक वेशभूषा र संस्कृति तथा स्थानीय परिकारको प्रबन्धन हुने गरी होमस्टे सञ्चालन गर्न इच्छुक समुदाय र उद्यमीहरूलाई लागत साझेदारीमा प्रोत्साहन कार्यलाई अगाडि बढाइनेछ। नगरपालिकाको मुख्य प्रवेशद्वार केन्द्रको रूपमा रहेको देवकोटा चोकमा मन्थली नगरभित्रका प्रमुख पर्यटकीय धार्मिक र सांस्कृतिक स्थलका झल्किने कलात्मक भित्ते चित्र निर्माण गरी प्रचार प्रसार गर्ने र पर्यटकीय परामर्श कक्ष स्थापना गरिनेछन्। रामेछाप विमानस्थल मन्थलीमा रहेको मौजुदा सूचना तथा परामर्श कक्षको थप प्राविधिक मैत्री व्यवस्थित र प्रभावकारी बनाई सञ्चालन गरिनेछ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मध्यनजर गर्दै तामाकोशी नदीमा सम्भावित साहसिक जलयात्रा सञ्चालन गर्ने व्यवसाय आवश्यक सहयोग गर्न प्रोत्साहन गरिनेछ। रोजगारतर्फ रोजगार संवाद र मञ्च गठन गरी आन्तरिक रोजगारको सृजना गर्ने सरकारवाला निकाय निजी सहकारी तथा गैर सरकारी क्षेत्रसँग समन्वय र सहकारीमा जोड़ दिइनेछ। पालिका स्तरीय योजनामा सूचीकृत बेरोजगारलाई प्राथमिकताको आधारमा रोजगारीमा खटिनु अघि अभिमुखीकरण गरी परिचालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछन्। वैदेशिक रोजगारबाट फर्केका व्यक्तिलाई वैदेशिक रोजगारका उद्यमीहरूलाई प्रोत्साहन गरिनेछन्। रोजगारदाता र रोजगार खोजकर्तालाई संसार प्रणालीमा आबद्ध गरी रोजगारका अवसरहरू पहुँच पुर्याउने कार्यमा सहयोग पुर्याइनेछ। श्रम बजारलाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्रिय व्यवसाय योग्यता प्रणाली बमोजिम तह एक उत्तीर्ण भएका नगरभित्रका दक्ष श्रमिकहरूको कार्यगत जोखिमलाई न्यूनीकरण गर्न बीमा लगायत साझेदारीमा अनुदान उपलब्ध गराउने सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछन्। सुरक्षित आपदावासन स्थानीय कार्यक्रम वैदेशिक रोजगारीहरूलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन अन्तर सरकार समन्वय सूचना केन्द्रलाई सञ्चालनलाई निरन्तरता दिइनेछन्। वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका वा अन्य विभिन्न समस्यामा परेका श्रमिक तथा तिनीहरूका परिवारलाई कानूनी एवं न्यायिक सहजीकरण उद्धार कल्याणकारी सेवा र नियम अनुसार प्राप्त हुने क्षतिपूर्ति दिलाउन आवश्यक समन्वय एवं सहजीकरण गरिनेछ। वैदेशिक रोजगार तथा अन्य विभिन्न कारणले मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ। वैदेशिक रोजगारबाट प्राप्त हुने डिप्रेसनको अनुउत्पादक क्षेत्रमा भएको खर्चलाई निरुत्साहित गरी उद्यमशीलता र स्वरोजगारमा परिचालन गराउन वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइनेछ। वैदेशिक रोजगारीबाट फर्केका बुद्धिजीवी तथा श्रमिकहरूले विदेशमा आर्जन गरेको ज्ञान सिप र अनुभवलाई स्थानीय स्तरमै उपयुक्त गर्न आवश्यक प्रविधि पुँजी र प्राविधिक सहयोग उपलब्ध गराउन उनीहरूको आर्थिक तथा सामाजिक पुनः स्थापनामा विशेष जोड़ दिइनेछन्। भूमि व्यवस्थापन नगरपालिका भूपयोग मापदण्ड बमोजिम वर्गीकरण जग्गाको किता काठको क्रममा आइपर्ने समस्याहरू सरल सहज बनाउँदै लैजान प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ। भूमि समस्या समाधान आयोगको समन्वयमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान तथा व्यवस्थापनको लागि आवश्यक सहजीकरण गरिँदै आएको कार्यलाई निरन्तरता दिइनेछ। नगरपालिका क्षेत्रभित्र रहेका सरकारी सार्वजनिक प्रति तथा ऐलानी जग्गाहरूको विस्तृत लागत र विवरण संकलन गरी डिजिटल संग्रह तयार गरिनेछ र सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यस्ता जग्गाहरूको संरक्षण सम्बन्ध र पालिकाको हितमा उपयोग गरिनेछन्। वडा स्तरका कर्मचारीहरूलाई जीआईसीए डाटा ल्यान्ड युजर म्यापिङ लगायतका क्षेत्रहरूमा क्षमता अभिवृद्धि गरी भू उपयोग वर्गीकरण सम्बन्धी तथ्याङ्क वडा कार्यालयबाट नै हेर्न सकिने व्यवस्था मिलाइनेछन्। भू उपयोग क्षेत्र वर्गीकरण र किताबत विवरण तथा स्तोको अभिलेख बीच समायोजन जस्ता यस्ता कार्य गर्न सम्बन्धित निकायसँग समन्वय गरी नक्सा प्रतिवेदन र अन्य तथ्याङ्कहरूको अभिलेखीकरण गरिनेछन्। पूर्वाधार विकासतर्फ नगर वडा समुदाय साझेदारी विकास निर्माण बराबरी नीतिदाय नगर मैत्री बनाउन वडाबाट आएका पूर्वाधार आयोजनाहरूलाई नगरको 70% र समुदायको 30% साझेदारी हुने नगर वडा 50% लागत साझेदारी कार्यान्वयन गरी वडाबाट प्राप्त भएका 10 लाखका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। वडा केन्द्र जोड्ने सड़क लगायतका प्रमुख सड़कहरूलाई सर्वकालीन र नियमित रूपमा सुचारू अवस्थामा रहने गरी स्तर उन्नति र नियमित तथा आकर्षक मर्मत कार्य गरिनेछन्। निर्माण सम्पन्न भई सेवा सुचारू भएका सबै संरचना र योजनाको मर्मत सम्भार यातायात सञ्चालन नगर र वडा दुवैको साझेदारीमा अगाडि गरिनेछन्। नगरका निर्माणाधीन भौतिक संरचनाहरूलाई बालमती तथा अपाङ्गमती हुने गरी निर्माण गर्ने र साधिकको हकमा आवश्यकता अनुसार मर्मत सुधार गर्दै लगिनेछन्। पूर्वाधार निर्माणको हकमा रु 25 लाख भन्दा माथिका योजना ठेक्का विधिबाट र अन्यको हकमा कामको प्रतिकृति अनुसारको खरिद विधि अवलम्बन गरिनेछ र नगरमा आएको संघ प्रदेशको आयोजनाहरू नगरको नीति अनुसारै सञ्चालन गरिनेछन्। नगरबाट तयार भएका गुरू योजना विस्तृत अध्ययन प्रतिवेदन अनुरूपका आयोजनाहरू कार्यान्वयनका लागि संघीय एवं प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ। ढुङ्गा गिटी बालुवा उत्खनन हुने क्षेत्रहरूमा वातावरणीय अनुकूलनका लागि संरक्षण कार्यक्रम गरिनेछन्। भवन निर्माण तथा बस्ती विकासको कार्यालय मापदण्ड अनुरूप भवन नक्सा पास हुने कार्यलाई थप व्यवस्थित गरिनेछ। लिफ्ट खानेपानी प्रणालीलाई प्राथमिकताका राशि अन्तर सरकार सहकार्य सूचना सुचारू गरिनुका साथै नयाँ निर्माण तथा मर्मत कार्यका सहकार्य गर्दै योजना कार्यान्वयन गरिनेछ। मन्थली नगरभित्र शुरू भएका संघ प्रदेश नगर वा अन्य निकायबाट योजनाहरूलाई तोकिएको समयभित्र सम्पन्न गर्न सहजीकरण र समन्वय गरिनेछन्। निरन्तर सञ्चालनमा रहेका सड़क क्षेत्रभित्र पर्ने व्यक्तिको नाममा दर्ता कायम रहेका जग्गाको लागत पत्ता गर्न आवश्यक प्रक्रिया थालनी गरिनेछन्। वन वातावरण तथा विपद व्यवस्थापनतर्फ भौगोलिक अवस्थितका हिसाबले नगरपालिकाको सबै वडा सुखा क्षेत्र पर्ने भएकाले सम्भाव्यता स्थानहरूमा पोखरी तथा हाल निर्माण तथा मर्मत खानेपानीको मुहान संरक्षण जलवायु अनुकूलनका अन्य कार्यक्रमहरू गर्दा समुदाय तथा अन्तर निकायको समन्वय र साझेदारीमा गरिनेछन्। नदी र खोलामा जल जन्य दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणका लागि अल्पकालीन उद्धार बोट खरिद गर्न अन्तर निकायसँग समन्वय प्रक्रिया अगाडि बढाइनेछन्। विपदको पूर्व तयारी र प्रतिकारका लागि संलग्न हुनुपर्ने जनशक्तिको क्षमता विकास गर्दै लगिनेछन्। एम्बुलेन्स सामान ब्याकलोडर डोजर र दमकल जस्ता साधनहरूको प्रभावकारी व्यवस्थापन र परिचालन गरिनेछ। फोहोरहरूको उत्पादन स्थलमै कुहिने र नकुहिने छुट्याएर प्राङ्गणिक मल उत्पादन गर्ने गरी मन्थली 6 सेलेघाटमा नजिक निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई विस्तृत परियोजना प्रतिवेदन अनुसार अन्तर सरकार सहकार्यमा सम्पन्न गराउन पहल गरिनेछ। नगरको विकास आवास र कृषि प्रणालीमा देखा पर्ने स्थानगत जोखिमहरूलाई कायम गर्न जीआईएस म्यापिङ सहितको संवेदनशील भूपयोग योजना निर्माण कार्यान्वयनमा ल्याइनेछन्। न्यायिक समिति र कानून निर्माणतर्फ कानून निर्माण प्रक्रिया बारेमा जनप्रतिनिधिहरूको क्षमता विकासका साथै सरकारवालाको सहभागितामा प्राथमिकता दिइनेछन्। न्यायिक समितिका पदाधिकारी र जिल्लाका न्यायिक अर्धन्यायिक निकाय तथा अन्तर पालिका स्तरीय समन्वयको बैठक कार्यक्रमहरू गरिनेछन्। न्यायिक समितिमा आउने उजुरीको नियमित र लक्षित वर्गका लागि प्राथमिकताका साथ निरन्तर सुनवाईको व्यवस्था गरिनेछ। वडा स्तरमा मेलमिलाप केन्द्रको व्यवस्था र क्षमता विकासमा सहयोग गर्दै लगिनेछन्। मेलमिलापकर्ताहरूको प्रोत्साहनका लागि श्रम र सेवामा आधारित प्रस्थान रकमको व्यवस्था गरिनेछन्। हिंसाले असहाय महिलाहरूको जीविकोपार्जनमा सेवा पुर्याउन उपप्रमुखसँग असहाय महिला कार्यक्रम सञ्चालन गरिनेछन्। जिल्लाभित्रमा पालिका र अन्य जिल्लाहरूका पालिकामा न्याय समितिको असल अभ्यास अनुसरण कार्य सञ्चालन गरिनेछन्। जारी भएका कानूनको अभिलेखीकरण र सार्वजनिकरणका लागि कानूनी संग्रह प्रकाशन गरी सार्वजनिक गरिनेछ। नवसभाका सभाका सदस्यज्यूहरू उल्लेखित लिखित नीति र यस अनुसार कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक पर्ने बजेटको विस्तृत विवरण सहितको प्रस्ताव चालु अधिवेशनमा उपप्रमुखज्यूबाट प्रस्तुत हुने कुरा जानकारी गराउन चाहन्छु। प्रस्तुत नीतिलाई चालु अधिवेशनबाट स्वीकृति गर्न र कार्यान्वयन गर्न नगरसभाका सबै नगरसभाका सदस्यज्यूहरूलाई रचनात्मक सुझाव सृजनात्मक सहयोगको अपेक्षा गरेको छु। यो योजना तर्जुमा सबै प्रक्रिया र चरणहरूमा देखाउनु भएको उत्साह र सक्रियता सहभागितालाई कार्यान्वयनको क्रममा समेत यथावत रहने अपेक्षा गरेको छु। यस क्रममा सहयोग पुर्याउनु हुने सभाका सदस्यज्यूहरू, कर्मचारी मित्रहरू, सबै उपस्थित समुदायहरूप्रति र रेडियो सुनेर बसिरहनुभएका नगरवासीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै बिदा हुन्छु। हस्, नमस्कार।
1: धन्यवाद। मन्थली नगरपालिकाका नगर प्रमुख एवं यस नगरसभाका सभाध्यक्षमा मन्थली नगरपालिकाको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिदिनु भएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौ। प्रस्तुत नीति र कार्यक्रमलाई कार्यान्वयनको लागि अब बजेट भक्तको रहेको छ। प्रस्तुत भएको नीति कार्यक्रम कार्यान्वयनको लागि मन्त्री नगरपालिकामा प्राप्त हुने राजस्व र व्ययका स्रोतहरूको सन्दर्भमा विस्तृत विवरण सहितको आर्थिक वर्ष आगामी आर्थिक वर्षको आय व्यय विवरण बजेट वक्तव्य प्रस्तुत गरिदिने कार्यक्रम रहेको छ। यस सन्दर्भमा नगर कार्यपालिकाको कार्यालयको तर्फबाट तयार भएको बजेट वक्तव्यको प्रति म श्रीमान नगर उपप्रमुख ज्यूप्रति ज्यूमा हस्तान्तरण गर्न अनुमति चाहन्छु र प्रस्तुत भएको यो बजेट वक्तव्यलाई यस अधिवेशन समक्ष प्रस्तुत गरिदिनु हुन श्रीमान नगर उपप्रमुख ज्यूमा हार्दिक अनुरोध गर्दछु।
2: Thank you. धन्यवाद कार्यक्रम सञ्चालक प्रमुख प्रकाश ठेकी अभिजीतज्यूलाई. मन्थली नगरपालिकाको एक गरिमामय नगर सभाका सभाध्यक्ष एवं नगर प्रमुखज्यू, सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकारीज्यू, नगर सभाका सदस्यज्यूहरू, नगरपालिकामा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायत उपस्थित विभिन्न महानुभावहरू तथा रेडियोबाट प्रत्यक्ष प्रसारण सुनिरहनु भएका सम्पूर्ण नगरवासीहरू प्रति मन्थली नगरपालिकामा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु. सर्वप्रथम मन्थली नगरपालिकाको सभाको 19 अधिवेशनमा मन्थली नगरपालिकाको उपप्रमुखको हैसियतले आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु. यस अवसरमा मन्थलीमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासन व्यवस्था स्थापना र समृद्धिको लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै विभिन्न समयमा भएका राजनैतिक सामाजिक आन्दोलनका क्रममा घाइते हुन पुगेका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु. नेपालको संविधानले परिकल्पना गरेको दिगो क्रान्ति, सुशासन, विकास र समृद्धि लक्ष्य अनुरूप समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय संकल्प हासिल गर्न र मन्थली नगरपालिकाले तय गरेको शिक्षित, स्वास्थ्य, व्यवसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने दीर्घकालीन सोच पूरा गर्न समावेशी एवं पारदर्शी विकास र सेवा प्रणालीलाई प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता रहेको छ. संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेट स्रोत अनिश्चितताले नगरको विकास गतिविधि तथा सेवा प्रवाहमा असर पुर्याएको यथार्थता हामी सबैले अनुभूति गरेका छौं. यस चुनौतीहरूको बीचमा पनि जनअपेक्षा अनुसार सुशासन प्रवर्धन, पूर्वाधार विकास, सामाजिक सुरक्षा, लैङ्गिक समानता तथा समावेशी शिक्षा, स्वास्थ्य एवं आर्थिक सशक्तिकरणका क्षेत्रमा परिणाममुखी कार्यहरू गर्दै अगाडि बढ्ने दस्तावेजको रूपमा यो बजेट रहने हामीले आशा गरेका छौ. हाम्रो दीर्घ सङ्कल्प उपयुक्त नीति, स्थानीय स्रोतको अधिकतम उपयोग, निजी क्षेत्र एवं सरकारी क्षेत्रको साझेदारी, सहभागिता र राजनीतिक स्थायित्व सहित मन्थली नगरलाई स्मार्ट, समावेशी र आत्मनिर्भर नगरको रूपमा विकास गर्नका लागि प्रस्तुत बजेटले मार्ग निर्देशन गर्ने विश्वास लिएको छ. आगामी आवर्त 2083-84 बजेट प्रस्तुतमा गर्दा नेपालको संविधान 16 पञ्चवर्षीय योजना, दिगो विकासको लक्ष्य, चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयनको अवस्थामा अब 2083-84 नगरले लिएको नीति तथा कार्यक्रम आदिलाई प्रमुख आधार बनाएको छु. त्यसै गरी स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, विभिन्न विषयगत समितिका निर्णयहरू, सभाका सदस्यज्यूहरू, राजनीतिक दल, संघ संस्था, निजी क्षेत्र, विकास साझेदारी, संसार जगत, राष्ट्र सेवक, कर्मचारी तथा नगरवासीका अमूल्य सुझावहरूलाई समेत प्राथमिकतामा राखेको छु. आदरणीय अध्यक्ष तथा सदस्यज्यूहरू, अब म मन्थली नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्मको यथार्थ आय तथा व्ययको संक्षिप्त अवस्था यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु. चालू आवा 2083-84 कुल अपेक्षित बजेट 1,04,65,64,000 रहेको यहाँहरूलाई अवगतैछ। आयतर्फ चालू अब 2082-83 आन्तरिक राजस्व 3,84,05,000 हुने अनुमान गरिएकोमा 2083 जेठ मसान्तसम्म ₹3,07,49,000 प्राप्त भएको छ। संघीय सरकारबाट राजस्व बाँडफाँड रकम ₹11,50,03,000 प्राप्त हुने प्रक्षेपण गरिएकोमा हालसम्म जम्मा ₹9,94,73,000 मात्र प्राप्त भएको छ। बजेट सरकारबाट राजस्व बाँडफाँड तर्फ ₹4,93,68,000 रकम प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ₹3,43,20,000 मात्र प्राप्त भएको छ। नगरको आन्तरिक स्रोत र संघीय एवं प्रादेशिक राजस्व बाँडफाँडको हालसम्मको प्राप्तिको अवस्था भने सन्तोषजनक रहेको छ। यसै गरी संघीय वित्तीय समानीकरण तर्फ ₹18,52,00,000 प्रक्षेपण गरिएकोमा हालसम्मको निकासाको अवस्था हेर्दा सोको 91.45% अर्थात् ₹16,93,65,000 मात्र देखिन्छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान कटौती हुने परिपत्रको माध्यमबाट जानकारी प्राप्त भएकाले यस वर्ष समानीकरण अनुदानको 8.45% अर्थात् 1,58,34,000 बजेट प्राप्त नहुने स्पष्ट देखिएको छ। यसबाट सानो आग 2082-83 विनियोजित बजेटबाट सञ्चालित आयोजना तथा कार्यक्रमको भुक्तानीमा कठिनाई हुने अवस्था तत्काल रूपमा देखिएको छ। व्ययतर्फ चालू आग 2082-83 विनियोजित बजेट मध्ये 2083 जेठ मसन्तसम्म चालू तर्फ ₹47,93,32,000 र पुँजीगत तर्फ ₹11,13,78,000 गरी जम्मा ₹59,07,11,000 खर्च भएको छ। यो खर्च रकम कुल बजेटको 60% हो। खर्चको यो अनुपात र हाल कार्यान्वयन भई रहेका योजना क्रमको अवस्था विश्लेषण गर्दा चालू आवको अन्त्यमसम्म कम्तीमा 88% खर्च हुने आकलन गरिएको छ। आदरणीय सभाध्यक्षज्यू, अब म मन्थली नगरपालिकाको आर्थिक वर्ष 2083-84 बजेटका उद्देश्य र प्राथमिकताका क्षेत्रहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। बजेटका उद्देश्यहरू: शिक्षित, स्वस्थ, व्यवसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने नगरको दीर्घकालीन सोच साकार पार्न आगामी आवका बजेट निर्माणका निम्ति उद्देश्यहरू लिएको छु। गुणस्तरीय शिक्षा तथा सामाजिक विकासमा नागरिकको

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767625429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै चाहिँमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: रेबीज रोग नियन्त्रणका लागि रु
1: 3 बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-99
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
13: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
14: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
13: हाम्रा विशेषताहरू
14: 40% मात्रै डाउन पेमेन्ट,
13: सजिलो मासिक किस्ता सुविधा,
14: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
13: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
14: आवश्यक कागजातहरू,
13: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
14: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
13: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
13: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
15: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
16: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
15: ए हो र?
16: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
17: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
16: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली बस पार्कबाट 200 मिटर पश्चिम, 20 सडक, मन्थली, रामेछाप।
18: अहिले दिउँसोको 1 बजे
19: हजुरको रेडियो 102.1 मेगा।
20: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
21: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
20: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
21: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
20: हो र? कहाँ? अनि सम्पर्क नम्बर?
21: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
22: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
23: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
22: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
23: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
22: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
23: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
0: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
23: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0475904662, 98692665998।
8: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असम र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150 मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

गाना बजा दूं।

दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तमाकुसी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा विज्ञहरूले नेपालको अतिक्रमित भूमि फिर्ता लिनुको सट्टा अन्य विकल्प खोज्ने कुरा राष्ट्र हित विपरीत हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञहरूले नेपाल भारत सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्न र लिपुलेख लगायतका क्षेत्रबाट भारतीय फौज फिर्ता गराउन माग गरेका हुन्। उनीहरूले तत्कालीन प्रधानमन्त्री सुशीला कोइरालाको पालामा गठित सूर्यनाथ उपाध्याय नेतृत्वको कार्यदलको प्रतिवेदन सार्वजनिक गरे राष्ट्रसंघमा दर्ता गराउन र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सुझाव दिएका थिए। सीमा क्षेत्रमा रहेर भूमिको रक्षा गर्ने सर्वसाधारण नागरिकले वास्तविक राष्ट्रवादी भएको उल्लेख गर्दै विज्ञहरूले सिंह दरबारमा बसेर राष्ट्रिय हित विपरीतका गतिविधि र टिप्पणी गर्ने प्रविधिको आलोचना गर्नुभएको थियो। सिंह दरबारमा बसेर अधिकारको कुरा गर्नेहरूभन्दा सीमामा बसेर आफ्नो भूमिको रक्षा गर्ने सर्वसाधारण नागरिक बढ़ी बलियो र राष्ट्रवादी हुने उनीहरूको तर्क रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला कतिपय अभिव्यक्तिहरूले देशको सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच पुर्याएको भन्दै संसदमा स्पष्टीकरण दिन र राष्ट्रिय स्वाधीनताका लागि सबै पक्ष एकजुट हुन उनीहरूको आह्वान रहेको छ। सड़क पिटीमा आश्रित दृष्टिविहीनहरूमाथि समेत बलपूर्वक हटाउने र जबरजस्ती तर पदक गरेपछि सरकार विरूद्ध उनीहरूले पनि प्रदर्शन शुरू गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा सोमबार वर्तमान सरकारले सड़क पेटीमा समेत राख्न नदिएको भन्दै बलपूर्वक धरपकड र जबरजस्ती विरूद्ध धरना दिन शुरू गरेका हुन्। वर्तमान सरकारको सड़क पेटी मठ मन्दिर चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिने गुनासो गरेका छन्। उल्टै नगर प्रहरीले आएर धरपटक गर्ने र जबरजस्ती गर्ने गरेपछि आफूहरूले त्यस विरूद्धमा धरना लगायतका आन्दोलनको कार्यक्रम शुरू गर्न बाध्य हुन परेको सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनु भएको छ। सरकारले आफूहरूलाई बिना विकल्प सड़कमा समेत गरी खान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो। दृष्टिविहीनहरूको सरकारसँग आफूहरूलाई बाँच्नका लागि मासिक 20,000 दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्। उनीहरूले दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म सरकारले आफूलाई बाँच्नका लागि वैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्। उनीहरूले दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्ता सहित रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन्। काभ्रे फलाञ्चोकमा 2 टिप्परमा च्यापिएर एक किशोरको मृत्यु भएको छ। 2 टिप्परमा च्यापिएर पाँचखाल नगरपालिका 8 ओक्से घर भएका जेसीबीका सहचालक 19 वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको हो। उनको गैराते मण्डन देवपुर नगरपालिका 12 ठुली बेसी स्थित इन्द्रावती नदीको बेतिने बगरमा 2 टिप्परले च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ 2495 नम्बरको टिप्परमा बालुवा लोड गरे ब्याग गर्ने क्रममा सोही स्थानमा रोकिराखेको 2409 नम्बरको टिप्परको बीचमा च्यापिएका थिए। उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी रबेन विष्टले जानकारी दिनुभएको छ। घटनापछि एउटा टिप्परका चालकलाई नियन्त्रणमा लिएको छ भने अर्का टिप्पर चालक फरार भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 15 ट्रकमा स्कूटर ठोकिँदा 2 मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिक सड़कमा 5/58 नम्बरको ट्रकमा 2/00/00/4/72/48 नम्बरको स्कूटर ठोकिएर दुर्घटना भएको थियो।
सोमबार बिहान भएको दुर्घटनामा स्कूटरमा सवार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा स्कूटर चालक सोही महानगरपालिका 26 दिव्य नगरका 22 वर्षीय अशोक भण्डारी र स्कूटरमा सवार सोही महानगरपालिका 20 बस्ने लमजङ घर भएका 19 वर्षीय राजीव कुरुङ भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे तप अनुसन्धान गरिरहेको छ। यात्रुलाई दुःख हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले 10 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूबाट 10 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषाका 40 वर्षीय सूर्य बहादुर देवकोटा, दोलखाका 32 वर्षीय प्रकाश शिवाकोजी, भक्तपुरका 55 वर्षीय हरि भजन थापा, दोलखाकै 38 वर्षीय दिलीप प्रसाद लामिसाने, सिन्धुपाल्चोकका 28 वर्षीय सुरेश तामाङ, सिन्धुलीका 27 वर्षीय तिलक कुमार थापा, दोलखाका 26 वर्षीय खड्को बहादुर तामाङ, सिन्धुलीका डोर कुमार श्रेष्ठ, उखलढुङ्गाका 45 वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका 36 वर्षीय राजेश सापकोटा रहेका छन्। उनीहरूले उपत्यका बाहिर जाने यात्रुहरूलाई आवश्यक रूपमा दुःख हैरानी दिएको आरोप रहेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले बताएको छ। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्ने जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निकोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो, जो नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशान्त जलवाष हुन्छ। त्यसैले यो वायु बहँदा वर्षा हुने भएको हो। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा रहेको छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ। हप्ताको पहिलो कारोबारको दिन हिजो बढ़ेको सुन चाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 6 रूपियाँले बढ़ेको थियो। यसअघि गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव पनि तोलामा 305 रूपियाँले घटेको थियो। र खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्पिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। यसअघि यी दुई टोली बीच 2 मैत्रीपूर्ण खेल भएको थियो। सन् 1980 डिएगो
म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। अर्जेन्टिनाका मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्नुभएको छ। मेसी र जर्मनीका मिरोस्लाभ क्लोसले समान 16 गोल गर्नुभएको छ। आजको खेलमा मेसीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा विश्वकपमा साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा रहेको छ। विश्वकपमा भोलि बिहान 2:45 समूह आएका फ्रान्स र इरान खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फियाङ रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इरान इराक 60 स्थानमा रहेको छ। विश्वकपमा बिहान 5:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा रहेको छ। विश्वकपमा बिहान 9:00 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे भियन रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 828, 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको साथ दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज सोमबारको बसाई आजको बसाईमा बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 04 40 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त छ हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। एउटा मिठो गीत राखेर यो भाग्य वा खोट छ दुई प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी यस्तै मिठा र माइला आधुनिक गीत संगीतहरू लिएर उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: एकदमै मिठो मञ्चनी गीत यो भाग्यमा खोर्छ दुई रहेको थियो प्रमोद खरेल को आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। आज चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्ते।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
1: म रिता सुनवार, रिता सुन्दरी दुर्भञ्जनबाट दिदी।
0: रिता सुनवार भन्नुभयो?
1: हजुर।
0: के छ रिताजी, हजुरको खबर आरामै हुनुहुन्छ?
1: एकदम फारम खुसाले भन्नुभएको छ। मेरो खबर एकदमै ठिक छ दिदी। अनि दिदी हजुरहरूको चाहिँ के छ नि?
0: मेरो खबर पनि एकदम ठिक छ। रामी साहबको खबर पनि सबै ठिकठाकै छ भन्नुपर्छ। खाजा लिनु भयो कि बाँकी छ?
1: मेरो खाना नै 1 बजे भएको हो। अब खाजा त हुँदैन भन्नुभएको छ दिदी। एकैचोटि बेलुका खाना हो भन्नुभएको छ है।
0: आज चाहिँ किन ढिला खाना खानुभयो कि सधैँ समयमा 1 बजे नै खानुहुन्थ्यो?
1: सधैँ नै भन्नुपर्छ है, स्कुलबाट आउँदाखेरि नै ढिलै नै हुन्छ भन्नुपर्छ है दिदी।
0: स्कुलमा पढ्नुहुन्छ कि पढाउनुहुन्छ त नि?
1: म हल्का स्कुलमा जब गर्छु भन्नुपर्छ है।
0: भनेपछि पढाउनुहुन्छ है?
1: हजुर।
0: ल ठिक छ, खुसी लाग्यो। हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो
1: खै हो कि
0: हो जस्तै लाग्यो है।
1: हजुर।
0: रिता भन्नुभयो नि त?
1: हजुर।
0: ल ठिक छ, कुराकानी गर्न पाए खुसी लाग्छ। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन अहिलेसम्म?
1: मैले सुनेको छैन दिदी, हाम्रोतिर टिप्दैन। साथीले फोन लगाएर दिनुभएको हो भन्नुभएछ है।
0: साथीले चाहिँ फोन लगाएर दिनुभयो?
1: हजुर।
0: ल अब आजकलको जमानामा त इन्टरनेटको होइन जमाना छ, जसरी पनि हामीले प्रोग्रामहरू सुन्न सक्छौ। कुन कुन माध्यमबाट सुन्न सकिन्छ भन्ने कुरा जानकारी छ कि छैन त हाम्रो रिताजीलाई?
1: टिकटक लाइभ ल्याउनुहुन्छ दिदी?
0: टिकटकबाट भन्दा पनि हाम्रो चाहिँ फेसबुकबाट पनि हुन्छ नि त। फेसबुक लाइभ हुन्छ। अनि तपाईँले चाहिँ हजुरको रेडियो नेपालीबाट सर्च गर्नुभयो भने कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ, त्यस मार्फत पनि सुन्न सकिन्छ। त्यसै गरी अन्य माध्यममा हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले सर्च गरेर त्यहाँबाट पनि हजुरको रेडियो सर्च गर्नुहोला, त्यहाँ गएर पनि कार्यक्रम सुन्न सक्नुहुनेछ है त।
1: ओके भइहाल्छ दिदी। हजुर।
0: ल सुनेर साथ दिनुहोस्। पहिलोचोटि कुराकानी गर्न पायौँ, एकदमै खुसी पनि छु म। अब आगामी वर्षमा पनि थाहा भइसक्यो, आउँदै गर्नुहोला है त।
1: ल
0: त्यसो भए हामी कार्यक्रममा अर्को पनि मिठो गीत राख्छौ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है।
1: ओके, स्पेसल त दिदी हजुरको लागि, टेक्निसियनमा सपोर्ट गर्ने को हुनुहुन्छ उहाँको लागि, हजुरको एफएमआई फ्यामिलीको लागि, स्पेसल मेरो घर परिवारको लागि, विशेष त दाई अङ्कलहरू यात्रामा हुनुहुन्छ, काठमाडौँसम्मको यात्रामा हुनुहुन्छ, उहाँलाई शुभयात्रा भन्न चाहन्छु। विशेष त मेरो दिदी सुषमा सुनारको चाहिँ भोलि विवाह हुँदैछ, उहाँलाई दाम्पत्य जीवन लाखौँ लाख शुभकामना है दिदी भन्न चाहन्छु। र विशेष त मलाई फोन लगाएर गर्ने साथी हुनुहुन्छ यता झगाझल्के साथी देव माझीलाई धेरै धेरै धन्यवाद छ उहाँको लागि। अनि दाई हुनुहुन्छ दुर्गा पाण्डे दाईलाई एकदम मिस गराएको छ है भन्न चाहन्छु। दिदी निर्मला पौडेलाई धेरै जनाए दिदी भन्न चाहन्छु। बहिनीहरू हुन्छ इन्दिरा बस्नेत, बबिता बस्नेत, साथीहरू धेरैभन्दा धेरै हुन्छ, उहाँहरू सम्पूर्णलाई एकदम सम्झना मिठो माया जति पनि हुनुहुन्छ मेरो आवाजदेखि भोइसदेखि परिचय, उहाँहरू सम्पूर्णलाई एकदम सम्झना छ माया, हजुरहरूलाई कल गर्न नसक्दा एकदम सम्झिरहेको छु भन्दैछु दिदी। उसको बुबा है
0: हुन्छ। नमस्कार भन्नुहुन्थ्यो रिताजी, उहाँसँग पहिलोचोटि कुराकानी। उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। फालो तपाईँको फटाफट फोन गर्नुहोला आजको अवसरमा। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, दोस्रो चरणमा आउनुभयो त आज चाहिँ
2: कस्तो फोन लाग्यो नि एकैचोटि?
0: कस्तो लागेर त दुःख भएको छैन नि, दुःख मन भएको छैन नि? धेरैचोटि ट्राई गर्नुपर्थ्यो, एकैचोटिमा फोन पो लाग्यो त भन्ने त छैन नि।
2: लागेछ भन्नु नमिनी के लाग्ने फोन लाग्दा देख्नु हुँदैन, नलाग्दा पो लागेन जस्तो हुन्छ क्या?
0: भनिदिएको पो त अनि फोन लाग्दाखेरि पनि कसैलाई त्यस्तो हुन्छ त भन्नु त?
2: हो नि, तपाईँ भन्नुहुन्छ अनि
0: मैले त यसो के भन्ने अब के प्रतिक्रिया आउँदो रहेछ भनेर पो भन्न खोजेको। अब फोन गरेको फो बोल्न मन भएर फोन गर्नु भएको छ, फोन लागिसकेको छ, अब नलाग्दा भयो पिर होइन, अब कस्तो नरमाइलो लाग्छ, अब लागिसकेपछि पनि त्यस्तो कसैले हुन्छ त त्यो भन्ने क्वेसन नै मैले गलत सोधेको छु नि होइन?
2: होइन केही हुँदैन, कहिलेकाहीँ कलर क्वेसन सोध्नु पर्छ क्या।
0: मैले चाहिँ सोध्नु क्यार सोधेको के भन्नु हुँदो रहेछ भनेर। ठिक छ, सही उत्तर दिनुहुन्छ। मलाई थाहा थियो नि त, अनि फोन अब बोल्नै मन भएर त फोन गर्छ नि, मन नभएर फोन गर्छ नि त होइन। अनि खाजा लिनुभयो त?
2: मेरो बाँकी छ, तपाईँले खानुभयो?
0: मेरो पनि बाँकी नै छ नि, अब केही समयपछि खानुपर्छ हजुर, हामी सँगै खानुपर्छ। यसो खाजा खाने बेलामा हामीलाई पनि सम्झनुहोस् है त।
2: ए, हामीलाई नि सम्झनुहोस् है त।
0: ल, म त अब सम्झिरहेको हुन्छ जतिखेर पनि हजुरले अब के गर्नुहुन्छ त्यो चाहिँ थाहा भएन।
2: आम्मा नि सम्झिन्छु क्या, तपाईँले मात्र सम्झेको नसोध्नु त झन् मैले दोबर सम्झिन्छु क्या।
0: ल, मैले भन्दा धेरै सम्झिनुहुन्छ मलाई थाहा छ। ल ठिक छ, अरू सबै समग्रमा ठिक छ नि?
2: ठिकै छ भनौँ न दिदी।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है।
2: ए हुन्छ, पहिला प्रथम दिदी तपाईँको लागि प्राविधिक दिदी दिदी धनुगर निर्मला पौडेल दाई देवमाझी धुरोपाण्डे निर्मला पौडेल मन्जु परियार सम्पूर्णलाई सम्झिरहेको छु भन्ने छुटिन्छ। नमस्कार।
0: नमस्ते, नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी, हुनुहुन्थ्यो संघ सभाबाट हुनुहुन्थ्यो। उहाँले पनि छोटो मिठोमा आफन्तजन साथी सङ्गीलाई छोटोमा सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540404239।
6: कति रे 9540 अनि
4: 9540404239, फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईँको मन जित्छ बारम्बार
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्राम तर्फ पनि गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी भने प्रविधि समी शर्मा हुनुहुन्छ, ललिता हायो साथमा तपाईँ हुनुहुन्छ, हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा चाहिँ भज्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? सुमित्रा तामाङ रामेछापदेखि। रामेछाप कुन ठाउँदेखि होला? गोकुल गंगा रसनालुबाट बोल्नुभयो। के छ हजुरको खबर?
1: मेरो खबर छ भन्नुपर्छ है दिदी, अनि दिदी हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। गर्मी गर्मी नै छ रामेछापतिर, त्यता कस्तो छ?
1: यता त ठिकै छ भन्नुपर्छ है हजुर, हामी त मेला पाटतिर आलु खाँदैछ।
0: आलु लिएर आउनुहोस् है, यता धेरै कि खनेर राख्नुहोस्, हामी लिन आउँछौँ। ल ठिक छ है, अब कुनै समय भेट भएछ भने त्यहाँसम्म आइपुग्ला है। खाजा त खानु भएको छैन होला है? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। हजुर पनि समयमै खाजा लिनु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त। हामी कार्यक्रमतर्फ लागौ, एकदमै मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथीलाई सम्झना राख्नुहोस् है त।
1: स्टेसन दिदी हजुरको लागि, स्टेसनमा रहेका रिफन्ड रिसिभ गर्न नहुने दिदी हजुरको लागि, अनि हाम्रो हजुरको रेडियो अलग फ्यामिलीका लागि, अनि सुनिरहनु भएको छ मेरो प्यारो भाउजू विनित तामाङको लागि, मेरो बहिनीहरू भन्नुपर्दाखेरि जी तामाङ, फुलमाया तामाङ, शान्ति तामाङ, बसन्ती तामाङ, सृजना तामाङ, सुस्मिता तामाङ लगायत धेरै छन्। अनि मेरो मम्मी बाबाको लागि, परदेशमा रहेर सुनि रहनु भएको होला मेरो प्यारो दाई राणा तामाङको लागि, केटिएमतिर बसिएर सुनिरहनु भएको होला चन्द्र कुमार दाईको लागि, भन्दै धनकुटाबाट सुन्दै हुनुहुन्छ होला एन्जल तामाङको लागि भन्दै सुनिन्छ। नमस्ते भाइ भाइ।
0: हवस् त, नमस्कार, उहाँलाई विशेष धन्यवाद कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा पनि सहभागिता जनाउनु भएर आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राखेर सुनिसक्नु भएको छ। पाला तपाईँको रहेको छ, फटाफट फोन गर्नु होला। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्कार निर्मलाजी, के छ खबर? आरामै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ यो समय? घरमै बसी बस्छ है, अनि साथमा कार्यक्रम सुन्दै हुनुहुन्छ? खुसी लाग्छ, यसरी दैनिक कार्यक्रम सुन्दैछु भन्दाखेरि चाहिँ हामीलाई पनि एकदमै खुसी लाग्छ। अनि खाजा भयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, यतै आउनुहोस् है निर्मलाजी, सँगै बसेर खानुपर्छ। ल ठिक छ, अब हुन्छ भन्नुभएको छ, त्यो समय कहिले आउँछ होला है? ल पक्कै पनि रामेछाप आउँदाखेरि चाहिँ हामीलाई भेटेर जानुपर्छ नि, नभेटिकन जानुभयो भने हामी रिसाउँछौँ फेरि। ल ठिक छ, खुसी लाग्यो, त्यो समय पनि आउँछ होला, प्रतीक्षा गर्नुपर्छ, प्रतीक्षाको फल एकदमै मिठो हुन्छ भन्ने पनि छ है। ल कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामी कार्यक्रमतर्फै लागौ, केही नयाँ नौलो खबर छ भने सुनाउनुहोस्। त्यसो भए कार्यक्रममा एकदमै मिठो गीत बस्छहरूको पनि हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुहोस् है त।
2: मेरो प्यारो डाइटहरू मान्नेको लागि भन्न चाहन्छु, सजय दादा भन्न चाहन्छु, अनि आज भर्खर फोन गर्ने रमिला तामाङलाई सम्झिरहन्छु, रमिलाजी भन्न चाहन्छु, अनि तपाईँले मालिकलाई रिसर्चलाई अनि नलेख्नको लागि उर्मिला मगरलाई सम्झिरहन्छु भन्न चाहन्छु, अनि काशीलाई सम्झिरहन्छु भन्न चाहन्छु, अनि सम्झिरहन्छु भन्दै दिनुहोस्।
0: हवस् त नमस्कार. उहाँलाई पनि विशेष धन्यवाद. आफ्नो साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ. यति बेला पनि हामी अर्को मिठो गीततर्फै लाग्छौ. गीतपछि हामी फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: गाडीकोमा एकदमै मिठो गीत रोएर कोही आफ्नो हुँदैन प्रमोद खरेलको आवाज भएको मिठो गीत राखिसकेका छौ। लगभग हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौ। केही साथीसँग अझै पनि हामी कुराकानी गर्ने झमर्कोमा छौ। साथी हुनुहुन्छ भने उहाँसँग हामी कुराकानी गर्ने तर्फ लाग्छौ। कोही हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्ना आफन्त छन् साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँले नेपालीबाट हजुरको रेडियो भनेर सर्च गर्नुहोला। सर्च बारमा गएर त्यहाँबाट चाहिँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ र आफूलाई मनपर्ने साथीसँगको नाम पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार देवजी, अन्तिममा आउनु भयो, कता हराउनु भएको थियो?
1: आज साथीलाई यसो फोन लाएर सहयोग गर्दा गर्दा अन्तिममा परे भन्नुपर्छ है त दिदी हजुर।
0: ल, कति गर्नुहुन्छ है साथीहरूको लागि पनि?
1: हजुर हजुर,
0: एकदमै राम्रो हुनुहुन्छ। साथीहरूको लागि पनि पालो दिनुहुन्छ, साथीलाई पनि फोन लगाएर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ। खाजा त बाँकी नै होला, अरू सुनाउनुहोस् न, नयाँ खबर के छ, गर्मी कतिको भइरहेको छ त्यता?
1: एकदमै गर्मी नै छ भन्नुपर्छ दिदी हजुर। बेलुका चाहिँ पानी पर्यो, बिहानसम्म पानी हल्का पर्यो भन्नुपर्छ, तर धेरै ठुलो परेन, छिमछिम पानी परेको थियो। त्यति मजाले घाम लागिरहेको छ, साथमा हावा पनि चलिरहेको छ, अलिअलि शीतल अलिअलि गर्मी भइरहेको छ भन्नुपर्छ है त।
0: ल त्यसो भए मिक्स छ है, गर्मी पनि छ अब शीतल पनि छ, यस्तै छ है।
1: हजुर
0: अल्ल छ, ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौ, केही नयाँ नौलो खबर छ भने भन्नुहोस्।
1: छैन दिदी, त्यस्तो नयाँ नौलो खबर त केही पनि छैन, अब पुरानै हो, सबै यस्तै नै हो भन्नुपर्छ। हुन्छ, सम्झिनु पर्दा दिदी हजुरको लागि अनि प्राविधिकमा हुनुहुन्छ दिदीको लागि पनि, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, बहिनीहरू रमिला तामाङको लागि, अनि साथी रिता सुनवार अनि निर्मला पौडेलको लागि, अनि साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बहिनी निर्मला लामाको लागि, अनि त्यसै गरी सङ्गीता रामको लागि, मञ्जु परिवार अनि त्यसै गरीको लागि पनि सुन्न चाहन्छु। र जति पनि साथीले मलाई देव माझी भनेर चिन्नी नचिनी सबै सबैको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते, बाबाई।
0: नमस्कार, उहाँलाई पनि विशेष धन्यवाद। आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब एकजना साथीसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ, त्यसपछि तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी पनि उजेल पढ्नेछौ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो। नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता दोलखा माधुदेखि आयुष गिरी।
0: आयुष गिरी भन्नुभयो?
2: हजुर।
0: के छ आयुष जीको खबर? मेरो पनि खबर एकदम ठिक ठाक छ भन्नुपर्छ, रामी साहबको पनि खबर ठिक छ, दोलखाजीदेखि भन्नुभयो है।
2: हजुर,
0: पहिलोचोटि हो हजुरसँग मेरो कुराकानी?
2: होइन, दुई तिनचोटि अगाडि नै भइसकेको।
0: अगाडि नै भइसक्यो, धेरै समयपछि चाहिँ आउनुभयो जस्तो लाग्यो।
2: हजुर।
0: ल ठिक छ, अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त आजकल?
2: कार्यक्रम सुन्छु, मिस मनपर्छ, राम्रै लाग्छ, सुन्छु।
0: सुन्नुहुन्छ है, ल ठिक छ, समयले साथीसम्म कार्यक्रममा पनि सहभागिता जनाउनुहुन्छ, खुसी लाग्छ। खाजा लिनु भयो कि बाँकी छ त?
2: खाजा लिइसक्यो नि।
0: खाजा लिइसक्नु भएको छ, अनि दोलखातिरको खबर के छ? नयाँ नौलो खबर सुनाउनुहोस्। गर्मी कतिको बढिरहेको छ?
2: गर्मी साह्रो त छैन, अलिअलि मात्रै हो, घाम लागिरहेको छ, मन नमन्दा हावा चलिरहेको छ, त्यस्तै हो।
0: ल, त्यति साह्रो गर्मी चाहिँ छैन त्यता है?
2: हजुर,
0: ठिकै छ। अन्तिममा भए पनि आयुषसँग चाहिँ कुराकानी गर्न पायो, खुसी लाग्यो। हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, एकदमै मिठो गीत पनि बज्छ, हजुरले आफ्नो आफन्त छ नि साथीसँगलाई सम्झना राख्नुहोस् है त। अब तपाईँले आफ्ना साथीहरू कहाँ कहाँ हुनुहुन्छ, उहाँको साथीको नाम लिनुहोस् न है। आयुषजी, हेलो
2: हेलो,
0: सुन्नु भएको छ मेरो आवाज? हुनुहुन्थ्यो दोलाखादेखि आयुष गिरीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। उहाँले चाहिँ आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नु पाउनु भएन फोनको होइन नेटवर्कको प्रब्लम होला सायद, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ, यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भएको छ, त्यो मिठोमा वाचन गर्ने प्रयास गर्नेछु। सुनसी रियाजी हुनुहुन्छ, हेलो हजुर के छ खबर, सन्चै हुनुहुन्छ नि, म पनि दैलेखको मान्छे हाल चाहिँ अहिले अर्घखाँचीबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ है भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, कार्यक्रम राम्रो लाग्छ, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिर्स गुड आफ्टरनुन, र म बागचौर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। रिमा थामीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, सौरभ केसीजीले पनि होइन मैले उहाँको कमेन्ट भाषण गरिसकेको छु। र त्यसै गरी हुनुहुन्छ बिरजाहाङ लिम्बूजी हुनुहुन्छ, हेलो हजुर सेवारो नमस्ते है, केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा विनोद टेकेन्द्र सुमनासन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै विदा हुन्छु, नमस्कार भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिराबहादुर लोकाईजी हुनुहुन्छ, नमस्कार शेष, म पनि सुन्दैछु बुटोलबाट भन्दैछ, हिराजीले पनि कार्यक्रम सुन्दै हुँदो रहेछ, एकदमै खुशी लाग्यो। र त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्डको लागि, र हाल चाहिँ अहिले दोहा कतारबाट सुन्दैछु भन्दैछ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ कर्ण प्रिय केसी संगीतजी हुनुहुन्छ, दर्शन नमस्ते, के छ खबर हजुरको, सन्चै हुनुहुन्छ, म यता भारतको इन्चार्जबाट चाहिँ कर्णप्रिय केसी संगीत घरदाङ तुलसीपुर कार्यक्रम मार्फत धरती कुनको आकाश जुनकै हो बोलको गीत चाहिँ प्ले गरिदिनु न है, फेरि भेटौँला भन्नुभएको छ। कर्णजी आधुनिक गीतहरू रोजाइमा पार्नुपर्छ होइन, तपाईँले चाहिँ लोकदुरी गीत रोजाइमा पार्नुभएको छ, आधुनिक भएको भए हामी राख्ने प्रयास गर्नेछौँ, ठिकै छ, तपाईँको रोजाइको गीत हामी लोकदुरी कार्यक्रममा राख्नेछौ, हजुरलाई विशेष धन्यवाद। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर हो, कलडुगा पोकली घर भइहाल्छ रियादबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ अनि धेरै माया पनि छ है, मेरो घर परिवार साथी सङ्गीमा धेरैलाई सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। तो बहादुर फुलामीजी हुनुहुन्छ, गुड आफ्टरनुन स्विच भन्नुभएको छ, गुड आफ्टरनुन हजुरलाई पनि। र त्यसै गरी निश्चल राईजी हुनुहुन्छ, नमस्ते नमस्कार हजुर, मिठो माया सम्झना कलडुङ्गाबाट निश्चल राई भन्नुभएको छ, निश्चलजीलाई पनि विशेष धन्यवाद। स्वर्णिम राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी राधा लुङ्गेलीजी हुनुहुन्छ, नमस्ते दी, सन्चै हुनुहुन्छ, अब बस्ने गीत माई फ्रेन्ड, त्यसै गरी जीवन थारा मगरको लागि पनि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी अभागी सृजनाजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा धनकुटा घर भइहाल चाहिँ कुभेतबाट मिडिया गुरु डियर काजे आयुष त्यसै गरी शाशंकर, मिठो माया धेरै सम्झना छ साथीहरूलाई सम्झनु पर्दा चाहिँ कमला उनेम लिम्बु सन्देश गुरूङ त्यसै गरी सामलिङ्गी जुनिता राई निर्दोष सेम अमृत गुरूङबाङ निसाने युङहाङ डम्बर लामिसाने गुरूङ त्यसै गरी मिडिया प्रेमी शैलेन देवान ढकाल धर्मराज सत्रायाम्बो सरो देवान लिम्बु सरु ओनेम लिम्बु त्यसै गरी आङ्कुबा भन्नुभएको छ त्यसै गरी सम्झना खाते कुमार प्रजा त्यसै गरी सम्पूर्ण साथीलाई घर परिवारलाई पनि मिठो माया सम्झना छ आई मिस यु माई फ्यामिली एण्ड फ्रेन्डमा भन्नुभएको छ सृजनाजीलाई पनि विशेष धन्यवाद। बाबुरा मगरजी हुनुहुन्छ नमस्कार भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि फेरि पनि भन्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। यी तीन दिनसम्म तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, आफ्ना आफन्तजन साथीसँगलाई सम्झना गर्नुभयो, सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई मैले धेरै धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा बतीपर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिश्रणबाट एक तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मैले धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: Wherever you are, stay connected. Wherever you are, stay connected.
3: साढे आठ बजे शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन। प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशमा पुग्यो। केही दिनमै देश फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागरण। स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न। 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा छ। फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान साढे आठ बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाई भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाई भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रैको मनसुन नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसुनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्र बढ़दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको बडीगार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वडा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि वडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डक गाउँपालिकाले पनि सबै वडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर। मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोजको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 3:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 6:00 न्यूयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा 9:00 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: साली नदीको चिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने
12: 3161956666 र 9841954181, वेबसाइट झुले.com.np।

0: को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सड़क पेटीमा आश्रित दृष्टिविहीनहरूले आफूहरूलाई बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गरेको भन्दै सरकार विरूद्ध प्रदर्शन शुरू गरेका छन्। काठमाडौँको माइती घर मण्डलामा आज उनीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। वर्तमान सरकारले सड़क पेटी मठ मन्दिर चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिने उल्टै नगर प्रहरीले आएर धरपकड गर्ने जबरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरूद्धमा धरना लगायतका आन्दोलन कार्यक्रम शुरू गर्न बाध्य हुनु परेको सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म आन्दोलन गर्ने उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 198 जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। उहाँहरूले आफ्नो उर्वर समयमा समाजका लागि दिनुभएको योगदानको कदर स्वरूप वडाले सम्मान गरेको हो। समाजमा ज्येष्ठ नागरिकहरू एक्लो हुन थालेका र उहाँहरूलाई तपाईँहरू एक्लो हुनुहुन्न भन्ने अनुभूति दिन सम्मान गरेको वडाध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो। वडा सचिव देवराज जोशीका अनुसार सम्मानित हुने मध्ये सबैभन्दा पाको उमेरका 94 वर्षीय लक्ष्मी कपाली हुनुहुन्थ्यो। काठमाडौँ महानगरपालिका वडा नम्बर 11 भोटे बहाल सड़कमा गैराती गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ। मृतकको पहिचान खुलेको छैन। गम्भीर घाइते भएकी महिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 नयाँ बाटा सड़कमा गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्री बालिकाको ज्यान गएको छ। नम्बर नखुलेको मोटरसाइकल ठक्करबाट पैदल यात्री गोदावरी 3 शान्तिवन घर भएकी 9 वर्षकी पालतिन तामाङको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको पाटन अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 धुमाराईबाट स्रोत नखुलेको नगद 11 लाख रूपियाँ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको ककरणी गाउँपालिका 5 घर भई काठमाडौँको तारकेश्वर बस्ने 39 वर्षका समीर लामा रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उनलाई स्कूटरमा सवार रहेको अवस्थामा नगद सहित पक्राउ गरेको हो। र काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्यमा काठमाडौँ महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता आउँदो शुक्रबारदेखि आइतबारसम्म काठमाडौँ महानगरपालिका नम्बर 15 डल्लोमा रहेको एनओसी भूकम्प स्मृति कवर हलमा सञ्चालन हुनेछ। यो प्रतियोगितालाई काठमाडौँमा को अहिलेसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताको रूपमा परिकल्पना गरिएको छ। प्रतियोगितामा काठमाडौँका 32 वडा बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल बजेट 36 लाख रूपियाँ रहेको छ। यसमा 30 लाख महानगरपालिका र 6 लाख काठमाडौँ जिल्ला ब्याडमिन्टन संघले बेहोर्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। केही दिनमै देशभर फैलने अनुमान। सरकार विरूद्ध दृष्टिविहीनहरूको आन्दोलन। सड़कमा धरपकड र जबरजस्ती गरेकोमा आक्रोशित। र काठमाडौँ र ललितपुरमा गाडीले ठक्कर दिँदा 2 जना पैदल यात्रीको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 MHz।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु? कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: पौडी मात्र खेलेर के गर्नु?

0: खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0-48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
0: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
5: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाग्न, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854042330, 9767-65-2429।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 9851-2016, 9843-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ म ललिता हायो तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थोप्लेकी मेगाहर्ज साथै तामाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापका उद्योग कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले आइतबार मन्थलीमा एक दिने प्रदर्शन तथा अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिएको थियो। मन्थली नगरपालिका लगायतका निकायको आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा उहाँले रामेछाप जिल्लाको कृषि उद्योग र पर्यटनको क्षेत्रमा गरेका कामको चर्चा गर्दै त्यसलाई अझ प्रचार र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। महासंघले रामेछापको व्यावसायिक क्षेत्रको विकासका लागि गरेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। साथै उहाँले रामेछाप उद्योग वाणिज्य संघले गरेका विभिन्न क्रियाकलापको महासंघले मसिनो ढुङ्गाबाट मूल्यांकन गरेको भन्दै उहाँले संघको स्तर उन्नतितर्फ अग्रसर हुनको लागि आग्रह गर्नुभएको छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले रामेछापमा कृषि र पर्यटनको प्रचुर सम्भावना भए पनि त्यसको प्रचार र पूर्वाधारको विकास पछि परेको गुनासो गर्नुभएको छ। पूर्वाधारको विकास गर्ने हो भने हामीले हिमाल देख्न बुस्ताङ र भरताल पुग्न नपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका लागि सबैको प्रयास साझा हुनुपर्ने बताउनु भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष देवबहादुर श्रेष्ठले प्रदेश सरकार र स्थानीय सरकारसँग निजी क्षेत्रले सहकारीमा धेरै कार्य गर्न सक्ने भएकाले त्यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्योग वाणिज्य संघ र सचिवालयलाई प्रोत्साहित गर्ने बताउनु भएको छ। कार्यक्रममा तामाकोसे मरिन एडभेन्चर प्रणालीले रामेछाप जिल्लाको पर्यटन क्षेत्रको विकास र सम्भावनाबारे वृत्तचित्र प्रस्तुत गर्दै व्यावसायिक सागर रोगी अधिकारीले पर्यटनसँग रामेछाप मन्थलीको विमानस्थलको सेवा समेट्न सक्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। घरेलु उद्योगबाट उत्पादित सामग्री तरकारी फलफूल मह दूध चल्ने सामग्रीको प्रदर्शनी समेत गरिएको थियो। सिन्धुलीमा ट्र्याक्टरले किचेर 5 वर्षीय बालिकाको मृत्यु भएको छ। पार्किङ गरी राखिएको DA-6524 ट्र्याक्टर अचानक आफै घुट्दा कमलाबाई नगरपालिका 8 करकरेका गौरीशंकर थापाकी 5 वर्षीय छोरी सान्वे थापाको मृत्यु भएको हो। केही दिनदेखि पार्किङ राखिराखेको ट्र्याक्टर आइतबार बेलुकी 81 गुर्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो। प्रहरीले ट्र्याक्टर र त्यसका धने विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। काभ्रे पलाञ्चोकमा 2 वटा टिपरमा च्यापी र 1 किशोरको मृत्यु भएको छ। 2 वटा टिपरमा च्यापी र 5 खाल नगरपालिका 8 वोक्से घर भएका जेसीबीका सहचालक 19 वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको हो। उनको गैराते मण्डन देवपुर नगरपालिका 12 ठुली बेसी स्थित इन्द्रावती नदीको भेटिने बगरमा 2 वटा टिपरले च्याप दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ 2-4-98-25 नम्बरको टिपरमा बालुवा लोड गरी ब्याग गर्ने क्रममा सोही स्थानमा रोकिराखेको 2-4-99-09 नम्बरको टिपरको बीचमा च्यापिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी काभ्रेका प्रहरी नायब परीक्षक डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। घटनापछि एउटा टिपरका चालकलाई नियन्त्रणमा लिएको छ भने अर्का टिपर चालक फरार भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताउनु भएको छ। काभ्रे पलाञ्चोकको नवबुद्धमा एक युवतीले आफ्नै शरीरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। नवबुद्ध नगरपालिका 2
दवदी बीसी की 22 वर्षीय रश्मिता अधिकारीले घरमा राखिएको पेट्रोला आफ्नै शरीरमा छर्किएर आगो लगाउँदा मृत्यु भएको हो। घाँटी छाती लगायतका शरीरका भाग जरेको अवस्थामा रश्मितालाई उद्धार गरी कीर्तिपुर वर्ण अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको काभ्रे प्लान्टको प्रहरीले जनाएको छ। उनले ट्र्याक्टरका लागि घरमा राखिएको पेट्रोल शरीरमा छर्किएर आगो लगाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख प्रहरी परीक्षक एसपी रबिन कार्कीका अनुसार जलेर गम्भीर घाइते भएकी रश्मितालाई मेथिनकोट अस्पताल लगिएकोमा थप उपचारको लागि कीर्तिपुर वर्ण अस्पताल रिफर गरिएको थियो। मृतक अस्मिता स्वस्थ मनस्थितिको भएको बताइएको छ। हवस् त अहिलेलाई अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
8: ओ प्रकाश कपूर

0: नंबर वन बाना हे पोषक दाना नंबर वन दम्मा ये सबे भन्ना कम
1: हनी
2: कृषि माँ कांति लेकर आयो नाचो अब चम चम चम चम
3: सस्तोमय पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5213।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँ हामीलाई अपरान्ह 4 बजेको रामेसाप खबरपछि करिब 5 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहेर यो करिब 45 मिनटको समय शोभायात्रा गर्छौं। तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ, साथै हाम्रो पात्रो नेपाली। नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँ हामीलाई

1940-1926मा सहभागी जनाउनु पर्ने हुन्छ। कार्यक्रम उकाली उराली हप्ताको स्वदिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। र आज सोमबार तपाईँकी आवाजमा बाका सुन्ने दिन छ। फटाफट तपाईँ 1940-1926मा फोन डायल गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा मिठा रमाइला मनसुने लोक भाकाहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौं भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले। र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयु। तपाईँ आउँदै गर्नुहोस्, सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो भाका, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम को शुरूआत में राख्यौ भेड़ को घास काट्न सक्छौ र भन्ने एकदमै मिठो रमाइलो भाका रहेको थियो। यस्तै मिठा रमाइला लोक भाकाहरू कार्यक्रममा बस्छ र तपाईँले पनि आफ्नै आवाजमा हामीलाई मिठा भाकाहरू सुनाउन सक्नुहुन्छ। त्यसको लागि 0840 40 0026 को नम्बर खुल्ला रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषयमा हामीले तपाईँकै आवाजमा भाका सुन्ने दिन रहेको छ। पक्कै तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। तपाईँ सँगै रहेर पक्कै पनि सहयात्रा गर्दै कार्यक्रममा मिठा भागहरू त राख्छौ नै हामीले। तपाईँले हामीलाई सधैँभरि सुन्दै पनि आइराख्नु भएको छ। कार्यक्रम सुन्ने क्रममा तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको व्यवसाय पक्कै के गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ र तपाईँले पहिलोचोटि मात्रै यदि कार्यक्रम सुन्नु भएको छ भने पनि हामीले तपाईँको लागि चाहिँ कार्यक्रमको बारेमा जानकारी पनि दिइसकेका छौं। साथसाथै तपाईँले अब योभन्दा अगाडिका वर्षहरूमा पनि कार्यक्रम सुनिराख्नु भएको थियो भने पनि तपाईँलाई थाहा नै छ। सायद यो असारको महिना चटारोको महिना छ, तपाईँ सबैजना व्यस्त हुनुहुन्छ कि जस्तो पनि लाग्छ। व्यस्त रहेर पनि कतिपय साथीले हामीलाई सुन्दै हुनुहुन्छ र कतिपय साथी व्यस्त हुनुहुन्छ भन्ने पनि लाग्दैछ। ठिकै छ, सम्भव त हामी भरपूर प्रयत्न गर्छौं, नभए तापनि कार्यक्रममा भाग राख्दै कार्यक्रममा अगाडि बढ्छौं। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई कमेन्ट प्राप्त भएको छ बाबुराम मगरजीको, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म बाबुरा मगर हो, उखल ढुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु। अब बस निकै त सबैको लागि कार्यक्रम मनपर्छ भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। बुद्ध वज्रचार्यजीले पनि नमस्ते है, सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। आजको विषयमा सम्भवत हामी टेलिफोन लिन्छौँ, दबाई तापनि भाका राख्छौँ भनेका छौँ। यति बेला हामी फेरि पनि कार्यक्रममा मैचो भाकातर्फ नै लाग्न चाहन्छौ। कार्यक्रममा चरी भए आउँथे उडेर भए भए भन्ने भोलको गीत राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। त्यसपछि भने हामी फेरि आउनेछौं।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 9851216 3693994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हजुरको रेडियो।

0: कार्यक्रम उगाडी ओरालीमा राखिएको मिठो भाका भाकापछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्ते देवजी, के छ खबर?
1: हजुर, मेरो खबर एकदम ठिक छ भन्नुभएको छ है दिदी। हजुर, खाजा खानुभयो?
0: मैले त खाइसकेँ, देवजीले पनि खानुभयो कि बाँकी नै छ त भन्नुहोस् न। खाइवरी मजाले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए? ल, आज मिठो भाका सुनौ न त त्यसो भए, हामी कार्यक्रम तर्फै लागौँ है।
1: पुरानै भाका गाउँछु भन्नुपर्छ है त सर है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: हजुर यति नै भन्नुभयो है त दिदी हजुर।
1: ल देवजीले एकदमै मिठो अनि पुरानो भएको गाउनु भयो। मिरमिरेको गान भन्ने बोलको गीत पक्कै पनि एकदमै मिठो अनि पुरानो पनि रहेको सही भएका यहाँले गुनगुनाइदिनु भयो। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, सन्डे बस्नेमा पनि आउनुहोस्। अहिलेको लागि छोड्छौ है त।
0: नमस्ते,
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले मिरमिरेको गान भन्ने बोलको भाका गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ आजको व्यवसायमा। आफ्नै आवाजमा मिठा मनसुन्ने पुराना लोकभागहरू सुनाउन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ, 0840 40 0026 को नम्बर। यति बेला म फेरि पनि तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। हुनुहुन्छ यति बेला साथै कर्णप्रिय केसीजी, उहाँ लेख्नुहुन्छ मिठो सम्झना हजुर लगायत सम्पूर्णमा। म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ बाट कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सौरभ केसीजीले पनि लेख्नु भएको छ, नमस्कार दिदी, गुड आफ्टरनुन, म यता बागचौर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी साहित्य राईले पनि, दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता उदयपुरबाट, अब बज्ने गीत मार्फत सम्झनु पर्दा लेख्नुहुन्छ उहाँले अलिनाको लागि टिकाराम, त्यसै गरी घिमिरे एक्सन विराज राई, सायामा राई, त्यसै गरी रियम रुबीको लागि, नम्रता राई, प्रतिमा अप्सराको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी कुमार प्रजा, दिल्सा राई, गुरासा सरोज सुसारा लगायत चन्द्र बस्नेत सबैको लागि भन्दै छुट्टिन्छ भन्दै हुनुहुन्छ। सुनिम राईले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। अनिल केसीजीले नमस्ते भन्दै हुनुहुन्छ। देवेन किशोर अञ्जानजी लेख्नुहुन्छ, माया आगो हो, माया पानी हो, माया जलन हो, माया मलम पट्टी हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि आफू नै सकेर कसैलाई माया गर्नु, कसैलाई माया दिनु भएको दिनु चाहिँ आफू नै सकिनु हो। पक्कै यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला कमला काली कमला उनेम जीवन लेख्नुहुन्छ, नमस्ते, म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला उनेम लिम्बू तापले जङ्गर भइहाल चाहिँ कुवेतबाट भन्नुभएको छ। साथीहरूलाई सम्झनु पर्दा डियर सन्देश गुरूङ, मिडिया प्रेमी निर्मला उनेम, खुसी मुना विष्ट, सृजना विश्वकर्मा, अतितञ्जन राई, कायल अभिमान सुनबार, रत्नबहादुर थापा, सुरज राई तुम्चा, अरूण भण्डारी, चेम निर्दोष, खड्ग सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राय, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, हरपल रोशनी, सत्र एम्पो, अमित किरात, नम्रता शेर्पा, तिलक साङपाङ, पूर्वेली आकाश राई, दीप राज वालिङ पूर्वेली, टेकबहादुर पुमा, विष्णु खराल, हजारमन राई लगायत सबैको लागि अब बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी फेरि पनि कार्यक्रममा अर्को मिठो भाकातर्फ नै लाग्न चाहन्छौ। कार्यक्रममा एउटा आत्मा पशुपति शर्मा विष्णु माझीको आवाजमा रहेको गीत बज्छ, त्यसपछि अब हामी फेरि आउनेछौं।

0: कार्यक्रम राख्यो मिठो भाका। त्यसपछि हामी फेरि पनि आइसकेका छौँ। लगभग अब कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: असारे माइना बसी गर्ने छैन, गैरी खेतमा रोपाई छ।

0: मैले ढाट्या होइन भोलिया मैले साँचो रोपानीको खाँचो खै कसलाई लाउनु कान्छी तिमी आउनु गैरी खेतमा रोपाइ छ
1: नमस्ते नमस्कार यो असारे मिठो भाकाको साथमा सुन्न पायो त आज धनुजीलाई
0: हजुर हजुर यसो प्रयास गरेको कस्तो भुलिहाले त अब के गर्ने
1: ठिकै छ कहिले काहीँ यो असारे झ्याउरे गीतहरू अलि अरू गीत जस्तो त्यति धेरै आउँदैन त्यो भएर पनि हो तर धनुजीले त्यो मिठो ताप पाराले गाउनु भयो है
0: हजुर प्रयासै गरेको हो अब असारको महिना अब अरू भाका भन्दा असारको गीतलाई यसो गाउँ कि भनेको झन्डै झन्डै भुलेर
1: झन्डै भुल्नु भएको तर भुल्नुभन्दा पहिल्यै छोड्नु भयो कि क्या हो
0: हजुर
1: भुल्नुभन्दा पहिल्यै छोड्नु भयो कि क्या हो
0: छोड्यो जस्तो लाग्यो
1: ठिकै छ धनुजी प्रयास गर्नुभएको छ जस्तो कि हामीले कुनै पनि काम कुनै पनि कुरा हामीले प्रयास गर्दैनौँ अनि त्यसै आउँदैन भन्छौँ जब हामीले आउँदैन भनेर हामी पछि हटेर मात्रै बस्छौँ नै तब हामीलाई झन् कुनै पनि कुराहरू आउँदैन होइन अब जस्तो कि अब यहाँले असारे गीत गाउनुभयो असारे गीत झ्याउरे गीत होइन जस्तो कि विशेष गरी पूर्वेली गीतहरू अनि बेलीमय गीतहरू अहिले हामीलाई त्यति धेरै गुनगुनाउन पक्कै आउँदैन होइन मैले पनि त्यस्तै गरी गाएँ भने सायद बिर्सिन्छु होला जस्तो लाग्छ क्या लोकगीत भन्दा यो गीत लोकगीतै परो तर अलिक फरक खालको क्या अलि लामो भाकाहरू गाउनु पर्ने होइन त्यो हुँदाखेरि चाहिँ एकदमै गाह्रो लाग्छ कि मलाई पनि
0: एकदम गाह्रो त अब एक वर्ष आउने हो असारी गीतहरू त्यही भएर पनि गाह्रो भएको हो नभए आउने हो प्र्याक्टिस गर्दा गर्दा नआउने कुरो त अब सिक्दाखेरि नआउने कुरो त कुनै हुँदैन आउँछ नै अब एक वर्षमा आउँछ नि त त्यही भएर पनि अलिकति कम्प्लिट नै हुन्छ भनौँ न
1: अब असार एक वर्षमा आउँछ तर हामीले गीत सङ्गीत अब रेडियो कार्यक्रमै नसुने पनि युट्युबमा त हामीले हरेक दिन सुन्दा त आउँथ्यो होला नि है
0: हजुर हजुर हो नि एकदमै
1: तर के गर्नु हामीलाई त्यो सुन्नै मन लाग्दैन इच्छा नै छैन चाहना नै छैन भनेपछि कसरी हुन्छ त्यो होइन त्यही भएको
0: हो त नि प्रयास गर्नुपर्छ आउँछ नआउने कुरो पनि अब एक वर्षमा आउँछ नि त
1: ल प्रयास गर्नुपर्छ पक्कै पनि प्रयास नै सबैभन्दा ठुलो अनि महत्वपूर्ण कुरा छ जहाँ हामीले प्रयास गर्छौँ त्यहाँ सफलता अवश्य हात पर्छ
0: हजुर एकदमै हो नि त
1: ल अनि अब मिठो गीत पनि सुनाइसक्नु भएको छ अनि खाजा चाहिँ खानुभयो कि बाँकी छ त
0: खाजा एकदमै बाँकी छ दिदी अब खानु भन्नुपर्छ अब अर्को गीत पनि सुनाउन पाइन्छ कि नभए पुरानी नै भाषा सुनाइदिन्छु नि एउटा पूर्वेली भाका सुनाउँछु होला सायद
1: ल त्यसो भए पहिला भाका नै सुनाउन त किनकि गीत गाउँछु भन्ने साथीलाई त कुराकानी त बरु सधैँ छ अब गीतै सुनौ भन्ने लाग्छ नि त होइन
0: हुन्छ अघि त प्रयास मात्रै हो अब गाइदिउँ न भनेर मात्रै हो अब
1: पुरानो
0: हुन्छ

0: यति नै भन्न चाहन्छु है त।
1: ल, पूर्वेली कान्छाको झल्को धेरै भयो कि क्या आदत अनुजीलाई।
0: अब म पनि पूर्वेली नै परे, अब पश्चिमे कान्छा त अब छँदै छैनन् क्या भनेर।
1: ल ठिकै छ, अब झल्को हामीलाई चाहिँ धेरै भएको छैन, अब अरूलाई भयो कि जस्तो लाग्यो हाम्रो धनुजीले गीत सुनाउनु भए अनुसार चाहिँ।
0: हजुर होला है, अब गीत चाहिँ त्यही गीतले त्यसै भन्छ। अब मलाई चाहिँ झल्को चाहिँ छैन भन्नुपर्छ है त। झल्को त हुन्छ साथी सङ्गीको, किन नहुन, पश्चिमी पूर्वेली है उत्तर दक्षिण पश्चिम
1: जताततैको
0: साथीहरू हुनुहुन्छ सबैजनाको हुन्छ। एउटा कान्छाको मात्रै हुने कुरा चाहिँ गीतले भनेको हो, तर मलाई चाहिँ सबैजना साथीहरू भएपछि जति पनि साथीहरू हुनुहुन्छ उहाँहरू सबैको मलाई झल्को आइरहन्छ है त।
1: ल आउनु पनि पर्छ, कार्यक्रममा मिठो भाका गाइदिनु भयो, सुन्न पायो, सारे गीत पनि सुन्यो, पूर्वेली गीत पनि सुन्यो, खुसी लाग्यो। धनु चाहिँ भोलिका विषयमा तपाईँ हाम्रो कुरा हुन्छ, अहिलेको लागि छोटोमा है त।
0: नमस्ते,
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुजी, उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ, अब चाहिँ फोन लिँदैनौ। यति बेला तपाईँको कमेन्टहरू छन्, वाचन गर्दै बिदा हुनुपर्छ। उर्मिला थापा मगरजी लेख्नुहुन्छ, नमस्कार दिदी, म दोहा दौरम्बादेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुरेन्द्र बानियाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु है भन्दै हुनुहुन्छ। यता लेख्नुहुन्छ उहाँले भक्तपुरबाट, हाल चाहिँ भरतपुर चितवनदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि लेख्नु भएको छ, नमस्ते अभिवादन, म लोकल धर्मराज बिर्तापुर छापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। सबै साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। तुलसी रियाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट, अब बस्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै, अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै आज हामीलाई चाहिँ देवजी र धनुजीले मिठो गीत सुनाउनु भएको छ, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उकाली उरानी अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति हार्दिक आभार प्रकट गर्दै, यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बुसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा

0: পারি। ওরা কাম করছে কি খান বাজেট কথা দেখুন কি খান ওদের না লাগুন দেখুন লাগবে না
1: ওরা তো নিয়মিত বাজেট অন্তর্গত সত্র আরোপ আছে রাখা সরব অর্ক বিশেষ প্যাকেজ আছে মন্ত্রী যাওস নাও কিষান পক্ষ মন্ত্রী তাপর অগাড়ি বড়ছু
2: সমৃদ্ধ নেপাল সার্থক বনাওনি কৃষি সাঝা সওয়াল
3: কার্যক্রম কৃষি সওয়াল।
2: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीले पोस्ट हार्भेस्ट का कुराहरू र हामीले कृषि बाली उत्पादन गरिसके पछाडि त्यसका क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र अझै महत्वपूर्ण विषय हामीले अन्न तथा बिउहरू भण्डारण गर्दा चाहिँ ध्यान दिनुपर्ने कुराहरू र हामीले कसरी चाहिँ भण्डारण गरेका छौं र खासमा चाहिँ कसरी गर्नुपर्ने हो भन्ने खालको विषयलाई आजको श्रृंखलामा नजिकबाट हेर्ने प्रयास पनि गरेका छौं। आज हामीले पोस्ट हार्भेस्टको क्षेत्रमा करिब डेढ दशक भन्दा लामो समय बिताउनु भएका व्यक्तित्व र यसमै काम अहिले पनि गर्दै आउनुभएका व्यक्तित्व विनोद रञ्जन आज हामीसँग हुनुहुन्छ। विशेषतः उहाँले कृषि अन्तर्गतका विभिन्न प्रविधिहरू र पोस्ट हार्भेस्टको लागि अन्न तथा बिउहरूको लागि चाहिँ पछिल्लो समयमा चाहिँ विश्व स्तरमै चर्चित रूपमा रहेको र नेपालमा पनि पछिल्लो समयमा चर्चा पाउन लागेको प्रोडक्ट अर्थात हर्मेटिक ब्याग जुन बोराको रूपमा चाहिँ किसानहरूले धेरैलाई थाहा पनि छैन होला, धेरैले प्रयोग पनि गर्न थाल्नु भएको छ। यो विषय हामीले आजको श्रृङ्खलामा उठाउने प्रयास पनि गरेका छौं र हामीले पनि यो आवश्यकता भएर पनि नउठाएको विषय सम्झेर चाहिँ आज हामीले उहाँलाई यसो निम्त्याएका छौं। उहाँको उपस्थित भइ पनि सकेका छ। उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हर्मेटिक बोरा जुन हर्मेटिक ब्यागको चाहिँ फाइदा विशेषता र यसको प्रयोग चाहिँ किन अपरिहार्य छ भन्ने विषयमा हामीले एउटा रिपोर्ट पनि तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्ट भन्दा पछाडि पुनः आउँछौं, हामी सँगै रहनुहोला। हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ। यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तो देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ, त्यसैले यसको मूल्य पनि सामान्य प्लास्टिक ब्याग भन्दा अलि बढी नै हुन्छ। यसको प्रयोग अन्न तथा बिउहरू भण्डारण गर्नको लागि गर्ने गरिन्छ। हिफाजत गर्न सकेमा यो 10 वर्षसम्म टिक्न सक्छ। यस ब्यागभित्र राखेको बिउ वा अन्नमा अक्सिजनको मात्रा क्रमशः घट्दै जान्छ भने त्यही अनुपातमा कार्बन डाइअक्साइड बढ्दै जान्छ, जसले गर्दा अन्न तथा बिउमा भएका हानिकारक किरा तथा कीटाणुहरू बिस्तारै निसासिएर मर्छन् र फैलन पाउँदैनन्। तसर्थ यसमा भण्डारण भएका बिउ तथा अन्नहरू धेरै समयसम्म सुरक्षित रहने पनि गर्छन्। लामो भण्डारण समय भण्डारणको विकल्प नहुँदा किसानहरू उत्पादन राम्रो हुनु अघि नै

0: सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। कतिपय अवस्थामा अनुचित भण्डारणको कारणले किसानले बेच्नु अघि नै उत्पादनलाई कीटाणुले क्षति पुर्याउँछ, जसले गर्दा किसानलाई ठूलो नोक्सान पनि भइरहेको छ। हर्मेटिक ब्यागहरूले आर्द्रता नियन्त्रण वातावरण सिर्जना गर्छन् भने कुनै पनि हावालाई बोराभित्र प्रवेश गर्न वा छोड्नबाट रोक्छ। यस्तो नियन्त्रित वातावरणमा किराको प्रकोप वा अन्नको गुणस्तर हानि हुने सम्भावना हुँदैन। त्यसैले फसल काटे पश्चात नोक्सान हुने डर र खतरा हुने भएकाले किसानले चाहेको समयमा र चाहेको मूल्यमा आफ्नो सामान बेच्न सक्छ। कुनै कीटनाशक आवश्यक नै छैन। किराको प्रकोप फसल पछिको हानिको सबैभन्दा कुख्यात कारण हो। यही क्षतिबाट बच्न किसानहरूले भण्डारण गर्दा भारी हानिकारक औषधिको प्रयोग गरेका छन्। विषादीको प्रयोगका कारण स्वास्थ्यमा धेरै खतरा हुन्छ। तिनीहरू मानव मात्र होइन जनावरको लागि पनि घातक हुन्छन्। कीटनाशकको प्रयोग बिना हर्मेटिक ब्यागले सबैभन्दा कुशल भण्डारणको ग्यारेन्टी गर्छ। विषादीको प्रयोगसँग सम्बन्धित धेरै स्वास्थ्य जोखिमहरू रहेका छन्। किसानहरूले हर्मेटिक ब्यागहरू मार्फत कीटनाशक औषधिहरू प्रयोग नगरी किराहरू नियन्त्रण गर्न सक्छ। हर्मेटिक टेक्नोलोजीले बोराभित्रको आर्द्रतालाई रोक्छ। ओसिलो कम हुने भएकाले किटहरूले प्रजनन गर्न सक्दैनन्। तसर्थ किराको प्रकोप नियन्त्रणमा राख्न र अन्नको गुणस्तर जोगाउन समेत हर्मेटिक प्रविधि पर्याप्त छ। सबैको लागि सस्तो र किफायती हर्मेटिक ब्याग एक उत्कृष्ट भण्डारण विकल्प हो, जुन परम्परागत अनाज भण्डारण विधिहरूभन्दा बढी हुन्छ, जसले कुशल भण्डारण गर्छ। अन्य भण्डारण विकल्पहरूसँग तुलना गर्दा सस्तो र अधिक किफायती पनि छ। हामीले हर्मेटिक ब्यागहरूमा सबै प्रकारका अन्न, दाल, केरागुडी, बिउहरू सहित सुक्खा वस्तुहरूको भण्डारण गर्न सक्छौ। पिठो, जडीबुटी र मसलाहरू पनि हर्मेटिक ब्यागमा राख्न सकिन्छ। पछिल्लो समयमा हर्मेटिक ब्यागको प्रयोग कफी र कोको बिन्स भण्डारणमा व्यापकता रहेको छ। साथै यस्ता ब्यागहरूमा अन्य ड्राई फ्रुट नटहरू भण्डारण गर्नु पनि लाभदायक मानिन्छ, जस्तै काजु, बदाम, पिस्ता, ओखर, खुरपानी लगायतका ड्राई फ्रुटहरू। खाद्य सुरक्षा बिग्रनुमा योगदान गर्ने प्राथमिक कारण यातायात सुविधाको अभाव हो। प्रविधिको विकासको कारण हर्मेटिक ब्यागमा भण्डारणको कारणले खाद्य सुरक्षामा सुधार गर्ने यसका जानकारहरूको कमी छ। मानव स्वास्थ्य र खाद्य सुरक्षा चुनौतीलाई सन्तुलित राख्न यसको प्रयोग देशैभर हुनु जरूरी रहेको छ।
1: हजुर, हामीले रिपोर्टमा केही जानकारी दिने प्रयास गरेका थियौं। हर्मेटिक ब्यागको महत्व र विशेषता, यसको प्रयोग चाहिँ किन चाहिँ अपरिहार्य छ र देशैभर रहेका किसानहरूलाई चाहिँ यो विषयमा किन अवेरनेस गर्नु आवश्यक छ, किन चाहिँ प्रयोग गराउनु आवश्यक छ भन्ने खालको महत्वपूर्ण विषयलाई हामीले रिपोर्ट मार्फत प्रस्तुत गरेका थियौं र यही नै विषयमा हामी छलफल गर्ने प्रयास पनि गरेका छौं। आज हामीसँग विनोद रञ्जित हुनुहुन्छ। उहाँ चाहिँ मेरो एग्रो प्रालीका समेत कार्यकारी निर्देशक हुनुहुन्छ। विशेषतः हामीले उहाँसँग चाहिँ पोस्ट हार्वेस्ट गर्दा ध्यान दिनुपर्ने कुराहरू र अन्न तथा बिउहरूको चाहिँ जुन भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरू र हर्मेटिक ब्यागको विषयमा पनि हामी छलफल गर्छौं। हामी डिडा नगरीमा स्वागत गरिरहेका छौं। यहाँलाई स्वागत छ, नमस्कार। आराम हुनुहुन्छ? अहिले के केमा व्यस्त हुनुहुन्छ?
2: अहिले अब विशेष गरी यही कृषिसँग रिलेटेड अलिअलि सानो प्रोजेक्टहरूमा अफिसबाटै हाम्रो अफिसबाट अब दुई चारवटा प्रोजेक्टहरू हामी सञ्चालनमा छौँ। विशेष गरी यो प्रोजेक्टहरू भनेको हामीले अहिलेको कन्टेक्स्टमा एकदमै अपरिहार्य एकदम कृषकहरूलाई एकदम आवश्यक थानेको विषयहरू, जस्तो यहाँले अहिले भर्खरै भन्नुभयो पोस्ट हार्भेस्टसँग रिलेटेड केसेसहरूलाई नै कृषकहरूलाई एजुकेट गर्नेमा हामी विशेष फोकस।
1: जस्तो हामीले रिपोर्टमा पनि केही कुरा भनेका थियौँ, यो हर्मेटिक ब्यागको चाहिँ बोराको चाहिँ फाइदा र यो प्रयोगको विषयमा नै आज हामी अलिक बढी केन्द्रित हुन्छौँ। अलिक पछाडि चाहिँ हामी पोस्ट हार्भेस्टका कुराहरूमा पनि जान्छौँ।

0: विभिन्न पालिकाहरूले पनि यसको प्रयोग गर्ने र किसानहरूलाई बाँध्ने खालका जुन कार्यक्रमहरू पनि ल्याएका थिए। अहिले यो हर्मेटिक ब्यागको प्रयोगको अवस्था कस्तो छ नि नेपालभर?
1: खास भन्नुपर्दा अहिले पनि यो हर्मेटिक ब्यागको प्रयोगहरू नेपालमा त्यति प्र्याक्टिकल्ली एक्सेप्ट गरिसकेको अवस्था म देख्दिनँ, सायद बुझेर नबुझेर भए पनि। तर इनफ्याक्ट अहिले गएको केही समय पछाडि अहिलेको अवस्थामा यसको रेस्पोन्स एकदमै राम्रो आइरहेको छ, किन अब अहिले हामीले जुन किसिमबाट विभिन्न प्रोजेक्ट्सहरू

0: 帮这样都公民发的问题。This one of our last last report government to swale pani aayeko report bata pani hamile herda kheri dhan ma karib karib 25 dekhi 30 pratishat ko chai yo harvest loss post harvest loss chha
1: euta loss pani arko chai mulya pani kamai hune
0: samay huncha mulya kam hune ta afno thau ma chhadai cha mulya bhaneko dosro charan ma aune kura ho pahilo charan ma hamile hamro anna lai kasari surakshit garne bhanne kura ho अब त्यो हिसाबले हेर्ने हो भने धानमा लगभग 25% को मात्रै गर्दाखेरि पनि झन्डै हाम्रो चाहिँ 14 लाख मेट्रिक टन लस भइरहेको छ यसमा होइन त्यस्तै अब मकैमा हेर्नुहुन्छ भने 30 लाख मेट्रिक टनमा लगभग 15% भयो भने पनि झन्डै 3.5-4 लाखको चाहिँ लस त्यसमा देखिन्छ अब गाउँमा पनि त्यस्तै छ भने यो सबै भनेको हाम्रो डाइरेक्ट कृषकहरूकै लस हो यो लस किन हुन्छ भन्दाखेरि कृषकहरूले भण्डारणको प्रपर प्रोसेस नबुझेर नजाने अब अहिलेको कन्टेक्स्टमा हाम्रो यो स्टोरेज भनेको उही पुरानै तरिकाले मकै भयो भने घाममा राख्ने धानहरू गहुँहरू भयो भने चाहिँ हजुरको यो भकारी बनाएर राख्ने अब जहाँ कुनै पनि किसिमको त्यो वातावरणको पनि सुरक्षित नरहने अवस्था रह्यो त्योभन्दा पनि मेन कुरा अब हामीले कतिपय ठाउँमा देखेका छौँ कि अलिकति एजुकेटेड व्यक्तिहरूले पनि अन्नहरू स्टोरेज गर्दाखेरि चाहिँ उनीहरूले केमिकल युज गर्ने गरेको पाइन्छ है अब यो भनेको स्वास्थ्यको लागि अलिकति हानिकारक कुरै रह्यो होइन अब त्यही कुरालाई हामीले मध्यनजर गरेर हामीले यो हाम्रो प्रडक्ट्सहरू अहिले हामीले मार्केटमा लिएर आएका छौँ अब यो चाहिँ इनफ्याक्ट अमेरिकन कम्पनी ग्रान्पो कम्पनीको टेक्नोलोजीबाट तयार गरिएको प्रडक्ट्सहरू हो यो प्रडक्टहरू हाम्रो फिलिपिन्समा तयार हुन्छ प्रडक्ट हुन्छ र यसको मुख्य विशेषता भनेको दुई तिनवटा कुराहरू छन् यसमा यो एयरटाइट हुन्छ एयरटाइट भइसकेपछि यसमा अक्सिजन को मात्रा
1: शून्य नै
0: हुने भयो भएको अक्सिजन पनि घट्दै जाने भयो त्यसले गर्दाखेरि भित्र चाहिँ हाम्रो कार्बन डाइअक्साइड त रहन नै भयो कार्बन डाइअक्साइड पनि कुन सेन्समा रहन्छ भने जब भित्र किरा लागिसकेको अवस्था छ भने कार्बन डाइअक्साइड चाहिँ उसले किराले कार्बन डाइअक्साइड छोड्ने भयो र के अरे अक्सिजन लिने भयो किरा लागेको अवस्थामा अब हामीले सुरुमै राम्रै अवस्थाको अन्नलाई त्यसमा राख्ने भयो भने मोइस्चर एउटा मेन्टेन गरेर राख्नु पर्यो सर्टेन मोइस्चर अब त्यो मोइस्चर चाहिँ हजुरको विभिन्न अन्न अनुसार र त्यसको प्रयोग अनुसारको रिक्वायरमेन्टहरू रहन्छ र त्यही रिक्वायरमेन्ट अनुसारको विभिन्न लेभलको मोइस्चर यसमा मेन्टेन गरेर राखिसकेपछि यसमा जुन मोइस्चर लेभलमा हामीले अन्नलाई अथवा बिउ बिजनलाई भण्डारण गरेको हो त्यही नै लेभलमा रहन्छ
1: भनेपछि त्यो राख्दा चाहिँ जस्तो ड्रायरबाट होस् अथवा चाहिँ सनलाइटबाट सिधै किन नहोस् सुकाएर चाहिँ राख्नु पर्यो है
0: सुकाएर चाहिँ राख्नु पर्यो सुकाएर राख्नु पर्यो यो चाहिँ खास अब यो ड्राई उसको लागि ड्रेन्सहरूको लागि विशेष उपयोगी भएको कारणले त्यो हुने भयो र अनि यसमा हरेक भनौँ न लेभलमा हामीले यसको अक्सिजन लेभल पनि चेक गर्नु मिल्छ भित्र कति अक्सिजन लेभल मेन्टेन छ अब अक्सिजन लेभल हाई भएको अवस्था रह्यो भने हामीले CO2 त्यसमा इन्जेक्ट गर्न सकिन्छ र CO2 यदि धेरै CO2 भएको अवस्था रह्यो भने पनि अन्नलाई त्यसले अलिकति राम्रो गर्दैन त्यसको लागि चाहिँ CO2 लेभल हाई भएको अवस्थामा त्यसलाई फ्रस्ट गरेर पनि निकाल्न सकिने सुविधा पनि यसमा छ
1: हामीले अहिले भन्दै गर्दा चाहिँ जस्तो एउटा सस्तो अर्को किफायती पनि भनिन्छ कि यसलाई जस्तो जैविकका कुराहरू विषादी प्रयोग नगरिकन राख्दा पनि हामीले लामो समयसम्म राख्न सकिने यो फाइदाको कुरा त धेरै नै छ अलिक पछाडि पनि जाउँला जस्तो सस्तो र किफायती कुन अर्थमा छ
0: अनि सस्तो र किफायती यस्तो कुन अवस्थामा रह्यो भन्नुहुन्छ भने आजको दिनमा यदि हामीले अन्न भण्डारण गर्ने आजको तरिकाले गर्ने हो भने हामी स्टोरेजहरू बनाउँछौँ ठुल्ठुलो स्टोरेजहरू बनाउँछौँ जहाँ करोडौँ रुपियाँको इन्भेस्टमेन्ट हुन्छ है र त्यो स्टोरेजहरू बनाउँदाखेरि पनि त्यहाँ अन्न सुरक्षित रहन्छ भन्ने हामी ग्यारेन्टी दिन सकेनौँ र त्यहाँ डेफिनेटली हामीले अघि मैले भनिहालेँ स्टोरेज नै बनाउँदाखेरि पनि त्यहाँ हामीले केमिकल युज गरेर ती अन्नहरूलाई स्टोरेज गर्ने भन्ने देखिन्छ जुन एउटा स्वास्थ्यको लागि पनि हानिकारक रह्यो र अब स्किप्सहरूको केसेसमा त्यो स्टोरेजमा

0: स्टोर गरेको सिड्सहरूमा जर्मिनेसनको प्रब्लमहरू धेरै देखियो. विभिन्न अब टेम्परेचरको कारणले, मोइस्चर मेन्टेन गर्न नसकेको कारणले धेरै कुराहरू
1: अझै सिडमा चाहिँ जस्तो मैले अलिकति रोकेँ, जस्तो यो कुरा यहाँले भन्नुहोला, जस्तो सिडमा चाहिँ यो केमिकल राखेर राखिएका सिडहरू चाहिँ पछाडि त्यसका केही न केही अंश अवशेष रह्यो भने चाहिँ त्यो बालीमा बिरुवामा जाने नै भयो जसरी पनि, त्यसले गर्दा पनि त्यो अलिक विषादीको मात्रा कहिले पनि हट्ने भएन कि.
0: हजुर हजुर,
1: त्यसले गर्दा पनि यो प्रभावकारी देखियो.
0: हो, अब त्यो कारणले पनि यो धेरै नै प्रभावकारी देखिन्छ, किन यसमा हामी केमिकल युज गर्दैनौँ. यो भनेको प्योरली हर्बेटिक ब्याग भएको कारणले गर्दाखेरि यो चाहिँ भयो. र अर्को कुरा भनेको, हामीले जुन गोदामहरूमा हाम्रो आफ्नो ट्रेडिसनल तरिकाले जसरी सामानहरू, यो अन्नहरू भनौँ न, बिउ बिजनहरू स्टोरेज गरेका हुन्छौँ, अब त्यो स्टोरेजमा हाम्रो लसेजहरूको जुन मैले अघि नै भने भनौँ न, मकैमा धानमा कति कति लसेजहरू हामीले बेयर गरेका छौँ राज्यहरूले गर्ने कुरामा, अब त्यो कुरालाई हेर्ने हो भनेदेखि त्यसको डाइरेक्टली त्यसको प्राइसिङबाट पनि त्यो त लसै हो, ठुलै लस हो है. अब हामीले अहिलेको प्रविधिबाट यो प्रविधि युज गरेर यदि अन्न भण्डारणहरू गर्ने अवस्था रह्यो भने यसमा चाहिँ एक त हामीले केमिकलहरू युज गर्नु परेन, दोस्रो भनेको जुन स्टोरेज बनाउँदाखेरिको खर्च र अन्न चाहिँ वेस्टेज गइसकेपछिको त्यसको कस्ट हेर्ने हो भने यसको प्राइसिङ भनेको एकदमै नोमिनल हो, त्यो हिसाबले एकदम इकोनोमिक हो. अब अहिलेको कन्टेक्स्टमा जुन किसिमबाट अन्नहरू भण्डारण गरिरहेको छ र त्यसमा जुन लसेजहरू भइरहेको छ, अब यो दुइटै कुरालाई मध्यनजर गरेर हेर्दाखेरि चाहिँ त्यसमा अब झट्ट हेर्दाखेरि यो प्राइस अलिकति महँगो भएको देखिन्छ यो सामान, किन विदेशी प्रविधि हो, बाहिरबाट हामी इम्पोर्ट गरेर ल्याउनु पर्ने हुन्छ र बाहिरबाट इम्पोर्ट गरेर ल्याउँदाखेरि त्यसमा पनि हाम्रो आफ्नै बाध्यताहरू छन्, ट्याक्सको कुराहरूदेखि लिएर धेरै कुराहरू छ. सरकारलाई हामीले धेरै अगाडिदेखि नै यो कुराहरूमा रिक्वेस्ट पनि गरिराखेको कुराहरू भयो. हाम्रो विभिन्न प्रोग्रामहरूमा हामी हाम्रा अब कृषि सचिवदेखि लिएर मन्त्री, कृषि मन्त्रीज्यूहरूसँग पनि हामी धेरै यो विषयमा हामी छलफल गरिसकेका छौँ. उहाँहरूले यसलाई चाहिँ कन्सिडर गर्ने भन्ने उहाँहरूको चाहिँ एउटा अस्योरेन्स पनि हामीले पाएका छौँ केही हदसम्म. अब यो अफिसियल्ली त नभइसकेको अवस्था हो, फेरि पनि हामीलाई आज त उहाँहरूले यसलाई डेफिनेटली कन्सिडर गर्नुहुन्छ. अब सबभन्दा ठुलो समस्या यसको भनेको दुईवटा कुरामा हामीलाई प्रब्लम भइरहेछ. यसलाई यसको प्राइस वाइज हामीले हेर्ने हो भने यसलाई मार्केटमा कम्पिटेटिभ किन भएन भन्नुहुँदाखेरि, यसलाई अहिले पनि नेपाल सरकारले प्लास्टिक आइटमको रूपमा अहिले पनि त्यसलाई लिएको छ. यो त इनफ्याक्ट कृषि जन्य उसको लागि यो जुन इक्विपमेन्ट सामानहरूको केसहरू दिनुपर्ने, हामी चाहन्छौँ यसलाई पनि कृषिकै उसमा क्याटेगोरीमा लिएर त्यही क्याटेगोरीमा अब सब्सिडिजहरू त हामीले एक्सपेक्ट गरेनौँ, तर भन्सार चाहिँ घटाइदिने हो भने 5% अथवा

0: जुन 50 केजी सम्मको क्यापासिटीको अन्नलाई हामी स्टोरेज गर्न सक्छौँ, त्यो चाहिँ बेसिकल्ली हामीले साधारण घरहरूकै लागि, साधारण कृषकहरूको घर घरमै युज गर्नुको लागि भनेर हामी लिएर आएका ब्याग भए। त्योभन्दा बाहेक अर्को छ हामीसँग एउटा स्टेप ग्रान्ड स्टेप भन्ने छ, 1 टन, त्यो चाहिँ पिभिसीबाट बन्छ त्यो, होइन त्यो ब्याग 1 टनको लागिदेखि लिएर छन चाहिँ 1000 टनसम्मको भन्ने छ, तर इन जनरल युजमा चाहिँ अहिले 300 टनसम्मको ब्याग चाहिँ अभाइलेबल छ, 1 टनदेखि 300 टनसम्मको ब्याग अभाइलेबल छ। त्यसको पनि मेकानिजम चाहिँ एउटै, दुइटैमा चाहिँ एयर टाइट हुने, अक्सिजनलाई चाहिँ ब्लकेज हुने, र यदि त्यहाँ अब भित्र किरा लागेको छ भने पनि ती किरा मर्ने भए अक्सिजनको कमीले, र दोस्रो यसमा ढुसी लाग्दैन यसमा, र अन्नहरूको जुन मुख्य समस्याहरू छन् ढुसी लाग्ने, किरा लाग्ने, यी समस्याहरूबाट चाहिँ अन्नलाई बचाउन सकिन्छ।
1: मुख्य त त्यही थियो नि। अनि जस्तो किसानहरूले अलि भण्डारको कुरा गर्ने गर्दा सबैभन्दा डराउने चाहिँ मुसाहरूबाट पनि डराउनुहुन्छ।
0: हजुर हजुर,
1: यसमा मुसाले पनि काट्दैन भन्ने कुरा छ नि।
0: हो, अब यो धेरै उठेको कुराहरू छ, होइन। अब मुसा भनेको चिज कस्तो भने, यी नेचुरल कुराहरू भए, होइन। अब सबभन्दा पहिला हामीले बुझौँ मुसाले किन काट्छ अन्नहरू भन्ने केसेसमा, कुनै पनि ब्यागहरू किन काट्छन् भन्ने केसेसमा। अब अहिलेसम्म पनि अब मुसाले यो ब्यागहरू अथवा कुनै पनि वस्तुहरू काट्नुको दुईवटा मुख्य रिजनहरू देखिन्छ। एउटा उसको आफ्नो दाँत खियाउनलाई, दोस्रो भनेको अन्न खानलाई। अब पहिलो केसमा हेर्ने हो भनेदेखि, जब हामी यसलाई प्रपरली सबै अन्नहरू राखिसकेर अन्न स्टोरेज गरिसकेपछि, यसको जुन एउटा फर्ममा यो आइसकेपछि, मुसाको दाँतले यति छिटो यसलाई काट्न सक्दैन, है। र दोस्रो कुरो भनेको, मुसाले जब कुनै पनि भण्डारण गरेको ठाउँमा साधारण बोरामा राखेर हामीले भण्डारण गर्छौँ, र ती बोराहरूबाट अन्नको जब स्मेल मुसाले पाउँछ, त्यो अन्न खानलाई काट्ने। तर यसमा चाहिँ के हुन्छ, त्यो स्मेल बाहिर आउँदैन, त्यसको आफ्नै स्मेल मात्रै हुन् मुसाले त्यो स्मेल फिल गर्ने भएकोले अन्नको चाहिँ स्मेल यसमा फिल गर्नु पाउँदैन। त्यो रिजनले पनि मुसाले यसलाई चाहिँ त्यति छिटो सहज रूपमा चाहिँ क्षति पुर्याइहाल्छ भन्ने मा हामी छैनौँ, प्र्याक्टिकल्ली पनि हामीले हेरेका छौँ। तर कतिपय ठाउँमा चाहिँ के भएको छ भनेपछि, कृषकहरूले हामीले जुन तरिकाले उनीहरूलाई गाइड गरेको हुन्छौँ यो सामानहरू प्रडक्ट गर्न अनि युज गर्नुको लागि, त्यसरी नगरिदिँदाखेरि कतिपय ठाउँमा अब आखिर यो पनि एउटा राम्रोसँग यो पनि एउटा वस्तु नै हो जसलाई चाहिँ हामीले टेक केयर गर्नै पर्छ, र त्यो टेक केयर गर्ने प्रोसेस र सिस्टममा कृषकहरूले लापरवाही गरिसकेपछि कहीँ कतै चाहिँ त्यस्तो इन्सिडेन्ट्सहरू भएको भन्ने सुनिन्छ। तर अहिले जुन किसिमबाट यो प्रडक्टहरू विश्वभरि नै, विश्वको 124 राज्यले युज गर्छ अहिलेको अवस्थामा, र कहीँ पनि यो किसिमको समस्याबाट चाहिँ
1: गुनासो
0: आएको छैन।
1: सर, हामी अन्तिम खण्डमा छौँ, धेरै कुरा अझै बाँकी पनि रहे। जस्तो हामीले विशेष दाल गेडागुडीका आइटमहरू चाहिँ बजारमा हेर्दै गर्दा चाहिँ नेपालमा प्रतिबन्धित नै छ, सेलफासको रूपमा बढी प्रयोग हुने चाहिँ, त्यो चक्की अहिले पनि प्रयोग भएको छ कि? यस्ता चिजहरूलाई रोक्नको लागि पनि यस्ता खालका ब्याग चाहिँ सम्भाग नै हुने देखियो, जैविक सुरक्षाको लागि पनि, खाद्य सुरक्षामा पनि।
0: एकदम एकदम, हाम्रो मेन उद्देश्य नै त्यही हो। हाम्रो मेन उद्देश्य के छ यो ब्यागको ब्याग प्रयोगमा ल्याउनुमा भने, एक त भण्डारण गर्नको लागि सजिलो, दोस्रो भनेको भण्डारणको अन्नहरू भण्डारण गर्दा यिनीहरूको सुरक्षा,
1: जैविक सुरक्षा,
0: र तेस्रो भनेको एक्ज्याक्टली केमिकलहरू चाहिँ यसमा युज नहुने भएकोले, यो तिनटै दृष्टिकोणबाट यो ब्याग चाहिँ अति नै उपयोगी।
1: अलिकति भण्डारण समय ड्युरेबल बढी हुन्छ भन्ने पनि कुरा छ नि यसमा।
0: ड्युरेबिलिटीको केसमा यस्तो छ, जस्तो मैले भने तपाईँलाई, अब हर्बेटिक ब्याग जुन हरियो ब्याग छ, त्यो ब्यागमा हामीले 5 वर्षको लाइफ दिन्छौँ, ब्यागको लाइफ 5 वर्षको दिन्छौँ। त्यसमा 3 वर्षसम्म अन्न भण्डारण गरेकै रिपोर्ट छ हामीसँग। 3 वर्षसम्म अन्न भण्डारण गर्दाखेरि पनि एज इट इज जस्तो अवस्थामा राखेको थियो त्यही अवस्थामा अन्नको चाहिँ अवस्था रहेको पाइयो। त्यस्तै गरी यो कोकुन भन्ने जुन ठुलो ब्याग छ, त्यो कमर्सियल युजको लागि युज हुने मोस्टली त्यो ब्याग छ, त्यो ब्यागमा पनि अब त्यसको लाइफ 15 वर्षको रहन्छ। त्यसमा अब अफ्रिकामा 10 वर्षसम्म अन्न भण्डारण गरेकै अवस्था हो त्यसमा पनि,
1: भनेपछि यो हरेक एङ्गलबाट चाहिँ सही छ भन्ने यहाँको निष्कर्ष। अरू केही बाँकी कुराकानी थिए तर हाम्रो समय सकिसकेको छ, अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ कि आम किसान वर्गलाई चाहिँ?
0: म सबै कृषक दाजुभाइहरूलाई एउटा के अनुरोध गर्न चाहन्छु भने,

0: उहाँहरूको जुन किसिमको अहिलेको यो अन्न भण्डारणको पुरानो प्रोसेसबाट गरी अन्न भण्डारण गरिरहनु भएको छ र इभन कतिपयले केमिकली युज गरेर पनि युज गरिरहेका छन्, अब त्यो अवस्थाको आवश्यकता रहेन। हामीसँग सोलुसन छ, हामीसँग प्रविधि छ, हामी त्यो प्रविधि र सोलुसन सबैलाई फ्री अफ कस्ट नै हामी प्रोभाइड गरिदिन्छौँ र कृषकहरूलाई योसँग कुनै पनि किसिमको जानकारी दिनुपर्ने अवस्था रह्यो भने हाम्रो फेसबुकमा हामी 24/7 नै हामी अनलाइनमै रहन्छौँ।
1: मेरो एग्रो प्राइभेट
0: लिमिटेडको फेसबुक पनि छ, त्यहाँबाट पनि उहाँहरूले त्यो जानकारी लिन सक्नुहुन्छ र कुनै पनि अझै पनि कुनै त्यसमा उहाँहरूलाई कन्फ्युजनहरू छ भने सिधै हामीसँग हामीलाई चाहिँ सिधै सम्पर्क गर्दा पनि हामी उहाँहरूलाई चाहिँ त्यो सोल्युसन सबै दिन्छौँ। र अहिले पनि हामीले पूर्वको 2 नम्बर प्रोभिन्स 2 हामी सोलुदेखि यता चापासम्ममा हामीले एउटा सहजसँग मिलेर प्रोग्राम यही बाइकै विषयलाई लिएर प्रोग्राम हामीले गरि पनि राखेका छौँ र त्यहाँका कृषकहरू धेरैले यसलाई प्रयोग गरेको अवस्था र चाहेको अवस्था छ र म चाहन्छु त्यही नै लेभलको यो ब्यागसँग रिलेटेड इन्फर्मेसन्सहरू हामीले जुन सबै सेक्टरमा दिइरहेका छौँ उहाँको थ्रुबाट पनि त्यो किसिमको एउटा इनिसिएसन भयो भने यो उहाँहरूको आफ्नैलाई फाइदाको कुरा छ, उहाँहरूलाई आफैलाई राम्रोको कुरा छ, उहाँहरूको आफ्नै अन्न बचाउनलाई अब उहाँहरूले यो पहल चाहिँ अलिकति गरिदिनु भयो भने उहाँहरू आफ्नैलाई फाइदाको कुरा हुन्छ।
1: हजुर सर, निकै महत्त्वको विषयमा यो देख्दा सामान्य कुरा देखिए पनि तर अत्यधिक मात्रामा चाहिने विषय, हामी सबैलाई चाहिने विषय र खाद्य सुरक्षामा समेत अहम भूमिका खेल्न सक्छ भन्ने खालको विषयलाई प्रश्नसँग बताइदिनु भयो। केही अपुरो कुराकानी छ, हामी केही दिन पछाडि फेरि पनि कुराकानी गरौँला भन्दै यहाँप्रति कृतज्ञ छौँ। कृतज्ञप्रति विदा गर्न चाहन्छु। नमस्कार। आज हामीले हर्मेटिक ब्याग जुन बोराको चाहिँ पछिल्लो समयमा नेपालमा पनि केही मात्रामा खपत हुन थालेको छ र किसानहरूले यो प्रयोग गरे पश्चात हुन सक्ने सम्भावित फाइदाहरू र हामीले जैविक सुरक्षा दिएर चाहिँ हाम्रा अन्न तथा बिउहरूलाई चाहिँ कसरी भण्डारण गर्न सकिन्छ र यसबाट हुने दीर्घकालीन फाइदाहरू भन्ने विषयमा हामी सन्दर्भ जोड्दै थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका हाम्रा अतिथिलाई फेरि पनि आभार भन्न चाहन्छौँ र नेपाल सरकारले विशेष गरी कृषि मन्त्रालय अन्तर्गतका निकायहरूबाट चाहिँ कृषि उत्पादन र बजारीकरणका कुराहरूमा बढी भूमिका विभिन्न विषयहरूमा मुद्दा उठ्दै गर्दा पनि यो पोस्ट हार्भेस्ट र भण्डारणका कुराहरूमा त्यति जोड नदिएको अवस्था पनि छ। हामीले यो विषयलाई पनि अब आवश्यक छ, यो विषयलाई पनि यहाँहरूले किसानमा अवेरनेस गर्नु पर्यो भन्ने खालका कुराहरू उहाँहरूसँग पनि पक्कै पनि गर्नेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरू छन् भने हामी सम्बन्धित विज्ञ निकाय मार्फत समाधानको दिवसमा प्रतिबद्ध छौँ भन्दै असीम शाह परिहारको माझबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन

0: लाभ उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
0: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: forget to like and subscribe.
1: Hajurko Radio 102.1 MHz.
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98402793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9892695998।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
13: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
14: तपाईलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
7: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
14: निरूपण गर्ने प्रकृतिका विवादहरू
7: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
14: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
7: चरण घाँस दाउरा सम्बन्धी विवाद,
14: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
7: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
14: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
7: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
14: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
7: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
14: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
7: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
14: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
7: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
14: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
7: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
14: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
7: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
14: गाली बेइज्जती सम्बन्धी विवाद,
7: लुटपिट सम्बन्धी विवाद,
14: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
7: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
14: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
7: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
14: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
7: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
14: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
15: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
16: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
15: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
16: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
17: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
17: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
17: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
17: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 9851-20-16, 9843-36-91-94।
17: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
18: विश्व
13: स्वादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
8: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
13: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
13: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
13: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
13: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
18: अहिले साँझको 6 बजे
19: हजुरको रेडियो

0: नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज तामाकुशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द 17 आजको लागि स्थगित। वैदेशिक व्यापारमा नयाँ कीर्तिमान 21 खर्ब 72 अर्बको कारोबार, निर्यात इतिहासकै उच्च। मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 जनाको ज्यान गयो। फिलिपिन्सको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा 3 जना विद्यार्थीको मृत्यु, 7 जना घाइते। र विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रेलिया पहिलो पटक आउने सामने हुँदै।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। त्यही
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने

नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 को 11 महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारको आकार 21.72 अर्ब बराबर पुगेको छ। यो इतिहासकै उच्च हो। यसअघि आर्थिक वर्ष 2078-79 सर्वाधिक वैदेशिक व्यापार भएको थियो। त्यसबेला वार्षिक 21.20 अर्ब वैदेशिक व्यापार भएकोमा यो वर्ष 11 महिनामै नयाँ कीर्तिमान बनेको छ। नेपालको वैदेशिक व्यापार इतिहासमा तेस्रो पटक 20 खर्ब माथिको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक व्यापार आकार 20.81 अर्ब थियो। अघिल्लो पटक आयातमा उछाल आउँदा नयाँ कीर्तिमान बनेको थियो भने यो पटक निर्यात व्यापारले सहयोग गरेको छ। यो वर्ष 11 महिनामा निर्यात 2.77 अर्ब 96.72 करोड रूपियाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च बिन्दु हो। गत आर्थिक वर्ष 12 महिनाको अवधिमा 2.77 अर्ब 3 करोड बराबरको निर्यात भएको थियो। गत वर्ष बनेको कीर्तिमान यो वर्ष 11 महिनामै तोडिएको छ। गत आर्थिक वर्ष 11 महिनामा 2.47 अर्ब 57 करोड बराबरको वस्तु निर्यात भएको थियो। आयात निर्यात बढ़दा मुलुकको व्यापार घाटा पनि झन बढ़िरहेको छ। आयातको तुलनामा निर्यातको आकार सानो हुँदा मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा 15.67% बढ़ेको छ। विभागका अनुसार यो अवधिमा देशको कुल व्यापार घाटा 16.13 अर्ब पुगेको छ। अघिल्लो वर्ष 2081-82 को सोही अवधिमा नेपालको व्यापार घाटा 13.97 अर्ब 22 करोड रहेको थियो। भन्सार विभागका अनुसार 11 महिनाको अवधिमा नेपालले 18.94 अर्ब 9 करोड बराबरको वस्तु आयात गरेको छ भने निर्यात बढ़ेर 2.77 अर्ब 96.72 लाख 61 हजार पुगेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढ़ाएको छ। अख्तियारले राहदानी छपाई प्रकरणमा 18 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराचार्यसहित 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10.13 करोड 4,61,477 रूपियाँ बिगो दावी गरेको छ। आयोगले अरियालसहित बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा र राहदानी छपाई गर्ने जर्मन कम्पनीसहित 18 जना विरूद्ध मुद्दा दायर गरेको छ। तर विशेष अदालतमा दायर गरिएको मुद्दामा पूर्व परराष्ट्र मन्त्री आर्जु देवाको भने नाम परेको छैन। आयोगले उनलाई बयानका लागि 3 दिने सूचना जारी गरेको थियो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले प्रतिवादीको सूचीमा आर्जुको नाम नरहेको जानकारी गराउनुभयो। आयोगले अहिले हिरासतमा रहेका परराष्ट्र मन्त्रालयका सहसचिव अरियाल सहित सुनिल कुमार केसी, तुलसी प्रसाद आचार्य, राजाराम दाहाल, वेशराज भुर्तेल, समेश थापा, सिद्धार्थ थापा, पुष्करराज नेपाल विरूद्ध मुद्दा दर्ता गरेको छ। त्यसै गरी जर्मन कम्पनी मुलाउरका नेपाली प्रतिनिधि मुनिन्द्र राज मल्लसहित 7 जनालाई पनि प्रतिवादी बनाइएको छ। राहदानी छपाई प्रकरणमा आयोगको अनुसन्धानमा करिब 8 अर्ब हिनामिना भएको निचोड निकालेको छ। नेपालको करिब 38 अर्ब रूपियाँ बराबरको धान चामल नेपालले आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 37.83 करोड 92 लाख रूपियाँ बराबरको 7,11,520 टन धान चामल आयात भएको छ। गत आर्थिक वर्ष 2081-82 सोही अवधिको तुलनामा समग्र धान चामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ। गत आर्थिक वर्ष 11 महिनामा 38.94 करोड 28 लाख बराबरको 7,53,305 टन धान चामल नेपाल भित्रिएको थियो। त्यस्तै सोही अवधिमा 19.99 करोड 9 लाख भन्दा बढ़ी मूल्यको 5,21,269 टन कच्चा धान आयात भएको थियो। तर चालू आर्थिक वर्ष भने यो परिमाण घटेर 4,61,108 टनमा सीमित भएको छ, जसका लागि 17.23 करोड 72 लाख रूपियाँ बाहिरिएको छ। कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढ़ेको छ। गत वर्ष 1.16 करोड 62 लाख बराबरको 2,570 टन घिउ आयात भएकोमा यस वर्ष 1.29 करोड 94 लाख बराबरको 2,996 टन धानको घिउ आयात भएको छ। यो तथ्याङ्कले स्वदेशमै

0: धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाएको छ। हप्ताको पहिलो कारोबारको दिन हिजो बढेको सुन चाँदीको भाउ आज पनि बढेको छ। आज सुन 1400 रूपियाँले बढेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 6 रूपियाँले बढेको थियो। यसअघि गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाउ तोलामै 10,500 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 40 रूपियाँले बढेको छ। चाँदी आज तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाउ पनि तोलामा 305 रूपियाँले घटेको थियो। रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,30,20,00,000 रूपियाँको बजेट ल्याएको छ। 19 नगरसभाको बजेट अधिवेशनबाट उक्त बजेट सार्वजनिक गरिएको छ। आज भएको नगरसभामा नगर प्रमुख लव श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नुभयो। सार्वजनिक बजेटमध्ये 74.03% रकम चालू खर्चतर्फ र 25.97% रकम पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको सबैभन्दा ठूलो हिस्सा सामाजिक विकास क्षेत्रमा केन्द्रित गरिएको छ। यस शीर्षकमा कुल बजेटको 55% अर्थात 56,27,61,000 रूपियाँ विनियोजन गरिएको छ। पूर्वाधार विकासका लागि 24% अर्थात 24,41,92,000 रूपियाँ छुट्याइएको छ। त्यसै गरी कार्यालय सञ्चालन तथा प्रशासनिक व्यवस्थापनका लागि 16,93,09,000 रूपियाँ, आर्थिक विकास कार्यक्रमका लागि 3,86,23,000 रूपियाँ तथा सुशासन र अन्तर सम्बन्धित क्षेत्रका लागि 1,71,27,000 रूपियाँ विनियोजन गरिएको छ। नगरपालिकाले आगामी वर्षको बजेट मार्फत शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा कृषि उत्पादन वृद्धि तथा भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरसभाबाट नीति कार्यक्रम र बजेट पारित भएसँगै आगामी आर्थिक वर्षको विकास तथा सेवा प्रवाहको कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ। तपाईँको बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले बताएको छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागको सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ। पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागि पनि प्रहरीले जानकारी दिएको छ। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर 26 22 वर्षीय अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको छ। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्री पनि फैलिन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिमी नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्। यस्तै कोशी प्रदेशको पहाड़ी तथा तराई प्रदेशको एक दुई ठाउँहरूमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँहरूमा मध्यम वर्षा भएको पनि बताइएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा 3 विद्यार्थीको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। मृतक र घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरीले 15 र 14 वर्षका दुई किशोरले विद्यालयभित्रै अन्धधुन्ध गोली चलाएको जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान करिब 9 लेइते प्रान्तको टाक्लोवान शहर स्थित सान जोसे नेशनल हाई स्कूलमा भएको बताइएको छ। घटनाको जानकारी पाए लगतै टाक्लोबान शहरको सुरक्षाकर्मी विद्यालय पुगेका थिए। प्रहरीले क्षेत्रलाई सुरक्षित बनाएर घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारको लागि पठाएको थियो। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नो पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको छ। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई 2 पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। उहाँले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप सांसदहरूले आउँदो आम चुनावमा मिगेल फराजको पार्टीबाट चुनौती बढ़न सक्ने बताउँदै आएका थिए। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्न र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। र अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रेलिया खेल्दैछन्। यो खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 शुरू हुँदैछ। दुवै टोलीको आफ्नो पहिलो खेल दुवै टोलीले जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रेलियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेको छन्। यसअघि यी दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएको थियो। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5

पाँच एक गोल लिएर आएको थियो। यस्तै सन् 1990 दुवै टोली एक एक गोलको बराबरीमा रोकिएका थिए। अर्जेन्टिनाका मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्। मेस्सी र जर्मनीका मिरोस्लाव क्लोसले समान 16 गोल गरेका छन्। आजको खेलमा मेस्सीलाई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा सर्वाधिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 2:45 समूह आईका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा बिहान 6:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्। यही समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। राज्यसभाको बन्द सत्र आजका लागि स्थगित। वैदेशिक व्यापारमा नयाँ कीर्तिमान 21 खर्ब 72 अर्बको कारोबार निर्यात इतिहासकै उच्च। मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक। चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 जनाको ज्यान गयो। फिलिपिन्सको एक विद्यालयमा अन्धधुन्ध गोली चल्दा 3 जना विद्यार्थीको मृत्यु, 7 जना घाइते। र विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुँदै। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, 4048-540-239, 0485-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
7: दैनिक ₹197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
9: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
10: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
9: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
10: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
11: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
13: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
9: स सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
13: आवश्यक कागजातहरू,
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: अशोक राज सिग्देलले पदोन्नति हुनुभएका रथीवृन्दलाई असार तीन गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले सहायक रथी श्री भुवनपूर्ण सत्याललाई उपरथी दर्जा र सहायक रथी श्री रोशन शमशेर राणालाई मानार्थ उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै उहाँले महासेनानी श्री उमेश कार्कीलाई मानार्थ सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरू नेपाल सरकार मन्त्री परिषदको जेठ 29 गतेको निर्णय अनुसार पदोन्नति हुनुभएको हो। राष्ट्रिय सेवा दल अन्तर्गत सिसम 52 जुनियर डिभिजन तालिम असार 1 गतेबाट शुरू भएको छ। राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, इमान्दार, वफादार, नेतृत्व गर्ने क्षमता, विपदको समयमा परिचालन गर्न सक्ने राष्ट्र सेवक तथा राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यले 79 दिनको संस्थागत तालिम सञ्चालन गर्दै आएको छ। तालिममा देशभरका 221 विद्यालयमा अध्ययनरत 6630 विद्यार्थी सहभागी छन्। जंगी अड्डामा सिसम 9 ब्रिगेड कमाण्डर्स अभिमुखीकरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ। जेठ 28 गतेबाट सञ्चालन भएको उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरती श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। उक्त कार्यक्रममा 8 भौतिक र 8 भिडियो टेलिकन्फरेन्स मार्फत गरी 16 सहभागी हुनुहुन्थ्यो। एनसीसी अलुम्नाई एसोसिएशन नेपालको संयोजकत्वमा काभ्रे पलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका 2 ढुङ्घरका स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा जेठ 29 र 30 गते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 844 स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। मध्यपूर्वी प्रितना हेडक्वार्टरको आयोजना तथा विभिन्न सरकारवाला निकायको समन्वयमा जेठ 30 गते चियाबारी सिन्धुलीगढ़ी पदयात्रा सञ्चालन गरिएको छ। उक्त पदयात्रा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 2 चियाबारीबाट शुरू भई सोही नगरपालिका 3 सिन्धुलीगढ़ीमा पुगेर सम्पन्न भएको थियो। ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन एवं आन्तरिक तथा बाह्य पर्यटनको विस्तार गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो। भवानी बक्स गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका 3 सिन्धुलीगढ़ीमा फल्चा र प्यारापेट निर्माण गरेको छ। सोही क्रममा गणले सिन्धुलीगढ़ीमा रहेको स्टेजको स्तरोन्नति समेत गरेको छ। उत्तर पश्चिम पृतनामा जेठ 20 गतेबाट सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 29 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री दिपेशङ शाहले प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै पूर्वी पृतना हेडक्वार्टरमा जेठ 13 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 31 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री गौरव कुमार केसीले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै मध्य पूर्वी पृतनामा जेठ 25 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 असार 5 गते का पृतनापति उपरथी श्री भुवन खत्रीले समापन गर्नुभएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबको पुरूष बास्केटबल टीम जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन भएको 5 राष्ट्रिय खुल्ला पुरूष तथा महिला बास्केटबल प्रतियोगिता 2083 प्रथम भएको छ। नेपाल बास्केटबल संघको समन्वय तथा नखिपट युथ क्लब ललितपुरको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा रूर भैरवगणका सिपाही रविन खत्रीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभई नगद रू 20,000 र अरिदमनगणका सिपाही सयुन राईले सर्वोत्कृष्ट खेलाड़ी भई नगद रू 10,000 प्राप्त गर्नुभयो। नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई रु 2,00,000,
3: द्वितीय हुनेलाई रु 1,50,000,
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री।
0: हरेक वर्ष भारी वर्षा, बाढी पहिरो, चट्याङ, तातो हावाको लहर, शीतलहर, आगलागी, सड़क दुर्घटना, वातावरणीय प्रदूषण र महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ। वार्षिक वर्षाको करिब 80% पानी मनसुनको अवधिमा पर्ने हुँदा बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता जल उत्पन्न प्रकोपको श्रृंखला मनसुनको आगमनसँगै शुरू हुने गर्दछ। त्यसैले त मनसुनको आगमनसँगै यसले निम्ताउने जोखिमलाई मध्यनजर गर्दै सचेत र सतर्क रहनुका साथै सम्भावित क्षतिको न्यूनीकरणको पूर्व तयारी गर्नु नेपाली भूगोलको आवश्यकता बनेको छ।
4: सामान्यत मनसुनको समयमा कुनै न कुनै किसिमका विपदका घटना हुने गरेको पाइन्छ। त्यसैले मनसुनजन्य विपदलाई लक्षित गरी त्यसको व्यवस्थापन र क्षति न्यूनीकरणका लागि समयमै योजना, समन्वय र सतर्कतामा राज्यले ध्यान दिँदै आएको छ।
0: यसै क्रममा नेपाली सेनाले पनि संघ, प्रदेश तथा स्थानीय तह, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था र समुदायसँग सहकार्य गर्दै देशव्यापी रूपमा मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकारका लागि विभिन्न कार्यक्रम तथा अभ्यास गरिरहेको छ।
4: आजको कार्यक्रममा हामी मनसुनका दौरान हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी बारे केन्द्रित हुनेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक सुबेदार मुकुन्द बस्नेत।

विपदको वार्षिक आंकड़ा अनुसार नेपालमा सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। यो समयमा बाढ़ी, पहिरो, डुबान र भूक्षयका घटनाले बढ़ी क्षति पुर्याउने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पनि मनसून सामान्य भन्दा फरक स्वरूपमा देखिन सक्ने सम्भावना छ। प्रारम्भिक चरणमा औसत भन्दा कम वर्षा भए पनि मनसूनको उत्तरार्धमा छोटो अवधिमै

0: बलियो हुने क्रममै रहेको देखिन्छ, जसले गर्दा चाहिँ नेपालको मनसुन आगमनमा समेत प्रभाव पार्ने, सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ, त्यो भनेको लामो समयसम्म खडेरी हुन्छ भन्ने किसिमको सार्वजनिक चाहिँ होइन, त्यो हुन पनि सक्ने भयो या चाहिँ थोर थोरै पानी परेर सरदर भन्दा कम वर्षा हुने सम्भावना रह्यो, यो दुवै किसिमको सम्भावना रहन्छ। कतिपय समयमा चाहिँ लामो समयसम्म पानी नपर्ने अनि त्यसपछि गर्दा कुनै समय चाहिँ कुनै छोटो समयमा चाहिँ ठुलो पानी पर्ने सम्भावना पनि टिकै रहन्छ, जसको लागि चाहिँ हामीले 3 दिन नै 7 दिन नै मौसम पूर्वानुमानहरूलाई नै पर्खिनु पर्ने देखिन्छ।
1: मौसमविद जेबी ढकालको यो पूर्वानुमानले यस वर्षको मनसुन फरक प्रकृतिको हुने जोखिम समेत उत्तिकै बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुन जन्य विपदबाट सबैभन्दा बढ़ी प्रभावित हुन सक्नेमा कोशी प्रदेशका 4 जिल्ला, बागमती प्रदेशको 6 जिल्ला र गण्डकी प्रदेशको 9 जिल्ला रहेका छन्।
2: त्यस्तै लुम्बिनी प्रदेशका 10 जिल्ला, सुदूरपश्चिम प्रदेशका 5 जिल्ला रहेका छन्। यसै गरी यस वर्ष मनसुन जन्य विपदबाट 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने प्रारम्भिक आकलन गरिएको छ। यिनै आकलनका बीच नेपाली सेना लगायत राज्यका सबै सरकारवाला निकायहरूलाई सहभागी गराई मौसम कमाण्ड पोस्ट अवधारणा अघि सारिएको जानकारी दिनुहुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव श्री शान्ति महत भन्नुहुन्छ,
3: यो वर्षको मनसुन तयारीको लागि मनसुन कमाण्ड पोस्ट पनि स्थापना गरेर यसले चाहिँ मनसुन शुरू हुने बित्तिकै अन्त्य नभएसम्म त्यो 4 महिनामा चाहिँ 24 घण्टा 7 दिन खट्ने गरी सेट गरेका छौँ, जसले चाहिँ रियल टाइम डेटाहरू हेर्ने, समन्वय सबै निकायहरूसँग समन्वय गर्ने, त्यसले आशिक पर्यो भने भारी वर्षा भएको र अलिकति विपत्ति सम्भावना भएको अवस्थामा चाहिँ यात्राहरूसम्म रोकेर अलिकति इन्टरभेन्सन गर्नुपर्ने छ भने त्यो पनि गर्ने लगायतका कामहरू पनि गरेको छ भने, यो सँगसँगै हामीले प्रचार प्रसारका कार्यक्रमहरू मुख्य गरी यो मनसुनको सिजनमा चाहिँ डुबानबाट बाढी पहिरोबाट के कसरी बस्न सकिन्छ भन्ने विषयका कुराहरू चाहिँ आम मिडियाहरू मार्फत र सामाजिक सञ्जाल र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू छन् त्यो मार्फत हामीले सचेतना गराइरहेका छौँ भने तिनै तहले सिमुलेसन एक्सर्साइजहरू पनि उहाँहरूलाई गराइरहेका छौँ, नमुना अभ्यासहरू सँगसँगै गरेका छौँ भने अर्को भनेको बेलामा खोज राहत उद्धारका लागि चाहिने सामग्रीहरू चाहिँ यथास्थानमा जान चाहिने हो, त्यहाँ चाहिँ अलिकति बढी प्रभावित क्षेत्रमा बढी त्यसरी चाहिँ गोदाम घरहरू चाहिँ अध्यावधिक गरेर सामग्रीहरूको पनि अपडेट गरेर तयारी व्यवस्था राखेका छौँ।
1: विपद प्रतिकारे कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले मात्रै हुँदैन, यसको सफल व्यवस्थापनका लागि बहुपक्षीय सहकार्य, स्रोत साधनको साझा परिचालन र निरन्तर समन्वयको अपरिहार्य हुन्छ। यसर्थ सरकारवाला सबै पक्षलाई समेट्ने उद्देश्यका साथ नेपाली सेनाले 2075 सालदेखि अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ। यसै क्रममा यस वर्ष समेत वैशाख 21 गतेदेखि 23 गतेसम्म जंगी अड्डामा अभ्यास हातेमालोको 8 औं संस्करण सञ्चालन गरिएको थियो।
2: केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारवाला निकायलाई एकत्रित गरी सम्भावित विपदको प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास हातेमालो सञ्चालन गरिएको हो। सो दौरान बलाधिकृत रथी श्री प्रदीप जंकेशीले समेत आपसी समन्वय, सहकार्य र सामूहिकता नै विपद न्यूनीकरणको मुख्य लक्ष्य र आधार भएको उल्लेख गर्नुभयो।
4: सम्भावित विपद जोखिम र विपदको दौरान हुने खोज, उद्धार र पुनर्लाभ कार्यमा एकीकृत रूपमा अगाडि बढ्न सके मात्र हामी विपद उद्धार कार्यमा हाम्रो लक्ष्यमा पुग्न सक्दछौ। हामी बीच स्रोत र साधनको सीमितता रहे तापनि सामूहिक र समन्वयात्मक प्रतिकार्य लक्षित एकैबद्धतापूर्ण गतिविधि र अभ्यासले विपद व्यवस्थापन कार्यमा सहजता ल्याउनेछ। साथै यस प्रकारको अभ्यासले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु।
1: मनसुन जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले देशैभर पूर्व तयारी र खोज उद्धार अभ्यास सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यस्तो तयारीको कति महत्व छ भन्ने कुरा गत वर्ष रसुवाको विनाशकारी बाढ़ी र असोजको अविरल वर्षाका बेला नेपाली सेनालाई देखाएको तत्परता र सफल उद्धारको उदाहरणले पुष्टि गर्दछ।
2: यस वर्ष पनि विपदमा तत्काल प्रतिक्रियाका लागि नेपाली सेनाका 7,000 भन्दा बढी फौज, हेलिकप्टर, डुंगा र विशेष टोलीका साथ पहिले रेस्पोन्स अनि रिपोर्टको स्थायी आदेशका साथ पूर्व तयारी तयारी अर्थात अलर्टमा छन्। विपद प्रतिकारका लागि नेपाली सेनाले गरेका तयारीहरू के छन् त? विपद व्यवस्थापन निर्देशनालयका सह निर्देशक महासेनानी श्री शीतल बानिया।
5: विपद व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरणमा नेपाली सेना तथा सरकारवाला निकायहरू बीच समन्वय, तयारी र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास मनसुन छ र अन्य कृत्रिम अभ्यासहरू पनि सञ्चालन भइसक्यो।

0: छ र साथै सेमिनारहरू पनि सञ्चालन भइसकेका छन्। प्रत्येक पृथ्ना हेडक्वार्टरहरूमा हामीले 4 स्क्वाडको यो कम्पोजिट सर्च एन्ड रेस्क्यू टिमहरू यो वैशाखको 30 गते पठाइसकेका छौँ र त्यसले अन्य सम्बन्धित युनिटहरूसँग पनि समन्वय गरेर काम गर्छ। साथै विपदको समयमा अपरेसनल अवस्थामा रहेका विमानस्थल तथा फिक्स्ड विङ हवाईजहाज खटाउनको लागि मध्य एयरबेसमा स्ट्यान्डबाई रहेको र रोटरी विङ चाहिँ सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश हेर्नको लागि सुर्खेतमा स्ट्यान्डबाई रहेको तथा कोशी र मध्य प्रदेश हेर्नको लागि विराटनगरमा तथा बागमती र गण्डकी प्रदेशको लागि चाहिँ मध्य एयरबेसमा अन्य हेलिकप्टरहरू पनि स्ट्यान्डबाई रूपमा रहेको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पोजिट क्विक रियाक्सन टिम 24 घण्टा खटिरहन्छ।
1: नेपाली सेनाले हरेक वर्ष मनसुन शुरू हुनु अघि नै देशैभर मनसुन प्रतिकार योजना लागू गर्दै आएको छ, जस अन्तर्गत सातै प्रदेशका पृतना र वाहिनीमा उद्धार टोली उच्च सतर्कताका साथ तयारी रहन्छन्, जसले संकट आउनु अघि आफ्नो क्षमता, उपकरण र रणनीतिको परीक्षण र अभ्यास गर्न हरेक वर्ष अभ्यास मनसुन समेत सञ्चालन गर्दै आएका छन्।
2: सो दौरान स्थानीय सरकार, अन्य सुरक्षा निकाय, स्वास्थ्य कर्मी, स्वयंसेवक तथा समुदायलाई एउटै अभ्यासमा सहभागी गराई सम्भावित विपदको सामना गर्न सक्षम बनाउने प्रयास गरिएको मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको भनाइ छ।
3: मनसुन शुरूको अहिले हामी पूर्वार्धमा छौँ। बसेयामा हुने बाढी, त्यस्तै गरेर डुबान, पहिरो पनि यो सूर्य क्षेत्रमा हुन्छ, नदी कटान, यी विभिन्न जोखिमहरूको कारणले गर्दा ठूलो मात्रामा धनजनको क्षति हुन्छ। विभिन्न विपद सम्बन्धी जोखिमहरूलाई सामना गर्ने उद्देश्यका साथ नेपाली सेना, अन्य सुरक्षा निकायहरू, राष्ट्रिय सेवा दल, स्थानीय र रेड क्रस, अन्य सरकारहरू सबैको एकीकृत भूमिका हुन्छ। त्यो भूमिकामा सहजता आओस् र त्यो त्यस्ता किसिमका जोखिमहरूले गर्दा हुने विपदको पूर्व तयारीको हिसाबले चाहिँ हामीले हरेक वर्ष यो अभ्यास हातेमालो गर्दै आएका छौँ र त्यसैको यसपालिको यो 8 संस्करण हालसालै सम्पन्न भएको छ।
1: विपदको समयमा हरेक सेकेन्डको महत्व हुने हुँदा स्थानीयको भूमिका विशेष हुने गर्दछ। यसै तथ्यलाई मनन गर्दै विपदका समयमा तत्काल परिचालन गराउन समुदाय स्तरमा क्षमता विकासको लागि नेपाली सेनाले विभिन्न तालिम, अभ्यास र सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता तालिमले विपद प्रतिकारलाई प्रभावकारी बनाउने स्थानीयहरूको समेत विश्वास छ।
4: म रामसुन्दर ढकाल, देवपुरबाट। सेनाले रूपको माध्यमबाट चाहिँ भिडमा अड्केको मान्छेलाई बाढी पहिरोमा चाहिँ पुरिएर चाहिँ घाइते भएको मान्छेहरूलाई कसरी चाहिँ उद्धार गर्ने भन्ने कुराहरू चाहिँ प्रशस्त रूपमा सिक्न पाइएको थियो। स्थानीय व्यवस्थापनबाटै स्टेजरहरू बनाउने तरिकाहरू सिकाउनु भएको थियो। केही विपद पर्यो भने चाहिँ नेपाली सेनालाई समन्वय गर्नु पर्यो भने चाहिँ नम्बरहरू पनि छोडेर जानुभएको थियो सरहरूले। जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने कुरा पत्र चाहिँ देखेर सिक्नु पाइयो।
5: म मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान। हामीलाई यो अभ्यासबाट चाहिँ के चाहिँ सहज भएको छ भने हाम्रा धेरै स्वयंसेवकहरू पनि हामीले तालिम दिएका छौँ होइन, उहाँहरूलाई त्यो कार्यक्रम हुँदाखेरि हामीले पनि यसरी रेस्क्यू गर्न सक्दो रहेछौँ। यस्ता साधनहरू जो जो त्यहाँ युज गरेका थियो हामीले चाहिँ फालिराखेका, त्यो चाहिँ काम नलाग्ने भनेर हामीले सोचिरहेका सामानहरू पनि हामीले सदुपयोग गर्न सक्ने रहेछ।
6: मेरो नाम चाहिँ रामचन्द्र विष्ट हो, म यहीँको मालडुङ्गाको बासिन्दा हो कि। प्रकोप पर्दाखेरि कस्तो अवस्था आइपर्दो रहेछ, त्यस्तो अवस्थामा चाहिँ नआतिकन कसरी के गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि हामीले बुझ्ने र जान्ने मौका पाएका थियौँ। नेपाली सेना विपदको बेलामा कस्तो ठाउँमा आएर परिस्थिति अनुसार चाहिँ सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्ने र हेर्ने मौका पाएको थियौँ।
2: विपद प्रतिकारका लागि सरकारवाला सबै पक्षहरूसँग नेपाली सेनाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ, जसका कारण सम्बद्ध सबै पक्षहरूलाई पूर्व तयारी, क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापनलाई समेत योजनाबद्ध र प्रभावकारी बनाउन सहज भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अभिनारायण काफले,
7: तत्काल परिचालन हुने गरी विपद विशिष्टीकृत कार्यालयहरू नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्र सामाखुसीमा 2 प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मामा 1-1 प्लाटुन उद्धार टोली 24 घण्टा उपकरण सहित तैनात गरिएको छ। प्रहरी चौकी स्तरसम्मका प्रहरीकाहरूमा विपद प्रति कार्यका लागि 10,085 जना प्रहरी कर्मचारी स्ट्यान्ड बाई राखिएको छ। मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी मनसुन जन्य उद्धार अभ्यासहरू गरिएको छ। सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय लेभलमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्रीय स्तरमा सबै सुरक्षा निकाय र यो विपदसँग सम्बन्धित सबै निकायहरू बीचको समन्वयलाई नेपाल प्रहरी संगठनले विपद व्यवस्थापन खोज तथा उद्धार कार्यलाई जनस्तरमा थप द्रुत र प्रभावकारी बनाउन समन्वय गर्ने कामहरू पनि भइरहेको छ।
1: सबै जिल्लामा तैनात हुनु, 24 घण्टा तयारीमा रहनु, तालिम प्राप्त जनशक्ति हुनु तथा आवश्यक साधन स्रोतको व्यवस्थापन हुनु आदि जस्ता कारणले विपद प्रतिकारमा सुरक्षा फौजको परिचालन प्रभावकारी हुने गरेको छ। त्यसैले नेपाली सेना लगायत सम्बद्ध सबै पक्षले विपद प्रतिकारमा हातेमालो गर्ने गरेको हो। यस वर्ष पनि संयुक्त सहकार्य गर्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री नेत्रबहादुर कार्कीको भनाई छ।
8: वास्तवमा विपद व्यवस्थापन भनेको बहुआयामिक विषय हो। यसमा कुनै पनि निकायको एकल प्रयासले सम्भव नहुने विषय हो। यो यसलाई अलिकति विपद सुशासनको हिसाबले अलिकति ब्रोडर हिसाबले नहेरिकन हामीले यसको जरासम्म पुगेर समाधान गर्ने विषय गाह्रो हुन्छ। त्यही भएर हरेक निकाय जो चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्धित जुनसुकै निकायहरू सुरक्षा निकाय मन्त्रालय लाइन मिनिस्ट्रीहरू हुनुहुन्छ त्यसै गरी एनडीआरआरएमए माथि समन्वयको लागि छ लगायत सबै निकायहरू र तिनै तहको सरकारका सम्बन्धित निकायहरूले यो समन्वय गर्नु अत्यन्तै जरुरी छ।
2: मनसुनजन्य विपद व्यवस्थापनमा सुरक्षा निकायहरू घटनास्थलमा खटिए पनि उनीहरूलाई एउटै कमाण्डमा डोर्याउने र नीतिगत निर्णय लिने सबैभन्दा महत्वपूर्ण निकाय गृह मन्त्रालय नै हो। यस मन्त्रालयले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना बनाएको छ। सोही योजना अनुसार नेपाली सेना तथा अन्य सरकारवाला निकायहरू मनसुनजन्य विपद प्रतिकारका लागि खटिनेछन्। मन्त्रालयका विपद अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव श्री विश्वराज
9: यस वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेका छौँ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यो मनसुन अवधिभर न्यूनतम रूपमा खोज उद्धार प्रक्रियामा परिचालन हुने जनशक्तिको पूर्वानुमान गरेको छ। यस अतिरिक्त कुनै ठूलो विपदजन्य घटना घट्यो भने अरू जनशक्ति पनि तत्काल परिचालन गर्न सकिने चाहिँ व्यवस्थापन त्यो कार्ययोजनामा मिलाएको छ। विपदजन्य घटना घट्ने बित्तिकै त्यसको रेस्पोन्सको मेकानिजम स्थानीय स्तरमा हुने भएकोले जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई चाहिँ हामीले गृह मन्त्रालयबाट निर्देशनहरू चाहिँ पठाएका छौँ। उहाँहरूलाई अब यो विपदको समयमा आवश्यक पर्ने पूर्व तयारी र प्रतिकारको जिल्ला स्तरको योजना बनाउने, त्यो अनुसारको सुरक्षा निकाय परिचालन गर्नेदेखि लिएर स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अरू विषयगत साझेदार निकायहरूलाई चाहिँ परिचालन गर्ने कार्ययोजना बनाउन हामीले निर्देशन दिएका छौँ। त्यो अनुसार उहाँहरू काम गरिराख्नु भएको स्थिति छ।
1: उक्त कार्ययोजना अनुसार नेपाली सेनाले विपद प्रतिकारका लागि देशका सबै स्थानमा अभ्यास हातेमालो सञ्चालन गरी पूर्व तयारी गरिरहेको छ। यस्ता अभ्यासले विपद प्रतिकारमा सबैलाई एकै ठाउँमा ल्याएको युनिटपतिहरूको बुझाइ छ।
10: प्रमुख सेनानी अतीत श्रेष्ठ, म इन्द्रध्वज गणको गणपति हो। अभ्यास मनसुन पनि सञ्चालन गर्यौं। अभ्यास मनसुनमा स्थानीय निकायका पदाधिकारी, त्यहाँको हस्पिटलका स्वास्थ्य जनशक्तिहरू अनि त्यस बाहेक स्थानीयहरू समेत सहभागिता भएको थियो। यस किसिमको कार्यक्रमले चाहिँ स्थानीयहरूलाई विपद सम्बन्धी साधारण विपदमा साधारण उद्धार गर्नको लागि मेडिकल फर्स्ट रेस्पोन्डरको अभ्यास दिलाएको थियो। फर्स्ट रेस्पोन्डर नै समुदाय हुने र उनीहरूले उद्धार गर्दाखेरि कसरी गर्ने भन्ने कुराको अभ्यास एनसीसीका विद्यार्थीहरूबाट देखाइँदाखेरि उनीहरू निकै उत्साहित भएका थिए र उनीहरूले यो धेरै फलदायी भयो भनेर हामीलाई प्रतिक्रिया दिएका थिए।
11: सेनानी चिरञ्जीवी सुवेदी, गुल्मपति श्री नयाँ रणबिम गुल्म पर्वत। हामीले योपालि अभ्यास हातेमालोमा चाहिँ विशेषतः यो पहिरोको कारणले गर्दा भिरपाखाहरूमा अड्किएको व्यक्तिहरूलाई हामीले विभिन्न रोप एक्सर्साइजहरूद्वारा चाहिँ उद्धार गर्ने कार्यहरू सिकाएका छौँ। त्यसरी इम्प्रोभाइज स्ट्रेचरहरू बनाउने तरिकाहरूको बारेमा पनि जानकारी गराएका छौँ, अभ्यास पनि सञ्चालन गरेका छौँ। त्यसै गरी राहत वितरण गर्ने र घाइते बिरामीलाई मेडिब्याग गर्ने सम्बन्धी पनि हामीले चाहिँ यसमा अभ्यास गरेका छौँ। विपदको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानसम्म चाहिँ स्थानान्तरण गर्ने, उनीहरूको म्यानेजमेन्टमा सघाउ पुर्याउने, राशनदेखि लिएर बिरामीसम्मको सबै अवस्थाहरूको चाहिँ उनीहरूको व्यवस्थापन गर्ने, त्यसै गरी नदीमा फँसेका व्यक्तिहरूलाई चाहिँ रोपको माध्यमबाट चाहिँ उद्धार गर्ने, बोटको माध्यमबाट उद्धार गर्ने र अन्त्यमा मास क्याजुअलिटीको ट्रिटमेन्ट सम्बन्धीको हामीले यसमा डिटेल डेमोन्स्ट्रेसन र प्रदर्शन त्यसमा गरेका छौँ।
2: मनसुनजन्य विपदको जोखिम कम गर्न नेपाली सेना तथा सरकारवाला पक्षहरूबाट भएका प्रयासका अतिरिक्त व्यक्ति स्वयं पनि सतर्क हुनुपर्दछ। यस्तो सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले के गरिरहेको छ त? बाढ़ी पूर्वानुमान शाखाका वरिष्ठ बाढ़ीविद श्री विनोद पराजुली,
12: हामीले देशभरि 273 बाढ़ीग्रस्त क्षेत्रहरू पहिचान गरेका छौं र ती प्रमुख नदी नालाहरूको छेउछाउमा बस्ने आम सर्वसाधारणलाई समेटेर ती क्षेत्रहरूको घेरा तयार पारिएको छ, जसमा बाढ़ीको सूचना एसएमएस मार्फत पठाउँछौ। ठूला नदीहरूमा 6-8 घण्टा अगाडि सूचना पठाइन्छ भने साना नदीहरूमा चाहिँ अवलोकनमा आधारित भएर पठाउँदाखेरि 1 घण्टा अगाडि जान सक्छ कहिलेकाहीँ। त्यो बाहेक पनि हामीले जुन 1255 त्यस्तै सामाजिक सञ्जाल नेपाल बाढी सूचना भनेर फेसबुक एक्स र टिकटकमा समेत सूचना राख्ने गर्छौं। अब यी विभिन्न माध्यमहरूको प्रयोग भइराख्दाखेरि यो धेरै नै प्रभावकारी चाहिँ हुँदै गएको छ।
1: विपद जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले गैर सरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटीका विपद तथा संकट व्यवस्थापन विभागका उपनिर्देशक श्री शिवराम गौतम,
13: जब विपद पर्छ र हामीलाई सम्झने निकायमा हामी पर्छौ, अब कोअर्डिनेसन कोलाबोरेसनको हिसाबले हेर्दा हामी कतिपय जिल्लाहरूमा अहिले पनि डीपीआरपीको ओएलडीसीआरएफहरूमा चाहिँ लिड एजेन्सीहरू छौं। सेना अथवा विभिन्न सरकारी निकायहरूले जिल्ला तहमा गर्ने सिमुलेसन एक्सर्साइज पनि यही हो, हातेमालै सिमुलेसनमा थिएँ। अब धेरै हिसाबले चाहिँ हामी सँगसँगै हुन्छौँ र रेस्पोन्स गर्ने सन्दर्भमा चाहिँ हामीले फर्स्ट एड सर्भिस दिने, एम्बुलेन्सका कुराहरू गर्ने, कम्युनिटीलाई चाहिँ एसेसमेन्ट अवेरनेस गर्ने कुराहरू त्यो हाम्रो भइहाल्यो। रिसेन्ट इस्युजहरूमा बस्ती व्यवस्थापन सम्बन्धी सरकारको प्रयासहरूमा पनि होल्डिङ सेन्टरहरूमा हामीले साइको सोसल सपोर्टहरूको लागि चाहिँ भोलिन्टियरहरू मोबिलाइज गर्ने कुराहरू अस्ति भर्खर इन टु इन नेसनल सिमुलेसन 14 गऱ्यौँ होइन, यो चाहिँ अर्ली वार्निङको म्यासेजहरूलाई लिएर चाहिँ हामीले त्यसको टेक्निकल एस्पेक्टहरूको बारेमा कुरा गऱ्यौँ, टिटिएक्स गऱ्यौँ, एचएसएमा फिल्डमा चाहिँ फङ्सनल खालको पनि जोइन्टली गरेको सेक्युरिटी फोर्स अनि सरकार एनडीआरएम भएर हामीले यसरी पनि गरेको अवस्थाहरूमा यहाँहरू सबै हुनुहुन्छ।
2: मनसुनजन्य विपद प्रतिकार र सचेतनाको सन्दर्भमा कुरा गर्दा प्रशान्त महासागरमा विकसित हुँदै गरेको एल निनो प्रणालीका कारण यस वर्षको मनसुनलाई मौसमविदहरूले विशेष चासोका साथ हेरिरहेका छन्। यसै सन्दर्भमा राज्यले हाल गरिरहेको पूर्व तयारी पर्याप्त रहेको भए पनि अब जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता संवेदनशील विषयमा समेत राज्य र सरकारवालाको ध्यान पुग्नुपर्ने सुझाव दिनुहुन्छ जलवायु तथा विपद विज्ञ डाक्टर श्री धरमराज उप्रेती।
14: वर्षमा 51 अरब रुपियाँ बराबरको चाहिँ क्षति बाढी पहिरो हिमताल विस्फोट हिम पहिरोदेखि लिएर असिना तट्याङ र आगलागीबाट भएको चाहिँ देखिन्छ। आगलागीलाई माइनस गर्दाखेरि पनि 49 अरब बराबरको क्षति 10 वर्षमा हुन्छ भनेपछि त नियरली चाहिँ 4.9 अरब बराबरको क्षति त प्रत्येक वर्ष हुँदो रहेछ। त्यो चाहिँ हाम्रो लागि चाहिँ ठूलो दुर्भाग्य हो। त्यही हुनाले चाहिँ हामीले जलवायु परिवर्तनमा अनुकूलनका उपायहरू खोज्ने, न्यूनीकरणका उपायहरू खोज्ने, प्रत्येक वर्षको लगानी भन्दा पनि अबको 50 वर्षमा जलवायु परिवर्तनको अवस्था कस्तो हुँदैछ र 50 वर्षमा आउने ठूलो परिस्थिति छ त्यसलाई चाहिँ आजदेखि कसरी सम्बोधन गर्दै जाने, हाम्रा सड़क पूर्वाधारहरू कस्तो बनाउने, पहिरो रोकथामको लागि चाहिँ कस्ता खालका उपायहरू गर्नेदेखि लिएर चाहिँ अब पुल बनाउँदाखेरि, बस्ती विकास गर्दाखेरि या चाहिँ हामीले अन्य पूर्वाधारहरू जस्तो जल विद्युतका पूर्वाधारहरू चाहिँ बनाउँदाखेरि वार्षिक जसरी हाम्रो क्षति भइराखेको छ त्यो क्षति न्यूनीकरण गर्नको लागि चाहिँ दीर्घकालीन सोच र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ।
1: विज्ञहरूको यी र यस्ता सुझावहरू राज्यका लागि मननीय छन्। यद्यपि अहिलेको तत्कालीन चासो भनेको सन्निकट मनसुन र यसबाट हुन सक्ने क्षति न्यूनीकरण नै हो। यसका लागि हामी सबैको साझा प्रयास आजको आवश्यकता हो। यस कार्यमा नेपाली सेना सधैँझै अग्रणी भूमिकामा रहने नै छ।
15: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज, वेबसाइट cinखबर.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढ़ी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढ़ी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढ़ी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौं।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमदेह नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुन्न चाहिँ सुनेको छु, स्थानीय ओडा कार्यालयहरूबाट र नगरपालिकाबाट पनि कहिलेकाहीँ राहतहरू वितरण गरिरहेको हुन्छ भन्ने सुनेको चाहिँ छु, तर अहिलेसम्म मैले पाएको छैन र कृषि बीमा पनि गरेको छैन। अहिलेसम्म कृषि बीमाबाट चाहिँ राहत पाइन्छ भन्ने सुनेको चाहिँ छु, तर मैले अहिलेसम्म बीमा पनि गरेको छैन र सेवा सुविधा पनि लिन पाएको छैन।
3: नमस्कार, म 5 नम्बर वार्डबाट लालबन्दी अम्बिका घिमिरे। राहत लिनको लागि ओडा कार्यालय जानुपर्छ जस्तो लाग्छ। त्यहाँ गएर फर्म भरिसकेपछि एनजिओ आइएनजिओले पनि दिन्छ, कहिले काहीँ विभिन्न सरकारहरूले पनि दिएको भनेको सुनेको छु, मैले अहिलेसम्म पाएको छुइनँ।
4: नमस्कार, म प्रतिभा कुमारी दाल, म यस ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 को बासिन्दा र हामीहरूले यस बाढी, पहिरो, डुबान, चट्याङबाट सरकारबाट क्षतिपूर्तिको लागि अहिलेसम्म पाएको त छैनौ अनुदान, तर त्यही पनि सरकारले राहत पाइन्छ भन्ने उसले सर्वप्रथम त हामीले ओडाबाट अनि नगरपालिकामा निवेदन दिने, त्यस अनुसार उहाँहरूले भने अनुसार प्रक्रिया पूरा गर्दै लाने सफल हुन्छ कि भन्ने आशा छ।
5: नमस्कार, म लक्ष्मी खरेल, सुपुर नगरपालिका वार्ड नम्बर 7 बस्छु र बाढी पीडित, बाढीबाट ठुलो पहिरो जाने, चट्याङ लाग्ने राहत पाइन्छ भनेर सुनेछौँ, तर त्यो राहत हामीले अहिलेसम्म पाएका छैनौँ। र माछा पोखरीहरू पनि हामीले माछा पालन गरेका छौँ, बाढी आउँदाखेरि त्यो माछा बगाएर लान्छ अथवा चट्याङ पर्छ, त्यसमा पनि हामीले केही क्षतिपूर्ति पाएको छैन। र सोधी खोजी गरेर फर्म भर्दा पनि हामीले राहत नपाएको हुनाले यसमा चाहिँ मैले भरिया पनि छैन, र सरकारले चाहिँ यो प्रत्येक वा नगर नगरमा चाहिँ खोजी गरेर कुन किसान पीडित छ, कुन किसानहरूको बढी नोक्सान भएको छ, फर्म अब भर्यो दिँदैनन्, पैसा दिँदैनन्, खोजी गर्दा अब यो त्यहाँ देखाउँछन्, उहाँ देखाउँछन्, अनि हाम्रो क्षति भइरहेछ, यता देखाउँछन्, त्यता देखाउँछन्, गएर रात पाइँदैन, अनि त्यस कारणले नभरेको। र मैले त 2-3 पल्ट भरे पनि होइन, भरेपछि अब 8-10 हजार खर्च गरेर पनि भर्नुपर्छ, आफ्नो खर्च उल्टी खर्च गरेर, अनि त्यसपछि अब नपाएपछि मैले नभरेको हो। अनि हामीले झन्झटलाई पनि अझै गरेर जाँदा पनि हामीले रात पाएनौँ के, दौडधुमा पनि गर्दा पनि हामीले रात पाएको छैन।
0: भर्खरै तपाईँले सुन्नुभएका यी आवाजहरू महिला किसानहरूका हुन्। कतिपय किसानले विपदपछि राहत पाउन कठिन भएको अनुभव सुनाएका छन् भने कतिपयले उपलब्ध सेवाबारे जानकारीको अभाव रहेको बताउनु भएको छ।
1: तर सरकारले विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था गरेको छ। सरकारले किसानका लागि गरेको व्यवस्थाको छोटो जानकारी कार्यक्रमको अबको पालोमा।
6: नेपाल सरकारले विपद प्रभावित किसान, विशेष गरी महिला किसानका लागि विभिन्न राहत, सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश, स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत: बाढी, पहिरो, डुबान, असिना, खडेरी, हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग, निशुल्क वा सहुलियत दरमा बिउ बिजन वितरण, कृषि सामग्री, मल, उपकरण, प्लास्टिक टनेल आदि सहयोग, पशु चौपाईको क्षतिमा सहायता, कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली, फलफूल, तरकारी, पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप, रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बिजन वितरण, सिंचाइ योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रवर्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: तपाईलाई यो जानकारी उपयोगी लाग्यो होला, तर जानकारीमा भए जस्तै सेवा सुविधा महिला किसानले पाउन सकेका छैनन्। कृषिमा महिलाको योगदान केवल श्रममा मात्र सीमित छैन, यो परिवारको खाद्य सुरक्षा, स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोडिएको विषय हो।
1: विपदपछि राहत, कृषि बीमा, अनुदान तथा पुनर्स्थापना सेवामा महिला किसानको पहुँच सुनिश्चित गर्न आवश्यक छ। महिलाका नाममा किसान दर्ता, मोबाइल तथा रेडियो मार्फत सूचना प्रवाह, वडा स्तरमै सहज सेवा, सरल प्रक्रिया तथा महिला लक्षित कार्यक्रमले यो पहुँच अझ प्रभावकारी बनाउन सक्ने सरकारवालाको भनाइ छ।
0: प्रणालीमा केही चुनौती भए पनि सम्भावना प्रशस्त छन्, तर सम्भावना हुँदाहुँदै पनि महिला किसानले किन यस्ता सुविधा पाउन सकिरहेका छैनन्? अब सुनौ महिला किसानको आफ्नै कथा।
7: सर, मेरो नाम सीता उप्रेती हो। म रौतहट जिल्लाको चन्द्रनिगा पुरारमा बस्छु। अब यसपालि त धेरै अगाडिदेखि नै पानी आएको कारणले गर्दाखेरि अब मौसम अनुसारको बाली लगाइयो, लगाउँदाखेरि असिनाले लगिदिने, कहिले बाढी आएर डुबान गरिदिने, यस्तै यस्तै समस्या भइरहेको छ। डुबानमा अब असार साउनमा बाढी पहिरो आउँछ, उता सिँचाइको पानीहरू पनि हुन्छ बेसी कारणले गर्दाखेरि धान बालीहरूमा डुबान परेको छ।
8: नहरकोले धेरै पानी छोडिदिएर
7: नहरकोले पनि छोड्छन् अनि सुहार जान्छ। अब अरू अरूले पटाउँदै आउँदाखेरि के खेतमा सुहार जाएको कारणले गर्दा अनि माथि आकाशको पनि पानी आउँछ, त्यसको कारणले गर्दा सबैको मिश्रण बेसी भएकोले
8: त्यो सुहार डुबानले के गर्छ
7: बाली आदि आम नष्ट हुन्छ अनि बाँकी रहेकोमा आउँछ अलिअलि। पानीको सुहार गएको कारणले गर्दाखेरि खाल्टाहरूको मात्रा बढी हुन्छ अनि त्यसले गर्दाखेरि खाल्टामा पानी जम्ने समस्या भएकोले, पानी बेसी भएकोले धानहरू मर्न जान्छ अनि सिमसार जस्तो भएर बस्छ जमिनहरू।
8: अनि योसँगै चट्याङको कुरा, अघि तपाईँले चट्याङ सँगसँगै पर्ने एउटा असिनाको कुरा गर्नुभएको थियो, असिनाले चाहिँ के कस्तो बालीमा क्षति गरिरहेको छ, के छ, कुन बालीमा क्षति गर्छ धेरै?
7: मकै बालीमा क्षति गर्यो, मकै र गहुँ विशेष गरी क्षति भएको छ असिनाले। मकैमा घोगाहरू पत्ताहरू सबै लग्यो, सुताइदियो भुइँमा, दाना नपस्न पाउँदैखेरि। गहुँ काट्ने बेलामा चाहिँ असिना पानी सबै आयो, गहुँलाई सबै सुताइदिएर ढडाउ सबै टुक्रा टुक्रा भएरै भयो।
8: यसरी बालीमा क्षति भइसकेपछि राहत पाइन्छ भन्ने बारेमा जानकारी पाउनु भएको छ कि छैन, के छ?
7: जानकारी पाएको हो, वाडाहरूले आएर आफ्नो यो भरेर फर्महरू भरेर चिकाएको हुन्छन्, तर के कति के हो भनेर फेरि अनुसन्धानको लागि आएको हुँदैनन्। आउँदाखेरि अब त्यही हो, लाल पूर्जाहरूको सिफारिस चाहियो भनेर गएको हुन्छन्, प्रक्रियामा चाहिँ हुन्छ, उसको सुविधा चाहिँ पाएको छैन।
8: पछि वडा कार्यालय या नगरपालिकामा जुन निकायले अझ भन्नु तपाईँको यहाँ कृषि ज्ञान केन्द्रले पनि त्यो फर्म भरिरहेको हुन्छ, त्यहाँ किन अनुदान आएन भनेर बुझ्न जानी गरेको छ कि छैन, के छ
7: सोद्धाखेरि हामीले कुरो राखेका छौँ आएको छैन भन्ने कुरो हुन्छ माथि केन्द्रमा।
8: अनि पटक पटक त्यस्तै गरी उनीहरूले अब झुक्याएकै रूपमा फर्म भर्ने लाने गरिरहँदाखेरि रातमा आउँदाखेरि कस्तो लाग्छ, के हुन्छ?
7: नरमाइलो लाग्छ नि, बल्ल बल्ल धेरै खर्च गरेर खेती लगाइयो, खेती आमदानी खर्च बेसी हुन्छ, पछि उत्पादन कम हुन्छ, अब खेत किसानले गर्नु कि छोड्नु जस्तो स्थिति आउँछ, सरकारले नदिया हो कि स्थानीयले नगरे हो थाहा भएन।
8: यस्तै कतिपय अवस्थामा चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा सुनिन्छ र कतिपय किसानहरूले पनि गरिरहेका हुन्छन् यो कृषि बिमाको कुरा, कृषि बिमा चाहिँ गरेको छ कि छैन, के छ?
7: कृषि बिमा अवसम्म गरेको छैन।
8: किन नगर्नु भएको?
7: अब त्यो थाहा पनि नभएको हो, गाउँतिर अब हल्ला त सुनिन्छ बिमा भनेर, अब कहाँ गर्ने कसरी गर्ने अब के कहाँ गरेर के गरेर गर्दा हुन्छ कति कति खेतको गरिन्छ भन्ने जानकारी नभएर बिमा गर्न चाहिँ भनेको। अब बिमा गर्दाखेरि साथीभाइसँग सोद्धाखेरि झन्झटिलो छ, यो प्रक्रिया लामो छ, अब यसमा जानुभन्दा बरु त्यत्तिकै छोड्दाखेरिको राम्रो भन्ने सुनियो रे, उनी गरेकै छैन।
8: बिमा गर्दाखेरि चाहिँ के गाह्रो साथीहरूको कुरा सुन्दाखेरि के सुनिन्छ?
7: बिमा गर्दाखेरि बिमा प्रक्रिया गर्दा सर्वेहरूलाई बोलाएको समयमा आउँदैनन्, आउँदाखेरि बल्ल बल्ल आए, उनीहरूको प्रक्रिया गर्दा फर्म भरेर जाँदाखेरि उनीहरू अब प्रक्रियामा ढिलो आइदिने, अब त्यो क्षति भइकन अब आउँदाखेरि अब त्यसको ऊ अनुसन्धानमा जाँदा जाँदा त्यो खेती नै अब अर्को रूप लिइसक्छ, अनि त्यसको कारणले गर्दाखेरि पनि खर्च भन्दा आमदानी भन्दा खर्च बेसी लाग्ने भएकोले
8: यो सँगसँगै अब अलिकता यो रातको पाटो कुराकानी गरिरहँदाखेरि विशेष गरी बालीको क्षतिको कुरा हामी गरिरहेका छौँ, यो गरिरहँदाखेरि चाहिँ जस्तो तिनै तहको सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ?
7: सरकारलाई त यो अब अहिलेको नेपालको खेतीयोग्य कृषि प्रधान देश हो, अब सबै मानिसहरू धेर जस्तो कृषिमै लागेको कारणले गर्दाखेरि सरकारले जति सक्दो कृषिलाई नै कृषिका व्यक्तिहरूलाई प्रोत्साहन गरेर यसमा प्राथमिकता दिने हो र छिटो छरिदो सुविधाजनक प्रक्रियाले गरिदिने हो भनेदेखि देश पनि अगाडि बढ्थ्यो, कृषि पनि अगाडि बढ्थ्यो र गरेको आमदानीको मूल्य पनि राम्रो गर्दाखेरि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
8: त्यसमा अझ यो त समग्रमा भयो, त्यसमा पनि यो महिलालाई चाहिँ विशेष गरी फोकस गरेर गर्नु पर्यो भनेदेखि के गर्दाखेरि हुन्छ जस्तो लाग्छ?
7: विशेष गरी सरकारले समय अनुसारको महिलाहरूलाई विशेष प्राथमिकतामा राखेर उनीहरूलाई समय अनुसारको सिपका कुराहरू सिकाउने, अब यसरी गर्ने कृषि सम्बन्धीका जानकारीहरू जेटीहरू सम्बन्धीको जानकारी गराएर समयमा खाद मलको सुविधा गरिदिने अनि अब सिँचाइ नहुने ठाउँमा सिँचाइको सुविधा गरिदिने गर्दाखेरि चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ। अब अकस्मात क्षति भनेको त अकस्मात आउने चिज हो, अब यो मानिसले गर्दा गर्दै पनि अकस्मात आएको क्षतिलाई चाहिँ सरकारले बेलैमा सदुपयोग राम्ररी त्यसको व्यवस्था गरिदिने हो भने अझ पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ, सरकारले त्यसमा राहतको व्यवस्था गरिदिँदा चाहिँ अझ राम्रो हुन्थ्यो।
1: उहाँको अनुभवले देखाउँछ कि विपदले क्षति पुर्याए पनि उचित सहयोग, सिप, जानकारी र अवसर पाएपछि पुनः उभिन सकिन्छ, तर यस्ता सेवा पाउन सहज छैन।
0: कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढ़ी, पहिरो, खडेरी र असिनाबाट प्रभावित हुने गरेको देखाउँछ।
1: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमामा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुनु वा प्रक्रिया जटिल भएकाले सेवाबाट वञ्चित हुने गरेको सरकारवालाको भनाइ छ।
0: महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास, परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास, परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। विपदमा परेका महिला किसानले यस्ता सेवा सुविधा कसरी लिन सक्छन्?
1: अब यस विषयमा अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय सिन्धु

0: हजुरले एकदम राम्रो कुरो उठाउनु भयो. खासमा यो डिजास्टर अथवा विपद भनेको चाहिँ तल्लो समुदायमा बसिरहनु भएको छ उहाँहरूलाई बढी प्रभावित पार्छ यसले, होइन? तल्लो समुदायमा अझै जोखिमयुक्त बस्तीमा बसिरहनु भएका तल्लो तहको समुदायका महिला, होइन, अझ हजुरले भने जस्तो कृषि पेसामा लागिराख्ने महिलाहरूलाई चाहिँ यसले अलिक बढी प्रभावित पार्छ. किन भन्दाखेरि यो हाम्रो सिन्धुपाल्चोक जिल्लाको कन्टेक्स्टमा मनसुनजन्य विपदले बढी प्रभावित पारेको छ, होइन? कृषकहरूको चाहिँ बढी काम गर्नुपर्ने समय नै ठ्याक्कै यही हो. त्यसमाथि पनि महिलाहरूले चाहिँ बढी काम गर्नुहुन्छ. त्यो भएको कारणले हाम्रो बढी प्रभावित हुने चाहिँ वर्ग हो त्यो, होइन? कृषक महिलाहरू चाहिँ बढी प्रभावित हुने वर्ग भित्रमा पर्नुहुन्छ. अनि त्यस पछाडि अब त्यसैलाई मध्यनजर गरेर चाहिँ अहिले नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ छुट्टै कार्यविधिमा पनि महिलाको लागि छुट्टै कुराहरू उल्लेख गरेको छ.
1: कस्ता छन् त्यस्ता कार्य?
0: उहाँहरूलाई विशेष प्राथमिकता दिनुपर्छ डिजास्टरमा. विपद जोखिम न्यूनीकरणको लागि उहाँहरूलाई हामी विभिन्न खालको सचेतनाको कुरा, तालिमका कुरा गर्छौँ. अनि उहाँहरूलाई सहभागी गराउने कुरा, पूर्व सूचना प्रणालीमा सहभागी गराउने कुरामा चाहिँ उहाँहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर कार्यविधि मापदण्डतिरै त्यो कुरा चाहिँ उल्लेख गरेका छ.
1: अब जस्तो उहाँहरू विपदबाट प्रभावित भइसकेपछि सरकारी सेवामा उहाँहरूको पहुँचका लागि चाहिँ विशेष गरी उहाँहरूले भोगिराखेको समस्याहरू, चुनौतीहरू चाहिँ कस्तो छ अहिले हाम्रै कन्टेक्स्टमा कुरा गर्दाखेरि?
0: हाम्रै कन्टेक्स्टमा चाहिँ यस्तो छ, उहाँहरूले कुनै पनि डिजास्टर पर्यो र उहाँहरूले तुरुन्तै सम्पर्क गर्न जाने, तुरुन्तै उहाँहरूको एक्सेसिबल, होइन, पहुँच कहाँ हुन्छ भन्ने खालको जानकारी चाहिँ उहाँहरूलाई अलिकति कम हुन्छ, होइन? त्यो जानकारी चाहिँ नभएको कारणले पनि उहाँहरूले चाहिँ विपदबाट प्रभावित हुनुभयो भने अब कहाँ जाने, के गर्ने भन्ने खालको अन्यलता चाहिँ अब कार्यविधि मापदण्ड नियम कानुनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ. तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित, अझ तल्लो समुदायको प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राह तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई, फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो.
1: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
0: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ. जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ. त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने हुने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले. त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ. अहिले
1: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
0: हुनुहुन्छ, विपद फोकल पर्सन हुनुहुन्छ. अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ. अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, वडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ. अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ. त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा वडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ.
1: अब हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने, होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका

0: यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
1: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभदायी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने, महिलाकै नाममा लाभदायी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै पो जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन। अब अहिले मैले भनिहालेँ यो परिष्कृत हुँदै गएको मापदण्ड कार्यविधिहरूमा चाहिँ महिलालाई चाहिँ अलिक त्यो विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर भनेको छ। अब त्यो खालको चाहिँ जनचेतनामूलक त्यो जानकारी अथवा चाहिँ त्यो खालको अवेरनेस हुन्छ नि, अवेरनेस चाहिँ स्थानीय तहमा भयो भने त्यो महिलाहरू अगाडि आउने चाहिँ एकदम बाटो चाहिँ एकदम ठुलो दायरा चाहिँ हुँदै जान्छ।
0: अलिकति यो कार्यविधिमा चाहिँ यो महिला किसानहरूलाई धेरै प्राथमिकता दिएको छ भनेर तपाईँले पनि भन्नुभयो होइन, यो सरकारी यो प्रावधान हुँदाहुँदै पनि अब उहाँहरू आउन सक्नु भएको छैन, समस्या पनि छ, विशेष गरी यसलाई टेकेर चाहिँ कस्ता खालका कार्यक्रमहरू छन् विपद प्रभावित महिला कृषकहरूको लागि?
1: होइन, यो चाहिँ मैले अघि भनिहालेँ कुन कुन वर्गमा चाहिँ हाम्रो विपदजन्य घटनाले असर गर्छ भनेर चाहिँ एनालाइसिस गर्ने हो भने चाहिँ हामीले विपदजन्य घटनाको सामना गर्ने वर्ग भनेकै त्यही वर्ग हो होइन, अन्य वर्ग अथवा अन्य वर्गहरू त बाहिर हुनुहुन्छ, भनौँ न सक्ने वर्गहरू आफै आफै आफै क्यापेबल हुनुहुन्छ, त्यस्ता वर्गहरूलाई चाहिँ अब कार्यविधिमा पनि ल्याइ कार्यविधिमा नै उल्लेख छ होइन, अनि त्यस पछाडि ल्याउनुपर्छ भनेर हामी पनि भनिराखेका छौँ। त्यो हुँदाखेरि चाहिँ अलिकति अवेरनेसको पाटो चाहिँ अलिकति यसलाई दायरा चाहिँ फराकिलो पार्नुपर्छ होइन, ताकि जो मान्छे चाहिँ त्यहाँ हुनुहुन्छ उहाँलाई नै भित्री रूपले चाहिँ म पनि अगाडि बढ्नुपर्छ भन्ने खालको चाहिँ अवेरनेस त हुनु पऱ्यो नि। हामीले कार्यविधिमा मात्र लेखेर स्थानीय तहलाई भनेर अथवा त्यो गरेर यो गरेर मात्र भएन कि, त्यस्तो वर्गहरूलाई चाहिँ हामीले अवेरनेसको रूपमा गरेर उहाँहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ।
0: अब यसमा कस्तो भूमिका कसले खेल्न सक्ला त त्यसो भएदेखि, जस्तो अब सामाजिक सञ्जालकै कुरा छ, मोबाइल फोनका कुरा छन्, स्थानीय सञ्चार माध्यम रेडियोहरू छन्, सँगसँगै स्थानीय तहहरू छन्,
1: यो चाहिँ सबभन्दा ठुलो भूमिका स्थानीय तहले खेल्नुपर्छ। स्थानीय तह बलियो हुनुपर्छ, त्यो स्थानीय तह चाहिँ नजिकको सरकार हो नि त, नजिकको जतिखेर पनि एक्सेसिबल भइराख्ने सरकार हो, त्यो हुँदाखेरि स्थानीय तहले चाहिँ यो खालको अवेरनेस उहाँहरूले छनौट लाभकारी छनौट लाभकारी छनौट गर्नेदेखि लिएर तल्लो लेभलको काम त स्थानीय तहले गर्नुहुन्छ अथवा अझै वडाले गर्नुहुन्छ, अलिकति यसमा चाहिँ अलिकति चनाखो भएर लाग्नुपर्ने चाहिँ स्थानीय तह नै देखिन्छ। अनि अर्को कुरा हजुरले भने जस्तो यो सामाजिक सञ्जालले पनि ठुलो प्रभाव पार्छ यसमा होइन, सामाजिक सञ्जाल अनि सञ्चार जगत होइन, यसमा पनि यो अब तल्लो लेभलको मान्छेहरूले सुन्ने रेडियो नै सुन्नुहुन्छ, त्यस पछाडि अहिले त विभिन्न मोबाइलमा फेसबुक चलाउनुहुन्छ, त्यो खालको मेकानिजम चाहिँ बढाउँदै गयो भने त्यसले चाहिँ उहाँहरूलाई माथि लिएर आउने काम गर्छ। त्यो विपद प्रभावित विशेष गरी विपद प्रभावितहरूलाई चाहिँ अघि मैले भने कार्यविधिमै पनि यदि विपद प्रभावित भएकोहरूलाई त अन्य मानिसहरूले पाउने राहत छ, उहाँहरूले पनि पाइराख्नु भएको छ, अझ महिला दलितहरूलाई चाहिँ के छ त भन्दाखेरि कार्यविधिमा पनि उल्लेख छ, उहाँहरूलाई जोखिम वर्गमा राखेको छ क्या, उहाँहरू चाहिँ अन्य वर्गभन्दा पनि जोखिम हुनुहुन्छ, त्यो हुँदाखेरि उहाँहरूलाई चाहिँ अब थप जस्तै उदाहरणकै लागि अहिले यो आवास निर्माण गर्नको लागि जोखिम वर्गको व्यक्तिहरूलाई थप 50,000 रुपियाँ दिने होइन, त्यो खालको छ। त्यस पछाडि हजुरको यो अनुदान बापत जग्गा खरिद गर्दाखेरि मालपोतको चाहिँ करहरू छुट दिने कुराहरू छ होइन, अनि अरू डिग्नी टिकट कुराहरू चाहिँ उहाँहरूलाई राहत उपलब्ध गराउँदाखेरि चाहिँ उहाँहरूको लागि भनेर स्पेसिफिक भएर चाहिँ राहतहरू उपलब्ध गराउने कुराहरू चाहिँ छ, कार्यविधिमा पनि छ, हामीले त्यो प्र्याक्टिस पनि धेरै ठाउँमा गरिराखेका छौँ।
0: अब ठ्याक्क तपाईँले जिल्लामा समग्र सबै 12 स्थानीय तहको विवरणहरू हेरिरहँदाखेरि चाहिँ त्यो वर्गलाई यो विषयमा जानकारी भएको पाउनुहुन्छ कि अझै बाहिर हुनुहुन्छ सूचनाको जानकारी?
1: सूचनाको त यस्तो छ, अब कतिपय ठाउँमा कतिपय स्थानीय तहमा विभिन्न गैर सरकारी संस्थाहरू चाहिँ विकास साझेदार संस्थाहरूले काम गरिरहेको ठाउँमा चाहिँ अलिकति अवेरनेसको लेभल चाहिँ बढेको छ। जस्तै मैले उदाहरणको लागि कुरा गर्दाखेरि भोटेकोसी 12 होइन, हेलम्बु 5 पोखरी मा अनि मेलम्चीमा जहाँ चाहिँ हाम्रो डिजास्टरले ठुलो क्षति पनि भएका छन्, अनि त्यहाँ चाहिँ यो अवेरनेसका कामहरू होइन, अब यो भाइबरमा हाम्रो यो भाइबरमा जोडिने सङ्ख्या पनि महिलाहरूको समुदायमा रहेको महिलाहरूको सङ्ख्या पनि धेरै छ त्यो त्यो ठाउँको होइन। त्यो हुँदाखेरि चाहिँ त्यो ठाउँको महिलाहरूले चाहिँ अब मैले 100% भन्न सक्दिनँ, तर चाहिँ सिन्धुपाल्चोकको कन्टेक्स्टमा यो 12 भोटेपछि मिलम्ची 5 पोखरी हेलम्बु लगायतका ठाउँका जहाँ चाहिँ समुदाय लेभलमा स्थानीय विपद व्यवस्थापन समिति छ, पूर्व सूचना प्रणालीको चाहिँ तपाईँको वाट्सएप भाइबरमा उहाँहरू जोडिनु भएको छ होइन, त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई के हुँदो रहेछ भन्दाखेरि त्यो विभिन्न खालको सानो सानो सूचनाहरू पनि उहाँहरूलाई गइराखेको रहेछ र उहाँहरू अभ्यस्त त्यसमा भइराख्नु हुँदो रहेछ होइन। त्यो हुँदाखेरि चाहिँ उहाँहरू पनि अलिकति सचेत हुने होइन, सचेत हुने काम चाहिँ भइराखेको छ त्यसमा। तर अन्य निकाय अन्य स्थानीय तहहरूमा चाहिँ हामीले भन्न त भनेका छौँ, स्थानीय तहहरूलाई पनि विभिन्न समयमा भन्छौँ, त्यस पछाडि कार्यविधिका विषयहरू पठाउँदाखेरि पनि भन्छौँ, त्यहाँ पनि उल्लेख छ। तर अन्य स्थानीय तहमा सोचे जस्तो ठ्याक्कै उहाँहरू चाहिँ अगाडि बढ्न चाहिँ सक्नु भएको छैन।
0: हस्, यो समय संवादको लागि धन्यवाद।
2: विपदपछि राहत पाउनका लागि क्षतिको विवरण तुरन्त वडा कार्यालयमा जानकारी गराउनुहोस्, किसान दर्ता गराउनुहोस् र सम्भव भएसम्म कृषि बीमा गर्न नबिर्सिनुहोस्।
3: हामी फेरि पनि भन्दैछौ, विपदपछि किसानले राहत वा अन्य सरकारी सेवा लिन कहाँ जाने?
2: सबैभन्दा पहिले वडा कार्यालयमा क्षतिको जानकारी गराउने,
3: पालिकाको कृषि शाखामा निवेदन दिने,
2: कृषि ज्ञान केन्द्रसँग सम्पर्क गर्ने,
3: बीमा गरिएको भए सम्बन्धित बीमा कम्पनीलाई तत्काल जानकारी दिने।
2: यसका लागि आवश्यक कागजात भनेको
3: नागरिकता, किसान दर्ता प्रमाणपत्र यदि भएमा, जग्गा सम्बन्धी कागजात वा खेती गरेको प्रमाण, क्षतिको फोटो वा मुचुल्का, बीमा गरेको भए बीमा कागजात।
2: यो जानकारी सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना saajakhabar@gmail.com, आईभीआर नम्बर 01-5268-646 मा फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN मा गएर पनि वा ट्विटर ह्याण्डल @CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
3: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्।
2: नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: अङ्ग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1,200 मात्र उत्तीर्ण कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो देशभर फैलन अझै केही समय लाग्ने
2: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको प्रभाव हुने सम्भावना एकदम कम देखिन्छ
1: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा फिफा विश्वकपमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया भिड्दै
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा झेल्ने अवस्थामा पुगेका छन् सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन् सिंचाइ र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन् त्यसैले सबैभन्दा बढ़ी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिंचाइमा दिनुपर्दछ
4: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिसकेका छैनन् अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ पौडेल सत्तारूढ़ एमालेका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री समेत रहनु भएको छ

0: फिलाडेल्फिया रंगशालामा हुनेछ। यस्तै विश्वकपमा विहान पाउने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा विहान पाउने 9 बजे समूह जी का जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्कोमा एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ।
1: विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा, विद्यार्थी भने पोषणबाट वञ्चित।
2: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने बुनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे।
1: मुगुको विद्यालयमा भएको व्यतिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत संगीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ। विक्रम सम्बत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्बत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो। विक्रम सम्बत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो। तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन्। त्यसै मध्येको एक मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो।
5: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ। तर मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा 4 अध्ययनरत सुभाष नेपाली:
6: पहिलादेखि
7: कति भयो?
6: 2-3 वर्ष भयो।
7: अनि खाजा कहाँबाट खान्छौ त?
6: घरबाट ल्याएर।
7: स्कुलले के नै दिए नि?
5: नेपाल सरकारले विद्यालय उमेर बाल बालिकाको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की:
7: स्कुलमा दिन्छ दिँदैन?
6: दिँदैन।
7: कति भयो?
6: लगभग 3 वर्ष भयो। घरबाट ल्याएर खान्छ।
5: शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष अर्बौं रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ।
2: नक्साको बुना विषयमा भुल्ने बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे। त्यो त सानो 5 क्लास तलवाडीको विद्यार्थीले खुवाउने हो नि।
5: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरू गाउँपालिका 8 का अभिभावक छप्किलाल विक: सरकारले दिएको सुविधा नपाउँदा बाल बालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
8: खाना क्या अब घरबाट खाना खाइ आउने पाँच त झोलाउँदा हालिदिने रोटी रोटी भात भए पनि पाँच चिया प्लास्टिकमा हालिदिने ल्याए खाजा केही छैन त हेर्नु घरबाट दिँदा
5: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की
9: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो त्यो पैसा हामीले के गरेर आएको छौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो
5: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन् स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिउवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो
10: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएका छौँ अब केही एक आध विद्यालयबाट केही गुनासो आएको छ हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ
5: दिउवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगरी
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन् त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ तर रोजगारीको अवसर समान छैन अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्
0: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन् कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन् उहाँहरू
13: तिनीहरू पेशागत कलाकार होइनन् न त औपचारिक संगीतकर्मी नै तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन् भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा उहाँ भन्नुहुन्छ आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न
14: जसले भोग्छन् उसलाई मात्रै पीडा थाहा हुन्छ कति गाह्रो हुन्छ हिँड्दा बस्दा अरूले त्यहीले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ सहनै नसकिन्छ बरु आफ्नो चोट हिँड्दाखेरि ठोकिने कुनै बेला खाडा नपर्ने यस्तो त्यो त सामान्य हो क्या
13: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो कक्षा 5 अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ कहिले सकिँदैन
14: गाली गर्ने जथाकथी गर्छन् त महिना एक दिन दुई दिन अगाडि पछाडि भयो भने गाली गर्ने त्यस्तै त अनि अर्काको घरमा बसिसकेपछि
13: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन उल्टै कहिलेकाही स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ
15: यहाँदेखि हटाइरहेछ यहाँ यस्तो काम नगर भनेर चौकीमा लड्छ त्यसलाई बेलामा त्यहाँ लगाएर तिमीहरूले पशुपतिमा यस्तो माग्न पाइन्न यस्तो गर्न पाइन्न तिमीहरूले भन्छ दिनभरि चाउचाउ पानी खाएर बस्नुपर्छ
13: खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन् राजधानीका सड़क मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन् उनीहरूको गुनासो एउटै छ राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन् त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ
16: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ
13: तर प्रश्न अझै बाँकी छ राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन् सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो त्यसैले दीर्घकालीन रोजगारी सिप विकास उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ सन्तोषी रावल सीआईएन काठमाडौँ
1: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन बाध्यता हो यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
17: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड़ गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्नौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 वटा विकल्प अगाडि सारेका छौं।
18: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
17: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
1: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767065249
4: सुनकोसी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँघरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
4: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
4: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: दिल्ली राज आचार्यज्यू म तपाईलाई कार्यक्रम रेडियो फार्म स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: अब प्रधानमन्त्रीले त वाक्कै मुख खोल्दिनु हो, अर्को चुनाव जाँदाखेरि हामी सहकारीको एजेन्डा लिएर जाँदैनौ भन्नुभयो। समस्या यसै पटक समाधान हुन्छ। तपाईँले सहकारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षको रूपमा काम गरिराख्नु भएको छ, छानकाट त्यस्तै देखिन्छ प्रधानमन्त्रीले भने जस्तै?
2: स्वाभाविक हिसाबमा प्रधानमन्त्री जोखै भए नि, यति बेला बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हिसाबमा सरकारले देशमा भएका समस्याहरू समाधान गर्न यसरी गर्छौ र गर्छौ भन्ने कुरा, यो एउटा उत्साहको कुरा र नेतृत्वको कमिटमेन्टको जुन कुरा छ, प्रतिबद्धता कुरा छ, यसमा सबै हामी सरकारका कर्मचारीहरू विभिन्न तहमा रहेकाहरूले आफू उत्साहित भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। जहाँसम्म यहाँले भन्नुभयो, उहाँले हिजो बोल्दाखेरि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा बोल्दा चाहिँ सहकारी र सुकुम्बासी समस्या अर्को निर्वाचनमा हाम्रो एजेन्डा हुने छैन भन्नुभएको छ। त्यो हामीहरूको लागि चाहिँ एक खालको निर्देशन र तह प्रतिबद्धताको अध्याय हुनेछ भन्ने मलाई लाग्छ।
1: अनि तपाईँकै शब्दमा कागजी डकैती छ सहकारी भित्र, भरिभन्डै भरिभन्डा छ, अहिले चाहिँ के अवस्था छ त्यहाँ, कति पार लगाइसक्नुभयो?
2: होइन, अहिले यहाँको स्थिति चाहिँ के छ भने, कागजी डकैती भनेर केही समय अगाडि एउटा संवादमा अथवा छलफलको क्रममा मैले भनेको थिएँ, कागज मिलाएर लिन नमिल्ने ब्याज लिने अथवा कागज मिलाएर नभएको बचतकर्ता पनि देखाउने जस्ता कामहरूले गर्दा, कागज मिलाएर ब्याजलाई साउमा लगेर चाहिँ जोडेर ब्याज लिने, ब्याजको ब्याज लिने जस्ता कामहरू यहाँ देखियो आन्तरिक हिसाबमा अध्ययन गर्दै जाँदा। त्यसैले कागजी डकैती भनेर मैले भनेको हुँ। यहाँको स्थितिमा अहिले हामीसँग भइरहेका साबितमा 23 सहकारीहरूलाई संकटग्रस्त भनेर, समस्याग्रस्त भनेर सरकारले घोषणा गरे पनि अहिले यति बेला हामीसँग 20 बाँकी छन्। 3 विगतको 9 3 सहकारीहरूको रास्ता भएको भन्ने हामीसँग अभिलेख छ। कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिपर्पज कोअपरेटिभ लिमिटेड चाहिँ फरफारक भएको भन्ने हामीसँग रेकर्ड रहेको छ। त्यो बाहेक 20 छन्। यहाँ बुझ्नुपर्ने आदरणीय श्रोताहरू, विशेष गरी बचतकर्ताहरूले बुझ्नुपर्ने विषय के छ भने, समस्याग्रस्त सहकारी घोषणा 3 तहबाट हुन्छन्। पहिलो, संघीय सरकारको माध्यमबाट संघमा जो जो सहकारी दर्ता भएको छन् तिनीहरू चल्न नसक्ने स्थिति भन्ने देखिएको अवस्थामा सरकारले घोषणा गर्ने हो। दोस्रो, क्षेत्रीय हिसाबमा अर्थात् प्रदेश स्तरले घोषणा गर्ने हो। र तेस्रो, स्थानीय हिसाबमा हामी संघीय सरकारले समस्याग्रस्त घोषित गरेका विभिन्न 23 यति बेला 20 सहकारीको सम्पत्ति व्यवस्थापनको यात्रा छ।
1: अनि त्यो व्यवस्थापनमा 20 अब तपाईँहरूले त बचत फिर्ता गर्ने र मानिसहरूको लड्को लाग्न सुरु भएको थियो, अहिलेको स्थिति के हो, कतिको बचत फिर्ता गर्नुभयो, कति बाँकी छ, यो प्रक्रिया कहिलेसम्म चल्छ, यसको अलिकति प्रोसिडर बुझौँ न।
2: हिजोको मितिसम्म यहाँ चाहिँ 1500 रुपियाँदेखि 17 करोड रुपियाँसम्मका बचत रहेका बचतकर्ताहरूको नामावली हामीले पाएका छौँ। त्यस कारणले अनि त्यो जम्मै संख्या सुरुमा 80,000 थियो भने पछिल्लो चरणमा 76,000 हामीले बहाली गर्दा 76,000 बचत फिर्तालाई फिर्ता दिनुपर्ने, कलिक 40 अरबको रकम बचत फिर्ता दिनुपर्नेछ भन्ने मोटामोटी आकार हामीले पाएका थियौँ। यो 2 महिनाको दौरानमा हामीले हिजोसम्म 2,000 जति बचतकर्ताको बचत फिर्ता दिएका छौँ र त्यसमा 10,000 वा सोभन्दा कम हुनेलाई सबैलाई दिने नीति छ र यो गणतन्त्रभित्र 10,000 वा सोभन्दा कम बचत भएकाहरूको बचत फिर्ता हुने काम हुनेछ भन्ने हामीलाई लागेको छ। यद्यपि बचतकर्ताहरूले यो काम भयो भन्ने खालको लागेको छ, त्यो स्वाभाविक हो, तर बचत फिर्ता दिँदा 3-4 कुराहरू हेर्नुपर्ने। पहिलो कुरा, बचत फिर्ता पाउने मान्छेको ऋण छ कि छैन। दोस्रो कुरा, बचत फिर्ता पाउने मान्छे जमानीमा बसेको छ कि छैन, होइन। तेस्रो कुरा, उसको अरू कुनै दायित्व छ कि छैन। चौथो कुरा, उसले अदालतमा मुद्दा गरेको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ। यो भेरिफिकेसन गर्नलाई, यो छैन है क्लिन छ भन्ने स्थिति जाँच्नलाई पनि हामीलाई कर्मचारी साथीहरूलाई समय लाग्दो रहेछ। त्यस कारणले मैले अघि निवेदन गरेको थिएँ, 2,000 जति दिइसक्यौँ, अब बाँकीलाई 10,000 वा सोभन्दा कमको भेरिफिकेसन भइसकेपछि असार मसान्त दिन्छौँ। असार मसान्त पछि साउनको महिनाभित्र सँगसँगै हाम्रो के काम सुरु भइरहेछ भने, समग्र बचत मागहरू कति तथ्यमा आधारित छ, कतै दोहोरो माग रहेछ, कतै तेह्रो माग रहेछ, त्यस कारणले बचतकर्ताहरूको माग दाबी ठिक छ कि छैन भन्ने जाँच्ने काम जारी रहेको छ र त्यो जाँच्ने काम करिब 32,000 सकिएको छ। अब हिजोको मितिसम्म 42,000 जति बचत भेरिफिकेसन गर्ने काम बाँकी छ, त्यो भेरिफिकेसन पनि सँगसँगै गइरहेको छ। जम्मै भेरिफिकेसन सकिएपछि कुन सहकारीका वास्तविक बचत दावीकर्ताहरू कति हुन् र तिनीहरूको भुक्तानी दिनुपर्ने दायित्व कति हुन्छ भन्ने हामी निकाल्छौँ। र दोस्रो चरणमा बचत वितरण कार्यक्रम कसरी गर्ने भन्ने विषयमा सम्भवतः हामी श्रावणको अन्तिम हप्तापछि त्यो निर्णय गर्छौँ भन्ने अहिले प्रारम्भिक अनुमान।
1: अनि अध्यक्षज्यू, अहिलेसम्म चाहिँ तपाईँले 2,000 बचत फिर्ता गर्नुभयो, 10,000 भन्दा कम रकमवालाहरू चाहिँ कति संख्या संख्यामा छन् ताकि तपाईँहरूले यो असारमा वर्षान्तसम्म त्योभन्दा कमको सबै बचतकर्ताको रकम फिर्ता गर्दै हुन्छ।
2: सुरुमा प्रारम्भिक अनुमान अथवा आँकडा हामीलाई करिब 7,500-8,000 छ भन्ने लागेको थियो, तर भेरिफिकेसन हुन नसकेपछि त्यो संख्या अहिले 2,000 मात्रै दियौं र अब बढीमा 3,000 जतिलाई दिनुपर्ने हुन्छ जस्तो हामीलाई लागेको छ भेरिफिकेसनको यात्राको क्रममा।
1: अनि 10,000 पछाडि चाहिँ तपाईँले भन्नुभयो 17 करोडसम्म पनि फिर्ता गर्नुपर्ने सम्मको हिसाब छ, भनेपछि त्यसलाई तपाईँहरूले कसरी प्लट प्लट गरेर फिर्ता गर्नुहुन्छ? 17 करोडको पालो कहिले आउँछ, अब 11,000-वालाको कहिले आउँछ, वा 1.5-2 लाखको कहिले आउँछ, 5 लाखको कहिले आउँछ, यो कहिले आउँछ, के हुन्छ यसको कार्यविधि?
2: यो सम्पत्ति कति छ र दायित्व कति छ भन्ने विषयभित्र रहेर हामीले कार्य सम्पादन गर्नुपर्ने हुन्छ। सम्बन्धित ऐनले र सर्वोच्चको आदेशले चाहिँ के भन्छ भने 5 लाख वा सोभन्दा कमलाई साना बचतकर्ता मानेर जस्टिस देऊ, त्योभन्दा माथिलाई पनि न्याय हिसाबले गर भन्छ। हामी तपाईँले सोधेको प्रश्न जस्तै 17 करोडसम्मका बचतकर्ताहरूलाई कसरी सम्बोधन हुने, 5 लाखसम्मलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छुट्टा छुट्टै ढङ्गले जानेछौँ। तर कति बेला जान्छौँ, जति बेला भेरिफिकेसन सकियो भने, भेरिफिकेसन नसकिँदासम्म हामी त्यो कुराको निर्णय गर्नलाई तथ्याङ्कले साथ दिँदैन। सँगसँगै दिने दिने स्रोत भनेको रिन्युअरबाट ऋण असुल हो। रिन्युअरबाट ऋण असुलीको स्थिति, ट्रेन के छ, त्यो ट्रेनको अनुसार कति असुल हुन सक्छ, असुल हुन नसक्ने स्थिति के छ, सँगसँगै हामी प्यारामिटरले मतलब सँगसँगै हामी पारलिक त्यो विषयलाई पनि स्टडी गर्दैछौँ। त्यसैले अब हामी तपाईँलाई अघि मैले भने जस्तै साउनको अन्तिम हप्ता अथवा भदौको पहिलो हप्ताभित्र कुन तहको बचतकर्ताले कति कसरी पाउने भन्ने विषयको निर्णय गरेर सार्वजनिक गर्छौँ, र दसैँ अगाडि केही न केही बचतकर्ताहरूको हातमा केही न केही रकम राख्न सक्यौँ भने हाम्रो दोस्रो स्तरको सफलता हुनेछ भन्ने मलाई लाग्छ।
1: भनेको 10 सुरु गर्नुभयो, अब कम्तीमा 20,000-वाला दिउँ भन्ने हुन्छ कि 10 माथिको 20 दिउँ गरेर अर्को 10,000 फिर्ता दिने?
2: त्यसलाई मैले बुझेँ, त्यसलाई मैले अहिले फोरकास्ट अथवा पूर्व अनुमान गरेर बोल्न मिल्दैन। समितिमा हामी एजेन्डा राख्छौँ, एजेन्डाको माध्यममा समितिमा छलफल भइसकेपछि यो आधारमा यसरी दियो भनेर सार्वजनिक रूपमा जवाबदेही हुनु पर्यो त। तपाईँले जस्तै फेरि प्रश्न गर्ने साथीहरू अनेक हुन्छन्।
1: अनि 76,000 5,000 हारारी 10,000-वाला रहेछन्। अब 17 करोड फिर्ता गर्नुपर्ने पात्र त 5-10 होलान् अथवा कति छन्? सबभन्दा धेरै फिर्ता गर्नुपर्ने कसको कति छ, त्यो संख्याहरूको त तपाईँहरूले तथ्य निकालिसक्नु होला नि?
2: 5 लाख वा सोभन्दा कम हुनेहरूको संख्या 36,522,
1: भनेपछि 50% भन्दा बढी त छ।
2: त्यसपछिको संख्याको हिसाबमा गर्दै जाँदाखेरि करोड भन्दा माथिको संख्या 16-17,000 मात्रै होला, होइन?
1: हजुर।
2: त्यस कारणले संख्यात्मक हिसाबमा ठुला बचतकर्ताहरूको संख्या कम छ, बढीमा 5 लाखदेखि 1 करोडसम्मका बचतकर्ताहरूको संख्या बढी छ।
1: अनि तपाईँहरूलाई यो अलिक ढिलाइ भएको, निर्णय गर्न कठिन भएको कारण चाहिँ के हो? किनकि तपाईँहरूलाई त कोष नै खडा गरेर सरकारले 50 करोड रुपियाँ त दिएको छ, खुइ खुइ फिर्ता दिनु सजिलै हुनुपर्ने?
2: होइन, सार्वजनिक हिसाबमा यसलाई यसरी नबुझिदिउँ न, यसरी नबुझ,
1: किनकि अहिलेसम्म त तपाईँहरूले सरकारले दिएको पैसा न बाँडिराख्नु भएको छ भन्ने बजारमा हल्ला छ, आम मान्छेले त्यसरी बुझेका छन् र खास गरी रासोपा र त्यसको सरकारलाई सत्तो सराब गरिरहेछन्, राज्य कोषबाट पैसा फिर्ता दिनु भनेर।
2: म राजनैतिक हिसाबले अर्थ नलागोस् भन्ने आग्रहका साथ यो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा पार्टीका दिशामा अथवा वर्तमान सरकारलाई लगाईको पूर्वाग्रहपूर्ण आरोप हो भन्ने खण्डन गर्न चाहन्छु। किनभने सरकारले दिएको सक्रिय कोषको रकमको सशस्त्र कोष हो, त्यो अक्षय कोष हो। अक्षय कोष र सशस्त्र कोष भन्नाले शब्दबाटै बुझिन्छ, कहिले ननासिने गरी दिएको। मानिलिनुहोस् हामीसँग भएका 20 सहकारीमध्ये कुनै एउटा सहकारीमा पैसा 1 लाख पनि उठेको रहन्छ, तर त्यही 1 लाख नउठेको भित्र एउटा कुनै 80 वर्षको मान्छे डायलोसिस गरेको छौँ, मैले तत्कालीन राहत पाऊँ भने एउटा आयो भने त्यसलाई दिने रकम हामीसँग पुगेन छैन भने मानवीयताको दृष्टिमा कानूनले अग्राधिकार दिएको स्थितिमा त्यस्तो मान्छेहरूलाई तत्काल दिनुपर्ने स्थिति हुँदा त्यो सक्रिय कोषबाट सापट लिएर त्यो सहकारीको खातामा राख्ने र त्यही सहकारीको माध्यमबाट तत्काल अग्राधिकार पाएका मान्छेलाई दिने र असुल भइसकेपछि फेरि त्यो तिर्ने सरकारको खातामा जाने। त्यसकारण यो नेभर इन्डिङ कोष हो र सक्रिय हिसाबमा सधैँ रहनुहुन्छ अक्षय कोष हो। र यहाँले भन्नुभएको जस्तो सरकारको तर्फबाट हाम्रो तोकोमा आएको रकम 25 करोड रकम हो, त्यसबाट अहिलेसम्म 1 जनालाई पनि भुक्तानी दिएको छैन र अहिले अग्राधिकार
1: भनेको त्यो कोष चाहिँ तपाईँहरूले जनतालाई पैसा बचतकर्तालाई फिर्ता दिन भन्दा पनि निर्व्याजी सापट्टी पाउने एउटा कोष हो जम्मा।
2: एक्ज्याक्टली, एकदम ठ्याक्कै कुरा गर्नुभयो। निर्व्याजी सापट्टी त्यही सरकारीबाट ऋणहरूबाट असुल हुँदासाथ पहिले त्यसमा दाखिल गर्ने, बच्यो भने फेरि दिने हो। र सँगसँगै यसमा मैले प्रश्न पार्नुपर्ने कुरा के छ भने अघि यहाँले भन्नुभएको जस्तो 50 करोड होइन है, माननीय अर्थमन्त्रीज्यूले संसदमा बोल्दै गर्दा थप 25 करोड पनि हामी पठाउँदैछौँ भनेको कुरा मैले पनि सञ्चार माध्यममा सुने तर हामीसँग आएको 25 करोड मात्रै हो,
1: सुरुको 25 करोड र थप 25 करोड भन्नुको अर्थ त 50 करोड भन्ने बुझिएको छ।
2: होइन त्यही हो, ठिक छ, मैले पनि त्यही बुझेँ, तर अर्थको हिसाबले रकमको हिसाबले हामी कहाँ सुरुको 25 करोड मात्रै आएको छ। त्यो 25 करोडको रकम पनि अहिले हामी छोएका छैनौँ र हाम्रो अहिले पनि प्रयत्न के छ भने छुनु नपरोस्।
1: श्रीमान, अहिलेसम्म फिर्ता गरिएको 10,000 भन्दा कम चाहिँ यो रासो पाएको 100 दिनको कार्यसूची
2: अघि यहाँले भन्नुभयो जस्तो 50 करोड होइन है, माननीय अर्थमन्त्रीज्यूले संसदमा बोल्दै गर्दा थप 25 करोड पनि हामी पठाउँदैछौँ भनेको कुरा मैले पनि सञ्चार माध्यममा सुने, तर हामीसँग आएको 25 करोड मात्रै हो,
1: सुरुको 25 करोड।

0: 100% भाषा त्यो छ दिने कार्यक्रमको 79 बुदामा भएको भाषा तपाईँ बोल्दै हुनुहुन्छ, तपाईँ प्रश्न गर्दै हुनुहुन्छ, त्यहाँ के भनेको छ भने बचत फिर्ताको काम सुरु गर्नेछौँ भने सुरु त एक महिना भन्दा के अरे दुई महिना बिचमै भइसक्यो। अब हामी यो 100 दिन भित्रै पनि यसमा यो बिचमा बचत दिएको स्थिति अझ बढी होस् भन्ने हिसाबमा आज मात्रै स्टाफ मिटिङहरूलाई प्रशिक्षणको कार्यक्रम आएर दुई तिन दिनभित्र 100 दिनभित्रकै काम देखिने गरी थपा तपाईँ प्रगति यो गर्नुहोस् है भनेर मैले भर्खर निर्देशन दिएर यहाँ माथि लेखेपछि तपाईँले सुनिरहनु भएको छ। त्यस कारणले अबको स्थितिमा हामी स्ट्याटिस्टिकल्ली केही चेन्ज गर्दैछौँ र अलिकति आगामक हिसाबले कार्यक्षेत्रमा जाँदैछौँ। त्यस कारणले मलाई लाग्छ क्रमशः यसको नतिजा आम जन समुदायमा र सञ्चार माध्यमहरूमा आउने।
1: अनि अध्यक्षज्यू, तपाईँहरूले गरेको एउटा निर्णय अर्थात् सरकारले बनाएको ऐन अनुसार चाहिँ धमाधम यो ऋण खाकाहरू पनि सावा जति ब्याज तिर्दा पुग्ने भयो भनेर खुइकी खुइ आउन थाले भन्ने चर्चा छ नि, यो चाहिँ के हो?
0: फेरि बुझाइ गलत भयो त्यही म भन्दैछु। म पटक पटक यस विषयमा हामीले सार्वजनिक रूपमा बोलिरहेका छौँ। सरकारी ऐनको दफा पाँचमा के शब्द थपियो अस्तिको अध्यादेशले भने र सामा बराबर भन्दा बढी ब्याज हुने छैन भन्ने शब्द थपियो।
1: हजुर,
0: यो साँचो हो। तर त्यसको अर्थ आज कानून बन्यो हिजोको मान्छेलाई फाइदा हुने भन्ने होइन। कानून चाहिँ जहिले बन्यो त्यसको मितिदेखि भोलिपल्टदेखि बनेको मितिको सेकेन्ड पछि लागू हुन्छ।
1: ए श्रीमान, अनि भूत प्रवाही कानून मानव अधिकार हननमा लागू हुन्छ, यता ऋण खाइदिँदा चाहिँ हुँदैन?
0: होइन, मानव अधिकारको च्याप्टर अब यो अदालती प्रश्न भयो, म अदालतको कुर्सीबाट बाहिर।
1: तपाईँ अदालत पूर्व न्यायाधीश पनि हो, तपाईँले अलिकति क्लियर पार्दै राम्रो हो नि। यो
0: ठिक छ,
1: मानव अधिकार हननमा भूत प्रभावी कानून लागू हुने, ऋण खाएर मान्छेको मानव अधिकार हनन भन्दा ज्यान सास्न लासको अवस्था बनाएको चिजमा चाहिँ तपाईँ भूत प्रवाही कानून लागू नहुने हुन्छ?
0: ठिक छ, तपाईँले प्रश्न गर्नुभएको स्वाभाविक हो। भूत प्रवाही कानून त्यति बेला लागू हुन्छ जति बेला विधायिकाले त्यसमा यो मितिदेखि लागू हुन्छ भनेर त्यही कानूनमा घोषणा गरे हुन्छ। यो कानून मिति यतिदेखि लागू हुनेछ भनेर कानून प्रारम्भ हुने मिति माथि लेख्या हुन्छ।
1: जस्तो
0: दफा 13 पहिलेदेखि लागू हुन्छ भनेर विधायिकाले लेख्यो भने त्यो भूत प्रवाही कानूनको असर पश्चादर्शी हुने कि नहुने भन्ने कुरा कोर्टले डिसिजन गर्ने विषय हो। तर जनरल प्रिन्सिपल के हो भने कानून लागेको मितिदेखि लागू हुन्छ। र म प्रश्न गर्दै मतलब स्पष्ट पार्दैछौ,
1: यसको अर्थ के हो त? त्यसो भए कसैले 1 करोड ऋण खाएको थियो 2000 मान्नुहोस् 50 सालतिर, अहिले उसको अब तपाईँकै शब्दको कागजी डकैती भएर त्यो 10 करोड पुगेको छ ब्याजै मात्रै, अब उसले अरू 1 करोड तिर्दा पुग्यो कि त्यो 10-11 करोड तिर्ने के हो?
0: होइन, दुइटै होइन, बिचको कुरा हो।
1: के हो
0: सामाको डबल तिरेर हुने भन्ने बुझाइ चाहिँ गलत हो। त्यो कटिन्जेललाई गलत हो भने वैशाख 16 कानूनले, वैशाख सुन्नु न, यसलाई म प्रश्न पारौँ। वैशाख 16 कानून आएको आदेशले के भन्यो भने अब दोबर हुने छैन, अगाडि भएको त भइसक्यो नि त्यस, होइन? अगाडि भएको पनि वैशाख पछि चाहिँ हामी ब्याज जोड्दैनौँ जबसम्म त्यो कानून बहाल रहन्छ। त्यो अध्यादेश प्रभावी हुने समय त अब सकिँदैछ नि, त्यो अध्यादेश शून्य प्रभावमा गयो भने त फेरि जोड्न मिल्यो। त्यस कारणले अहिले हामी के गरिरहेका छौँ तपाईँलाई तपाईँको माध्यमबाट सबैलाई जानकारी गराउँ। ब्याजको ब्याज लिएको अर्थात् ब्याजलाई साउमा लगाएर ब्याजको कुरा घटाएका छौँ। 76 साल पछि 16% भन्दा बढी ब्याज लिएकोलाई 16% भन्दा पाइँदैन भनेका छौँ। 76 साल पछि 5% भन्दा बढी हर्जाना लिएकोलाई हर्जाना त्यसरी पाइँदैन भनेका छौँ। ब्याज र हर्जाना बाहेक विभिन्न 14 प्रकारका शीर्षकहरूमा विभिन्न शुल्कहरू लगाएका रहेछन्। त्यो त्यसैले मैले कागजी डकैती भनेको, जुन कानूनले लगाउन नमिल्ने शुल्क ल्याएछन् त्यो शुल्क पनि लिएको रहेछ, त्यसलाई पनि सरी भनेर हामीले आन्तरिक कार्य को माध्यमबाट घटाएका छौँ। त्यसको हिसाबले ऋणीहरूमा धेरै राहत छ। तर स्मरणीय कुरा के छ भने यो अध्यादेश प्रभावी भएसम्म मात्रै राहत छ। अध्यादेशको प्रभाव शून्य भयो भने पुनर्वृसीको भव फेरि हामी पहिलेकै रेटमा जानुपर्ने हुन्छ।
1: अनि अध्यक्षज्यू, जस्तो अब सहकारीका ठुला ऋणीहरू कति छन्, त्योबाट उठाउनु पर्ने पैसा कति छ, यो चाहिँ प्रक्रिया के भइरहेछ?
0: ठुला ऋणीहरू भन्नाले हामीले सामान्यतया आन्तरिक सम्मा डाटा निकाल्ने यथार्थ डाटा निकाल्ने क्रम जारी रहेका छौँ। हामीले मापन चाहिँ के बनाएका छौँ भने ठुला ऋणी भन्नाले 1 करोड वा सोभन्दा बढी,
1: हजुर,
0: तिनीहरूको सूचना तयार हुने काम जारी भएको छ। अहिलेसम्म प्रकाशित खबरदारीलाई भन्दा एक स्टेप अगाडि बढेर निकट भविष्यमा हामी उनीहरूको राहदानी रोक्का अनि कर्जा सूचना केन्द्रमा सूचना कालो सूचीमा राख्नका लागि सूचना जारी र वडा कार्यालयबाट हुने स्थानीय सरकारबाट हुने सिफारिसहरू रोक्ने प्रयोजनका लागि प्रस्ताव पेश गर्नु भनेर हामीले पेश गर्ने भनेर हामीले अन्तरिक्षमा कार्य गर्दैछौँ। बाँकी रह्यो
1: अब ठुला ऋणीहरूको टाउको दुखाइ चाहिँ यो वर्ष दिन पुगिसकेपछि त्यो ब्याजलाई पनि पुँजीकृत गरेर फेरि ब्याजको पनि ब्याज त्यसलाई पुँजीकृत गरेर सम्भवतः ब्याङ्कहरूको पनि यही नियम छ होला, त्यो भएर पनि उनीहरू त हैरान र पिरोलिएको अवस्था छ। सामान्यतया उनीहरूलाई राहत कसरी र कतिले पुग्छ त?
0: चक्रवृद्धि ब्याजलाई हामीले नपाउने गरी कुनै पनि अर्थमा चक्रवृद्धि ब्याज गर्न पाइँदैन भनेर भन्ने बुझाइको माध्यमबाट हामीले ठुला ऋणीहरूको ब्याज कति हुने भयो त 70 सम्म उनीहरूले जे ल्याप चाहिँ लगाएछन् जति प्रतिशत ल्याप ब्याज तिर्छु भनेका छन् त्यही गर्ने, 70 पछि 16% ब्याज र 5% हर्जाना त्यो पनि

0: प्याजमा मात्रै अर्काको हिसाबले वान से टाइम फेरि डोन्ट फर्गेटिङ एक वर्षको एकपल्ट पाँच पर्सेन्टले मात्रै वान से टाइम मात्रै हर्जाना हरेक वर्ष फेरि सबै जातको हर्जाना होइन त्यो हिसाबले गएका छन् र अशब्द अस्ति मात्रै हामीले एकजना महिला आउनु भएको थियो उहाँको 5 करोड 13 लाख रुपियाँ साउ ब्याज भएर छ यो नयाँ नियम अनुसार हिसाब गर्दै जाँदा उहाँ 3 करोड 12 लाख रुपियाँले छुट्टी पाउनुभयो म 3 महिनाभित्र तिर्छु हजुर भन्न जानु भएको छ त्यो उहाँको पाठ त्यसैले गैर कानूनी हिसाबमा छुपारिएका विभिन्न शुल्क र ब्याजहरूलाई एकातिर घटाएका छौँ भने बचतकर्ताहरूलाई सामान सहित अति दुखारी हुन है गरिब मध्ये पनि अति गरिब हुन है त्यस कारणले अति गरिबको भान्सामा जानुपर्छ भन्ने मान्यताका साथ साना बचतकर्ताबाट प्रवेश
1: अनि अध्यक्षज्यू अब ऋणीबाट तपाईँहरू ब्याज असुल्ने न्यायिक तवरले अनि त्यो बचतकर्तालाई ब्याज फिर्ता दिने कि नदिने
0: कानूनले नै संकटग्रस्त घोषित समस्याग्रस्त घोषित भएको मितिदेखि बचतकर्ताबाट ब्याज बचतकर्तालाई ब्याज दिन पर्ने छैन भनेपछि हामी तिनीहरूको ब्याज चाहिँ समस्याग्रस्त घोषित हुनसम्म मात्रै हिसाब गर्छौँ त्यसपछि गर्दैनौ तपाईँलाई लाग्ला ऋणीसँग लिएर
1: यो त रेसिप्रोकल हुनुपर्छ होइन दुइटै हुनुपर्छ
0: पाउने हिसाब
1: होइन त ऋणीबाट पनि नउसल्ने कि बचतकर्तालाई पनि नदिने हुनु पर्यो ऋणीबाट त्यो असुल्ने बचतकर्तालाई चाहिँ नदिने मिलो त
0: ऋणीहरूको ऋण तिर्ने कुरामा गरेको बेइमानी हेलचेक्माई वा ढिला सुस्तीको कारणले बचतकर्ताहरू छाक बन्द हुने स्थिति रह्यो
1: अनि त्यो सहकारी सञ्चालकको बेइमानीले नै गर्दा पनि बचतकर्ता आज घरको न घाटको भए त्यो पनि त पाठ हेर्नु पर्यो श्रीमान
0: यसमा दुविधा छैन म तपाईँलाई एउटा मात्रै उदाहरण दिन चाहन्छु सहकारी सञ्चालकका अध्यक्ष वा आफै वा आफ्नो परिवारका नाममा बिना ब्याज करोड लिएका छन् त्योभन्दा ठुलो बेइमानी के होला
1: अनि
0: त्यसलाई मैले शब्दमा व्यक्त गर्न सक्ने स्थिति छैन त्यस कारणले पहिला हामी असुल गर्ने असुल गरेर भएन भने फौजदारी दण्ड विधान अनुसार कारवाही र सजायका लागि मुद्दा चलाउने तिर जान्छौँ
1: फौजदारी मुद्दा पनि लाग्छ उहाँहरूलाई
0: लाग्छ अनि किन लाग्दैन
1: ए तर अब यो ऋणीहरू तपाईँहरू कसरी खोज्नुहुन्छ सम्पर्कमा आएनन् भने त्यसको प्रक्रिया के हुन्छ अब हुन त समस्याग्रस्त सहकारीको पात्र वा व्यक्ति त होइन अहिलेको चर्चित एकजना जीवी राई हुनुहुन्छ उहाँ कहाँ हुनुहुन्छ पनि थाहा छैन समस्याग्रस्त घोषित गर्न ठिक्क पारेका सहकारीहरू खुट्टु उचालेर बसेको भन्ने सुनिन्छ घोषणा नगरिदिएर पनि रहेको विषय सुनिन्छ कतिपय नगरिकन भागेका छन् तपाईँको क्षेत्राधिकारमा समस्याग्रस्तवालाहरू छन् सरकारले यस्ता मान्छेहरूलाई कसरी समाउँछ ल्याउँछ र असुल गरेर पीडितलाई बचत फिर्ता दिन्छ
0: समस्याग्रस्त भएका घोषित भएकाको संख्या मैले अघि भनिसके प्रदेश स्तरमा बागमती प्रदेशमा रहेको समस्याग्रस्तको लागि अनाम नगरमा रहेको कार्यालयले हेर्छ र सम्बन्धित स्थानीय तहको हकमा छुट्टै हेर्छ अहिले समस्याग्रस्त घोषित गरिपाऊ भनेका निवेदन दिएर मन्त्रालयसम्म पुगेका केही सहकारीहरूको फाइल चाहिँ सहकारी नियमन राष्ट्रिय प्राधिकरणमा फर्किएको भन्ने हामीले जानकारी पाएका छौँ त्यस कारणले तत्काल समस्याग्रस्त सहकारी घोषित भएको जानकारी हामीलाई छैन हाम्रो विधान र आग्रह के छ भने समस्याग्रस्त घोषित हुने प्रक्रियामा होइन कि पुनर्जीवनका लागि पो प्रयत्न गर्नु परेको त सबै समस्याग्रस्त घोषित हुँदै जाने अनि सरकारले हेरिदियोस् भन्ने वनवासी चाहिँ सञ्चालक र ऋणीहरूले गर्ने बचतकर्ताहरू मर्ने स्थिति रह्यो भने त्यहाँ न्याय पर्छ पर्दैन नि त्यस कारणले मर्न लागेको मान्छेलाई उपचार गरेर घर फर्काउने कि अस्पतालबाट आरेघाट लाने हाम्रो प्रयत्न भनेको यो अस्पताल हो समस्याग्रस्त सहकारी यहाँ अस्पतालमा आउनुभएका बचतकर्ताहरूको उपचार गरेर घर फर्काउने हो त्यो फर्काउने स्रोत भनेको ऋणीहरूबाट असुल गर्ने हो अघि मैले भने जस्तै ऋणीहरूबाट विभिन्न तरिकाले असुल गर्दा भएन भने अन्तिममा सिआइडीले थप अनुसन्धान गरेर उनीहरूलाई फौजदारी कानून अनुसार दण्ड सजाय र बिगो असुलीका लागि मुद्दा चल्छ र त्यही अनुसारको कारवाही
1: त्यस्तो ऋणीहरूको संख्या चाहिँ कति रहेछ अहिलेसम्म समस्याग्रस्तको श्रीमान
0: ऋणीहरूको ठ्याक्कै संख्या मैले अहिले त्यसलाई अत्यावधि गर्न अहिले पनि अहिले मात्रै मैले अघि भने ऋणीहरूको संख्या एप्रोक्सिमेटली नभनौ ठुला ऋणीहरूको संख्या कम छ तर त्यो ठुलो रकम चाहिँ बढी छ त्यसमा पनि सञ्चालकहरू आफै छन् यो दुर्भाग्यको स्थिति हो जबसम्म सञ्चालक समितिका सदस्यहरू अध्यक्षहरूले बिना ब्याज आफू र आफ्नो परिवारका सदस्यहरूकोलाई दिएको ऋणहरू असुल हुन सक्दैन तबसम्म गम्भीर स्थिति रहन्छ त्यसैले त्यतातिर आक्रमक रूपले जानका लागि मैले अघि पनि भने अब हामी तिनीहरूलाई राजधानी रोकका त्यसपछि कालो सूचीमा राख्नलाई कर्जा सूचना केन्द्रमा सूचना र स्थानीय तहमा सम्पूर्ण स्थानीय तहका सिफारिसहरू बन्द गरियोस् भन्ने खालको निर्णय छिटै गर्दैछ
1: भागेकाहरूको हकमा चाहिँ खोज्ने मात्रै काम हुन्छ कि सम्पत्ति जफत गर्ने काम हुन्छ
0: सम्पत्ति जफत त अलरेडी सम्पत्ति रोक्का भएको छ कहाँ कहाँ छ हामी खोज्दैछौँ उनीहरूको केवाईसी सुन्नुहोस् न केवाईसी भेट्दा ब्याङ्कमा दिएको नागरिकताको माध्यमबाट तिन पुस्ते भेटिन सक्छ जे छ हामी रोकाएर आएका छौँ र राख्ने क्रम निरन्तर जारी रहन्छ अघि तपाईँले भने चाहिँ भागेका विदेश गएका भन्ने प्रश्न गर्न मन लाग्थ्यो भने विदेशभरका मान्छेहरूलाई पनि परराष्ट्र मन्त्रालयको माध्यमबाट उनीहरूको ठेगाना पत्ता लागेसँग डिपोर्ट गर्छौँ भनेर हामीले केही दिन अगाडि कुनै टेलिभिजनमा यसरी नै बोलेका थियौँ। त्यही सुनेर एकजना क्यानाडाको मान्छेले सम्पर्क राखेर अस्ति मात्रै 4 लाख रुपियाँ दाखिल गर्नुभयो र म केही दिनपछि दाखिल गर्छु श्रीमान, रिपोर्ट हुने काम चाहिँ परराष्ट्रमा नलेखियोस् भन्ने छ। सचेत हुनेहरूले त त्यो अभियानतिर पनि चलाएका छन्।
1: जस्तो अब जीवी राईहरू जस्तो हकमा जो समस्याग्रस्त मान्छे छैनन् तर भागेर हिँडे दिल्ली बार छ, त्यस्तो हकमा चाहिँ के हुन सक्छ उपाय?
0: हामीसँग नआएको क्षेत्राधिकार भन्दा बाहिर गएर बोल्दा
1: तर आइडिया त तपाईँ जस्तो व्यक्तिहरूसँग हुन सक्छ नि। मैले आइडिया सोचेँ
0: पोखरा, सुन्नुहोस् न, मेरो क्षेत्राधिकार लास्टमा पोखराको मुख्य न्यायाधीशको हिसाबमा थियो, म पोखरा मात्रै निरीक्षण गर्न पाउँथे कि काठमाडौँ त पाउँदैन थिएँ नि।
1: तर आइडिया यो त आम मान्छेलाई उद्धार गर्ने कुरा छ श्रीमान, न्याय दिने कुरा।
0: युवा ठिक छ, धन्यवाद त्यसका लागि। यस विषयमा औपचारिक हिसाबमा आन्तरिक हिसाबमा मन्त्रालयमा भएका मिटिङहरूमा आन्तरिक छलफलहरूमा हाम्रो सुझाव चाहिँ माननीय मन्त्रीज्यू समक्ष, सचिव समक्ष र सरकारका जिम्मेवार पदाधिकारी समक्ष हामीले सुझाव राखेका छौँ। केही सुझाव केही चाहिँ गाइडलाइनको कुरामा यो पनि आवश्यक छ भन्ने विषयमा आज मात्रै सञ्चालन समितिभित्र छलफल भएको छ, यसलाई मैले डिस्क्लोज गर्न मिल्दैन।
1: ओके, अब यो प्रक्रिया फिर्ता गर्ने प्रक्रिया तपाईँहरूको कति समय जान्छ? यसले अनन्त टाइम लिन्छ कि निश्चित समय लिन्छ कि प्रधानमन्त्रीले घोषणा गरे जस्तो समस्या ग्रस्तको मात्र होइन सबै सहकारीको उहाँले त ठेक्का लिइसक्नुभयो, यो 5 वर्षभित्रमा यो सबै राफसाफै हुन्छ कि के हुन्छ?
0: अब यसलाई प्रधानमन्त्रीले ठेक्का लिनुभयो भन्ने शब्द चाहिँ मलाई अलिकत मलाई अलिक सुहाएन। मैले सुन्दा प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक बोल्नुभयो भनेर यसलाई बुझिदिउँ, बिना आग्रह गर्छु। देशव्यापी रूपमा भएको अरू सहकारीको स्थितिको बारेमा मैले अस्ति मात्रै महिला सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै जाँदा व्यक्त गरे कि सहकारी क्षेत्र निश्चित रूपमा ओभरलिङ गर्नुपर्ने स्थिति छ, टालटुल गरेर हुने स्थिति छैन। नीतिमा, व्यवहारमा, सञ्चालकहरूको स्थितिमा र स्वयं बचतकर्ताहरूको सचेतनताका हिसाबले पनि त्यसलाई ओभरहलिङ गर्नुपर्ने जरुरी छ। ब्याङ्कले 8% ब्याज दिन्छ, सहकारीमा राखे त 18 आउँदो रहेछ भनेर घरखेत बेचेर जम्मै राखेर ब्याजमा खाएर जिन्दगी गुजार्ने बचतकर्ताहरूले पनि आफूलाई आफै सम्झेर ऐनामा हेर्नु जरुरी छ। त्यसैले समग्र रूपमा देशको सहकारी अभियानलाई, सहकारी आन्दोलनलाई र सहकारी सिद्धान्तलाई मनन गरेर ओभरहलिङ गर्ने कुरामा अहिलेको सरकार लाग्छ र लाग्नेछ भन्ने कुरामा म विश्वस्त छु।
1: अब अन्त्यमा अध्यक्षज्यू, पैसा फिर्ता गर्ने क्राइटेरिया पुगेकाहरूको फिर्ता भयो, सूचना थाहा नपाउनेहरू त्यसै कुरकुरोमा हात लाएर बस्नु भएको छ, अब हाम्रो त पाउने पनि अवस्था भएन, के गर्ने होला कसो गर्ने होला भनेर जो चिन्तित हुनुहुन्छ छुटपुट भएका मानिसहरू कतिपय तपाईँले चिन्ता भनेको
0: जसको छुटेको छ अन्तिम समयमा मौका दिने, अहिलेसम्म 3 पटक सूचना माग गरेपछि एउटा गल्ती हाम्रो अफिसबाट के भएछ भने तपाईँले यसपछि मौका पाउनु नै भन्ने कुरा राख्न बिर्सिएछ। त्यस कारणले अब हामी श्रावणमा श्रावणको पहिलो हप्ताभित्र अन्तिम दावी गर्ने मौका दिन्छौँ र सम्भवतः त्यो 3 महिनाभित्र हुन्छ। त्यो 3 महिनाभित्र जसले दावी गर्छन् उनीहरूको हामी उनीहरूको लागि न्याय गर्न खोज्छौँ, किनकि कानूनको मान्य सिद्धान्त के हो भने जो म अन्यायमा परेको छैन भनेर आउँदैन त्यसलाई अदालतले मद्दत गर्दैन। तोकेको टाइमभित्र न्याय माग्न आउनुपर्छ। ठिक त्यही ढङ्गले मागदाबी पेश गर्ने म्याद अन्तिम म्याद साउनदेखि असोजसम्म हुन्छ। त्यतिन्जेलसम्म आएका मान्छेहरूलाई हामी लगभग 6-6 महिनामा उठाउने, त्यसपछि 6-6 महिनामा चाहिँ बचतकर्ताहरूको भुक्तानी गर्दै जाने पोलिसी आन्तरिक हिसाबमा बनाएका छौँ।
1: भनेको थाहा नपाउनु उनीहरूको कमजोरी हुनेछ त्यसपछि।
0: इग्नोरेन्स अफ वा इज नो एक्सक्युज। कानून जान्दैन भनेर छुट पाउँदैन, मलाई त थाहा थिएन भनेर ल्याब चलाउने बेला 36% लाउने, यो 36% लेखेछन् मलाई त थाहै थिएन ब्याजमा मर्का पर्यो भन्नेलाई हामी के गर्न सक्छौँ? तैपनि 76 सालपछि 16 मात्रै हुन्छ है भनेर भनेका छौँ।
1: तर श्रीमान तपाईँहरू त न्यायमूर्ति हो, सबै कानूनी निर्णयहरू न्यायिक नहुन सक्छन् भन्ने तपाईँहरूकै भाष्य पनि छ। फरफाक भका वाला जो 3 भन्नुभयो नि तपाईँले अघि, त्यो 3 छुटेको वालाहरूको हक चाहिँ के हुन्छ?
0: छुटेको भनेर आएको मेरो जानकारीमा एउटा मात्रै आउनुभयो, तल काउन्टरमा आएर जानुभयो भन्ने सुनेको छु। छुट्यो भनेर मागदाबी लिएर पुननिवेदन लिएर यो अफिसमा आएको नोटिसहरू छैन। एकजना चाहिँ मेरो त छुटेछ भनेर भन्नुभएको थियो भन्ने छ, होइन? त्यस्तो खालको जसलाई फरफारकको स्थिति भयो भनेर हामी यहाँको अभिलेखमा हामी बहालीभन्दा पाएका छौँ, त्यसलाई फेरि हामी कोट्याएर जाँदैनौँ। हामी आफै सोमोटो भनेको आफै अफिसले जाँदैन। ठुलो रूपमा अन्याय परेको छ, घरको प्रमाण छ, इत्यादि छ भने के रहेछ भन्ने कुराको यो दोस्रो पोलिसी निर्माणको विषय हो।
1: तर अगाडि नै सूचना दिएको फरफारक नभइसकेका हकमा चाहिँ अन्तिम अब साउनबाट एउटा सूचना आउँछ,
0: 20 हकमा हामीले लास्ट चान्स दिन्छौँ, त्यसको माध्यमबाट हामी असुल गरेर बचत खर्चा तिर्नको यात्रामा लाग्छौँ। यस कार्यमा तपाईँ जस्ता संचार माध्यमहरू विशेष गरी समाजमा म अगुवा हुँ भन्ने मान्छेहरूलाई माध्यमबाट म समग्र बचतकर्ता र यिनीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरूले पनि जन जनमा सचेतना पुर्याइदिनु, तपाईँहरूले पनि यिनीहरूको मनमा तिर्नुपर्छ है बचत बचतकर्ताहरूको ऋण हामीले खानु हुँदैन, रकम खानु हुँदैन भन्ने सन्देश पुर्याइदिनुहोस् ताकि हाम्रो अभियान सफल हो।
1: यो थाहा पाउन चाहिँ श्रीमानकै फेसबुक हेरे पनि भयो अथवा वेबसाइटहरू हेर्नु पर्यो।
0: सबभन्दा पछिमा म कति कुरा राख्छुला कति कुरा नराख्छुला फेसबुकै माध्यमभन्दा पनि हाम्रो वेबसाइटमा जाने समय समयमा वेबसाइटको माध्यमबाट सुन्छ। जान जाँदै तपाईँहरूलाई एउटा अनुरोध गरौँ, अहिले पनि 16% भन्दा बढी ब्याज लिएको गुनासाहरू हामीलाई आइरहेका छन्। यद्यपि हाम्रो क्षेत्राधिकार होइन, समस्याग्रस्त 20 सहकारीका बचतकर्ता ऋणीहरू जो जो हुनुहुन्छ तपाईँहरू मध्ये गैर कानूनी हिसाबमा विगतका सञ्चालकहरू कर्मचारीहरूले ब्याज उठाउन मात्रै होइन कि सौ मात्रै होइन ब्याज पनि उठाउन आयो भने तिनीहरूलाई नदिनुहोस्, त्यो गैर कानूनी हुन्छ। समस्याग्रस्त भइसकेपछि उनीहरूले सुरु गर्न पाउँदैनन्। रह्यो समस्याग्रस्त नभएका सहकारीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, 16% ब्याज र 5% हर्जाना बाहेकको कुनै पनि शुल्क तपाईँहरूले लिनुभयो भने
1: यहाँलाई धेरै धेरै धन्यवाद यो महत्वपूर्ण समय।
0: धन्यवाद।
2: रेडियो पाव घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानु पर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: म हुँ। किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हजुरको रेडियो 102.1 MHz।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: हजुरको रेडियो 102.1 MHz।
9: कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टार्मरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टार्मरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु, त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे, राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री। म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्पिएआलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
11: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउको जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेछ।
10: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबाउरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
12: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई चाहिँ मागदाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
12: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
10: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
13: प्रारम्भमा चाहिँ यो महोत्तरी बाह्रमा देखियो, चितवन रहमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका कटिसपुरकै वास्तवमा एकदमै धेरै आवश्यक भएको अवस्थाहरू हो। काठमाडौँ भन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि वर्ष क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ वर्षको एच फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
14: सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
13: 65 सालमा फाटाफुटा 70 त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, क्षेत्रपुत्र थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी होइन, यता नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि एकाधवटा ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ भक्तपुर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाई क्रम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट वाणी गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब डेढ महिना जति रह्यो झापा मर्न संसदमा हो कि काठमाडौँमा बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि त्यहाँ ठुलो संख्यामा लेयर्स 80% बढी चाहिँ लेयर्स संक्रमण भएको हुनाले लेयर्स भनेको फुलपाने कुखुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका कृत अन्डा राख्नलाई प्रयोग गरिन्छ, त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही कृत पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
14: विभागले चाहिँ अहिले त्यसका लागि कार्यहरू गरिराखेको छ,
13: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ, त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
14: छौँ। 3 महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
13: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2,05,000 किलो भन्दा बढी दाना त्यो संक्रमण फैलिन सक्छ, दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिज त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
14: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
13: छैन, माध्यम पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
14: अन्त्यमा महानिदेशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
13: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू चाहिँ दुःखसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसमा लाग्ने कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम डक्टरबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पञ्ची पालन व्यवसायमा देखिएको छ। तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि सबै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यावसायिक इमान्दारी त चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय नेताको सफा अगाडि बढाउन सकिन्छ।
10: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसी का विवरण में आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने छानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेदनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
10: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले
1: विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: 4723 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्च मात्रामा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
0: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
0: सम्पर्क नम्बर 0447590466 98692695998

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0485410143, 98630023422।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको एप र तपाईँको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रहरीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रचारपछि पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको। विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ गर्नु अघि विभागले पौडेलको निवासमा छापा मारेको थियो। अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तपोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेखनीय काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 वटा क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तपोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घरजग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा नेपालको वैदेशिक व्यापार 14.78% बढ़ेको छ। अनुसार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापारमा 18.92 अर्ब 36 करोड़ रूपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब 9 करोड़ रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2.77 अर्ब 96 करोड़ रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16 अर्ब 13 करोड़ रूपियाँ पुगेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राजधानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राजधानी छाप्ने 2 विदेशी कम्पनी, ती कम्पनीका 4 जना विदेशी प्रतिनिधि र 2 जना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 मा राजधानी विभागले जर्मनीका 2 वटा संरक्षण मुद्रण कम्पनी म्युहल बाउर र भेरिडोसलाई ई पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थगवट र मधेस प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको। आज बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि भोलिसम्मका लागि स्थगित भएको। आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउने गरी तयारी गरेको राष्ट्रपतिले जनाएको छ। बन्द सत्रमा सहभागी हुन बिहानदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियारले राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोग दायर गरेको छ। गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानवाधिकार आयोगमा गृहमन्त्री गुरूङ विरूद्ध उजुरी परेको। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानवाधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। आयोगको एक विशेष टोली तत्काल 16 खुट्टे प्रहरी विरूद्धमा खटाई तत्कालिक
हिरासतमा रहेका पीड़ित अजय सुडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिई घटनाको सत्य तथ्य जाँचबुझ गर्न माग गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईको पुनरीक्षणको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार 8 चरणको नतिजा सार्वजनिक गरेको। बोर्डका अनुसार 30 परीक्षार्थीहरूको नतिजा परिवर्तन भएको छ। 8 चरणको पुनरीक्षण परीक्षामा जम्मा 468 परीक्षार्थीहरूको नतिजा सार्वजनिक गरिएको। बोर्डले नतिजामा परिवर्तन भएका विद्यार्थीहरूलाई आफ्नो संशोधित ग्रेड सिट लिनका लागि आवश्यक प्रक्रिया पुर्याएर सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

रामेश्वरको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,03,20,00,000 रूपियाँको बजेट ल्याएको छ। 1900 नगरसभाको बजेट अधिवेशनबाट उक्त बजेट सार्वजनिक गरिएको हो। आज भएको नगरसभामा नगर प्रमुख लव श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक बजेटमध्ये 74.03% रकम चालू खर्चतर्फ र 25.97% रकम पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको सबैभन्दा ठूलो हिस्सा सामाजिक विकास क्षेत्रमा केन्द्रित गरिएको छ। यस शीर्षकमा कुल बजेटको 55% अर्थात 56,27,61,00,000 रूपियाँ विनियोजन गरिएको छ। काठमाडौँको कोटेश्वर स्थित भाटबटुली नजिकै दुर्घटना भएको छ। साधु बाटोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा 14-6-48-20 नम्बरको कारले सोमबार विपरीत दिशातर्फ जाँदै गरेका चारवटा मोटरसाइकललाई ठक्कर दिएको। दुर्घटनामा परेर 5 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि ललितपुरको ग्वारको स्थित बीएनबी अस्पतालमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ। घाइतेहरूमध्ये 1 जनाको अवस्था गम्भीर छ। कार चालक विराटनगर घर भएर सेनामंगल बस्ने 45 वर्ष बीचमा श्रेष्ठलाई प्रहरी प्रभाव कोटेश्वरले नियन्त्रणमा लिएको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

आवाज हजर को साथ ही हो हजर को रेडियो 102.1 मेगाहर्ट्ज नमस्कार हजर को रेडियो 102.1 मेगाहर्ट्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरी को पर्खे में रहने भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतका अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मेटीको डुकडुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्री राजमाता आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु। तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि योपालाई विशेष विशेष विशेष बनाउनको लागि नेपाली गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। अनि तपाईँले पठाउनुभएका म्यासेजहरू अनि साथसाथै मायाका कुराहरू है लेखहरू रोजाइका लोकदोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछ पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाको एफएम 95 मेगाहर्ट्ज, अनलाइनका माध्यम भनेको हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट विभिन्न माध्यमबाट भनौँ न सुन्नुहुन्छ। ठिक छ, सुनेर साथ दिनुहोला, हेरेर पनि साथ दिन सक्नुहुन्छ है भन्न चाहन्छु। हामी टिकटकमा पनि छौँ है, यति बेला टिकटकतिर पनि छ, सो त्यो भएर हेरेर पनि साथ दिन सक्नुहुन्छ, म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ भन्न चाहन्छु। ठिक छ, रमाइलो मिठा कुराकानी गर्छौँ। यति बेला ढिला नगरिकन म कार्यक्रमको सुरुवात गर्न चाहन्छु, त्यसपछि मात्र अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछु। यति बेलाको समयमा भुल नै भयो धौ आँखामा राख्या भयो होइन बगाउने थिए आँसुले तिमी त के अरे जे भए पनि यस्तै यस्तै थियो है भुल नै भयो धौ। यो गीत तपाईँको माझमा कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु। त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नला, यसमा कुलेन्द्र विक विष्णुमाझीको आवाज रहेको छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु, म्यासेजहरू फटाफट पठाउँदै गर्नुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिँदै गर्नुलाई त

यो गीत तपाईँकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आँखामा बसिया भए बगाउने थिए आँसुले, के गर्नु निष्ठुरी मुटुभित्र छेउ। कहिले काहीँ गाह्रो हुन्छ है माया गर्न, कहाँ सजिलो छ र होइन? यस्तो लाग्छ आँखामा अथवा यस्तै ख्यालठट्टा गरेको भए त आपसी आप त्यो जाब त्यो माया त के हो र होइन, किन मन दुखाउँथ्यो र? तर मुटुभित्र बसेको मान्छेले रोएर पनि जाँदैन, केही गरेर पनि हुँदैन होइन, गाह्रो पार्छ है, गाह्रो छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ भने टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ। कार्यक्रममा सेयर गर्नुहोस् अनि साथसाथै मेसेजहरू लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ है। कहिलेकाहीँ भनिन्छ नि यहाँ प्रेमी वा प्रेमिकाले आफ्नो मायाले बुन्न कति गाह्रो भइरहेको छ भन्ने कुरा व्यक्त गरेका छन् कि त्यो गीतमा होइन। भुल्नै भयो धौ भन्नुको अर्थ भनेको अब तिमीलाई मनबाट निकाल्न गाह्रो भयो, तिम्रा यादहरूलाई मेटाउन असम्भव जस्तै भएको छ, के गरौँ कसो गरौँ। कतिपय सम्बन्धहरू सकिए पनि त्यसका डोबहरू मनमा यसरी बस्छन् कि चाहेर पनि तिमीलाई भुल्न सकिँदैन। पास्ट इज पास्ट भनिन्छ, तर के गर्नु, पास्ट भनेको पास्ट भए पनि तर याद त याद हुन्छ होइन, गाह्रो छ जिन्दगी पनि। यति बेला म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिहाल्छु, त्यसपछि टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरूलाई पनि स्थान दिनेछु। यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्रीराज सर, रात्रिकालीन अभिवादन, दोलखा मार्ग घर भइहाल्छ, काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो। भन्नुहुन्छ आज मिल्छ भने तिम्रो मेरो सम्बन्ध धेरै माथि हो भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ। हो त कुमारजी भन्नुहोस्, हो कि होइन? तिम्रो मेरो सम्बन्ध धेरै माथि हुनसक्छ माया प्रेममा राखिदिनु होला। स्पेसली हजुरको लागि र साथीहरू धनु गजमेर, सम्पली शेर्पा, सरिता मोक्तान, सविता खड्का, स्मृति मल्ल, निशा अधिकारी लगायत सबैमा सम्झन चाहन्छु अनि गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ भने, हिरा बहादुर लकाइ हुनुहुन्छ, नमस्ते श्री सर, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ भने, हेर्दै पनि हुनुहुन्छ यता होइन बुटलबाट भन्नुहुन्छ। यताको मौसम दिउँसो चाहिँ होइन पानी परेको थियो भने अहिले सामान्य छ, हलुका हावा हुरी चल्दैछ भन्नुहुन्छ है, सोनालाई पनि सम्झा छ भन्नुहुन्छ। टिकटकतिर आउनु न भन्नुहुन्छ, सेनाजी आउनुहुन्न टिकटकतिर खै है, स्वागत छ सेनाजी पनि भन्न चाहे। त्यस्तै गरेर मुना राई लिम्बू हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, दर्शन नमस्कार, धनकुटाबाट सुन्दैछु कार्यक्रम, मिठो माया सम्झना सबैमा, शुभरात्रि शुभ सपनीको कामना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरि अप्सरा खड्का हुनुहुन्छ, स्वर्ग कि परी अप्सरा खड्का धरतीमा झरेर मलाई म्यासेज गर्नुभएको छ, काठमाडौँबाट, घर चाहिँ रामी छपको नमाडी हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ भने। रूपसनायकी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सिन्धुली ढुङ्ग्रेदासबाट, रूपसनायकी हो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रकाश केसी हुनुहुन्छ, नमस्ते सन्चय हुनुहुन्छ अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, खाना खानुभयो, एकदम राम्रो चलाउनु पर्छ कार्यक्रम भन्नुहुन्छ, कति बेला कार्यक्रम आउँछ भनेर सुनिराखेको छु, ड्युटी सकेर रुममा बसेर भन्नुहुन्छ। ठिक छ दाई, हजुरलाई उत्तरतिर त दुःखको घटना परिरहेको छ है दाई, दाई हिजो त कतातिर त ग्यास लिक भयो सर, ग्यास लिक भएको छ दाई, एकदम विदेशको घटना सुनाउनु भएको होला सायद होइन। ठिक छ, यो यसमा मैले के भनौँ न है, अब ठिक छ, सावधानीका साथ काम गर्नुपर्छ अनि साथसाथै सावधानी अप्नाउनुपर्छ, यही हो मैले भन्ने, खासै कुरा गर्न आउँदैन भन्नुहोस् पनि भन्न चाहे जस, अरू त मैले के भनौँ र। ठिक छ, खेमसेन्चुरी अनि देवी घरतीमा गरेको नयाँ गीत आएको छ, त्यही राखिदिनु होला है भन्नुहुन्छ, कोसिस चाहिँ गर्छु म। शर्मिला आई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ, नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, खै अब गाउँघरतिर त परिरहेको छ भन्ने हल्ला सुनेको छु, कतै कतै हाम्रोतिर परेको छैन, रामेसातिर त गर्मी छ यस्तो छ। मलाई यो धुन सुन्दा पुरानो दादा दिदीहरूको याद आउँछ, अल्लोइज मिस यु अल भन्नुहुन्छ रूपसना, पुराना पके पनि
कार्यक्रम सञ्चालिकाहरूको याद आउँछ होला. आज मिठो तरिकाले कार्यक्रम चलाउनु हुँदा होइन रातको समयमा मजा आउँछ. मैले पनि सुन्ने गर्थेँ कहिले कहिले, एकदम मजा आउँछ है. म्यासेजहरू त्यति बेला मोबाइल थिएन पठाउन त, तर के गर्नु होइन, पठाइन्थ्यो होला, सुन्न चाहिँ सुनिन्थ्यो. मिठा मिठा म्यासेजहरू होइन भनौँ न वाचन हुन्थ्यो, मिठा मिठा अननिष्ठप रूपमा गीतहरू राख्थे राख्थे. यति बेला तिम्रो मेरो सम्बन्ध धेरै माथि हो कि तपाईँको माझमा राख्छु, त्यसपछि मात्र आउँछु ल म कुराकानी गर्नको लागि. यति बेलाको समयमा तपाईँको माझमा

तिम्रो मेरो सम्बन्ध धेरैमा थियो, यो तपाईँको माझमा राखे, यसमा आवाज दिनुभएको थियो, यसमा आवाज रहेको थियो रामजी खान अनि टिकापुनको सुमधुर आवाजमा यो तपाईँको माझमा राखेको छु। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्री राज महत भर्खर चौधबाट पन्ध्रमा लागेको छु, होइन यसले गफ दियो भन्नुहुन्छ भने रामी छ पाउनु चाहिँ म यतै हलिराखेको हुन्छु बजारतिर हेर्नको लागि, होइन गफ दियो भन्ने लाग्छ भने होइन विश्वास गर्नुहुन्छ भने त ओके। कहिले काहीँ भनौँ न सम्बन्ध यस्तो सम्बन्ध जोडिन्छ कि तर अब त्यो खै सम्बन्ध त जोडिन्छ तर माया प्रेमको कुराकानी गर्न लागि सम्बन्ध जोडियो कि भनिसकेपछि मेरो कुरा आएन, मनमै गए होस् गरिनँ मैले होस् है। रातको समयमा मेरा यी मुटु छिया छिया पार्ने भनाइहरू तपाईँको माझमा राख्न चाहिन्न मैले। के भन्न चाहन्छु भने दिनभरिको व्यस्तता र थकाएपछि रातको सुनसान समयमा आफ्नो प्रियजनको याद आउनु अनि वा उनीहरूको साथमा हुनुको आनन्द नै बेग्लै हुन्छ है। त्यही भएर जहाँ धेरै शब्द खर्च गरिरहनु पर्दैन मात्र एउटा मिठो स्पर्श वा न्यानो अङ्गालोले नै सारा दिनको थकान मेटाइदिन्छ पनि भन्न चाहन्छ है। स्वागत छ टिकटक लाइभ मार्फत पनि मेसेजहरू बाजी गर्नुपर्नुहुन्छ, मैले धेरै मेसेजहरू प्राप्त छन् ए स्याउली सुस्यालको जस्तो भइरहेको छ रेडियोमा पनि। के भन्छ यो भन्दै हुनुहुन्छ होला आमा, अलिक बुझ्ने गरी भन्न है ठुलो सरले बोल, म अलिक होइन कम सुन्छु भन्ने पनि हुन सक्नुहुन्छ। फेरि अनिता जिरेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, हेर्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, एकदमै मनपर्छ दाई कार्यक्रम भन्नुहुन्छ, बोलेको एकदमै मनपर्छ भन्नुहुन्छ। हो र म खासै बोल्दिनँ त, यस्तै हो बोल्ने चाहिँ है, गफाने भन्नुहुन्छ। अह 45 मिनट कार्यक्रममा आउँदाखेरि बोल्ने यही हो। सबिना पोखरेल हुनुहुन्छ, हेलो म पनि नाच्दै ए हेर्दैछु भन्नुहुन्छ, दोलखा माले घर भइहाल्छु भक्तपुरबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ। हिराबहादुर लकाई हुनुहुन्छ, बुटलबाट हेर्दैछु सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। प्यारी साथी अमिनालाई पनि मिठो सम्झना छ है भन्नुहुन्छ अमिता जिरोजीले। त्यस्तै गरेर बाबा मम्मीलाई पनि मिठो सम्झना माया धेरै सम्झेको छु भन्नुहुन्छ। आयुषा पुरीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पुरानो गाउँ सिन्नेबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला शिला अधिकारी हुनुहुन्छ, माई नेम इज शिला भन्दै नाच्दै हुनुहुन्न, उहाँ हेर्दै हुनुहुन्छ हामीलाई, सम्झना सबैमा भन्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ रूपसन आयोगी हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यो नारायणजी हुनुहुन्छ है, अक्षर अर्कै रहेछ त्यो भएर बुझ्नु गाह्रो हो। नमस्कार हजुर, हेर्दैछ सम्झना सबैमा है भन्नुहुन्छ। अमिना हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ भने सुनिता सुनवारले शुभरात्रि सबैमा भन्नुहुन्छ। यति बेला मेसेज हरि ओम नारायण, भगवान्को नाम लिनुपर्छ नारायण, हे राम राम राम राम भन्छु कहानी, होइन सुन लौ भन्छु कहाँ, ए त बिहान पो के अरे मगर्नीले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन बिहानको समयमा बालन पालन कृष्ण राईबिन्दा सर हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु म। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेजहरू प्राप्त भइरहेका छन्। यति बेलाको समयमा मेसेजतर्फ भन्दा पनि ठिक छ, मेरो सेवा हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ है। गोविन्द पौडेलको रेटी रेटी गीत सुनाउला भन्नुहुन्छ, 10:39 हेर्छु ल म। गीतका धेरै रोजाइका गीतहरू आज छन्, सत्य भइसकेपछि म कोसिस गर्छु। मेरो सानो अनितालाई पनि लभ यु सो मच, मिस यु मुटु, सन्चु राखेको छु भन्नुहुन्छ है अमिनाले। यति बेला म मेसेजतर्फ लाग्छु, सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेज वाचन गर्न चाहन्छु। यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ देवेन किशोर रन्जान हुनुहुन्छ, अहंकार जिन्दगीको अन्त्य हो, किनकि अहंकार आएपछि मान्छे आफैलाई सबैभन्दा ठूलो ढुङ्गा ठान्छ अनि त्यो ढुङ्गा मुनि आफै च्यापिन्छ। माया गर्दा मान्छे झुक्छ, अहंकार गर्दा मान्छे बाँचिन्छ। मायाले दुई ढुङ्गा बीचको तरुलाई पनि बाँच्न सिकाउँछ, तर अहंकारले बलियो ढुङ्गालाई पनि एक्लो बनाउँछ भन्नुहुन्छ देवेन किशोर रन्जान, प्रवासी हुनुहुन्छ, पक्कै पनि हो।
मैले त्यही भएर भन्ने गर्छु, रिस राग होइन घमण्ड के को लागि, मरेर लानु केही इच्छा छैन, पैसा पैसा पैसा भनेर आफ्नो स्वास्थ्यको होइन चक्राइ गरेर पैसा कमाउनुहुन्छ, केही काम छ पछि लानु केही हो होइन, रिस गर्नुहुन्छ अरूको, घमण्ड गर्नुहुन्छ म जस्तो कोही छैन भनेर होइन, तागत बल भए भरका शब्दले अरूलाई वच्याउने गिज्जाउने होइन खिचेमिचो गर्ने गर्नुहुन्छ, पालेको पैसा आउँछ हो त्यो घमण्ड कतिन्जेल होइन, कतिन्जेल गर्नुहुन्छ घमण्ड, घमण्डको पनि सीमा हुन्छ है। ठिक हो, कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु म पूजा गर्छु मायाको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ, नाना मिना राईलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ भने, प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना अनि अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ, अग्रिम कहिले जन्मदिन पर्छ है, उहाँले अग्रिम भनिराख्नु भएको छ। ठिक छ, मामा अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनि सभान्त रञ्जित राई, स्नेहा चामलिङ, सुना कन्दुङ, त्यस्तै गरेर रमला साम्पाङ, त्यस्तै गरेर मामा तिलक साम्पाङ, लवली किरात, लक्ष्मी राई, राई ऋतु, आन्टी विवश, त्यस्तै गरेर रिता राई रोदन, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा इटराम चौधरी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, अमिनाजी हुनुहुन्छ दोलखाबाट सुन्दैछु भन्नुहुन्छ, अमिना हो भन्नुहुन्छ, अनि मिठो मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, मायालु सावित्र छेत्री, दादा राजघले मगर, विवास क्लुङ, पृथक तिलक विष्ट, रत्नबहादुर थापा, टेकु छेत्री, माया निरुतायोञ्जन, सङ्गीता लामा, अलि सलिम, कविता कतानी, हरपल रोशनी, सरस्वता पोखरेल, धनुकजमेर, किराती अञ्जना काल, बिरमान सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, मिलन नेपाली लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुमित्र थापा मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि मनोदेखि धन्यवाद दिन चाहन्छु। विनोद बरुवाल हुनुहुन्छ, सालुबाट सुन्दैछ है, सम्झना सबैमा माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनोदेखि धन्यवाद दिन चाहन्छु पनि मन छ है। परदेशी कान्छ सुमन रिजाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सौरभ किस हुनुहुन्छ, बागसरो नगरपालिका आठको मान्छे आउँछ, भारतको गुजरातदेखि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ। यति बेला म गीततर्फ लाग्छु ल, मौसम गुरुङको आवाजमा गीत छ, अनि दीपिका बैम्बुको होइन आवाज रहेको छ, रात दिन तिमीलाई याद आउँछ भाइ, यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउने कोसिस म गर्छु, कार्यक्रममा यो समाज दोहोरी अनिहार भइराखेको छ, जिन्दगी हो, कहिलेकाहीँ केही चिजहरूले तपाईँले सोचेको जस्तो अनुसार चल्न दिँदैन, भइदिँदैन होइन, तर तपाईँ चिन्ता नलिनुहोस् हुन्छ होइन, एकताल चलेन एकताल भएन भने पनि होइन, कामहरू बनेनन् भने पनि फेरि बन्छ भनेर अगाडि बढ्नु सुन्नु भन्न चाहन्छ। कहिलेकाहीँ केही चिजहरूले जिन्दगीमा जुन चिज होइन आफ्नो सम्झेको थियो, कसैलाई बेसरी माया गरेको थियो, तर त्यही चिजले धोका दियो भने गाह्रो

ฮะยมีทกิตาไปก็มาสมราคินาสนุวาไลชันชันที่ราตก็สมัยเช้าว่าอาสาร์ก็ไม่น่าจะลักนรูปนิสันไอ้นะบีบาปุ่นไปราหิกาสันกติกาตกุราชินได้ปุ่นวาลาไอ้นะกุราหุ่นได้ปุ่นวาลากอร์ติราบีบาการนุปัสสัยรัชรีไอ้นะถ้าไปยศชราอุเมร์ก็อิสกิโอปันเดนันชาลาอัลลัฮ์ยัยฮกี้ที่วันนี้ฟอตเดฮันเดนันชาคิดเทโรชาวันนี้คิดเทโรนิคัลฟอตไอ้นะคิมาลาคิดที่จีน่าคิดที่จีน่าน้าไว้วันนี้ไม่เลวันนี้ก็นุปัสสัยเช่นการนุพัสสะวันนี้เป็นวันเดียวชาวลาคุระอารุอัตว่าสัตว์วิบินนาขลกาคุระอารุเอติบาลาไวรอยกาชนอลาเป็นวันอาชันสุวรรณยามลายาบาสุนันนุนชาลายุราตก็สมัยมาฟริกันสมุทรลุสนาจิตกระดิ่งเสดีทับเล็กเมกะฮาร์ดตามกุศลเฟมปันชาเนเบเมกะฮาร์ดซันีออนไลน์กับทุกประเทศในบาร์ตสุนันนุนชาลาวันนี้อาสาเช้าเป็นวันอาชันสุนัสเซจารุปนีबाचन गर्ने कोसिसमा गरिरहेको छु यो रातको समयमा तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नेछु हेरौँ सात दिएसम्म होइन कहिले काहीँ प्राविधिक समस्या आइदिन्छ त्यही भएर यति बेला हुनुहुन्छ बिनिता छेत्री पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्दिनुहुन्छ बिनामा गर्नुहुन्छ काठमाडौँबाट है सम्झना सबैमा भन्दिनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हाम्रो आलोक सर पनि हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा मिठो माया छ कोही कसैलाई बिर्सेको छैन भन्नुहुन्छ निरोजी पनि हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई किन किन आराम हुनुहुन्छ सर आलोक सर के छ खबर के गर्दै हुनुहुन्छ म ठिक छु राम्रो छ रमाइलो छ पनि भन्न चाहन्छु कसैको आइडी कोमामा गयो भन्नुहुन्छ कसैले के भन्नुहुन्छ रातको समयमा है के भएको है के भएको खै नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ तिमलाई सम्झे उधाउने यो काम एक्कासी डुब्न सक्छ भनेर कसैको यादमा कुनै बेला लेखेको थिए तर के गर्नु पक्का मेसेज आयो ठिक छ वीरेन्द्र विशेष हुनुहुन्छ सम्झना सबैमा आयो भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मैले रोजे गीत बजाइदिनु बजाइदिन के गर्नुभयो मलाई एकचोटि भन्नु है तै भन्नुहुन्छ राखेको छुइनँ प्रकाशजी त्यस्तै गरेर नारायण मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला कमला मुखिया हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर परदेशी कान्छु सुमन रुजाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर मायापुरी हुनुहुन्छ मन्थली नौ पुरान गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु टेक्नोलोजी भनेको टेक्नोलोजी हो टेक्नोलोजीले गर्छ भन्छन् होइन कहिलेकाहीँ चाहेको चिजहरू सजिलै हुँदैन निर्मला हुनुहुन्छ हेलो दाई नमस्ते कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाई दसैँ आउन कति महिना बाँकी छ भनेर भन्ने सर कता जानुभयो आउनु भएको छ भन्नुहुन्छ हाम्रो निरोजीले आउनु भएको छ मेसेज होइन उठाइराख्नु भएको छ है यति बेला म मेसेज वाचन गर्न त्यही खोजिराखेको मेसेज वाचन गर्न दिँदैन के गर्नु गीता राणा मगर हुनुहुन्छ रामेश्वर सेनापति दुई घर भइहाल्छ ललितपुरबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तो गरेर आयुषा पनि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है पुरानो गाउँ सिन्नेबाट भन्नुहुन्छ घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद राज कालीकोटी हुनुहुन्छ बिर्तामोड होइन झापाली हिरो राज कालीकोटी बिर्तामोड झापा घर भई अहिले सिबिआईबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु देवमान देवान हुनुहुन्छ बिर्तामोड झापा घर भइहाल्छ रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेज पुरै वाचन गर्न दिएनलाई माफी माग्न चाहन्छु ह्याङ भएर बसेको कमला मुखिया हुनुहुन्छ सम्झना सबैमा भन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि सफ्टवेयरहरू टेक्नोलोजीहरू कहिलेकाहीँ तिनीहरूलाई पनि त्यो दिमाग भारी हुँदो अनि जाम भएर बस्दो अनि त्यसपछि कति चल्नु मान्छेले भनेको अनुसार चल्ने हो हुन्न म मान्छेलाई दुःख दिन्छु भनेको जस्तो भएर यति बेला टक्क लगाएर दुःख दियो सो जति बेला मासेजहरू मैले पुरा साथीहरूको नाम चाहिँ मैले वाचन गर्न सक्दिनँ जस्तो लाग्यो नेम लिस्टहरू वाचन गरेँ टिकटकमा प्राप्त मासेजहरू चाहिँ म
दर्शन गर्ने छु। ठिक छ, भन्दैनुहुन्छ मायाजीले, भन्दैनुहुन्छ मामु बाबा अनि बुनु आइसापुरी अन्जितापुरी छोरी दृश्यपुरीलाई पनि बजनीत समर्पण गर्न चाहन्छु, सम्झिन चाहन्छु है भन्दैनुहुन्छ। पढ्दै सिकान्छु। सुमन रिजालजी हुनुहुन्छ, उहाँले पनि सुन्नुहुन्छ सिमलीबाट, गोलन्जरबाट। त्यस्तै गरेर कुमार श्रेष्ठ पनि होइन, कुमार श्रेष्ठ हुनुहुन्छ दोलखाको मान्छे, त्यो नक्साको जिल्ला मात्र होइन, जहाँ बिहानहरू हिमालका मेसेज वाचन गर्न खोज्यो, मेसेज हुँदैन वाचन, रातको समय छ, 11 बज्न लागिसक्यो। हेर्नुहोस् मलाई जति पिर, मलाई जति चिन्ता कसैलाई छैन जस्तो लागिरहेको छ, तर सबैलाई छ। म दोलखाको मान्छे हो, त्यो नक्साको जिल्ला मात्र होइन, जहाँ बिहानहरू हिमालको काखबाट जन्मिन्छन्, साँझ र तामाकोसीको छालमा हराउँछन्। म दोलखाको मान्छे हो, जहाँ हिउँले ढाकेका डाँडाहरू अहिलेसम्म सहको धुवासम्म सम्झौता गरेका छैन, जहाँ अब अझै पनि बेचिएको छैन भन्नुहुन्छ। त्यस्तो गरेर यति बेला मलाई गोलन्जरो गाउँपालिका एक डुडु बन्जाङ घरबै हाल भने बिरान मुलुक सात समुद्र पारी साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछ भन्नुहुन्छ सुमन रिजालजी हुनुहुन्छ। घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ कमला रिजाल, अनि प्यारी छोरी झरना, छोरा देवराज, दाईजित विश्वकर्मा, दिदी बिनाजु फान्जा, निशान भतिज, पूर्वेली जेठा, सुनिल रिजाल, टिकरा टिका थापा मगर, युनिक बे नारायण, सागर विश्वकर्मा, दीपराज थापा मगर, हेमराज मगर, युनिक बस्नेत, टिकराम सुमार दर्नाल, मेनुका अनिल दर्नाल, कमल छेत्री, कमल दर्नाल, एकबहादुर रायु, हमराज नेपाली, प्रदीप राणा, रमेश बिक, सुनिल नेपाली लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने बहिनीहरू सीता सिलवाल, त्यस्तो सीता चम्पा लगायत डुट भन्ज्याङवासी मनमुटु देखिन हामी मिठो सम्झना माया छ है उही अभागी परदेशकांश सुमन विश्वकर्माको तर्फबाट भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कमला मुखियाले पनि सुन्दैछु भन्नुहुन्छ। त्यस्तो गरेर यति बेला सुमित्राजी पनि हेर्दै हुनुहुन्छ, आयुषाजी पनि सुन्दैछ है भन्नुहुन्छ, माया पुरी, लक्ष्मी गिरी, अन्जिता विजय थिङ, त्यस्तै गरेर आयुषा पुरी भनेर चिन्ने नचिन्ने सबैमा सम्झना छ है भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। मिनु लम्तरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है साउदी अरेबियाबाट, सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै देवमान देवान हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ। सना कन्दुङ्गा, त्यस्तै सन्जु शेर्पा, सन्जु सबिना लिम्बु, कन्दुङ्गा बान्तवा जेनु रेडियो कर्मी छ्या लिम्बु, सानी बुनु सरस्वती श्रेष्ठ, काली कमला हुने लिम्बु, त्यस्तै प्रतीक्ष चामिङ राई, मिडिया प्रेमी अस्मिता मगर, किराती अञ्जना, सुनिया शेर्पा, सरगम राई, सोनिसा, त्यस्तै सबिना खालका सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। लगभग कार्यक्रमको समय अब पनि सकिसकेको छ, म्यासेजहरू मैले सटन सुटमा वाचन गरेँ जस्तो लाग्छ, रिसाउनुहोस् भन्नुहोस् है। यति बेला केही म्यासेजहरू छन् भने म वाचन गरिहाल्छु। 11 बजे है भन्नुहुन्छ हाम्रो कृष्ण राई बिन्दासजी हुनुहुन्छ, 11 बजे 1 मिनट बाँकी, लगभग बज्यो नै भनौँ न, टाइम सकियो भन्नुहुन्छ विनोदजीले, पक्कै पनि हेर्नुहोस् न खै के भएको, टाइमसँग चल्न सकिनँ हो म, टाइम अनुसार चल्न सकिनँ, गाह्रो छ मलाई, कसरी चलाउने हो यो जिन्दगी टाइमसँग चल्न नसकेपछि है, समयसँग चल्नु पर्ने हो भन्न चाहन्छु। निर्मलाजी पनि हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। ल ठिक छ, अब छुट्यौँ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर हेरेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0848 40 0026 रहेको छ भने सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। पनि मलाई चाहे झ्याल रोका बाद गर्न बिर्सिनुभयो कि ध्यान दिनुहोला, टाइम चेक राखिनँ मैले, यहाँहरूलाई जानकारी गराउन चाहन्छु। ट्याक्क यति बेला स्टुडियो घडीमा 11 बजिसकेको छ। त्यस्तै गरेर केही होइन, औषध लिनु बिर्सनु भयो कि, कोही कसैलाई केही भन्नु थियो बिर्सनु भयो कि, यसको गफाडी, यो गफाडीको तालमा लागेर मैले त औषध लिनै बिर्सेछु, अथवा फलानालाई यो सम्झाउनु पर्ने थियो यो कुरा तर बिर्सेछु भन्ने चाहिँ नहोस् है, सम्झिनुहोस् पनि मन चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा तपाईँको माझमा राख्न चाहन्छु अर्को गीत, के गीत भन्दाखेरिमा मायाको दीप जलाए बल गीत रहेको छ। गीत राख्नुभन्दा अगाडि विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला रातको समयमा, त्यस्तै गरेर लामखुट्टेको टोकाईबाट बस्नु होला पनि भन्न चाहन्छु पनि भन्दै, अब चाहिँ लगभग कार्यक्रमको समयावधि सकिसकेको छ। विनोद ढकाल, विष्णु माझी, प्रकाश कटुवालको सुमधुर आवाज मलाई गीत तपाईँको माझमा यति बेलाको समयमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु।
रेडियो सुनेर साथ दिनुभयो मलाई धेरै धन्यवाद दिँदै अन्त्यमा तपाईँको माझमै मिठो गीत राखिराख्दै छुट्टे हस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: भने मतदान कहिले शुरू होला भन्ने प्रतीक्षा थियो। साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू हुन सकेन। पालेन्द्र शाह पक्ष, विवेकशील साझा पार्टी पक्ष, थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्द सत्र समयमा शुरू हुन सकेन। रवि बालिनका लागि सारथी छान्ने अवसर हो भनेर कडेल आएको उनले बताएका छन्। तर दिनभर कुर्दा पनि त्यो अवसर नपाइएकाले कडेल जस्तै रासोपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका सयौं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को खामा बस्नु परेको बताएका छन्। जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि नभएको र कसैले केही जवाब नदिएको तथा काभ्रेबाट गएका अर्का प्रतिनिधि भने यो त दुःख दिने मात्र काम भएको लगायतका प्रतिक्रिया प्रतिनिधिहरूले दिएका छन्। नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्द सत्र नै भएन। विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोड़िएको छैन। रासोपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष, विवेकशील साझा पक्ष, थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो। रासोपाको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
1: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलमाथि सम्पत्ति शुद्धिकरण छानबिन शुरू भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनी पटक पटक गरी 8 पटक मन्त्री भएका नेता हुन्। 5 पटक त अर्थमन्त्री भए, कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा शेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे। ती मध्येका अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोड़िएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग निकट स्रोत बताउँछ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ। उनलाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो। पौडेल पछिल्लो पटक 2081 असारमा उप प्रधान तथा अर्थमन्त्री बनेका थिए। जेएनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारी बाहेक शक्तिमा छैनन्। 8 पटक मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको बताएका थिए। यसरी 5 पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा छन्। लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 54 असोज 10 सम्म मन्त्रालय सम्हाले। 56 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हालेका थिए। यसरी उनी 8 पटकसम्म मन्त्री बनेका थिए। यता विष्णु पौडेलको पक्राउको सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सना नै गरेका छन्। वक्तव्य निकालेर उनले भनेका छन्, नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ। सम्पत्ति छानबिनमा विष्णु पौडेल शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: राहदानी छपाई ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा 18 जना विरूद्ध मुद्दा तयार गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी लगायत विरूद्ध मुद्दा तयार गरिएको हो। तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद पुर्तेल र तत्कालीन उपसचिव पुष्कराज नेपाल विरूद्ध पनि मुद्दा तयार गरिएको छ। यसै गरी मूल बाउर आईडी सर्भिसेन र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्द माउरेर पब्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्र राजमल्ल लगायत विरूद्ध पनि मुद्दा तयार भएको छ। भेरिडोस र उक्त कम्पनीमा मुख्य भई काम गर्ने फेबियोला फेलरिस फेरियन प्याक्युलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध पनि मुद्दा तयार भएको छ। उनीहरू विरूद्ध अख्तियारले 10,13,04,61,477 रूपियाँ सरकारलाई हानि पुर्याई भ्रष्टाचार गरेको दावी लिएको छ। पदाधिकारी कर्मचारी र आपूर्तिकर्ता कम्पनीहरू मूलहावर र भेरिडोसका प्रतिनिधिहरूको आपसी मिलेमत्तो योजना र संलग्नतामा आफूहरूलाई गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्था राहदान विभाग समेतलाई गैर कानूनी हानि नोक्सानी पुर्याउन बदनियतले मूल हबाउर र भेरिडोसलाई नै ठेक्का दिन सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 लगायत प्रचलित कानूनको उजुरी परेको अख्तियारले जारी विज्ञप्तिमा जनाएको छ। राजधानी विभागले 2081 मंगसिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अरियालको समक्ष जगतमा बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। त्यति बेला तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवा हुनुहुन्थ्यो भने विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरूद्ध मुद्दा 10 अर्ब नोक्सानी पुर्याएको दावी शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 29,61,19 करोड़ रूपैयाँ पुगेको हो। यो चालू आर्थिक वर्षको शुरूको तुलनामा 2,87,14 करोड़ रूपैयाँले बढ़ी हो, जसमा पछिल्लो 3 महिना अर्थात प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै 7 खर्ब अर्थात 1,17,25,52,00,00,000 रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गृहस्थ उत्पादन जीडीपीको 44.87% हुन आउँछ। कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.49% अर्थात 15,83,91,00,00,000 रूपैयाँ र आन्तरिक ऋणको हिस्सा 46.51% अर्थात 13,77,28,00,00,000 रूपैयाँ रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 5,95,66,00,00,000 रूपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर जेठ मसान्तसम्ममा 4,18,12,00,00,000 रूपैयाँ 70.20% मात्र प्राप्त भएको छ। यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको 93.55% प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात 34.01% मात्र सीमित देखिएको छ। नेपालको सार्वजनिक ऋण 29,61,00,00,000 माथि शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी तथा संस्थागत सुधारका प्रयास पर्याप्त नहुँदा नेपाल यो वर्ष पनि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी जोखिमपूर्ण खैरो सूची ग्रेलिस्टबाट बाहिरिन सकेन। गैर कानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानून र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कार्यवाही कार्यदल एफटीएटीएफले नेपाललाई सन् 2026 पनि बढ़ी निगरानी अन्तर्गत राखेको हो। सन् 2025 औपचारिक रूपमा खैरो सूचीमा परेको नेपालले कानूनी तथा संस्थागत सुधारका केही प्रयास गरे पनि अपेक्षित प्रगति हासिल गर्न नसक्दा सूचीबाट बाहिरिन नसकेको हो। एफटीएटीएफले यसै साता फ्रान्सको पेरिसबाट सार्वजनिक गरेको अध्यावधिक प्रतिवेदनमा नेपालमा कालो धन नियन्त्रण प्रणालीको प्रभावकारिता वित्तीय अपराधको अनुसन्धान तथा अभियोजन क्षमता अवैध हुण्डी कारोबार नियन्त्रण तथा जोखिममा आधारित निगरानी प्रणाली अझै पर्याप्त नभएको उल्लेख छ। नेपालले सुधार गर्नुपर्ने छ प्रमुख क्षेत्रहरूमा आतंकवादी वित्तपोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने बैंक सहकारी लगायत जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ़ गर्नुपर्ने हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने अपराधबाट आर्थिक सम्पत्ति तथा साधनहरूको पहिचान रोकका जफत गर्नुपर्ने लगायतका बुदा समेटिएका छन्। त्यस्तै हुण्डी कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरी आपसी समन्वय सुदृढ़ गर्न पनि सुझाइएको छ।
1: अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा। गोर्खापत्र खबर लेख्छ, सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ। असार पाँच गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार छब्बीस गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नुपर्नेछ। अध्यादेश स्वीकृत प्रक्रियामा भएको ढिलाइका कारण प्रतिस्थापन विधेयकमा समय सीमाको चाप परेको छ। अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित प्रमाणित र प्रमाणीकरणको प्रक्रिया पूरा हुनुपर्नेछ। दर्ता विधेयक सांसदहरूलाई वितरण भइसकेका छन्। प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता भएको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका तर्फबाट सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका तर्फबाट सहकारी पहिलो संशोधन विधेयक दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका तर्फबाट स्वास्थ्य विज्ञान प्रतिष्ठापन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो।
0: हुलाक फिन्स फायर पर्चेज लिमिटेडले आर्थिक वर्ष 2081-82 को अन्त्यमा आफ्नो कर्जा लगानी पोर्टफोलियोमा 141% वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। यो उछाल एउटा हायर पर्चेज कम्पनीको सामान्य सफलता मात्र थिएन, बरू यसले नेपालका समग्र हायर पर्चेज व्यवसायमा आएको ठूलो संरचनात्मक परिवर्तनको संकेत समेत गर्दछ। लामो समयदेखि नेपालका हायर पर्चेज कम्पनीहरू अटोमोबाइल व्यवसायको एउटा सहयोगी अंकका रूपमा मात्र सीमित थिए। ठूला व्यवसायिक खरानाहरूले गाड़ीको डिलरशिप लिने र आफ्ना ग्राहकलाई गाड़ी किन्न वित्तीय संस्था प्रदान गर्न आन्तरिक रूपमा हायर पर्चेज शाखा खोल्ने प्रचलन थियो। यसले सवारी साधन विक्रेता र क्रेता दुवै पक्षलाई सहजता दियो। यो परम्परागत मोडेल अझ पनि कायमै छ, तर अहिले सवारी साधन बाहेक अन्य वस्तुको बिक्रीमा पनि हायर पर्चेज कम्पनीहरू सक्रिय हुन थालेका छन्। पछिल्ला केही वर्ष यता नेपालका अधिकांश हायर पर्चेज कम्पनीहरूले स्मार्टफोन कन्ज्युमर इलेक्ट्रोनिक्स र घरायसी सामानका लागि कर्जा प्रवाह गर्न थालेका छन्। नेपालका प्रमुख हायर पर्चेज कम्पनीहरूको कर्जा लगानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ़ेको छ। विभिन्न क्रेडिट रेटिङ एजेन्सीले प्रकाशित गरेको विवरण अनुसार आर्थिक वर्ष 2078-79 9.21 खर्ब रूपियाँ रहेको यस्तो कर्जा 2081-82 बढ़ेर 24.40 अर्ब रूपियाँ पुगेको छ।
1: प्राचीन पाषाण औजार फेला शीर्षकमा गोर्खापत्रमा खबर छ। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। ती औजारको प्रकृति